0: 110 भन्दा बढीको मृत्यु भएपछि त्यहाँ राष्ट्रिय विपद घोषणा गरिएको छ। राजधानी बोगोटाबाट करिब 250 माइलको दूरीमा 7.4 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का छिमेकी मुलुक इक्वेडरमा समेत महसुस गरिएको थियो। बोगोटाका पत्रकार रिचर्ड पाको:
1: This is one of the most impoverished regions of Colombia. Not a lot of communication. I believe that San Jose del Palmar is out of communication right now. It's a hilly area, quite jungle, and indeed just very little in the way of infrastructure. These are desperate places that have really, really suffered the worst.
0: प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 माथि विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले सो प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै आज दुईवटा संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बिहान 11 बजे सार्वजनिक लेखा समितिको बैठक र विकास आर्थिक मामला तथा सुशासन समितिको बैठक बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालका ठूला बहुराष्ट्रिय तथा ठूला करदाता कम्पनीका प्रतिनिधिलाई बोलाएर नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको छ।
2: उद्योगी व्यवसायीलाई सरकारले शंकाको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने भन्दै अर्थमन्त्रीले भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्नुभएको हो। बैठकमा सूर्य नेपाल, एनसेल आजियाटा, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङसी शिवम सिमेन्ट, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल लगायत ठूला कम्पनीका प्रतिनिधि सहभागी थिए। सरकारको प्राथमिकता कर संकलन बढाउनु मात्र नभएको उहाँले बताउनुभयो। अर्थमन्त्रीले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभयो। बैठकमा सरकारले शुरू गरेका सुधारहरू व्यवहारमा कतिको प्रभावकारी देखिएका छन् भन्नेबारे उद्योगीको धारणा मागिएको थियो। त्यस्तै व्यवसाय विस्तारका मुख्य अवरोध कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानूनी व्यवस्था र सरकारी प्रक्रियामा गर्नुपर्ने सुधारबारे पनि अर्थमन्त्री वाग्लेले सुझाव माग्नु भएको छ। आउँदा 6 महिनाभित्र सरकारले गर्नुपर्ने 5 महत्वपूर्ण निर्णयबारे समेत अर्थमन्त्रीले ठूला करदातासँग स्पष्ट धारणा माग्नु भएको छ।
0: इङ्ल्यान्डको 70% भन्दा बढी भूभाग खडेरीको चपेटामा परेको छ। पूर्वी मिडल्यान्ड्स, केन्ट, ससेक्स र ह्याम्पसायर खडेरीको अवस्थामा पुगेका हुन्। स्वतन्त्र राष्ट्रिय गर्मी जोखिम आयोगकी एमा हार्वर्ड बोइडले जाडोयामा अत्याधिक वर्षा भए तापनि किन बेलायतको ठूलो हिस्सामा पानी आपूर्तिमा चरम दबाव देखिएको छ भन्नेबारे व्याख्या गर्नुभएको छ।
3: As our temperatures increase and we start using more water, I think across the country seeing spikes of up to 30% as we take more baths, more showers, use water in our garden, fill our paddling pools, try and keep our farmland watered as well. This means that the amount of water we're using well outstrips the supply.
0: पाकिस्तानको ब्रोड पिकमा यही साउन 14 गते हिम पहिरोमा परि निधन भएका 3 नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदैछ। निधन भएका मध्ये किली पेम्बा शेर्पा, किलु ग्यालु शेर्पा र नेमा शेर्पाको शवको तारो एयरवेज उडान मार्फत अपरान्ह 4:45 बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुर्घटनामा निधन भएका पूर्व बहादुर गुरुङ युक्तको शव यही साउन 21 गते नेपाल ल्याइसकिएको छ। सोही हिम पहिरोमा ज्यान गुमाउनुभएका विश्वविख्यात कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्स्ताईको शव साउन 17 गते फेला परेको थियो। अन्तिम संस्कारका लागि उहाँको शवलाई भने बेलायत लगिएको छ। विशेष अदालत काठमाडौँले पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नेपाली काँग्रेसका नेता समेत रहेका पूर्व अर्थमन्त्री कार्कीलाई 15 लाख दरोटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो। नेता कार्कीलाई भ्रष्टाचार मुद्दामा थुन चेक पानका लागि अदालतमा हाजिर गराइएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको दावी गर्दै नेता कार्की सहितका प्रतिवादी विरूद्ध 3,62,5,22,160 र बिगो दावी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। काँग्रेसले खाना पकाउने ग्यासको आयात बढाएर भण्डारण सुनिश्चित गर्न, आपूर्ति सञ्जाललाई व्यवस्थित र सहज बनाई जनतालाई राहत दिन सरकारसँग माग गरेको छ। काँग्रेस केन्द्रीय कार्य समिति बैठकले ग्यासको विकल्पमा विद्युतको प्रयोगलाई उत्साह बढाउन लगायतका माग गरेको हो। खबर यति नै। नमस्कार।
4: BFBS गोरखा।

हजुर, बादल सरी, जन राई अनि स्वप्निल शर्माको आवाजमा सुन्नुभयो निकै नै मन छुने गीत। र कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घन्टा बसाइमा फेरि पनि स्वागत छ पिएफपिएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई। म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट र कार्यक्रममा अब पालो भएको छ आजको राशिफल सुन्ने। हजुर श्रोता, मेष राशिबाट सुरुवात गरौँ। अब मेष राशि भएकाहरूलाई मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ अथवा कमजोर विकल्प अंगाल्नाले अवसर गुम्न सक्छ, सानो कमजोरीले बाधा पुर्याउनेछ। वृष राशि, आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिथुन राशि, बोलीको लय नमिल्दा सहयोगीहरूले केही गुनासो गर्न सक्छन्, तापनि शुभचिन्तकहरूको साथ सहयोग जुट्नाले काममा उत्साह जाग्नेछ। कर्कट राशि, समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। सिंह राशि, खर्चिलो काम गर्नुपर्दा अर्थ अभाव देखा पर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनु पर्ला। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कन्या राशि, व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। मेहनतले आय स्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। तुला राशि, राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। वृश्चिक राशि, विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्नेछ। धनुराशि, अवसरका लागि दौडधुप गर्नु पर्ला। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। कामको चाप बढ्नेछ तर स्वास्थ्य कमजोर रहनेछ। मकर राशि, पछिका लागि अवसर खोजी गर्ने समय छ। पेसा व्यवसायमा विशेष लाभ लिने समय छ। व्यापार बढ्नेछ भने आमदानी पनि प्रशस्त बढ्नेछ। कुम्भ राशि, स्रोत साधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने दोष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। र अन्त्यमा मीन राशि हुनेहरूका लागि प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ला। सङ्घर्षले कर्मयोग अघि बढ्नेछ। काममा धेरै समय जुट्न नसकिएला। योजना गोप्य राखेर अघि बढ्नुहोला। हजुर, आजको यो राशिफलसँगै कार्यक्रम अगाडि बढाउँ। यो मिठो गीतबाट सलम लामाले गाउनु भएको तिम्रो प्रतीक्षा, इन्जोय।

तिम्रो प्रतीक्षा सलम लामाले गाउनु भएको यो निकै नै मन छुने गीत सुने पछि तपाईँहरू सम्पूर्णलाई फेरि पनि प्रभातकालीन आवाज कार्यक्रममा स्वागत छ। श्रोता, आज 11 अगस्त, माफ गर्नुहोस्, मंगलबारको दिन आज ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको अभिभावकहरूको लागि आज भने चिटच्याट कम्युनिटी सेन्टरको बिएफपी चिल्ड्रेन्स लाइब्रेरीमा साफाद्वारा आयोजित सनबर्ड्स बेबी क्लब हुन गइरहेको छ। बिहानीको 11 बजेदेखि 12 बजेसम्म यो 1 घन्टे सेसनमा भने स्टोरी टेलिङ, सङ्ग्स अनि बुक्सहरू चाहिँ पढ्ने अनि वार्म एन्ड वेलकमिङ स्पेस क्रिएट गर्नेछ। अनि यसको लागि चाहिँ सबै अभिभावकहरू, केयरर्स, प्यारेन्ट्स टु बी अनि बेबिसहरू चाहिँ स्वागत भनेर सूचना दिनुभएको छ। त्यस कारणले साफाद्वारा आयोजित सनबर्ड्स बेबी क्लब आज बिहान 11 बजेदेखि 12 बजे जान नछुटाउनुहोला, बिएफपी चिल्ड्रेन्स लाइब्रेरी चिटच्याट कम्युनिटी सेन्टरमा। यो सूचनाको साथसाथै आजको दोस्रो घन्टे बसाइमा पनि हामी मङ्गलबारको विषयवस्तु सोसियल मिडिया ट्रेन्ड्स लिएर पक्कै पनि आउने नै छौँ। र अहिलेको लागि भने सबिन राईले गाउनुभएको समर्पण भने यो निकै नै रमाइलो गीत सुन्नुहोला।

0: एफबीएस गोर्खा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
4: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

साथी स्वप्न सुमनको यो निकै नै मन छुने गीत साथीको बारेमा रहेको थियो। आशा छ तपाईँलाई मन पर्यो होला श्रोता। हजुर, कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घन्टे बसाइमा हामी सदा झैँ मङ्गलबारको विषयवस्तु लिएर आएका छौँ र आजको विषयवस्तु भन्ने रहेको छ सोसियल मिडिया ट्रेन्ड्स। हजुर, यदि तपाईँहरूले टिकटकमा एउटा यस्तो ट्रेन्ड देख्नु भएको छ, त्यहाँ चाहिँ यदि आजको म र मेरो सानो उमेरको म भेट्यौँ भने चाहिँ के भन्थे होला भन्ने त पक्कै पनि देखिनु भएको छ होला। ह्याभ वी मेड इट भनेर आफ्नो यङ्गर सेल्फलाई चाहिँ सम्झिने, पुराना फोटो हेर्ने अनि आज कहाँ आइपुग्यो भनेर तुलना गर्ने कन्टेन्ट निकै मन छुने बनेको छ। अनि वास्तवमा यस्तो ट्रेन्ड चाहिँ नयाँ नभइकन आई मेट माई यङ्गर सेल्फ फर कफी भन्ने ट्रेन्डले पनि मानिसहरूलाई आफ्नो पास्ट र प्रेजेन्ट बिचको कन्भर्सेसन कल्पना गर्न लगाएको थियो। र क्वेसन भने, हामीलाई यस्तो कन्टेन्ट किन मनपर्छ भन्ने विषयमा साइकोलोजीमा चाहिँ यसलाई सेल्फ रिफ्लेक्सन र सेल्फ कन्टिन्युटीसँग जोडेर हेर्न सकिन्छ। हामी आफ्नो आजको जीवनलाई आफ्नो पुरानो भर्जनसँग तुलना गर्दा चाहिँ ओहो म यहाँसम्म आइपुगेँ भनेर आफ्नै ग्रोथ चाहिँ महसुस गर्छौँ। कहिलेकाहीँ आफूले पाएका उपलब्धिभन्दा पनि जुन कठिनाई पार गरेर यहाँसम्म आइपुग्यौँ त्यो सम्झन ठुलो कुरा हुन्छ। अनि अर्को पावरफुल कुरा चाहिँ के हो भने श्रोता, नोस्टाल्जिया। पुरानो फोटो, पुरानो सपना, पुरानो हामी, यी कुराले इमोसन ट्रिगर गर्ने गर्छ। त्यसैले अरूको भिडियो हेर्दा पनि हामी आफ्नै यङ्गर सेल्फ सम्झिन थाल्छौँ। तर ह्याभ वी मेड इटको अर्थ एन्सर भने सधैँ यस आई ह्याभ एभ्रिथिङ आई वान्टेड हुनुपर्छ भन्ने नै छैन। मेड इट भन्नाले सबै सपना पुरा हुनु पनि होइन श्रोता, आफूले कहिले हार्छु जस्तो लागेको समय पार गरेर आज यहाँसम्म आइपुग्नु पनि हो। त्यसैले आज एकछिन तपाईँ आफ्नो यङ्गर सेल्फलाई सम्झिनुहोस् र ए सोध्नुहोस् कि ए हामीले साँच्चै कति टाढाको यात्रा गरिसकेछौँ है। हजुर श्रोता, सेल्फ रिफ्लेक्सन अनि सेल्फ कन्टिन्युटीलाई ट्रिगर गर्ने उक्त कन्टेन्टहरू चाहिँ अहिलेको सोसियल मिडिया ट्रेन्ड्समा चाहिँ निकै प्रचलित रहेका छन् र यसले चाहिँ हामीलाई सेल्फ रिफ्लेक्सन अनि सेल्फ कन्टिन्युटी चाहिँ किन आवश्यक छ भन्ने अर्को प्रश्न पनि उठाउन जान्छ। यस विषयमा पनि म चर्चा गर्नेछु यो गीतपछि। सुशान्त केसीको बेहोस भन्ने गीत सुन्नुहोस्।

हजुर, एकदमै लोकप्रिय गायक सुशान्त केसीको बेहोस भन्ने गीत सुन्नुभयो श्रोता। र कार्यक्रमको दोस्रो घन्टे बसाएको आज विषयवस्तु सन्दर्भमा छौँ र आज हामीले सोसियल मिडिया ट्रेन्ड्समा चाहिँ यो हाम्रो चाहिँ आफ्नो यङ्गर भर्जनलाई चाहिँ ह्याभ वी मेड इट भन्ने ट्रेन्डको बारेमा कुराकानी गर्दै थियौँ र कन्टिन्यू गऱ्यौँ सेल्फ रिफ्लेक्सन अनि सेल्फ कन्टिन्युटीको बारेमा। हजुर, सेल्फ रिफ्लेक्सन भनेको चाहिँ म अहिले कहाँ छु, मैले के सिकेँ र अब के चाहन्छु भनेर आफैलाई हेर्ने प्रक्रिया हो। सेल्फ कन्टिन्युटी भनेको चाहिँ हिजोको म, आजको म र भोलिको म एउटै यात्राको हिस्सा हुँ भन्ने अनुभूति हुन् अनि यी दुई कुरा चाहिँ आफूलाई बुझ्न अनि आफ्नो विकास देख्नका लागि अनि निर्णय लिन, आफूप्रति दयालु हुन, जीवनमा जीवनको अर्थ बुझ्न र भोलिको आफूलाई मोटिभेट गर्न एकदमै आवश्यक छन् श्रोता। जस्तै आफूलाई बुझ्नको लागि चाहिँ किन रिसाउनुहुन्छ, किन डराउँछु, अथवा किन के कुराले चाहिँ मलाई खुसी बनाउँछ अथवा दुःखी बनाउँछ, यस्ता प्रश्नले चाहिँ तपाईँले आफ्नो व्यवहार र भावनालाई बुझ्न सक्नुहुन्छ। यसै गरी 5 वर्ष अघि सार्वजनिक रूपमा बोल्न डराउने व्यक्ति आज हजारौँ मानिस सामु बोलिरहेको छ भने उसले आफ्नो प्रोग्रेस पनि देख्न सक्छ। यसै गरी विगतका अनुभव हेरेर यो बाटोले मलाई राम्रो गरे कि गरेन भनेर भविष्यको निर्णय सोच्न पनि गरिन्छ। आफूप्रति दयालु हुनका लागि यदि तपाईँ आजको आफूलाई अरूसँग तुलना गर्नुहुन्छ तर यङ्गर सेल्फसँग तुलना गर्दाखेरि चाहिँ त्यति बेला मैले सक्ने जति गरेको रहेछु भन्ने महसुस हुन्छ, त्यही अनुभवले तपाईँलाई आफूप्रति माया गर्न अझ मद्दत गर्छ। यसै गरी कठिन समयमा पनि यात्राको एउटा भाग थियो भनेर बुझ्नलाई यस सेल्फ रिफ्लेक्सनले धेरै मद्दत गर्छ। आज मैले गरेको सानो कामले फ्युचरमा चाहिँ के फाइदा गर्छ भन्ने सोचले पनि तपाईँको लङ टर्म गोल्समा चाहिँ टिकिरहन मद्दत गर्दछ। एउटा सिम्पल उदाहरण लिउँ श्रोता। जस्तै 18 वर्षको तपाईँले चाहिँ एक दिनमा आफ्नो खुट्टामा उभिन्छु, आफ्नो परिवारलाई सहयोग गर्छु र आफूलाई मनपर्ने काम गर्छु भन्नुहुन्थ्यो होला र आज तपाईँले त्यो सबै पूर्ण रूपमा हासिल नगर्नु भए पनि पछाडि फर्केर हेर्दा तपाईँले पढाइ सघाउनुभयो, काम गर्नुभयो, नयाँ ठाउँमा बस्नुभयो, कठिनाई पार गर्नुभयो। त्यसैले तपाईँले आफ्नो यङ्गर भर्जनलाई फर्केर हेर्दा चाहिँ हामीले सबै कुरा पाएको भन्ने छैनौँ तर हामी त्यहाँबाट यहाँसम्म आइपुगेका छौँ भनेर चाहिँ पक्कै पनि आफ्नो अध्ययन गर्न सक्छौँ। यही नै सेल्फ कन्टिन्युटीको चाहिँ एउटा सुन्दर पक्ष हो अनि तपाईँको पास्ट सेल्फलाई चाहिँ असफल भएको मान्नुको सट्टा आजको आफू निर्माण गर्ने एउटा हिस्सा मान्नुहोस् र सायद ह्याभ वी मेड इटको सबैभन्दा राम्रो उत्तर पनि मेबी नट कम्प्लिटली बट वेयर डेफिनेटली वेयर वी युज टु बी। यति भन्दै श्रोता आजको विषयवस्तु सोसियल मिडिया ट्रेन्ड अन्तर्गत यो ह्याभ वी मेड इट भन्ने ट्रेन्डको बारेमा थोरै छलफल गऱ्यौँ। त्यसको साथसाथै सेल्फ कन्टिन्युटी एन्ड सेल्फ रिफ्लेक्सन किन आवश्यक छ भन्ने कुरामा पनि चर्चा गऱ्यौँ र आशा छ आजको कन्टेन्ट तपाईँलाई मन पर्यो होला। यदि केही प्रतिक्रियाहरू भए, तपाईँको अनुभव सुनाउन चाहनुहुन्छ भने पक्कै पनि हामीलाई बताउनुहोस्, नहिस्किचाउनुहोस्। अब कार्यक्रम निरन्तर गरौँ भ्योमाको नयाँ गीत झुम्का सुन्नेबाट।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर सर, या विस फिचरिङ ओसिन कार्की ले गाउनु भएको यो टाढा भन्ने नयाँ गीत सुन्नुभयो। हजुर, कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घन्टे बसाइमा छौँ श्रोता, अनि अहिले ब्रुनाईमा समय भएको छ 9 बज्नको लागि, केवल 14 मिनट बाँकी। र बेलायतमा हुनुहुने श्रोताहरूको लागि बोर्नियो कन्फन्ट्रेसनको 60 वर्ष यानि कि गोर्खा वीरताको गौरव गाथा बेलायत स्थित द गोर्खा म्युजियम ट्रस्टले बोर्नियो 60 अन्तर्गत बोर्नियो कन्फन्ट्रेसनको अन्त्य भएको 60 वर्ष पुरा भएको अवसरमा विशेष स्मृति कार्यक्रम सुरु गरेको छ। हजुर, बोर्नियो कन्फन्ट्रेसन भन्नाले चाहिँ सन् 1962 1966 इन्डोनेसिया र नवगठित मलेसिया महासङ्घ बीच भएको द्वन्द थियो, जसमा बेलायत र राष्ट्रमण्डल यानि कि कमनवेल्थ सेनाले मलेसियालाई समर्थन गरेका थिए। र यो समयमा यस अभियानमा चाहिँ गोर्खा सैनिकहरूले घना वर्षावनमा असाधारण साहस, सहनशीलता र युद्ध कौशल प्रदर्शन गरेका थिए। अवसरमा विश्वभरका पूर्व सैनिक परिवार, इतिहास प्रेमी र समर्थकहरूलाई बोर्नियो 60 कार्यक्रममा सहभागी भई गोर्खाहरूको गौरवपूर्ण योगदानलाई सम्झन र नयाँ पुस्तासम्म पुर्याउन आग्रह पनि गरिएको छ। र निशुल्क पारिवारिक गतिविधि दिवस पनि मनाइँदैछ। उक्त गोर्खा म्युजियम ट्रस्ट विन्चेस्टर अवस्थित त्यहाँ 6 र 26 अगस्त बिहानको 10:30 बजेदेखि 4 बजेसम्म मोबाइल र स्क्रिनबाट केही समय टाढा रहे कथाहरूको संसारमा प्रवेश गर्नुहोस् र बोर्नियो कन्फन्ट्रेसन समाप्त भएको 60 वर्षपछि बोर्नियोमा गोर्खाहरूले खेलेको महत्त्वपूर्ण भूमिका बारे जान्नुहोस्। हट जङ्गल कोल्ड वारबाट प्रेरित यी निशुल्क पारिवारिक कार्यक्रमहरूमा बालबालिका तथा युवाहरूले पनि पुल निर्माण, लेगो च्यालेन्जेस, सृजनात्मक हस्तकला गतिविधि र साहस रोमाञ्चक घटनाका प्रेरणादायी कथाहरूको खोजी गर्ने अवसर पाउनुहुनेछ र सबै उमेर समूहका लागि ज्ञान, मनोरञ्जन र नयाँ अनुभवले भरिएको विशेष दिन पनि रहेको छ। हजुर श्रोता, बेलायत स्थित श्रोताहरू पक्कै पनि जानुहोला, यो हाम्रो गोर्खाली इतिहासको गौरवमय कुरा हो त्यस कारणले गर्दाखेरि। अनि यसको साथसाथै गोर्खा म्युजियम ट्रस्टलाई चाहिँ तपाईँहरू दान सहयोग आफ्नो क्षमता अनुसार गर्न सक्नुहुनेछ, किनभने प्रोजेक्ट कायदा हुँदैछ, त्यसले चाहिँ रेनोभेसन अनि रिपेयरमेन्टहरू हुँदैछ उक्त ट्रस्टमा, त्यसको लागि धेरै नै सहयोग पुग्न जान्छ। हजुर, यो जानकारी पछि हामी गीत सङ्गीततर्फ लागौँ। सुगम पोखरेलको मिठो गीत फेरि त्यो दिन सुन्नुहोस्।

हजुर सर, क्रिजनले निकाल्नु भएको भर्खरै नयाँ गीत रहेको छ खोका, आशा छ तपाईँहरूलाई मन पर्यो होला। र यो गीतसँगै हामी कार्यक्रम मझेरीको दोस्रो घन्टे बसाएको पनि अन्त्यमा आइसकेका छौँ। श्रोता, अहिलेसम्म सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। कार्यक्रममा अझै एउटा एक घन्टा अझै बाँकी नै छ र यो गीत पछि भने कार्यक्रममा म तेस्रो अनि अन्तिम घन्टे बसाइमा कार्यक्रम प्रस्तुता बिना गुरुङ फेरि पनि उपस्थित हुने नै छु। अहिलेको लागि भने सुन्नुहोस् समीर आचार्य अनि सुधा रत्नको आवाजमा चुइकिने जु।

0: પેલાય ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે BFBS
0: યુ BFBS ગોઠા રેડિયો હો
1: ગોઠા રેડિયો
3: सुनसरीको कप्तानगंज घटनामा मृतक परिवारका सदस्यसँग सरकारले सात पुदे सहमति गरेको छ। कप्तानगंजमा यही साउन 10 गते भएको घटनामा मृत्यु भएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच गृह मन्त्रालयमा सहमति भएको हो। सहमति अनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम आवश्यक कारवाही तत्काल अघि बढाउने उल्लेख छ। मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारी र स्मृति पार्क बनाउने सहमति पनि सरकारले गरेको छ। सरकारले मृतकको शव नेपाली सेनाको हेलिकप्टर मार्फत देवानगंज गाउँपालिका 3 सुनसरी लैजाने व्यवस्था गरी मृतकको दाह संस्कार गर्ने सहमति गरेको गृह मन्त्रालयले जनाएको छ। बालदर र बन्देलबाट बालीमा क्षति बढ्दै गएपछि दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। दर्ता गरिएको प्रस्तावमा बाँदर र बन्देलका कारण किसानको उत्पादन आम्दानी खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनमा असर परेको उल्लेख छ। यो समस्या अब मानव वन्यजन्तु द्वन्द्वमा मात्र सीमित नरहेको प्रस्तावमा जनाइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय प्राणीशास्त्र विभागको प्राविधिक सहयोगमा गरिएको अध्ययनले बाँदरबाट भइरहेको क्षतिको अवस्था गम्भीर रहेको देखाएको प्रस्तावमा उल्लेख छ। अध्ययन अनुसार अत्यधिक प्रभावित 44 स्थानीय तहमा 20,395 रातो बाँदर प्रत्यक्ष गणना गरिएको छ। मध्य पहाडी क्षेत्रमा न्यूनतम 104,137 बाँदर रहेको अनुमान गरिएको छ। एउटा समयमा 198 बाँदर भेटिएको अध्ययनमा उल्लेख छ। जोमसम कोरला नाका जोड्ने मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका 2 घमी खोलामा निर्माणाधीन पक्की पुल सम्पन्न भएको छ।
4: विक्रमसम्म 2075 पुस 9 गते ठेका सम्झौता भएको घमी खोला पक्की मोटरेबल पुल हालै सम्पन्न भएको बेनी जोमसम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ। पुल निर्माणका लागि निर्माण कम्पनीलाई पटक पटक ताकेता र कारवाही पनि गरिएको थियो। निर्माण कम्पनीले पुल निर्माणमा व्यवस्था र ढिलासुस्ती गरेपछि सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार 6 महिनाको समय अवधि तोकेर दैनिक जरिवाना तोकिएको थियो। पटक पटक म्याद थप हुँदै आएको घमेखोला पुलका लागि सार्वजनिक खरिद ऐनको 15 संशोधन आएपछि निर्माण काम सहज भएको आयोजना प्रमुख शर्माले बताउनु भएको छ। सम्झौता अनुसार 2078 साल पुस 9 गतिभित्र सम्पन्न हुनुपर्ने घमेखोला पुलको पटक पटक म्याद थप हुँदै आएको थियो। आयोजना र लोकेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोपसाङ छुम्पेल विष्टको सक्रियतामा सम्झौता अवधि सकिएको 5 वर्षपछि निर्माणाधीन घमी खोला पुल सम्पन्न भएको आयोजनाले जनाएको छ। मुस्ताङको कोरला नाका जोड्ने 40 मिटर लामो पुलको ठेक्का सम्झौता लागत 6,80,00,000 थियो। आयोजनाका अनुसार हालसम्म पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्मको 202 किलोमिटर सडक खण्डमा 15 पक्की पुल निर्माण सम्पन्न भएका छन्।
3: विशेष अदालत काठमाडौँले पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कंग्रेसका नेता समेत रहेका पूर्व अर्थमन्त्री कार्कीलाई 15,00,000 दरोटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो। नेता कार्कीलाई भ्रष्टाचार मुद्दामा थुनसेक बयानका लागि अदालतमा हाजिर गराइएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको दावी गर्दै नेता कार्की सहितका प्रतिवादी विरुद्ध 3,62,05,00,000 र बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परि 110 भन्दा बढीको मृत्यु भएपछि राष्ट्रिय विपद घोषणा गरिएको छ। राजधानी बोगोटाबाट 250 माइलको दूरीमा 7.4 म्यागनिच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का छिमेकी मुलुक इक्वेडरमा समेत महसुस गरिएको थियो। बोगोटाका पत्रकार रिचर्ड बाकोल:
5: This is one of the most impoverished regions of Colombia, not a lot of communication. I believe that San Jose del Palmar is out of communication right now. It's a hilly area, quite jungle, and indeed just very little in the way of infrastructure. These are desperate places that have really, really suffered the worst.
3: गण्डकी खेलकुद पदक वितरणमा अनियमितता भएको आरोपमा छानबिन हुने भएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेषनारायण पौडेलको संयोजकत्वमा 3 सदस्य भएको छानबिन समिति बनाइएको हो। गण्डकी प्रदेश सरकारले खेलकुद परिषद मार्फत असार 30 गते प्रदान गरेको प्रदेश खेलकुद पदक विवादमा परेको छ। पदक छनौट र सिफारिस समितिमा रहेका व्यक्तिले पदक प्राप्त गरेको विषय सार्वजनिक भएपछि खेलाडी, खेलकर्मी तथा सञ्चारकर्मीले प्रश्न उठाएका थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: Gorka Radio.
1: हजुर बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो अनि अन्तिम घण्टे बसाइ म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा हजुर आज मंगलबार 11 अगस्तको दिन हामीले प्रभातकालीन आवाज हाम्रो बिएफएस गोर्खा रेडियोको आफ्नै ब्रेकफास्ट सो सञ्चालन गरिरहेका छौँ मिठा मिठा गीत सङ्गीत यसको साथसाथै केही रोचक जानकारी अनि उपयोगी कुराहरूबाट र आज भने हामीले विषयवस्तुमा सोसियल मिडिया ट्रेन्ड्स अन्तर्गत चाहिँ हाम्रो सेल्फ रिफ्लेक्सन अनि सेल्फ कन्टिन्युटीको बारेमा पनि चर्चा गर्यौँ कार्यक्रम सुनेर साथ दिनुहोला भनेर पक्कै पनि विश्वास गर्दै अब भने तपाईँहरूलाई म एउटा एकदम रोचक प्रसङ्ग जोड्न चाहे श्रोता तपाईँहरू बिहान उठेर चाहिँ ब्रेकफास्ट खानुहुन्छ हामी नेपालीहरू चाहिँ प्रायः जसो चिया कफी अनि यसको साथसाथै अब जे हामीसँग सजिलै उपलब्ध छन् जस्तै हामी कहिलेकाहीँ म चाहिँ गए रातिको चाहिँ भात पनि त्यो जुन फ्रिजमा राखिएको छ फ्राइड राइस बनाएर खाने गर्छु कहिलेकाहीँ चाहिँ अब इङ्ग्लिस ब्रेकफास्ट खाने ट्राई पनि गर्छु त्यसको लागि चाहिँ विभिन्न सामग्रीहरू चाहिने हुन्छ नत्र भए रोटी जे छ त्यही गर्छु भने तपाईँलाई मैले म अब विभिन्न देशहरूमा चाहिँ के कस्ता ब्रेकफास्ट खाइँदो रहेछ भन्ने विषयमा थोरै जानकारी दिन्छु है त हजुर विभिन्न देशको मानिसहरूले चाहिँ बिहानीको नास्तामा बेलायतमा चाहिँ परम्परागत नास्तामा चाहिँ अन्डा ससेज पेक्ड बिन्स टोस्ट ग्रिल गरिएको टमाटर खाने चलन छ भने जापानमा धेरै मानिसहरू चाहिँ भात मिसो सुप ग्रिल गरिएको माछा र अचारसँग दिनको सुरुवात गर्छन् यसै गरी भारतमा नास्ता क्षेत्र अनुसार फरक हुने गर्छ दक्षिण भारतमा डोसा इडली लोकप्रिय छन् भने उत्तर भारतमा भने पराठा निकै रुचाइन्छ फ्रान्समा भने हल्का नास्ता गर्ने चलन छ त्यहाँका मानिसहरू क्रोसन जस्ता एकदमै वर्ल्ड पपुलर ब्रेकफास्ट खानुहुन्छ भने बगेट रोटी बटर जाम र कफी खान मन पराउँछन् यसै गरी टर्कीमा भने रोटी चिज अलिभ टमाटर काँक्रो अन्डा अनि चिया सहितको परिकार लोकप्रिय छ यसै गरी मेक्सिकोमा चिया किलेस भन्ने एउटा सगी चिप्सको रेसिपी अनि टोर्टिला अन्डा र बिन्स नास्ताका प्रमुख परिकारमा पर्दछन् अनि हाम्रो नेपालमा भने नास्ताका थुप्रै परिकारहरू छन् कसै कतै सेलरोटी पनि खाइन्छ सेलरोटी तरकारी कतै दही चिउरा कतै ढेँडो होइन ब्रेकफास्ट नभनौँ लन्च नै खाइन्छ लन्च डिनर जस्तो अनि कतै भने तपाईँहरू चाहिँ एकदम सहरी क्षेत्रमा हुनुहुन्छ भने बिहान बिहानै चाउमिनहरू खाइदिनुहुन्छ होला यसको साथसाथै रोटी तरकारी चना तरकारीहरू खाएर चाहिँ हाम्रो नेपालमा पनि दिनको सुरुवात गर्छौँ यदि तपाईँहरू यी परिकारहरूभन्दा थुप्रै छुट्टै खालको ब्रेकफास्ट खाने गर्नुहुन्छ र केही रेसिपीहरू भए पक्कै पनि मलाई पनि सुनाउनुहोस् है त हजुर बिहानीको ब्रेकफास्टमा भने दिनको लागि पर्याप्त हुने एकदमै पोषणयुक्त खानाहरू खान एकदमै जरुरी छ तपाईँको मनपर्ने नास्ता चाहिँ के हो हामीलाई सुनाउनुहोला र अहिलेको लागि यति नै विश्वभरि चाहिँ विभिन्न देशहरूमा चाहिँ के कस्ता नास्ता चाहिँ खाने गर्नुहुन्छ भन्ने विषयमा मैले छोटै रोचक प्रसङ्ग जोडेँ श्रोता अब हामी सुन्नेछौँ आस्था तमाङ मास्केको आवाजमा गट बी लभ

हजुर, आस्था तमाङ मास्केको गट टु बी लभ भन्ने एकदमै लोकप्रिय गीत सुन्नुभयो कार्यक्रम प्रभातकालीन आवाजमा। श्रोता, अहिले बिहानको 9:17 गएको छ ब्रुनाईमा र कार्यक्रममा हामीले सुरुवातदेखि नै अहिलेसम्म मिठा मिठा गीत सङ्गीत विभिन्न विधाका आशा छ तपाईँहरूलाई यो गीत सङ्गीतको लहर चाहिँ मनपरिरहेको छ। तर यदि केही प्रतिक्रियाहरू छन् भने पक्कै पनि हामीलाई भन्न नबिर्सिनु होला। र ब्रेकफास्टको कुराकानी गरेँ मैले गीतभन्दा अगाडि र त्यही क्रममा चाहिँ मेरो ध्यान भने मिसो सुपमा गएको छ श्रोता, किनभने विभिन्न सामाजिक सञ्जालहरूमा चाहिँ मिसो सुप चाहिँ एकदमै सुपर फुड अथवा हुन्छ नि सबैजनाले चाहिँ एकदमै फुलफिलिङ अनि यसमा रहेका तत्त्वहरू पनि एकदमै हेल्पफुल हेल्दी रहने गर्छ भनेर चाहिँ दावी गरेको देखिरहेको थिएँ। अनि मैले चाहिँ यसको बारेमा चाहिँ छोटो जानकारी पनि ल्याएकी छु। यो मिसो सुप भनेको चाहिँ जापानको प्रसिद्ध परम्परागत सुप हो। उनीहरूले जापानिजहरूले चाहिँ बिहानीको ब्रेकफास्टदेखि डिनरसम्ममा पनि खाने गर्दछ। यो सुप चाहिँ मिसो सुपको मुख्य सामग्री भने मिसो पेस्ट यानि कि फर्मेन्ट गरिएको सोयाबिन र दासी यानि कि जापानी ब्रथ हो। हजुर, आजको स्वरूपमा चाहिँ जापानबाट आएको मानिन्छ र विभिन्न सुपर मार्केट्सहरूमा पनि सजिलो उपलब्ध छन् यो, यदि तपाईँ विदेशमा हुनुहुन्छ भने। यद्यपि मिसो बनाउने फर्मेन्टेसन प्रविधिको जरा चाहिँ प्राचीन चिनसम्म पनि पुग्ने इतिहासमा पाइन्छ, तर मिसो सुप भने जापानी संस्कृतिको विशेष परिकार बनेको छ। मिसो सुप जस्तै इक्विभेलेन्ट चाहिँ हाम्रो नेपालमा भने गुन्द्रुकको झोल अनि यसै गरी भटमास, अनि एकदमै मुख्यतया त एकदमै पपुलर हाम्रो नेपालमा चाहिँ रहेको छ क्वान्टी, जहाँ चाहिँ विभिन्न गेडागुडीहरूको चाहिँ एउटा सुप बनाएर खाने गर्छौँ हामीले विशेष अवसरमा। त्यस्तै मिसो सुपमा पनि विभिन्न पोषक तत्त्वहरू पनि पाइन्छ श्रोता, जस्तै प्रोटिन, सोयाबिनबाट प्रोटिनको एकदमै ठुलो स्रोत मानिन्छ, अनि प्रोबायोटिक्स जसले चाहिँ हाम्रो गट फ्लोरा कायम गर्न र हेल्दी ब्याक्टेरियाहरूको चाहिँ ग्रोथको लागि चाहिँ अझ राम्रो गर्छ हाम्रो शरीरमा। यसै गरी भिटामिन बी समूहले युक्त उक्त सुप चाहिँ एकदमै फाइदाजनक हुन्छ। यसै गरी म्याग्नेसियम, जिङ्क र आइरन जस्ता खनिजहरू पनि प्रशस्त मात्रामा पाइन्छ। कम क्यालोरी तर स्वादिलो र पेट भर्ने गुण यसमा भएको कारणले गर्दाखेरि विभिन्न व्यक्तिहरूले चाहिँ आफ्नो वेटको म्यानेजमेन्ट गर्ने क्रममा, जस्तै वेट घटाउने क्रममा पनि यो मिसो सुप चाहिँ एकदमै प्रयोग गर्नुहुन्छ विदेश गरी खास गरी, अनि कम क्यालोरी हुने गरेको कारणले। र टोफू र समुद्री साग यानि कि वाकामे थपिएमा चाहिँ यसमा अझ क्याल्सियम, आयोडिन र थप प्रोटिन पनि प्राप्त हुने गर्दछ। हजुर श्रोता, जापानमा मिसो सुप जति लोकप्रिय छ र अन्य देशहरूमा पनि सुपर मार्केटहरूमा सजिलै पाउन सक्छौँ, त्यस्तै नेपालमा पनि तपाईँले यदि दालको झोल, गुन्द्रुकको झोल त्यतिकै खानुभयो भने त्यस्तै नै फाइदाहरू लिन सक्नुहुन्छ। विशेष गरी गुन्द्रुकको झोल चाहिँ मलाई पनि एकदमै मनपर्छ। यो पनि मिसो सुप जस्तै फर्मेन्ट गरेर बनाइएको सुप रहेको छ र यसले चाहिँ स्वाद अनि स्वास्थ्य दुवै दृष्टिकोणले चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ हाम्रो शरीरलाई। आशा छ तपाईँलाई यो छोटो जानकारी एकदमै उपयोगी भयो होला। अब पनि हामी सज्जन राज वैद्यको जुनकिरी सुन्नेछौँ।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर श्रोता, सुप्न सुमनको एकदमै मिठो गीत म तिम्रै हुँ भन्ने सुन्नुभयो कार्यक्रम प्रभातकालीन आवाज। हजुर, कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो अनि अन्तिम घन्टे बसाइमा छौँ हामी, अनि अहिले ब्रुनाईमा बिहानीको 9:28 गएको छ। श्रोता, आजभोलि पनि सोसियल मिडियाहरूमा चाहिँ कति धेरै कन्टेन्टहरू हुन्छन् होइन, अनि भर्खरै यति धेरै कुराहरूले चाहिँ हाम्रो दिमागलाई चाहिँ एकदम अकुपाई गरिरहेको हुन्छ। सायद हाम्रो साइकोलोजी अनुसार चाहिँ अहिलेको एपहरूले चाहिँ यो सोसियल मिडिया एपहरूले चाहिँ हाम्रो साइकोलोजीलाई चाहिँ एकदमै एड्रेस गरेर यस्ता कुराहरू चाहिँ अझै ताकि मानिसहरूले चाहिँ अझै चलाओस् भन्ने हिसाबले चाहिँ बनेको हो जस्तो लाग्छ क्या। अनि हिजो टिकटक स्क्रोलिङ गर्ने क्रममा चाहिँ मैले एउटा कनान गिल भन्नेको चाहिँ कमेडी हेरेकी थिएँ, अनि एकजनाले कमेन्ट पनि गर्नुभएको थियो कि कसरी चाहिँ मानिसले चाहिँ आफ्टर ह्याभिङ समथिङ यु क्यानट वान्ट समथिङ, जस्तै तपाईँले यदि केही कुरा चाहँदै हुनुहुन्छ र चाहेपछि जब पाउनुहुन्छ नि त्यो कुरा तपाईँले चाहन सक्नु हुँदैन। हाम्रो मानिसको चाहिँ के भन्ने एउटा एकदम असन्तुष्ट प्राणी होला सायद। हजुर, त्यो चाहिँ हामी सबैले रिलेट पनि गर्न सक्छौँ, किनभने अब नपाएको कुरा चाहिँदैन भनेर बस्नै सक्दैनौँ क्या हामीले, तर फेरि पाएपछि चाहिँ त्यसको भ्यालु स्वाट्टै घटेर जान्छ। अब जस्तै तपाईँको जीवनमा पनि अनुभव गर्नुभएको थियो होला, यो जब पाएँ भने चाहिँ मेरो लाइफ सेट हुन्छ, अथवा यो लेटेस्ट आइफोन पाएँ भने अब के पनि चाहिँदैन मलाई, अथवा यो मान्छे चाहिँ मेरो भयो भने चाहिँ मेरो जिन्दगी पुरै सेट भयो भनेर चाहिँ पक्कै पनि कुनै न कुनै बिन्दुमा चाहिँ सुन्नुभएको सोच अनि तपाईँले दुःख गर्नुभयो त्यसको प्रति, दिन रात खटिनुभयो, अनि पाएपछि चाहिँ केही दिनपछि चाहिँ एक्साइटमेन्ट चाहिँ स्वात्तै घटेर जान्छ, अनि अब चाहिँ नेक्स्ट चाहिँ के भनेर चाहिँ दिमागले चाहिँ त्यसरी चाहिँ नेक्स्ट कुराको खोजी गरि नै रहन्छ। र यो एउटा इन्ट्रेस्टिङ साइकोलोजीसँग सम्बन्धित छ श्रोता, यसलाई चाहिँ हिडोनिक एडप्टेसन भनिँदो रहेछ, अर्थात् नयाँ कुरा पाउँदा आएको खुसीलाई पनि हाम्रो दिमागले चाहिँ बिस्तारै नर्मल बनाइदिँदो रहेछ। त्यसैले हिजो एक्स्ट्रा अर्डिनरी लागेको कुरा पनि आज चाहिँ अर्डिनरी लाग्दै जाने रहेछ श्रोता। अनि हाम्रो मस्तिष्कमा चाहिँ के हुँदो रहेछ भने धेरै पटक चिजभन्दा पनि त्यसलाई पाउने एन्टिसिपेसन चाहिँ बढी मन परेको हुँदो रहेछ। यदि तपाईँले चलिरहेको बेलामा इमेजिनेसनले त्यसलाई पर्फेक्ट बनाइदिन्छ भने पाएपछि चाहिँ तपाईँको रियालिटी सुरु हुन्छ। जस्तै तपाईँले आइफोन त नयाँ किन्नुभयो धेरै सेभिङ गरेर, अथवा कसैलाई आफ्नो श्रीमानलाई चाहिँ मेरो बर्थडे गिफ्ट दिनु भनेर भन्नुभयो होला, तर त्यो पाएपछि तपाईँले स्क्रिन प्रोटेक्टर किन्नु पर्यो, त्यसको लागि हुन्छ नि होइन अब नयाँ लेटेस्ट आइफोन एडिसन अनुसार त्यसको लेन्सेसहरू पनि चेन्ज हुन्छ, त्यसको लागि पनि प्रोटेक्सन नाना भाती होइन, त्यसको पनि एमाजोनमा हेर्नुभयो भने डिफ्रेन्ट प्राइस रेटहरू छ, त्यसमा पनि तपाईँले चाहिँ अब सस्तो हेर्नु हुँदैन पक्कै पनि, यसरी चाहिँ विभिन्न बिलहरू चाहिँ त्यसमा थपिँदै जान्छ र मेन्टेनेन्सको पालो आउँछ अनि रेस्पोन्सिबिलिटीको पालो आउँछ, र तपाईँसँग साथमा छ र एकछिनमा साथमा हुँदाखेरि चाहिँ मसँग फोन छ हुन्छ भने कहिलेकाहीँ हामीले चाहिँ बिर्सिन्छौँ कहाँ राख्यौँ होइन, अनि त्यसपछि तपाईँको हार्टबिट बढ्न थाल्छ कि तपाईँले फोन हराउनु भयो भनेर, तर फोन चाहिँ ती वरिपरि अथवा सोफाको चाहिँ कुनामा लडिरहेको हुन्छ, अनि पाउनुहुन्छ फेरि तपाईँको एक्साइटमेन्ट स्वात्तै घटेर जान्छ। हजुर, त्यसैले हामीले समस्या भने चाहना राख्नुमा होइन कि, समस्या चाहिँ यो पाएपछि मात्र म खुसी हुन्छु भनेर आफ्नो खुसीलाई चाहिँ फ्युचरमा राख्नुमा हो। त्यसको सट्टा तपाईँले चाहिँ मलाई यो साँच्चै चाहिएको हो कि केवल अरूसँग भएको देखेर चाहिएको हो भनेर एकचोटि रिफ्लेक्ट गर्नु पनि जरुरी नै छ। अनि यो पाएपछि चाहिँ के म फिलिङ खोजिरहेको छु, म के फिलिङ खोजिरहेको छु भनेर चाहिँ सोध्नु एकदमै जरुरी हुन्छ, अनि मैले अहिले पाइसकेको कुरालाई चाहिँ अप्रिसिएट गर्ने समय दिएको छु कि छैन भनेर पनि एकचोटि सोच्नु पर्ने नै हुन्छ, किनकि जिन्दगीको मजा भनेको अर्को अचिभमेन्ट मात्र को पछि मात्र दौडिनु नभइकन कहिलेकाहीँ तपाईँ रोकिएर हेर्नु पनि हो। हिजो जसका लागि तपाईँ यति धेरै चाहनुहुन्थ्यो, यति पछि पर्नुहुन्थ्यो, आज त्यही कुरा चाहिँ हाम्रो जीवनको नर्मल हिसाब बनिसकेको हुनसक्छ। त्यसकारणले तपाईँ want more but don't forget to want what you already have. तर यो भन्न सजिलो छ तर गर्न निकै गाह्रो हुन्छ, तर तपाईँको जीवनको सानो अचिभमेन्ट अथवा तपाईँले अलरेडी अचिभ गरिसक्नु भएको कुरालाई पनि अप्रिसिएट गर्नुहोस्। जहिले पनि वाट नेक्स्ट भन्ने पछाडि नदौडिनुहोस् भन्ने चाहिँ मेरो एउटा सानो सल्लाह हो।
हजुर, यो यसपछि हामी गीत सङ्गीततर्फ लागौँ। कृष्ण गुरुङको काठको घुरा सुनौ श्रोता।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा

अनि मेलिना राईको आवाजमा रहेको गीत कार्यक्रम प्रभातकालीन आवाजमा सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला. हजुर, ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि एउटा जरुरी सूचना, विशेष गरी यो हाम्रो पिएफपिओ पोस्ट अफिसको बारेमा हो. र अहिले भने समर लिभको कारणले गर्दाखेरि रिड्युस्ड ओपनिङ आवर्सको सूचना चाहिँ अपडेट भएको छ. र यस महिनाको लागि एक्सचेन्ज रेट रहेको छ £1 बराबर $1 अनि 72 सेन्ट. र समर लिभको दौरानमा चाहिँ रिड्युस्ड ओपनिङ आवर्स चाहिँ सोमबार युपिओ कलेक्सन्स ओन्ली भनिएको छ. बिहानीको 9 बजेदेखि 11:30 बजेसम्म खुला रहनेछ. यसै गरी ट्युजडे, थर्सडे र फ्राइडे चाहिँ काउन्टर ओपन हुनेछ क्यास सर्भिसेसको लागि अनि मेल पोस्टिङको लागि. र ट्युजडे, थर्सडे अनि फ्राइडे चाहिँ बिहानीको 8 बजेदेखि 11 बजेसम्म पोस्ट अफिस खुला रहनेछ. यसै गरी मन्डे र वेन्सडे चाहिँ युपिओ कलेक्सन्स ओन्ली भनिएको छ. बिहानीको 9 बजेदेखि 11:30 बजेसम्मको समयमा जानुहोला युपिओ कलेक्सनको लागि. हजुर, यो जरुरी सूचनापछि हामी गीत सङ्गीततर्फ नै लागौँ. श्रोता, अब भने बज्न गइरहेको छ प्रशान्त लिम्बुको सम्बन्ध.

श्रोता सुनिहाल्नुभयो आइपी सिंह यो अनिता गान्धी अनि साथीहरूको आवाजमा चुनरी चुनरी गीत। श्रोता आजको कार्यक्रम प्रभातकालीन आवाजको 3 घन्टे पछाडि पनि हामी अन्त्यमा आइसकेका छौँ र ब्रुनाईमा अहिले बिहानीको 10 बज्नका लागि 6 मिनट बाँकी रहेको छ र कार्यक्रमबाट बिदा लिनुभन्दा अगाडि एन्ड अफ समर फ्यामिली इभेन्टको बारेमा छोटो जानकारी दिइहाल्छु। हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरूको लागि आउने 27 अगस्त यो चाहिँ बिहिबारको दिनमा पर्दछ। बेलुकी 4:30 बजेपछि चौतारीमा हुन गइरहेको छ स्क्याभेन्जर हन्ट। अनि यसका साथसाथै विभिन्न टिमहरू बनाएर गेम खेल्न सक्नुहुनेछ। एकदमै आकर्षक पुरस्कारहरू रहेका छन् र यसको साथसाथै बिएफएस क्विज चाहिँ 6:30 बजे बेलुकीबाट सुरु हुने भएको छ। त्यस कारणले गर्दाखेरि पक्कै पनि तपाईँको समर हलिडेको एन्डमा भने यो रमाइलो कार्यक्रम भने पक्कै पनि नछुटाउनुहोला। आजको कार्यक्रम कस्तो लाग्यो तपाईँलाई? प्रभातकालीन आवाजको यो 3 घन्टे ब्रेकफास्ट सोमा तपाईँहरूले पक्कै पनि मिठा मिठा गीत सङ्गीतहरूबाट भरपूर मनोरञ्जन भने लिनुभयो होला। यसको साथसाथै हामी दैनिक विषयवस्तु अनि यसको साथसाथै रोचक जानकारीहरूले तपाईँहरूलाई पक्कै पनि उपयोगी भयो होला। कार्यक्रममा जोडिन चाहनुहुन्छ, सन्देशहरू पठाउन चाहनुहुन्छ भने पक्कै पनि बिएफएस गोर्खा रेडियो सुन्न नभुल्नुहोला र मेसेजहरू पठाउन नभुल्नुहोला। आगामी दिनहरूमा पनि हामीले तपाईँहरूकै लागि भनेर विभिन्न कन्टेन्टहरू तयार गरेर ल्याएका हुन्छौँ, त्यस कारणले प्रतिक्रिया दिन भने नभुल्नुहोला। र आजको कार्यक्रम प्रभातकालीन आवाजबाट म प्रस्तुता बिना गुरुङलाई भने बिदा दिनुहोला र भोलि भने म कार्यक्रम मजेरीको साथमा पुनः उपस्थित हुने रहेछु। र आज भने यो कार्यक्रमपछि मजेरी कार्यक्रममा हाम्रो लाल शाही दाईले कार्यक्रम मजेरी सञ्चालन गर्नुहुनेछ। आजको बसाइमा चाहिँ मलाई कार्यक्रम प्रभातकालीन आवाजमा सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। र तपाईँको बाँकी दिन चाहिँ एकदमै शुभ रहोस्, तपाईँको मर्निङ जस्तै बिहानी जस्तै दिउँसो अनि सम्पूर्ण दिन नै रमाइलो रहोस्। तपाईँ आफ्नो घर परिवारसँग क्वालिटी टाइम बिताउनुहोस्, समर लिभको मजा लिनुहोस् अनि एकदमै आफ्नो ख्याल बने राख्नुहोस्, स्वस्थ रहनुहोस्, मुस्कुराइरहनुहोस्। यति भन्दै म तपाईँको कार्यक्रम प्रस्तुता कार्यक्रमबाट बिदा लिन चाहे। नमस्कार अनि बाबा।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં પન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો
3: म्याक्सिको अन्नपूर्ण छ पोखरी बगरमा रहेको कारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरोले पुरिँदा एकजना बेपत्ता भएका छन्, एकजना घाइते छन्। विद्युत गृहका कामदार अन्नपूर्ण छका 55 वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको प्रहरले जनाएको छ। गौरीगङ्गा नगरपालिका 5 का 31 वर्षीय सुरेन्द्र विक घाइते हुनुभएको छ, बेपत्ताको खोजी भइरहेको छ। विकलाई थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी इन्स्पेक्टर सागर तिमल सिन्हाले जानकारी दिनुभएको छ। म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुग्दा उत्पादन बन्द भएको छ। गृहमन्त्री सुदान गुरुङले देशका मुख्य सीमा क्षेत्रमा कडाई गर्नु नै अहिलेको आवश्यकता भएको बताउनु भएको छ। उद्योग मन्त्री गौरी यादव सहित मधेस प्रदेशका सांसदहरूसँग मन्त्री गुरुङले क्यामेरा लगायत प्रविधि नआउन्जेल ल्याउन पाइने सामानको सूची बनाएर सहजीकरण भने गर्न सकिने बताउनु भएको छ।
4: देशलाई चाहिँ कसरी बचाउनु पर्ने देखिरहेको छ भने हामीले यसलाई नियमन गर्नलाई सुरुमा चाहिँ तपाईँहरूले भने अनुसारमै खासमा हामीले त्यही अनुसारमा काम गरेका छौँ। त्यसमा चाहिँ सेक्युरिटीको सिसिटिभी फेसियल रेकग्निसनको क्यामेराजहरू भयो, त्यहाँ ओर्दर गरिरहेको टाइममा थाहा हुन्छ नि त फेसमा कतिचोटि ओर्दर गरेर थाहा हुन्छ कि एआई क्यामेराजहरूमा। त्यो एआई क्यामेराजहरू इन्स्टल गर्ने विषयहरू सबै हामीले राखेको छौँ, बोर्डर पेट्रोलिङ नाइट भिजन क्यामेरा पनि राखेको छौँ होइन। तर हामीले अहिले अहिले अहिले त हाम्रो तत्काल त भइसकेको छ नि, प्रोक्योरमेन्टको हिसाबमा अहिले त अगाडि बढिरहेको छ नि त कामहरू, त त्यो भइरहेको खण्डमा अहिले चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि अहिले हामीले टाइटै गर्नुपर्छ।
3: आन्तरिक अर्थतन्त्र सुधार गर्नुपर्ने काममा स्पष्ट रहेको उहाँको भनाइ छ।
4: अब यो 5.5 वटा दिउँ भने तपाईँको त्यत्रो बोर्डरमा दिनका दिन कति साडी भित्रिन्छन्, कति चिनी भित्रिन्छन्, ल 5 किलोको हिसाबले तपाईँको ल 5,000 मान्छेले गर्दाखेरि कति भयो त, अब कति किलो चिनी भित्रियो त, त्यो भएपछि हामीले फेरि के भनिरहेको छौँ भने देशको अर्थतन्त्र राम्रो भएन भने फेरि हामी नै गरिरहेको छौँ।
3: बैठकमा रासोपा सांसद नीतिमा भण्डारीले साम्प्रदायिक खालका दङ्गा नियन्त्रणमा प्रशासनिक कमजोरी सुधार गर्नुपर्नेमा सांसदहरूले बोलेको बताउनु भएको छ। यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार्ट पूर्जामा भन्सार छुट दिन अर्थमन्त्री समक्ष माग गरेको छ। महासङ्घका अध्यक्ष पुण्यप्रसाद सरोज सेटोलाको नेतृत्वको टोलीले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर 11 बुँदे मागपत्र बुझाएको हो। 13 खर्ब बराबरको लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्न मागपत्रमा भनिएको छ। महासङ्घले इन्धनमा प्रति लिटर 1 रुपियाँ र विद्युतीय सवारीमा प्रति युनिट 1 रुपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव गरेको छ। ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री डाक्टर वाग्लेले यातायात क्षेत्रका जायज मागलाई समर्थन गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। कञ्चनपुर शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पार्टी बाघको संख्या वृद्धि भएको छ।
5: 305 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पार्टी बाघको संख्या 50 पुगेको छ। 4 वर्ष अघि गरिएको राष्ट्रिय बाघ सर्वेक्षणमा यहाँ बाघको संख्या 36 थियो। गत चैत्रमा गरिएको सर्वेक्षणमा सो संख्या बढेर 50 पुगेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनुभएको छ। उहाँले निकुञ्जमा पानीको पर्याप्त उपलब्धता, एसियाकै ठूलो घाँसे मैदान र आहारा प्रजातिको घनत्व बढेकाले शुक्लाफाटामा पार्टी बाघको संख्यामा वृद्धि भएको बताउनु भएको छ। राष्ट्रिय निकुञ्जमा सन् 2013 17 वटा बाघ थिए। राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार 2018 16, सन् 2021 19 र सन् 2022 36 पुगेको थियो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 2323 बढी 12 सिङ्गा पनि छन्। निकुञ्ज कार्यालयका अनुसार 56 प्रजातिका घसिने वन्य जन्तु, 15 प्रजातिका उभयचर, 88 प्रजातिका माछा, 111 प्रजातिका पुतली, 461 प्रजातिका चरा र 56 प्रजातिका सुन्दारी वन्य जन्तु यो निकुञ्ज छन्। विश्वमै दुर्लभ मानिएको सारस, खर मजुर, सिमतित्रा, राजदेश र लेसर भुँडीफोर जस्ता वन्यजन्तु पनि यहाँ पाइन्छ।
3: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तर नेपाल नजिक तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा मधेस भागका अन्य पहाडी भागमा साधारणतया बादल लागेको जनाएको छ। मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। राति मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना औल्याइएको छ। केही ठाउँमा भारी वर्षा हुन सक्ने भन्दै सतर्क हुन पनि भनिएको छ। र प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। पुरान 9 बजे सिमन्दरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते बीएफएस गोर्खा रेडियोको मझेरी कार्यक्रम सुरुवा श्रोता ब्रुनाईको स्टुडियोबाट र आज यो लाल शाही तपाईँको सेवामा हाजिर भएको छ मझेरी कार्यक्रम लिएर र ऊ तपाईँसँग अबको तिन घन्टा सँगै रहनेछ साथ दिनुहुनेछ नि होइन र आज मङ्गलबारको दिन 11 अगस्त सन् 2026 साल तदनुसार साउन 26 गते 2083 विक्रम सम्वत हजुर प्रभातकालीन आवाज कार्यक्रम आज हाम्रा सहकर्मी बिना गुरुङजीले सञ्चालन गरेर गइसक्नु भएको छ म तपाईँको सेवामा हाजिर भएको छु अबको तिन घन्टा तपाईँलाई मनोरञ्जन दिलाउनका लागि अनि सुसूचित गराउनका लागि त्यसको लागि जिम्मेवारी मेरो भयो तर साथ भने तपाईँको चाहिन्छ मलाई कार्यक्रमको उठान हामीले गरिसकेका छौँ सीमा सङ्ग्रौलाको गीतबाट के नै रुनु छ र हजुर यो मिठो गीतबाट कार्यक्रम अगाडि बढिसक्यो र ब्रुनाईको समय अहिले बिहानको 10:10 गएको छ यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ जसका लागि टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा 3224167 अनि 3220098 ब्रुनाई बाहिरबाट हामीलाई फोन गरे गर्नु परे पहिला 00673 डायल गर्नुपर्ने हुन्छ र हाम्रो इमेल एड्रेस छ bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ सेरिया ब्रुनाईको मौसम आज एकदमै रमाइलो छ घमाइलो छ अहिले तापक्रम 30 डिग्री सेल्सियस र आज अधिकतम 32 डिग्री सेल्सियस पुग्ने अनुमान छ अनि मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ दिनभरि जसो नै घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ ब्रुनाईमा 32 डिग्री भनेपछि निकै गर्मी नै हो अब नेपाल काठमाडौँको तापक्रम अहिले 25 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ र काठमाडौँको मौसम मिश्रित खालको देखिन्छ घाम लाग्ने बदली हुने र अपराह्नतिर फाटफुट पानी पर्ने सम्भावना छ अब लागौँ युकेतिर लन्डनको तापक्रम अहिले 17 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 25 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था लन्डनमा एकदमै घमाइलो रहनेछ हुन त तापक्रम 25 भन्दा माथि जाँदैन भनिएको छ तर दिन भने एकदमै घमाइलो रहनेछ अनि मन्द गतिमा हावा बहनेछ लन्डनमा सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको मझेरी कार्यक्रममा साथ दिँदै गर्नुहोला अब गीत सुनौ शीतल फोनको बाँधी मायाले

Maddie Miley, mitse gitsen deun antu shital punko. Aaj 11 tarik 11 baje dekhi 12 baje samay 1 ghanta ka lagi British Forces Brunei ma Sunbirds Baby Club hudai cha. Children's Library Chit Chat Community Center ma ra parents carers ani parents to be ra nani haru ka lagi yo karyakram rakhiyeko ho. Sunbirds Baby Club 11 baje shuru huncha ra tapai haru yadi yes bishay sanga sarokar rakhnu huncha bhane tapai lai yo bishay lagu huncha bhane awashya bhane janu hunecha Children's Library ma Chit Chat Community Center ma raheko Children's Library ma bihana 11 baje dekhi aba kehi samay pachi tes tarfa lagnu bhayo huncha safako Sunbirds Baby Club aaja 11 baje Chit Chat Community Center ko Children's Library ma Great British Circus Legend of the Sea yo karyakram Jerodong Park ma hudai airaheko cha 31 July dekhi ra aaudo 23 August samma tyaha jari rahancha sombar mangalbar budhbar beluki 8:15 baje shuru huncha yo show bhane shukrabar shanibar aitabar ko hak ma dui wata show haru hune chan euta 4:15 baje अर्को बेलुकी 8:15 बजे जेरोडोङ पार्कमा यो दुई घन्टे सर्कस हो रमाइलो छ ब्रुनाईमा पहिलोपल्ट आएको हो भनिएको छ यदि तपाईँ यो सर्कस हेर्न जाने इच्छा राख्नुहुन्छ भने अनलाइनमा टिकट खरिद गर्नुपर्ने हुन्छ ग्रेट ब्रिटिस सर्कस डट कममा गएर र टिकट $15 $95 हुनेछ र झट्टै आफ्नो टिकट सुरक्षित गराएर सर्कस हेर्न गइहाल्नु होला पछि हेर्छु भन्दा पनि पाउनुहुन्न धोका होला समयमै बुद्धि पुर्याइहाल्नुहोस् अब सुनौ हेमन्त शर्मालाई बदनामै हुन्छु

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

सम्भोज मल्लको उकाली मझेरी कार्यक्रमको यो पहिलो घण्टा हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा. नझोकिन होला, आज मझेरी कार्यक्रम लिएर उपस्थित भएको छु म लाल शाही र म तपाईँसँग ब्रुनाईको समय दिनको एक बजेसम्म सँगै रहनेछु. एन्ड अफ समर फ्यामिली इभेन्ट यो ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि हो. आउँदो 27 अगस्तमा हुँदैछ, दिनको 4:30 बजे सुरु हुन्छ यो कार्यक्रम नाफीको चौतारीमा. 4:30 बजेदेखि 6 बजेसम्म स्क्याभेन्जर हन्ट राखिएको छ, त्यसका लागि पुरस्कारहरू पनि छन्, नानीहरूको पनि पुरस्कार राखिएको छ. र त्यसपछि 6:30 बजे बिएफबिएसको क्विज सुरु हुनेछ र तपाईँहरू यतिखेर बिताबाट फर्कने क्रममा हुनुहुन्छ होला सायद, र धेरैजसो फर्किसकेको हुनुपर्ने हो 27 अगस्तमा. त्यही भएर एन्ड अफ समर फ्यामिली इभेन्ट राखिएको हो बिहिबार 27 अगस्तमा 4:30 बजे. पक्कै पनि आउनुहुनेछ नाफीको चौतारीमा अनि रमाइलो गर्नुहुनेछ.

माउन्ट 8848 को बुढेसकालको लाठी हजुर, जब पुग्छु म 60 त्यसपछि मलाई सहारा चाहिन्छ भन्न खोजिएको हो खासमा। हुन त 60 पुगेपछि हामी अब म्याट्रिमोनियल रिलेसनसिपमा छौँ भने बुढा र बुढी श्रीमान श्रीमतीको साथ एक अर्कालाई चाहिन्छ। त्यसै गरी अन्य तपाईँ रिलेसनसिपमा हुनुहुन्छ भने पनि एक अर्काको मद्दत भने पक्कै पनि चाहिन्छ। 60 नागेपछि अब बिस्तारै बिस्तारै बुढ्यौली सुरु भएको भन्ने बुझिन्छ। हुन त बिस्तारै बिस्तारै होइन, त्यसभन्दा अगाडिबाटै सुरु भएको हुन्छ बुढ्यौली त। तर 60 पुगेपछि अब उमेरका हिसाबले पक्का पक्का एकदमै एक्टिभ हुन चाहिँ सकिँदैन। सूर्य ग्रहण तपाईँहरूले सुन्नुभएकै होला, भोलि 12 तारिक टोटल सोलर एक्लिप्स लाग्दैछ र यो वान अफ द मोस्ट स्पेक्टाकुलर एस्ट्रोनोमिकल इभेन्ट्स अफ द इयर भनिएको छ। र भोलि के हुँदैछ त्यस विषयमा सुन्नुभएको छ? भोलि चन्द्रमा बिस्तारै बिस्तारै सूर्य अनि पृथ्वीको बिचबाट गुज्रन्छ, अथवा मुन विल पास डाइरेक्टली बिट्विन अर्थ एन्ड द सन। र त्यो बिचमा एउटै लाइनमा पर्दाखेरि टेम्पोरेरीली त्यो चन्द्रमाले पृथ्वीलाई छेक्छ, अथवा जुन सूर्यको प्रकाश चन्द्रमामा ठोकिन्छ त्यति बेला पृथ्वी अन्धकार भएको जस्तो देखिन्छ क्षणभरका लागि, र त्यो एकदमै न्यारो पाथ छ र चन्द्रमाले त्यसरी छेकिदिँदाखेरि सूर्य ग्रहण लागेको हो। किनभने सूर्य पृथ्वीमा राम्रोसित त्यसका विकिरण किरणहरू देख्न पाइँदैन, केही समयका लागि हो। तर टोटल एक्लिप्स भनेर भनिएको छ, एकदमै पूर्ण रूपले ग्रहण लाग्छ, अँध्यारो नै हुन्छ। यस्तो बेलामा मुख्यतया यो कुन कुन ठाउँमा हो त भन्ने लागेको छ होला, ग्रिनल्यान्ड, आइसल्यान्ड, नर्दर्न रसिया र स्पेनमा मुख्यतया सूर्यग्रहण पूर्ण रूपले लाग्नेछ भोलिको दिन, अनि स्मल पार्ट अफ पोर्चुगल एन्ड द सराउन्डिङ एटलान्टिक अल्सो इन्भल्भ भनेर भनिएको छ त्यो वरपर। अनि अन्य ठाउँहरूमा, यी अघि भनिएका ठाउँहरूमा ग्रिनल्यान्ड, आइसल्यान्ड, नर्दर्न रसिया र स्पेनमा एकदम पूर्ण सूर्यग्रहण लाग्छ पूर्ण रूपले, तर अरू ठाउँमा चाहिँ खण्डग्रास कि के भन्छ, एकदमै पार्सियल हल्का मात्रै लाग्छ। नर्थ अमेरिकातिर अनि अरू युरोपियन इलाकामा झन्डै 1 बिलियन मानिसहरूले यस्तो पार्सियल एक्लिप्स हेर्न मौका पाउनेछन् भनेर भनिएको छ। हुन त ब्रुनाईमा त्यो अवस्था रहँदैन किनभने यो भ्युइङ जोनमा पर्दैन भोलिको सूर्यग्रहण, विशेष गरी युरोपतिर भने पक्कै पर्ने गर्दछ। अब युकेको हकमा के छ त भन्नु होला, युकेमा पार्सियल एक्लिप्स लाग्नेछ खण्डग्रास, अनि टोटल एकदमै ब्ल्याकआउट त्यस्तो हुँदैन। विशेष गरी साउथ वेस्टर्न इङ्ल्यान्ड अनि आयरल्यान्डमा पार्सियल एक्लिप्स लाग्छ भनेर भनिएको छ भोलिको दिन। तर समय अब एक्लिप्स सुरु हुने, ग्रहण सुरु हुने जिएमटीमा हो, अथवा युटिसी भनेर भनिएको छ। युटिसी भनेको के हो भन्ने तपाईँलाई लाग्छ होला, कोअर्डिनेटेड युनिभर्सल टाइम युटिसी हो, र युटिसी र ग्रेनिच मिन टाइम जिएमटी झन्डै झन्डै बराबर हुन्छ, केही सेकेन्डले मात्रै फरक हुन्छ, तर यसलाई बराबरै भनौँ। त्यो अर्थमा 3:35 जाँदा ग्रेनिच मिन टाइम याद गर्नु होला, अहिले हामी फेरि ब्रिटिस समर टाइममा छौँ, ग्रेनिच मिन टाइम 3:35 लाग्छ सुरु हुन्छ, अनि त्यसपछि 5:47 सकिन्छ, र यताउति गर्दाखेरि क्षमा चाहे 3:35 UTC अथवा
कोअर्डिनेटेड युनिभर्सल टाइम जिएमटीसँगै झन्डै बराबर त्यसमा सुरु हुन्छ र कतै कतै कता कतै 5:47 सुरु हुन्छ तर बेलुकी 8 बजे भन्नाले अहिले ब्रिटिस समर टाइमको 8 बजे होइन ग्रेनिच मिन टाइम अथवा कोअर्डिनेटेड युनिभर्सल टाइम भन्न खोजेको हुँ 8 बजेतिर सकिन्छ र यो केही समयको लागि सिधा सूर्यलाई नहेर्नु भनेर भनिन्छ कतिले मिरर प्रयोग गरेर हेर्ने गर्दछन् र कतिले एकदमै अलि छोपेर हेर्ने गर्दछन् तपाईँहरूले विशेष गरी छोराछोरीलाई युकेवासी विचार गर्नुहोला ब्रुनाईमा त त्यो लागु भएन युकेवासी तपाईँले यो सूर्य ग्रहण हेर्न चाहनुहुन्छ भने अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ किनभने ग्रहण लागेका बेलामा सोझै त्यसमा हेर्नु हुँदैन त्यसले तपाईँ हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्छ भनेर भनिएको छ विचार पुर्याउनु होला हजुर भेरी इम्पोर्टेन्ट वार्निङ पनि जारी भएको छ नेभर लुक डाइरेक्टली एट द पार्सली एक्लिप्स्ड सन विथ ओर्डिनरी सन ग्लासेस चाहन्छु नि हामीले सधैँ प्रयोग गर्ने सन ग्लासेसले डाइरेक्टली ग्रहण लाग्दाखेरि नहेर्नु होला त्यो एकदमै खतरापूर्ण हुनसक्छ भोलिको लागि हजुर यी त भए ग्रहणका कुरा अब गीत सुन्ने पालो परेको छ बुद्ध लामा र मेलिना राईको गीत सुन्छौँ हामी रातो टिका निधारमा

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

0: जीवन डाँडामाथिको घाम, यहाँ पनि उमेरकै कुरा छ। अब बिस्तारै बिस्तारै उमेर बढ्दै गएपछि परिवारसँग पनि टाढिनु पर्ने यो व्यावहारिक अवस्था हो। हुन त यस्तै चलिरहेको छ पहिलेदेखि, त्यहीमाथि हामी विदेशिने मानिसहरूको त के कुरा गरौँ। छन् विदेशमा अवस्था व्यवस्था बेग्लै छ, र जताततै अब जहाँ गयो त्यहीँको चलनहरू अँगाल्नु पर्ने। वाइल इन रोम डु एज द रोमन्स डु भनेर भन्छन्, त्यही अनुरूप व्यवहार गर्दाखेरि एक्लिँदै एक्लिँदै गएको महसुस हुँदो रहेछ। उदय अनि मनिला सोताङले गाउनुभएको गीतले धेरैको मुटु छोएको हुनुपर्छ। आरएमपी वैकन प्रोपर्टी सर्वे, ब्रिटिस फोर्सेस बुनाईवासी जो विदामा जाँदै हुनुहुन्छ उहाँहरूले विदामा जानुभन्दा अगाडि वैकन प्रोपर्टी सर्वे गरेर मात्रै जानुहोला। त्यसो गर्नुभयो भने तपाईँको घरमा आरएमपीले रेगुलर पेट्रोलहरू गर्नेछ, त्यसमा अझै एक्स्ट्रा पेट्रोल पनि गरेर तपाईँको घर सुरक्षित राख्नेछ। त्यसर्थ छुट्टी जानुभन्दा अगाडि आरएमपीको वैकन प्रोपर्टी सर्वे रेजिस्टर भरेर जानुहोला। त्यसका लागि तपाईँले हाई वेबसाइटमा गएर एउटा क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ, र त्यहाँ आफ्नो डिटेल भरेर जानुभयो भने तपाईँको घर पक्कै पनि सुरक्षित रहनेछ, नबिर्सनुहोला।
1: सिकाइदियो रे

मैले जानेको कुरा समृद्धि राईले गाउनुभएको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय बिहानको 11 बज्नको लागि ब्रुनाईमा 5 मिनट बाँकी रहेको छ अब र कार्यक्रमको पहिलो घन्टाको हामी अन्ततिर आइपुग्यौँ र मैले अब कार्यक्रमको यो पहिलो घन्टालाई बिदा दिनुपर्ने हुन्छ विनोद लामा अनि सुभाष तामाङको एउटा गीतबाट, ओ सानी नानी भन्ने गीत छ। यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि 11 बजेको समाचार सुन्नुहुनेछ र समाचारपछि हामी कार्यक्रमको तेस्रो होइन दोस्रो घन्टामा भेट्नेछौँ र दोस्रो घन्टामा आजको डेली सप्लिमेन्ट हुनेछ इनोभेसन, लेटेस्ट इनोभेसन के छ विशेष गरी टेक्नोलोजीमा, अब त्यस सम्बन्धी हामी छोटो कुराकानी गर्नेछौँ कार्यक्रमको दोस्रो घन्टामा। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् विनोद लामा र सुभाष तामाङको यो गीत, ओ सानी नानी।

0: बीएफएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधन भएको छ। डाक्टर विमलको जनकपुरधाममा निधन भएको साहित्यकार धीरेन्द्र प्रेमर्सेले जानकारी दिनुभएको छ। साहित्यकार विमल केही समयदेखि मुटु सम्बन्धी रोगको उपचारमा हुनुहुन्थ्यो। विभिन्न साहित्यकारहरूले उहाँको निधनमा श्रद्धाञ्जली प्रकट गरेका छन्। ब्रिटिस गोर्खा इतिहासमा आज सन् 1982 क्विन्स गोर्खा इन्जिनियर्सको 69 स्क्वाड्रन फोकल्यान्ड टापु पुगेको दिन हो। टापुमा परिचालित सेनाको पूर्वाधार तथा विमानस्थल निर्माणका लागि क्युजी खटिएको थियो। यस्तै आजकै दिन सन् 1966 इन्डोनेसियासँगको द्वन्द्व अन्त्य गर्ने जकार्ता सम्झौता भएको थियो। 45 महिना चलेको लडाईँमा बेलायतका तर्फबाट 43 गोर्खासहित 114 सैनिकको निधन भएको थियो। 87 गोर्खा समेत 181 घाइते भएका थिए। इन्डोनेसियातर्फ 1583 इन्डोनेसियाले गुमाउँदा 771 युद्धबन्दी भएका थिए। म्याग्दीको अन्नपूर्ण गाउँपालिका साथ स्थानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका 9 घर परिवार विस्थापित भएका छन्। पहिरोबाट थप 18 घर परिवार जोखिममा परेका वडाध्यक्ष मिलन पूर्जापुनले जानकारी दिनुभएको छ।
1: दोसल्लेको यो प्राङ्गण ग्राउन्ड भएको एरिया को घरहरू लगभग करिब करिब त्यो एरियामा चाहिँ 9-10 घरहरू छन् र त्योभन्दा तल्लोपट्टि 5-6 घरहरू छन्। तिनीहरूलाई चाहिँ अति जोखिम नै रहेको अवस्था भेटाइयो।
0: गाउँपालिका जिल्ला प्रशासन सहितको टोलीले जोखिमयुक्त क्षेत्रको निरीक्षण गरी भूगर्भविद ल्याएर अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरेको गाउँपालिका अध्यक्ष भारत कुमार पुनको भनाइ छ।
2: र हामीले जिल्ला विपद व्यवस्थापन समितिलाई पनि जिल्लामा पनि हामी खबर गर्दैछौँ र अहिले तत्काल गर्दाखेरि त्यो ढिस्को आउने नै देखिन्छ र यसो हेर्दाखेरि अब छिटै नै आउला जस्तै देखिन्छ। तथापि हाम्रो सोच अहिले तत्काल हामी त्यहाँको बस्तीहरूलाई व्यवस्थित सुरक्षित राख्छौँ अनि दोस्रो कुरा हामी जिल्ला विपद व्यवस्थापन समितिमा हामी खबर गरेर उहाँहरूको राय सुझाव के हुन्छ हामीले भिडियो क्लिप ड्रोन उडाएर समेत त्यो सबै हेर्ने काम गरेका छौँ।
0: पहिरोका कारण दोसल्लेको भिरघाटा टोलको सुन्तला बगैँचा पनि जोखिममा परेको छ। सुनसरीको कप्तानगञ्ज घटनामा मृतकका परिवारका सदस्यसँग सरकारले 7 बुँदे सहमति गरेको छ। कप्तानगञ्जमा यही साउन 10 भएको घटनामा मृत्यु भएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच गृह मन्त्रालयमा सहमति भएको हो। सहमति अनुसार मेहतालाई सहित घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी पर प्रचलित कानुन बमोजिम आवश्यक कारवाही तत्काल अघि बढाउने उल्लेख छ। मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारी र स्मृति पार्क बनाउने सहमति पनि सरकारले गरेको छ। जोमसम कोरला नाका जोड्ने मुस्ताङको लोघैकर र दामोदर कुण्ड दुई घमी खोलामा निर्माणाधीन पक्की पोर्टेबल पुल सकिएको छ।
3: विक्रम सम्वत 2075 पुस 9 गते ठेका सम्झौता भएको घमी खोला पक्की मोटरेबल पुल हालै सम्पन्न भएको बेनी जोमसम कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ। पुल निर्माणका लागि निर्माण कम्पनीलाई पटक पटक ताकेता र कारवाही पनि गरिएको थियो। निर्माण कम्पनीले पुल निर्माणमा व्यवस्था र ढिलासुस्ती गरेपछि सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार 6 महिनाको समय अवधि तोकेर दैनिक जरिवाना तोकिएको थियो। पटक पटक म्याद थप हुँदै आएको घमेखोला पुलका लागि सार्वजनिक खरिद ऐनको 15 संशोधन आएपछि निर्माण काम सहज भएको आयोजना प्रमुख शर्माले बताउनु भएको छ। सम्झौता अनुसार 2078 साल पुस 9 गतिभित्र सम्पन्न हुनुपर्ने घमेखोला पुलको पटक पटक म्याद थप हुँदै आएको थियो। आयोजना र लोकेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष लोपसाङ छुम्पेल विष्टको सक्रियतामा सम्झौता अवधि सकिएको 5 वर्षपछि निर्माणाधीन घमी खोला पुल सम्पन्न भएको आयोजनाले जनाएको छ। मुस्ताङको कोरला नाका जोड्ने 40 मिटर लामो पुलको ठेक्का सम्झौता लागत 6,80,00,000 थियो। आयोजनाका अनुसार हालसम्म पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्मको 202 किलोमिटर सडक खण्डमा 15 पक्की पुल निर्माण सम्पन्न भएका छन्।
0: बेलायतको ह्याम्पसायर न्यू फोरेस्ट राष्ट्रिय निकुञ्जको डलेर निभाउन राति पनि प्रयास गरिएको छ। A31 सडकको भ्यानबाट फैलिएको आगोले 140 फुटबल मैदान जत्तिकै क्षेत्रमा क्षति पुर्याएको छ। निकुञ्जमा कैयौँ वन्य जन्तुको पनि क्षति भएको अनुमान छ। नेसनल फायर चिफ काउन्सिलका उप अग्नि नियन्त्रक डेभ स्वालो:
4: Things are far from normal. Our current conditions, the vegetation that we're experiencing is nothing like what we'd see in what would be previously a normal summer.
0: खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको मझेरी कार्यक्रममा। समय बिहानको 11:10 गएको छ ब्रुनाईमा, र हामी भर्खरै मेघा श्रेष्ठको गीत सुनिरहेका थियौँ, मनमै बसिसक्यो भन्ने। र यो गीतको साथमा कार्यक्रमको दोस्रो घन्टा पनि अगाडि बढ्यो, र तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ, वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। हामीलाई नारायण सापकोटाजीले फिनल्यान्डबाट सम्पर्क गर्नुभएको छ यतिखेर फेसबुक मार्फत। त्यहाँ तापक्रम यति छ भनेर जानकारी गराउनु भएको रहेछ। सापकोटाजी समय समयमा आउने गर्नुहुन्छ, र अहिले त्यहाँ ठिक्क एकदमै शीतल खालको मौसम रहेछ। 11-22 डिग्री सेल्सियसको बिचमा तापक्रम भनेपछि एकदमै शीतल खालको रहेछ। अहिले युरोप जताततै हिट वेभ चलिराखेको बेलामा फिनल्यान्डको यो वेदरलाई एकदमै राम्रो भन्नुपर्छ। भोलिको सूर्यग्रहणको विषयमा तपाईँ अनभिज्ञ पक्कै पनि हुनुहुन्न, त्यसर्थ भोलि जोगिनुहोला। तपाईँहरूकोतिरबाट सायद पूर्ण यो ग्रहण पनि हेर्न पाइन्छ कि, तर हेर्न पाइन्छ भन्दाखेरि पनि हेर्दाखेरि साधारण सनग्लासेसले डाइरेक्टली नहेर्नुहोला, त्यो एकदमै तपाईँको स्वास्थ्यको लागि प्रतिउत्पादक हुनसक्छ। त्यही भएर अरू वैकल्पिक उपाय रोज्नुहोला। तर भोलि तपाईँको इलाकामा पक्कै पनि ग्रहण देख्न सक्नुहुनेछ। मनका कुरा अब पालो बुद्ध लामाको।

मनका कुरा बुद्ध लामाको गीत सुन्दै हुनुहुन्थ्यो। ब्रिटिश फोर्सेस बनाएपछि बिदामा गएर घर फर्कँदाखेरि याद गर्नुहोला, तपाईँले ट्याप वाटर त्यत्तिकै प्रयोग नगर्नुहोस्, लामो समयसम्म त्यसलाई फ्लस गरेर राख्नुपर्छ, किनभने लिजनेला ब्याक्टेरियाको प्रकोप बढ्न सक्छ। लामो समयसम्म तपाईँले ट्याप खोल्नु भएको छैन अथवा फ्लस गर्नुभएको छैन भने त्यहाँ त्यस्ता लिजनेला ब्याक्टेरियाहरू जम्मा भएर बस्छन् र त्यसले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। त्यही भएर बिदाबाट फर्किसकेपछि सबैतिर किचन, बाथरुम, जताततैको पानी एकछिन फ्लस गरेर बल्ल प्रयोग गर्नुहोला, अन्यथा लिजनेलाले तपाईँलाई दुःख दिन सक्छ। हजुर, पानीको प्रयोगको विषयमा हो, बिदा सकिएर आएपछि घरमा विशेष गरी ब्रुनाईवासीलाई यो एकदमै जरुरी पनि छ र डिआइओका तर्फबाट हामीलाई समय समयमा यस्ता जानकारीहरू प्राप्त भइरहनेछन्। त्यसलाई हल्का रूपमा नलिनुहोला किनभने तपाईँको स्वास्थ्यमा यसले ठुलो असर पार्न सक्छ। निरु बुढा मगरको मायाको चिनो अब स्वीकार्नुहोस्।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने

मिठो याद नोर्बु छिरिङ र अञ्जली राईको बडो मिठो गीत सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियोको यो मझेरी कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ भने यतिखेर हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। ब्रिटिस फोर्सेस ब्रुनाईमा अहिले बिदाको समय पारेर डिआइओले आफ्नो क्रियाकलापहरू गरिरहेको हामी पाउँछौँ, जसमध्ये वाटर ट्याङ्क क्लिनिङ अनि डिसइन्फेक्सन कार्यक्रम हुँदैछ। आजैदेखि सुरु हुन्छ एक्स वानका घरहरूमा। एक्स वानको 1, 2, 3, 4 घर नम्बरहरूमा आज बिहानदेखि सुरु भएको बेलुकी 5 बजेसम्म यो त्यहाँ जारी रहन्छ, अनि भोलि एक्स वान

5, 6, 7, and 8 हाउस नम्बर्स भोलि हो. त्यसै गरी पर्सि 13 तारिक 9, 10, 11, 12 अनि 14 तारिक 13 नम्बरका घरहरू, अनि त्यसपछि X2 सुरु हुन्छ त्यही 14 तारिकदेखि नै. र यसरी डिआइओका स्टाफहरू तपाईँहरूको घर दैलोमा आउनेछन्. यदि तपाईँ अभाइलेबल हुनुहुन्छ भने डिआइओका स्टाफलाई एक्सेस दिनुपर्ने हुन्छ, त्यो बिल्कुलै नछुटाउनुहोला. हामीलाई यतिखेर परदेशी घिमिरे माइलोजीले सम्पर्क गर्नुभएको छ साउदी अरेबियाबाट. गीत सङ्गीत मात्रै होइन, उहाँले कार्यक्रम एकदमै मजाले सुन्ने गर्नुहुन्छ र अहिले नित्यकर्म सकेर अब साउको मेलोको तयारीमा छु भनेर भन्नुभएको छ. केही समय अगाडि लेख्नुभएको थियो. अब साउको मेलोको तयारीमा तपाईँ हामी सबै हो, तपाईँ मात्रै अछुतो हुनुहुन्न. अब साउको मेलामा नगएसम्म चुलो बल्दैन हजुर, सबैको त्यस्तै छ. र हामी त अहिले साउको मेलामा नै छौँ, तपाईँ जाने तर्खरमा हुनुहुँदो रहेछ. बल्दा खैरेनीमा गेट भन्ने गीत उहाँले सुन्न चाहनुभएको छ. भगवान् भण्डारी र बीमा कुमारी दुराको स्वरमा रहेको यो केही पुरानो गीत हो, अत्यन्तै चर्चित गीत हो. अब म प्रस्तुत गर्दैछु परदेशी घिमिरे माइलोजीको अनुरोधमा.

खैरेनीमा गेट अत्यन्तै चर्चित गीत भगवान भण्डारी र भीमा कुमारी दुराको स्वरमा यहाँहरूले सुन्नुभयो। हुन त यो गीत 20-25 वर्ष अगाडिको हुनुपर्छ। त्यति बेला मलाई सम्झना छ क्यासेट प्लेयरमा सुरुमा सार्वजनिक भएको गीत हो यो। यदि अहिलेको जस्तो एकैचोटि युट्युबमा अपलोड भएको भए कति भ्युज जान्थ्यो होला भन्ने मलाई एकदमै खुल्दुली हुन्छ। 4 वर्ष अगाडि यो गीत खैरेनीमा गेट युट्युबमा अपलोड गरिएको रहेछ र अहिलेसम्म 2.4 मिलियन भ्युज पुगेको हामी देख्न सक्छौँ। र पहिला धौलागिरी क्यासेट सेन्टर भन्नेले सार्वजनिक गरेको हो र पछि धौलागिरी डिजिटल नेपाल भएको छ अहिले। र त्यही कम्पनीले 4 वर्ष अगाडि अपलोड गर्दाखेरि अहिले 2.4 मिलियन भ्युज पुगेको हामी पाउँछौँ युट्युबमा। तर पहिल्यै यस्तो व्यवस्था भएको भए यो गीतले कति भ्युज पाउँथ्यो होला भनेर मलाई एकदमै खुल्दोरी लाग्छ। किनभने असल लोकदोहोरी गीतहरू एकदमै चर्चामा आएका लोकदोहोरी गीतहरूको भ्युज हेर्ने हो भने तपाईँले तपाईँ छक्क पर्नुहुन्छ। किनभने मिलियन मिलियन भ्युज अहिले लोकदोहोरी गीतले कमाइरहेको हामी देख्छौँ।

Great British Circus, Legend of the Sea. ब्रुनाईमा पहिलो पल्ट आएको यो सर्कस हो. यदि तपाई परिवार सहित गएर रमाइलो गर्न चाहनुहुन्छ भने आउँदो 23 अगस्तसम्म यो जेरोडोङ पार्कमा सञ्चालनमा आइरहेको छ. सोमबारदेखि बुधबारसम्म बेलुकी 8:15 बजे सुरु हुन्छ सो 2 घन्टाका लागि, अनि शुक्रबारदेखि आइतबारको हकमा 2 सो हुन्छ हुने गर्दछ. दिनको 4:15 बजे एउटा अनि बेलुकी 8:15 बजे अर्को 2 सो हुने गर्दछ. यदि तपाईँ टिकट खरिद गर्न चाहनुहुन्छ भने अनलाइनमा जानुपर्ने हुन्छ. ग्रेट ब्रिटिस सर्कस .com गएर टिकट खरिद गर्न सक्नुहुन्छ. $15-95 टिकट प्राप्त हुन्छ, उपलब्ध गरिएका छन् र सपरिवार पाल्नुभई भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ. ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी आउँदो 23 अगस्तसम्म जेरोडोङ पार्क ब्रुनाईमा. अब सुनौ हर्किलिज बस्नेत एन्ड द कुजालाई मेरो अन्तिम माया.

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.au BFBS गोर्खा रेडियो हो

समय ब्यान्डको नआऊ। युकेमा अहिले इमिग्रेन्टहरूको संख्या दिनानुदिन बढिरहेको छ, किनभने इङ्ग्लिस च्यानल क्रस गरेर आउनेहरूको संख्या पहिले सानो बोटमा, स्मल बोटमा आउने गर्दथे, अहिले त यति ठुलो 49-foot मेगा डिङ्गीमा मानिसहरू आउन थालेका छन्। र गत सोमबारको मात्रै कुरा हो, हिजो त्यहाँ आइपुगेको, गत सोमबार भन्नाले हिजोको भन्न खोजेको हुँ, हिजो सोमबार 230 माइग्रेन्टहरू फ्रान्सबाट डिङ्गीमा, त्यो ठुलो खालको डिङ्गीमा चढेर आएछन्। र ज्यानको जोखिम त उनीहरूले मोल्छन् नै, तर त्यतिका ठुलो सङ्ख्यामा यसभन्दा अगाडि आएको देखिएको थिएन, किनभने पहिला स्मल बोटमा आउने गर्दथे, 20-30 सङ्ख्या हुन्थ्यो। अहिले त बोइङ 737 त्यसको दाँजो गरिएको छ, बोइङ 737 जति यात्रु बोक्न सक्छ त्योभन्दा धेरै बोक्ने डिङ्गीमा सोमबार मात्रै आइपुगे, हिजो मात्रै 230। अब तिनलाई ठेगान लाउनको लागि कति गाह्रो छ सरकारलाई, र अहिले सरकार एकदमै अप्ठ्यारो अवस्थामा परिरहेको छ। नयाँ सरकार, नयाँ प्राइम मिनिस्टर, र उनलाई पहिलो गाँसमै ढुङ्गा होला जस्तो भएको छ। तर हामीले कुरा बुझ्न किन सकिराखेका छैनौँ भने, मेरो बुझाइमा युकेले फ्रान्सलाई, फ्रेन्च गभर्मेन्टलाई धेरै पैसा दिएको छ, ठुलो धनराशि उताबाट इमिग्रेन्टहरू इङ्ग्लिस च्यानलबाट नतरोस् र उता नै रोकोस् भन्ने हिसाबले सम्झौता भए अनुरूप 660 मिलियन पाउन्ड फ्रान्सलाई दिएको रहेछ। तर फ्रान्सले खासै एकदमै तदारुकताका साथ काम नगरेको जस्तो बुझिएको छ, किनभने हामीले कोही कोही बेला देख्ने गर्दछौँ बिचतिर पुलिसहरू वरपर हिँडिराखेका छन्, त्यहीँबाट डिङ्गी छुटिराखेको छ इलिगल इमिग्रेन्टहरूको गर्दाखेरि। त्यस्तो अवस्थामा पैसा त्यत्तिकै नष्ट भइरहेको हो कि भन्ने पनि बुझाइ छ, किनभने अहिले फ्रान्समा त्यस्ता थुप्रै पसलहरू एकदमै छ्यापछ्याप्ती रहेछन्, विशेष गरी इङ्ग्लिस च्यानलको वरपर एकदम सी साइडमा, र त्यहाँ लाइफ ज्याकेटहरू बेच्ने, सस्तो सस्तोमा लाइफ ज्याकेट, साना साना डिङ्गीहरू बेच्ने, अनि वाटरप्रुफ क्लोदिङहरू बेच्ने, त्यसको मतलब त झन् इमिग्रेन्टहरूलाई एकदमै आकर्षित गरिएको भन्ने पो बुझियो त। त्यो सरकारी तौरबाट त्यसको थुन्छेक हुनुपर्ने, रोकावट हुनुपर्ने हो, तर त्यस्तो भएको पाइएको छैन। तर यो समस्या हुन त एउटा देश फ्रान्सको, जर्मनीको, युकेको मात्रै होइन, यो विश्वभरिकै सबै देशको समस्या हो, किनभने इलिगल इमिग्रेन्टहरूलाई, अथवा भन्ने नै हो भने माइग्रेसन भन्ने सबैको समस्या हो। कति मानिसहरू विस्थापित भएका छन् आफ्नो देशमा, त्यसको पछाडि कारणहरू थुप्रै छन्। विस्थापित हुनुको पछाडि सिभिल वार भएको छ, अनि देशमा गरिबी भोकमरी लागेको छ, अनि नयाँ नौलो सपना बोकेर मानिसहरू आफ्नो देश छाडेर अनेकौँ जोखिम मोलेर हिँड्ने गर्दछन्। र त्यस्तो अवस्थामा एउटा ह्युमन राइट्स, उसको अथवा त्यो माइग्रेन्टको ह्युमन राइटको कदर गर्नुपर्ने हुन्छ, र कुनै देशले जबरजस्ती उनीहरूलाई दण्ड सजाय गर्ने भन्दा उनीहरूलाई व्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्ने हुन्छ, र त्यसको मार अहिले ठुला ठुला देशहरूले भोगिरहेका छन्, किनभने ठुला ठुला धनी राष्ट्रहरूमा तिनीहरूको वेलफेयर सिस्टम कस्तो छ भनेर इमिग्रेन्टहरूले राम्ररी बुझेका हुन्छन्, र ती देशहरूमा जान पाए र त्यहाँको त्यो सिस्टममा आफू पनि रम्न पाए कति ठिक हुन्थ्यो, उसको परिवारको भविष्य बन्थ्यो भन्ने हिसाबले पनि उनीहरू आफ्नो ज्यान जोखिममा राखेर देश छोडेर हिँडेका हुन्छन्। तर तिनीहरूलाई फेरि बिचमा दलालहरूले फसाएका हुन्छन्, त्यो पनि बुझ्नुपर्नेछ। एनिवाइज, अहिले युकेमा इमिग्रेन्टहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ, यो दुःखद कुरा हो, र यसलाई सरकारले कसरी व्यवस्थापन गर्ने हो त्यो अहिले ठुलो टाउको दुखाइ भएको छ।
गीत सुनौ प्रवीण बज्राचार्यको नक्कली केटी।

प्रवीण बज्राचार्यको नक्कली केटी र यो गीत नै कार्यक्रमको दोस्रो घण्टाको पेनल्टिमेट गीत हुन पुगेको छ। यहाँ मध्य दिन 12 बज्नको लागि ब्रुनाईमा अब 3.5 मिनट मात्रै बाँकी रहेको छ र मैले यहाँहरूसँग हुन त यो कार्यक्रमको दोस्रो घण्टा बाट मात्र विदा लिन खोजेको हुँ। दोस्रो घण्टालाई अब समापन गर्छु नवीन के भट्टराईको एउटा पुरानो गीतबाट। पुरानो भन्नाले केही समय अगाडि गाउनुभएको, उहाँले धेरै धेरै माया भन्ने गीत छ, यो गीतबाट इन्जोय गर्दै गर्नुहोला। त्यसपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ। तेस्रो घण्टामा मिठा मिठा गीत सङ्गीत म प्रस्तुत गर्दै जाउँला, रोचक जानकारीहरू राख्दै जाउँला अनि आजको यो कार्यक्रमलाई कसरी सुन्दर बनाउने त्यसतर्फ मेरो ध्यान केन्द्रित रहनेछ। अहिलेको लागि स्वीकार्नुहोस् यो गीत नवीन के भट्टराईको धेरै धेरै माया।

0: वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधन भएको छ। विमलको गैराती जनकपुरधाममा निधन भएको साहित्यकार धीरेन्द्र प्रेमर्सीले जानकारी दिनुभएको छ। साहित्यकार विमलले केही समयदेखि मुटुको उपचार गराउँदै आउनु भएको थियो। 79 वर्षीय विमल पार्थिव शरीर जनकपुरधामको देवीचोक निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। विक्रम सम्बत 2004 धनुषाको खिरखिरेमा जन्मेका डाक्टर नेपाली, मैथिली र हिन्दी स्नातकोत्तर लिनुभएको थियो। उहाँले भाषा विज्ञान विषयमा पिएचडीको उपाधि प्राप्त गर्नुभएको थियो। विमल नेपाल विद्यावती भाषा साहित्य पुरस्कार गरिमा जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा लगायतका सम्मान तथा पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो। म्याग्दीको अन्नपूर्ण 6 पोखरी बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरोले पुरिँदा एकजना बेपत्ता भएका छन्, एकजना घाइते छन्। विद्युत गृहका कामदार अन्नपूर्ण 6 55 वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको प्रहरीले जनाएको छ। गौरीगङ्गा 5 31 वर्षीय सुरेन्द्र विक घाइते हुनुभएको छ, बेपत्ताको खोजी भइरहेको छ। विकलाई थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी इन्स्पेक्टर सागर तिमल सिन्हाले जानकारी दिनुभएको छ। म्याग्दी हाइड्रो पावर प्रवर्तक रहेको 14 मेगावाट क्षमताको आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुग्दा उत्पादन बन्द भएको छ। गृहमन्त्री सुदन गुरुङले देशका मुख्य सीमा क्षेत्रमा कडाई गर्नु नै अहिलेको आवश्यकता भएको बताउनु भएको छ। उद्योग मन्त्री गौरी यादवसहित मधेस प्रदेशका सांसदहरूसँग मन्त्री गुरुङले क्यामेरा लगायत प्रतिविधि नआउन्जेल ल्याउन पाइने सामानको सूची बनाएर सहजीकरण भने गर्न सकिने बताउनु भएको छ।
1: देशलाई चाहिँ कसरी बचाउनु पर्ने देखिरहेछौँ भने हामीले चाहिँ यसलाई नियमन गर्नलाई सुरुमा चाहिँ तपाईँहरूले भने अनुसारमै खासमा हामीले त्यही अनुसारमा काम गरेका छौँ। त्यसमा चाहिँ सेक्युरिटीको सिसिटिभी फेसियल रेकग्निसनको क्यामराजहरू भयो, त्यहाँ ओर्दोर गरिरहेको टाइममा थाहा हुन्छ नि त फेसमा कतिचोटि ओर्दोर गरेर थाहा हुन्छ कि एआई क्यामराजहरूमा। त्यो एआई क्यामराजहरू इन्स्टल गर्ने विषयहरू सबै हामीले राखेको छौँ। बोर्डर पेट्रोलिङ नाइट भिजन क्यामरा पनि राखेको छौँ होइन। तर हामीले अहिले अहिले अहिले त हाम्रो तत्काल त भइसकेको छ नि, प्रोक्योरमेन्टको हिसाबमा अहिले त अगाडि बढिरहेको छ नि त कामहरू त। त्यो भइरहेको खण्डमा अहिले चाहिँ हामीले के गर्नुपर्छ भन्दा चाहिँ अहिले हामीले टाइटै गर्नुपर्छ।
0: आन्तरिक अर्थतन्त्र सुधार्न गर्नुपर्ने काममा स्पष्ट रहेको उहाँको भनाइ छ।
1: अब यो 5.5 दिउँ भने तपाईँको त्यत्रो बोर्डरमा दिनका दिन कति साडी भित्रिन्छन्, कति चिनी भित्रिन्छन्, ल 5 किलोको हिसाबले तपाईँको ल अनि 5,000 मान्छेले गर्दाखेरि कति भयो त, अब कति किलो चिनी भित्रिन्छ। त्यो पछि हामीले फेरि के भनिरहेको छौँ भने देशको अर्थतन्त्र राम्रो भएन, फेरि हामी नै गरिरहेछौँ।
0: बैठकमा रासपा सांसद नीतिमा भण्डारीले साम्प्रदायिक खालका दङ्गा नियन्त्रणमा प्रशासनिक कमजोरी सुधार गर्नुपर्नेमा सांसदहरूले बोलेको बताउनु भएको छ। यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पाटपूर्जामा भन्सार छोड दिन अर्थमन्त्री समक्ष माग गरेको छ। महासङ्घका अध्यक्ष सरोज सेटोला नेतृत्वको टोलीले अर्थमन्त्री डाक्टर स्वामी बग्लेलाई भेटेर 11 बुँदे मागपत्र बुझाएको छ। 13 खर्ब बराबरको लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्न मागपत्रमा भनिएको छ। महासङ्घले इन्धनमा प्रति लिटर 1 रुपियाँ र विद्युतीय सवारीमा प्रति युनिट 1 रुपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव गरेको छ। ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री वाग्लेले यातायात क्षेत्रका जायज मागलाई समर्थन गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। कञ्चनपुर शुक्लाभाटा वन्यजन्तु राष्ट्रिय निकुञ्जमा पाटपाकको संख्या वृद्धि भएको छ।
2: 305 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पाटे बाघको संख्या 50 पुगेको छ। 4 वर्ष अघि गरिएको राष्ट्रिय बाघ सर्वेक्षणमा यहाँ बाघको संख्या 36 थियो। गत चैत्रमा गरिएको सर्वेक्षणमा सो संख्या बढेर 50 पुगेको शुक्लाभाटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले जानकारी दिनुभएको छ। उहाँले निकुञ्जमा पानीको पर्याप्त उपलब्धता, एसियाकै ठूलो घाँसे मैदान र आहारा प्रजातिको घनत्व बढेकाले शुक्लाभाटामा पाटे बाघको संख्यामा वृद्धि भएको बताउनु।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गर्नुभएको छ। पछिल्ला वार्तामा इरानले क्षतिपूर्ति नपाई हर्मुज जलघाँटी नखोल्ने बताउँदै आएको छ। ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गरेको बताउनु भएको छ। अर्को एक सन्देशमा ट्रम्पले लेबनन, सिरिया, यमन र गाजाका जनताले भोगेको क्षति र मृत्युका लागि समेत इरान नै जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभएको छ। तर प्राध्यापक म्याकफोलका अनुसार वार्ताको विकल्प छैन।
3: Diplomacy is always better than war. You know, when I worked for President Obama, we discussed how are we going to stop Iran from acquiring a nuclear weapon. And I was a part of that because I was in charge of Russia, and Russia was a big player in that, right? Remember, when we negotiated sanctions on Iran, we all did it together because President Obama thought diplomacy is better when it's done multilaterally, not unilaterally. Trump has a very different view about that.
0: खबर यति नै. नमस्कार, म महेन्द्र.
4: यो BFBS कुल खबर रेडियो.

नमस्ते, स्वागत गरेँ फेरि पनि यहाँहरू सबैलाई जस जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम होइन, किनभने प्रभातकालीन आवाज कार्यक्रम आज बिना गुरुङजीले सञ्चालन गरेर गइसक्नु भएको छ। हामी मझेरी कार्यक्रममा छौँ। कार्यक्रमको यो तेस्रो घन्टा हो। ब्रुनाईको समय अहिले बिहानको होइन, मध्यदिन 12:30 गएको छ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आवश्यक सरसल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। हो, बिएफएस रेडियोले हरेक तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर। के थाहा, त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ। त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

विरतिको नशामा सिम्पल खरेल र अमन प्रधानलाई सुन्दै हुनुहुन्थ्यो। मजेरी कार्यक्रमको यो तेस्रो घण्टा हो। अबको केही क्षणमा आजको एउटा इनोभेसनको विषयमा हामी चर्चा गर्नेछौँ। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। र आजको थिमेटिक वर्ड अफ द डे बोल्स्टर, सुन्नुभयो कि होला? बोल्स्टर, BOLSTER, बोल्स्टर भनेको टु सपोर्ट ओ स्ट्रेङ्थन भनिएको हो। र कुनै व्यक्तिलाई, कुनै वस्तुलाई एकदमै सपोर्ट गरेर स्ट्रेङ्थ बढाउने कार्यलाई बोल्स्टर भनेर भनिन्छ। यो एउटा भर्ब हो र यसको युज व्यापक रूपमा हुने गरेको छ। र अ बिट अफ इन्करेजमेन्ट क्यान बोल्स्टर कन्फिडेन्स, एउटा उदाहरण, वेन इट म्याटर्स मोस्ट, होइन र बोल्स्टर अथवा बुस्ट गर्नु भनेको हो, सपोर्ट गर्नु वा एकदमै अझ ताकतवर बनाउनु अथवा अझ बलियो बनाउनु, स्ट्रेङ्थन गर्नु भन्न खोजिएको हो बोल्स्टर, आजको थिमेटिक वर्ड अफ द डे। अब सज्जा एन्ड द लोडिङको गीतको पालो परेको छ प्राप्ति।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: PFVS गोर्खा रेडियो।

स्वप्न समानको तिम्रो बोलीमा अब हामी लेटेस्ट इनोभेसनका कुरा गरौँ. इनोभेसनमा क्लिन एनर्जीसँग जोडिएको कुरा छ सोलर पावरको. र यतिखेर द पेरोभ्स्किट रेभोल्युसन भन्ने निकै सतहमा आएको देखिन्छ. के हो यो पेरोभ्स्किट रेभोल्युसन भन्नुहुन्छ होला? एकदमै ऱ्यापिड टेक्नोलोजिकल सिफ्ट अहिले सोलर एनर्जीमा आइरहेको छ र यसले मुख्यतया सिन्थेटिक क्रिस्टल प्रयोग गर्ने गर्दछ जसको नाम पेरोभ्स्किट हो, द मिनरल. अनि त्यसले सोलर सेलहरू बनाउनमा मद्दत गर्छ र सोलर सेल बनाउने त हो तर चिपर, फ्लेक्सिबल एन्ड मच मोर एफिसियन्ट देन ट्रेडिसनल सिलिकन. पहिला प्रयोगमा आइरहेको सिलिकन भन्दा यो एकदमै सस्तो पनि पर्ने, फ्लेक्सिबल पनि छ अनि एफिसियन्ट पनि छ भनेर भनिएको छ. त्यही भएर अहिले द पेरोभ्स्किट रेभोल्युसन सुरु भएको छ. र यो पेरोभ्स्किट मिनरलको प्रयोग गर्न थालिएपछि, त्यो सिन्थेटिक क्रिस्टल हो, त्यो प्रयोग गर्न थालिएपछि एफिसियन्सी

उदाहरणको लागि 2009 सालसम्म प्रयोगमा आउँदै गरेको सिलिकनले 4% थियो त्यसको एफिसियन्सी 2009 भने अहिले त्यो बढेर 30% पुगेको छ एफिसियन्सीमा. भनेपछि 9 बाट 4% बाट 30% पुग्नु भनेकै एकदमै ठुलो छलाङ हो. र यो क्लिन एनर्जी सेक्टरमा विशेष गरी सोलर पावर जेनेरेट गर्ने कुरामा अहिले पक्का ठुलो छलाङ मारेको छ. पेरोभस्किटका मुख्य एडभान्टेजेस के छन् त? एकदमै हाई एफिसियन्सी, लो कस्ट प्रिन्टिङ, वर्सटाइल डिजाइन आदि इत्यादि छन्. र अहिलेको च्यालेन्ज के छ भन्दाखेरि ड्युरेबिलिटीको हो अनि स्केलिङ अपको. तर ती सबै कुरा द पेरोभस्किट रेभोल्युसनले अहिले सहज बनाएको छ अनि केही सस्तो पनि. किनभने ट्रेडिसनल सिलिकन सोलर प्यानलहरू जुन प्रयोगमा आइराखेका थिए त्यसले जे जति खर्च बढाएको थियो अनि त्यसले जुन एफिसियन्सी दिएको थियो त्योभन्दा धेरै गुणा यो पेरोभस्किटले दिने रहेछ. र अहिले बिस्तारै अब पहिले पहिलेका सिलिकन युजबाट अब पेरोभस्किटमा सरेको छ जताततै. अनि त्यति मात्रै भए त हुन्थ्यो नि, ड्युरेबिलिटीको पनि कुरा छ, लामो समयसम्म टिकाउ हुने. किनभने त्यसमा प्रयोग भएको एडभान्स्ड एटोमिक लेयर डिपोजिसनले गर्दाखेरि सेलहरूलाई मोइस्चर र हिटबाट जोगाउँछ अरे, प्रोटेक्ट गर्छ अनि लामो समयसम्म टिकाउ हुन्छ. त्यही भएर पनि यो पेरोभस्किटको प्रयोग अहिले बढीभन्दा बढी गर्न थालिएको हो. अनि तपाईँले देख्नुभएकै होला सोलर पावर जेनेरेट गर्नको लागि मसिनहरू कहाँ कहाँ राखिएका हुन्छन्. एकदमै आउटडोर्समा हुन्छ धेरैभन्दा धेरै, र एकदमै हार्स वेदर कन्डिसनहरू, इन्भाइरोमेन्टल कन्डिसनहरू झेल्नुपर्ने हुन्छ ती उपकरणले. र यदि ती सोलर पावर जेनेरेटरहरूमा सही एकदमै ड्युरेबल खालको सामग्री प्रयोग भएको छैन भने त्यो लामो समयसम्म टिक्दैन. त्यस हिसाबले पनि यो एकदमै ड्युरेबल छ. र क्लिन एनर्जीमा अहिले यसको एफिसियन्सी लिमिटहरू बढेको छ र मास स्केल स्ट्रक्चरल स्टोरेज गर्न सकिने क्षमता राख्दछ यसले. अनि जिरो एमिसन जेनेरेसन, अहिले हामीलाई हुन त नाम नै क्लिन एनर्जी भनेर भनियो, कार्बन एमिसनले अहिले विश्व नै प्रदूषित भइरहेको बेलामा यो उपाय एकदमै राम्रो उपाय हो, जिरो एमिसन. र यसले वातावरण प्रदूषित गर्दैन अनि स्टेबल पावर ग्रिड ग्लोबली सञ्चालनमा ल्याउन सकिन्छ. त्यस हिसाबले पनि यो लेटेस्ट इनोभेसन एकदमै समयानुकूल भएको छ. लेटेस्ट इनोभेसन आजका लागि यति नै. अब गीत सुनौ सुशान्त भुजेलको एकचोटि.

सुशांत भुजेल को एक चोटी ब्रिटिश फोर्सेस बनाई बासेका लागि प्री डिपार्चर क्लिनिक आउँदो 2 सेप्टेम्बरमा तय भएको छ। के हो यो प्री डिपार्चर क्लिनिक भन्नुहुन्छ होला? ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ आफ्नो पोस्टिङ अथवा असाइनमेन्ट सकेर भने तपाईँहरूको लागि यो प्री डिपार्चर क्लिनिक एकदमै उपयोगी हुनेछ। यो तपाईँहरूको जुन ट्रान्जिसन पिरियड छ ब्रुनाईदेखि युकेसम्मको, त्यो समयमा के कुराहरू एकदमै जरुरी पर्छन्, के कुराहरू बुझ्न जरुरी छ आदि इत्यादि कुराहरू प्री डिपार्चर क्लिनिकमा एकदमै विस्तृत रूपमा जानकारी गराइन्छ। त्यही भएर ब्रुनाई छाडेर युके जानुहुने महानुभावहरूका लागि यो अत्यन्तै जरुरी छ। बिहान 10 देखि 11 बजेसम्म 2 सेप्टेम्बरमा हुनेछ मुमोङ हाइभ अफिसमा उक्त कार्यक्रम, र यो कार्यक्रम मिस नगर्नुहोला यदि तपाईँ युकेतिर लाग्दै हुनुहुन्छ छिटै भने। र यो ड्रप इन क्लिनिक हो, तपाईँले अपोइन्टमेन्ट लिइराख्नु पर्दैन, सोझै जानुभयो हुन्छ मुमोङ हाइभ अफिसमा प्री डिपार्चर क्लिनिकका लागि 2 सेप्टेम्बरका दिन बिहान 10 बजे। जुनको जुनेली बसन्त थापा अनि मिना निरोलाको यो गीत स्वीकार्नुहोस्।

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFPS गोर्खा रेडियो हो।

सात समुद्र पारी एक्ट सिक्स ब्यान्डको गीत सुन्दै हुनुहुन्थ्यो. बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम होइन, यो मझेरी कार्यक्रम हो. हजुर, मझेरी कार्यक्रमको तेस्रो घण्टा हो र हामी कार्यक्रमको उत्तरार्धतिर पनि आइपुग्यौँ. ब्रुनाईको समय दिनको एक बज्नको लागि अहिले 12:30 बाँकी रहेको छ. अब एकदमै कटिङ एज वेयरेबल्स अनि एआई ग्याजेट्सको कुरा गरौँ छोटकरीमा. हुन त ग्याजेट भन्ने बित्तिकै तपाईँ हाम्रो सबैको आँखा त्यसतर्फ गइहाल्छ, किनभने नयाँ ग्याजेटहरू के निस्किन्छन् बजारमा, त्यो सबै अप्नाउन पाए हुन्थ्यो, लिन पाए हुन्थ्यो भन्ने सबैको लालसा हुन्छ. यो तपाईँमा पनि छ होला, मेरोमा पनि छ, र नयाँ निस्कियो भने किनु लाग्छ. तर आफ्नो बजेट पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ. तपाईँले ग्याजेट निस्किने बित्तिकै त्यसरी किन्न थाल्नुभयो भने तपाईँको घर चलाउन गाह्रो पर्न सक्छ. हुन त जहाँ इच्छा त्यहाँ उपाय भन्छन् मानिसहरूले. इच्छा भएमा जसरी भए पनि, कसरी हुन्छ, जोडजाम गरेर भए पनि बन्दोबस्त मिलाउँछन् मानिसहरूले अनि किनि छाड्छन्, र त्यसमा म पनि पर्छु. अहिले एकदमै नयाँ ग्याजेटमा स्यामसङ ग्यालेक्सी वाच अल्ट्रा 2 निस्किएको छ. एकदमै स्लिमर खालको यो वाच छ. एकदम लेआउट पनि एकदमै स्लिक छ भनेर भनिएको छ. एकदम चुस्त दुरुस्त अनि टप टियर युआई टेलर्ड फर हार्ड कोर एथलिट्स भनेर भनिन्छ. एकदमै कुशल एथलिटहरूको लागि यो राम्रो मानिएको छ. अर्को छ एउटा बजेट फ्रेन्डली स्मार्ट वाच. अनि अरू स्मार्ट वाचहरूलाई एकदमै प्रतिस्पर्धा गर्ने खालको छ भनेर भनिन्छ. अमेज फिट एक्टिभ 3 प्रिमियम, यो पनि एकपटक हेर्न लायककै छ. अर्को एआई ट्रान्सक्रिप्सन वेयरेबल्स, अपलोड नोट पिन, बी लिमिटलेस पेन्डन्ट आदि पर्दछन् यसमा. र सानो क्लिपहरू डिजाइन गरिएको छ डे टु डे डायलगहरू रेकर्ड गर्नको लागि अनि कन्भर्सेसनहरूलाई डिस्टिल गर्नको लागि. यो पनि निकै अहिले बजारमा डिमान्ड बढिरहेको छ. अर्को एआई स्मार्ट ग्लासेस, फ्यान्सी भ्यू Y2 अनि गेट D2026 भन्ने नाम गरिएको स्मार्ट ग्लासेस अहिले बजारमा आएको छ. लाइट वेट फ्रेम भएको, फिचरिङ 4K 2K क्यामरा, इलेक्ट्रोनिक इमेज स्टेबिलाइजेसन र रियल टाइम ट्रान्सलेसन ब्याक्ड बाई च्याट GPT एन्ड गुगल जेमिनी. र यो स्मार्ट ग्लास अहिले धेरैको नजरमा परेको छ. तपाईँ पनि यसलाई अप्नाउन चाहनुहुन्छ भने यसो कोट्याउँदै गर्नुहोला. हजुर, कटिङ एज वेयरेबल्स एन्ड एआई ग्याजेट्स आजको लागि यति नै. अब गीत सुनौँ सबिन राई एन्ड द फेरोको सम्झन्छु.

Sabine Roy and the Pharaoh-को सम्झन छु र यो गीतको साथमा हामी आजको मझेरी कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ. ब्रुनाईको समय अहिले बिहानको होइन दिनको एक बज्नको लागि अब चार मिनट मात्रै बाँकी रहेको छ. मैले अब यहाँहरूसँग कार्यक्रमबाट बिदा लिने बेला भइसक्यो. जाँदा जाँदै B8 ब्यान्डको एउटा गीत टक्र्याउँछु यसरी नै र यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहुनेछ. त्यसपछि दिनको एक बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हामी गोर्खा रेडियो नेटवर्क कार्यक्रम सुन्नेछौँ र केही छोटो समय गीत सङ्गीतको श्रृङ्खला हुनेछ. त्यसपछि नमस्ते युके कार्यक्रम सुन्न सक्नुहुनेछ बिएफएस गोर्खा रेडियोमा. यहाँहरू सबैलाई आजको दिनको लागि एकदमै शुभकामना ठक्र्याउँछु. सुखमय र रमाइलोसँग बितोस्. भोलि बिहान म भने मझेरी कार्यक्रममा होइन प्रभातकालीन आवाज कार्यक्रममा हुनेछु. बिहान 7 बजे उपस्थित हुनेछु ब्रुनाईको समय. त्यतिन्जेलसम्मको लागि मलाई बिदा दिनुहोस्. नमस्ते. बाई.

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: चीनसँग जोडिएका नाकामध्ये बझाङको ताक्लाकोट 7 वर्षमा पहिलोपटक खुले पनि सोनाका पुग्ने सडक बन्न कम्तीमा 6 वर्ष लाग्ने भएको छ। कोभिड महामारीको कारण देखाएर बन्द गरिएको नाका जोड्ने चैनपुर ताक्लाकोट सडकमा चाहिए जति बजेट भएमा पनि कम्तीमा 6 वर्ष लाग्ने भएको हो। सेती राजमार्ग चैनपुर ताक्लाकोट सडक आयोजना प्रमुख वीरेन्द्र यादवले ट्र्याक खोल्नका लागि 3 अर्ब रुपियाँ चाहिने बताउनु भएको छ। अब अहिले चाहिँ यो स्थानीय व्यापारीले 7 वर्षपछि नाका खुल्दा 6 दिन हिँडेर ताक्लाकोट जानुपर्ने अवस्था रहेछ, कहिलेसम्म यो अवस्था रहन्छ?
4: भौगोलिक विकटता भएको कारणले ट्र्याक खोल्न कठिनाइ भइरहेको छ र बजेट पनि न्यून विनियोजन भइराखेको छ। अलिकति बजेट विनियोजनको दर बढ्यो भने 5-6 वर्षमा ताक्लाकोट यानि नेपाल र चाइनाको बोर्डरसम्म ट्र्याक खोल्न सकिन्छ।
3: अब 5-6 वर्षमा खोल्नको लागि कति बजेट चाहिन्छ, तर अहिले त्यसको तुलनामा कति बजेट विनियोजन हुने गरेको छ?
4: अहिले वार्षिक 13-14 करोड मात्रै विनियोजन भइराखेको छ। त्यहाँसम्म खोल्नलाई लगभग हामीलाई 2.5-3 अर्ब रुपियाँ नै चाहिन्छ।
3: रकम खर्चको अवस्था के छ, अनि विभिन्न कारणले काम गर्न गाह्रो भएको भन्ने निर्माण पक्षको कुराहरू पनि आइरहन्छ, यो चाहिँ के हो?
4: त्यो पनि हो, मुख्य कुरा अलिकति भौगोलिक विकटता र काम निर्माण गर्ने समय पनि कम हुने। यो हिमाली जिल्लाहरूमा बर्सातको समय मा चाहिँ असारदेखि असोजसम्म वर्षा नै हुने, त्यसपछि मङ्सिर पुष माघमा हिमपात हुने, अत्याधिक चिसो हुने कारणले गर्दा पनि निर्माण कार्य गर्ने समय चाहिँ कम भइराखेको कारणले सोचे जस्तो प्रगति हुन सकिरहेको छैन।
3: नाका खोलेपछि बझाङका 53 जना स्थानीय 6 दिन हिँडेर डोका डाला र हस्तकलाका सामान लिएर ताक्लाकोट पुगेका छन्। ताक्लाकोट पुग्न 5,200 मिटर उचाइको उरै पास हुँदै साइपाल र तलकोट गाउँपालिकाका स्थानीय पुगेका हुन्। हाल व्यवसायले ताक्लाकोट व्यापारका लागि घोडा खच्चर र चौरीमा सामान बोकाएर जाने गरेका छन्। नेपाली व्यापारीले फर्किँदा नुन, विद्युतीय सामान, कपडा, मादक पदार्थ लगायत सामान ल्याउने गरेका छन्। ब्रिटिस गोर्खा इतिहासमा आज सन् 1982 क्विन्स गोर्खा इन्जिनियर्सको 69 स्क्वाड्रन फोकल्यान्ड टापु पुगेको दिन हो। टापुमा परिचालित सेनाको पूर्वाधार र विमानस्थल निर्माणका लागि क्युजी खटिएको थियो। यस्तै आजकै दिन सन् 1966 इन्डोनेसियासँगको द्वन्द्व अन्त्य गर्ने जकार्ता सम्झौता भएको थियो। 45 महिना चलेको लडाइँमा बेलायतको तर्फबाट 43 जना गोर्खासहित 114 जना सैनिकको निधन भएको थियो। 87 जना गोर्खा समेत 181 जना घाइते भएका थिए। इन्डोनेसियातर्फ 1,583 जना गुमाउँदा 771 जना युद्धबन्दी भएका थिए। जोमसम कोरला नाका जोड्ने मुस्ताङको लो भेकर दामोदर कुण्ड 2 घमी खोलामा निर्माणाधीन पक्की मोटरवेल पुल निर्माण सम्पन्न भएको छ।
5: विक्रमसम्म 2075 पुस 9 गते ठेका सम्झौता भएको घमी खोला पक्की मोटरेबल पुल हालै सम्पन्न भएको बेनी जोमसम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ। पुल निर्माणका लागि निर्माण कम्पनीलाई पटक पटक ताकेता र कार्यवाही पनि गरिएको थियो। निर्माण कम्पनीले पुल निर्माणमा व्यवस्था र ढिलासुस्ती गरेपछि सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार 6 महिनाको समयावधि तोकेर दैनिक जरिवाना तोकिएको थियो। पटक पटक म्याद थप हुँदै आएको घमेखोला पुलका लागि सार्वजनिक खरिद ऐनको 15 संशोधन आएपछि निर्माण काम सहज भएको आयोजना प्रमुख शर्माले बताउनु भएको छ। सम्झौता अनुसार 2078 साल पुष 9 गतिभित्र सम्पन्न हुनुपर्ने घमेखोला पुलको पटक पटक म्याद थप हुँदै आएको थियो। आयोजना र लोकेकर मदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोपसाङ छुम्पेल विष्टको सक्रियतामा सम्झौता अवधि सकिएको 5 वर्षपछि निर्माणाधीन घमी खोला पुल सम्पन्न भएको आयोजनाले जनाएको छ।
3: म्याग्दीको अन्नपूर्ण 7 स्थानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका 9 घर परिवार विस्थापित भएका छन्। पहिरोबाट थप 18 परिवार जोखिममा परेका वडा अध्यक्ष मिलन पूर्जा पुनले जानकारी दिनुभएको छ।
6: दोसल्लेको यो प्राङ्गण ग्राउन्ड भएको एरिया को घरहरू लगभग करिब करिब त्यो एरियामा चाहिँ 9-10 वटा घरहरू छन् र त्योभन्दा तल्लोपट्टि 5-6 वटा घरहरू छन्। तिनीहरूलाई चाहिँ अति जोखिम नै रहेको अवस्था भेटाइयो।
3: गाउँपालिका जिल्ला प्रशासन सहितको टोलीले जोखिमयुक्त क्षेत्रको निरीक्षण गरी भूगर्भविद ल्याएर अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरेको गाउँपालिका अध्यक्ष भारत कुमार पुङको भनाइ छ।
2: र हामीले जिल्ला विपद व्यवस्थापन समितिलाई पनि जिल्लामा पनि हामी खबर गर्दैछौँ र अहिले तत्काल गर्दाखेरि त्यो ढिस्को आउने नै देखिन्छ र
3: अहिलेसम्मका खबर यति नै नमस्कार।
7: यो BFBS गोर्खा

बी एफपी गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बी एफपी गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज मङ्गलबार हो आदरणीय श्रोता। मङ्गलबार हामी भगवान गणेशको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। गौरी शङ्करका पुत्रका रूपमा पूजित, सर्वप्रथम पूजित देवताका रूपमा बुद्धि र रिद्धि सिद्धिका दाताका रूपमा पूजिनुहुने गणेश शीघ्र प्रसन्न हुने देवता हुनुहुन्छ। त्यस्ता शीघ्र प्रसन्न भएर भक्तहरूको मनोवाञ्छित वर प्रदान गर्नुहुने भगवान शिवका गणका अध्यक्ष गणेशजीको हामी सदैव उपासना गर्न सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र विविध विषयहरूको हामी चर्चा गर्दै आइरहेका छौँ र त्यही परम्परालाई हामी अगाडि बढाउन गइरहेका छौँ किनभने यो पनि परम्परा भइसकेको छ, किनभने एउटा लामो समयसम्म हामीले यो कार्यक्रमको अभ्यास गरिसकेका छौँ। त्यसैले यसलाई हामी दैनिक रूपमा चर्चा गर्दै अगाडि बढाउने एउटा परम्पराको रूपमा बुझ्ने गर्दछौँ र आजको यस कार्यक्रममा हामी घण्टा कर्ण चतुर्दशीको विषयमा चर्चा गर्नेछौँ। घण्टा कर्ण चतुर्दशी यस मानेमा विशेष छ कि घण्टा कर्ण भन्ने एकजना राक्षस थिए, तर उहाँको एउटा सर्वसुलभता अथवा भनौँ एउटा भोलेपन, एउटा कट्टरतावादी सोचले शीघ्र भगवान प्राप्त गर्नुभएको भनेर उल्लेख गरिएको छ। त्यसैले घण्टाकर्ण राक्षस भए पनि घण्टाकर्णको नाममा यो चतुर्दशीलाई मनाउने गरिन्छ। आफ्ना भूगोल, संस्कृति, कुल परम्परा अनुसार विविध विषयहरूलाई विविधताका माझमा मनाउने गरिन्छ। काहीँ राक्षसको रूपमा घण्टा कर्णलाई तिरस्कार गर्ने गरिन्छ, घृणा गर्ने गरिन्छ। कतै भक्तको रूपमा घण्टा कर्णको उपासना गर्ने गरिन्छ, कतै भक्तका रूपमा घण्टा कर्णको प्रशंसा गर्ने गरिन्छ। यहाँ हामी भगवानका भक्तको रूपमा रहेका घण्टा कर्णको हामी चर्चा गर्दछौँ, किनभने अरू राक्षसी प्रवृत्तिहरू, दुःख दिने प्रवृत्तिहरू, सताउने प्रवृत्तिहरू यी निकै अभ्यास भइसकेका प्रवृत्तिहरू हुन्। यिनीहरूको चर्चा गरेर वास्तवमा तिनीहरूलाई बढाएर कुनै पनि फाइदा छैन भन्छ शास्त्र। त्यसैले हामी पनि त्यतातिर जानुभन्दा घण्टा कर्ण राक्षस भएर पनि एउटा अत्यन्तै कट्टरतावादी राक्षस भएर र भगवान्लाई अत्यन्तै घृणा गर्ने राक्षस भएर शीघ्रतापूर्वक भगवान्लाई उसले कसरी प्राप्त गर्न सक्यो त्यसको वास्तवमा हामी चर्चा गरेर त्यसको एउटा मर्ममा पुग्न सक्यौँ भने वास्तवमा भगवान हाम्रो हितैषी हो भन्ने कुरो हामीले पनि बुझ्ने एउटा अवसर प्राप्त हुन्छ भनेर उल्लेख गरिएको छ। त्यसैले घण्टा कर्ण नामक एउटा राक्षस जसले भगवान्लाई प्राप्त गर्न सक्यो भनेर उल्लेख गरिएको छ, त्यसैको चर्चा गरौँ। घण्टा कर्ण एउटा राक्षस थियो र भगवान शिवको एकान्तिक भक्त थियो। शिवजी बाहेक कसैको कुरा ऊ सुन्न चाहँदैनथ्यो। विष्णुको ऊ कुनै पनि हालतमा नाम सुन्न चाहँदैनथ्यो। भगवान विष्णुलाई अत्यन्तै घृणा गर्थ्यो। भगवान विष्णुको कसैले चर्चा गरौँ भने पनि ऊ एकदमै रिसाएर शिवजी बाहेक कसैको पनि कुनै पनि हालतमा कुनै पनि चर्चा अथवा कुनै पनि सुन्ने देख्ने केही पनि उसलाई राम्रो लाग्दैनथ्यो र ऊ बलवान थियो, शिवजीको भक्त थियो। यदि कसैले विष्णुको चर्चा गर्छ, विष्णुको नाम लिन्छ भने उसले तिनीहरूलाई दण्डित गर्थ्यो र कतै झुक्क्याएर सुनाइ पो दिने हुन् कि भनेर ऊ चिन्तित हुने गर्थ्यो र उसले त्यसबाट बच्नका लागि कानमा घन्टी जुन आएर हिँडेको थियो र घन्टी ट्याङल्याङ ट्याङल्याङ ट्याङल्याङ ट्याङल्याङ घन्टी ऊ जतिखेर जसरी जता चटपटाउँछ त्यतिखेर घन्टी बजिरहन्थ्यो कानमा र कसैले पनि यदि विष्णुको नाम लिइहाल्यो भने पनि त्यो उसको कानसम्म आउने अवस्था थिएन, किनभने घन्टीको आवाजले त्यो अरू सुन्दैनथ्यो र ऊ शिव शिव शिव शिव शिव भनेर शिवजीको जप गरेर बसिरहन्थ्यो भनेर बताइएको छ। त्यस्तो अत्यन्तै घृणा गर्ने, भगवान्लाई घृणा गर्ने राक्षसले कसरी भगवान्लाई प्राप्त गर त्यसको हामी यहीँ चर्चा गरौँ यो घण्टा कर्ण चतुर्दशीको यो अवसरमा, किनभने यो अवसर उसैको नाममा रहेको एउटा दिन भएको हुनाले यसलाई विशेष रूपमा बुझिएको छ। आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोमा शुभजागरण कार्यक्रम मार्फत यो घण्टा कर्ण चतुर्दशीको दिन, एउटा पवित्र दिनमा, एउटा भक्तको नामसँग जोडिएको दिनमा भक्तको चरित्रलाई नै हामी श्रवण गरिरहेका छौँ, जुन राक्षसी योनिमा जन्मिएका थिए। एकपटक शिवजीसँग, शिवजीको भक्त थिए, त्यसैले शिवजीसँग संसारबाट वाक्क भयो कति शरीरमा रहने राक्षसी
अभाव दुःख धेरै बल धेरै खानु पर्यो यो सारा समस्याहरू संसारी व्यवस्थाहरू अनेक कामनाहरूले सताइरहेका छन्। अब मोक्ष प्राप्त गर्नु पर्यो अब यसरी भएन भन्ने एउटा निष्कर्षमा पुगेर घण्टाकर्ण आफ्ना इष्टदेव शिवजीसँग गएर प्रार्थना गरेर मोक्षको विन्ती गर्छन् मोक्षको याचना गर्छन् मोक्ष माग्छन्। तर मोक्ष कसरी प्राप्त हुन्छ कहाँबाट मोक्ष प्राप्ति हुन्छ के गर्दा मोक्ष प्राप्ति हुन्छ वास्तवमा उनलाई थाहा थिएन। उनलाई त्यति थाहा थियो मेरो इष्टदेव शिवजी हो र शिवजीले मैले चाहेको बेलामा मोक्ष दान गर्नुहुनेछ भन्ने उनको विश्वास थियो। तर शिवजीले म त मोक्षदाता होइन म मोक्ष दिन सक्दिनँ मोक्ष त भगवान् विष्णुले दिनुहुन्छ जो मेरो पनि इष्टदेव हुनुहुन्छ त्यसैले तिमी मोक्षको चाहना राख्छौ भने तिमी त उहीँ जानुपर्छ त्यहीँ जाऊ भगवान्कै शरणमा गयौ भने मात्रै मोक्षको प्राप्ति हुन्छ भनेर शिवजीले भनेपछि ऊ छक्क परेर शिवजीतर्फ हेरेको हेरे भयो किनभने आफूले एउटा पूर्ण रूपमा विश्वास गरेर मोक्ष प्राप्ति गर्ने आफ्नो इष्टदेवसँग राखेको माग इष्टदेवले आफू असमर्थ रहेको र जसले जीवनभरि जसको नाम सुन्नबाट घृणा गर्यो जसको नाम सुन्न नचाहेर कानमा घन्टी झुन्ड्याएर हिँड्ने स्थिति बनेको थियो र जसको कुनै पनि व्यवस्थासँग सरोकार छैन विष्णुसँग कुनै पनि सम्बन्ध छैन भनेर जीवनभरि हिँडेको घन्टा कर्ण छाँगाबाट खोजे जस्तो भयो र तिनै विष्णुकामा गएर मैले फेरि मोक्ष माग्नुपर्ने भयो जो मेरो इष्टदेवको आज्ञा भयो मान्नै पर्छ भनेर ऊ त्यहाँबाट अब कहाँ हुनुहुन्छ त विष्णु भगवान् मलाई उहाँ भएको ठाउँको जानकारी दिनुहोस् भनेर घण्टाकर्णले शिवजीसँग भन्यो र शिवजीले बद्रीनारायणमा रहनुहुन्छ त्यहाँ गएर तिमीले मोक्षको माग राख भनेर ठेगाना पनि बताइदिनु भयो र घण्टाकर्ण बद्रीनाथ भएका ठाउँमा बद्रीनारायण जो बद्रीनाथ यो भारतको एउटा हिमाचल राज्यमा पर्दछ प्रसिद्ध तीर्थस्थल हो भगवान् त्यहीँ नरनारायणको रूपमा विराजमान हुनुहुन्छ घण्टाकर्ण त्यतातर्फ यात्रा सुरु गर्यो र उसले मनमा नै विचार गर्दै जाँदै थियो इष्टदेवले बताउनु भयो इष्टदेवको पनि इष्टदेव आफ्नो पनि अब मोक्षदाता माग्न जाँदैछु केही कसैले लिएर जानु पर्यो भन्ने सोचो तर अब राक्षस के फलफुल सरोकार थिएन यसो बाटामा जाँदै गर्दा एउटा जङ्गलमा आश्रम देख्यो ऋषिको आश्रम थियो ऋषिका आश्रमको बाहिर बच्चाहरू खेलिरहेका थिए ऋषिका पुत्रहरू तीमध्येको एउटा सानो बालकलाई उठाएर मार्यो र महात्मा झुन्ड्याएर बद्रीनाथतिर हिँड्यो किनभने राक्षसको स्वभाव त्यस्तै हुन्छ उसलाई मार्नु मान्छे अरू जनावर के फरक पर्यो एउटा बच्चा टिपेर मारेर भगवान्लाई कोसेलीको रूपमा लाने विचारले हातमा झुन्ड्याएर ऊ बद्रीनाथतिर गयो र बद्रीनाथ गएर भगवान्सँग प्रार्थना गर भगवान्ले दर्शन दिनुभयो र भगवान् किन आफ्ना भक्त शिवजीले सिफारिस गरेर पठाइसक्नु भएको थियो भगवान्ले दर्शन नदिने कुरै थिएन दर्शन दिनुभयो र त्यही मरेको बच्चाको लास अगाडि राखेर कोसेली टक्र्यायो र भगवान्ले यो के गरेको यसो गर्नु हुँदैन भन्दा हे प्रभु म त राक्षस हुँ राक्षसको लागि योभन्दा प्रिय भोजन केही छैन मैले आफूलाई जे प्रिय थियो त्यही हजुरको लागि ल्याएँ कोसेलीको रूपमा भनेर उसले बिन्ती गर्यो र भगवान्ले ल ठिकै छ अब यसो नगर्नु भनेर भगवान्ले भन्नुभयो र मोक्ष चाहियो भनेर घण्टाकर्णले भगवान्सँग बिन्ती गर्यो र घण्टाकर्णको बिन्तीपछि भगवान्ले मोक्ष यति केही कसरी मिल्छ र केही साधन भजन गरेपछि मोक्षको व्यवस्था हुन्छ त्यो शास्त्रीय व्यवस्था हो गुरु बनाऊ त्यहाँबाट तिमीले मोक्ष प्राप्त गर्छौ भनेर भगवान्ले भन्दा म सबै गुरुकै सिफारिसबाट आएको हुँ र शिवजी मेरो गुरु हो उहाँले हजुरको मा मोक्ष माग्न पठाउनु भएको हुनाले मलाई मोक्ष चाहियो भनेर भगवान्सँग प्रार्थना गरेको प्रसङ्ग छँदैछ र यस पछाडिको प्रसङ्ग छोटो चर्चा हामी गर्नेछौँ तर त्यसभन्दा पहिले एउटा भजन प्रस्तुत गर्दछु भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहबिहस गोर्खा रेडियो मार्फत शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र यस कार्यक्रममा हामी घण्टा कर्ण चतुर्दशीको विषयमा चर्चा गरिरहेका छौँ र त्यस्ता घण्टा कर्ण जो भगवान्को सान्निध्यमा पुगेर मोक्षको माग राख्छन् र भगवान्ले उनलाई आफूसम्म आइपुगेको र शिवजीले पठाएको हुनाले ल मोक्ष तिम्रो लागि पास भयो, मोक्ष प्राप्त भयो, तर तिमीले प्रारब्धवश यो राक्षसी शरीरमा अझै केही समय रहनु पर्नेछ र त्यसमा रहेर तिमीले आफ्नो प्रारब्धमा भएका भोग सुख दुःखका भोगहरू भोगेर आफू अनि त्यस शरीर छोडेपछि तिमी मेरो धाममा आउनु, तिमीले मोक्ष रिजर्भ भयो, तिम्रो मोक्ष भयो भनेर भगवान्ले कृपा गर्नुभयो र घण्टा कर्णले त्यतिले मात्रै चित्त बुझाएनन् र उनले भने मेरो त मोक्ष भयो भयो, मेरो भाइ पनि छ एउटा यस्तै राक्षस शरीरमा छ, दुःखी छ, उसलाई पनि दिनुपर्छ मोक्ष भनेर माग राखे। तर भगवान्ले ऊ न मेरो भक्त हो न शिवजीको भक्त हो, उटपट्याङ काम गरेर संसारमा जताततै जेपातै पाप गरेर आफू खुसी मन परे गरेर हिँडिरहेको छ, त्यसलाई कसरी मोक्ष दिन मिल्छ र भन्दा भगवान्ले भन्नुभयो ऊ मेरो भाइ हो, मैले हजुरको दर्शन गरिसकेँ, अब ऊ मेरो भाइ भएको नाताले पनि मोक्षको अधिकारी भयो, मोक्ष प्राप्त हुनुपर्छ प्रभु भनेर विन्ती गर्दा भगवान्ले ठिक छ उसलाई पनि मोक्ष प्राप्त भयो भनेर कृपा गर्नुभएको प्रसङ्ग घण्टा कर्णको जीवनीमा यी शास्त्रहरूमा उल्लेख भएको पाइन्छ। त्यसैले भगवान्सँगको सम्बन्ध भक्तको यस्तो हुन्छ, भक्तको सम्बन्ध भएपछि पापी धर्मात्मा केही हुँदैन, किनभने भगवान् नै यो सृष्टिको सर्वोच्च अवस्था हो र भगवान्भन्दा माथि कोही छैन। भगवान्ले कृपा गर्न साथ जीवको कल्याण हुन्छ, चाहे त पापी होस् चाहे त धर्मात्मा होस्, भगवान्को भजन गर्छ भने त्यो साधु हो भनेर भगवान्ले भन्नुभएको छ। यो घण्टा कर्णको प्रसङ्गले त्यतातर्फ सङ्केत गर्छ, चाहे पापी होस् चाहे धर्मात्मा होस्, यदि भगवान्सँग कुनै न कुनै रूपमा जोडिन्छ भने त्यसले भगवत प्राप्ति गर्छ, त्यसले सुख शान्ति अवश्य पनि प्राप्त गर्छ भनेर उल्लेख गरिएको छ। यही घण्टा कर्णको चर्चाका साथसाथै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस बढी दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम। नमस्कार।

गुड मर्निङ, नमस्ते, शुभ प्रभात यहाँहरू सबै सबैलाई त भन्न मिलेन, किन भन्दाखेरि सबै ठाउँमा बिहानको समय छैन, त्यसैले गर्दाखेरि यहाँहरूलाई न्यानो नमस्कार टक्राउन चाहन्छु, एकमुष्ट रूपमा सबै सबैमा शुभ शुभ समयको कामना गर्न चाहन्छु। म फुलमाया हजुर यहाँहरूसँग रहनेछु आज 9 बजेसम्म नै, र हामी साथै रहन्छौँ। अनि हामीले गर्नुपर्ने दैनिक हाम्रो नियमित सरसामग्रीहरू साथ उपस्थित भएको छु यहाँहरूसँग पस्कनको लागि, र कुराकानी पनि सुन्न सक्नुहुन्छ 8 बजेपछिको समयमा, जहाँ रहनु भए पनि जे गर्नु भए पनि यहाँहरूको समय एकदमै सफल रहोस् अनि सुखद रहोस् यही कामना गर्न चाहन्छु। खुसी रहनुहोस् सधैँ सधैँ यही कामना गरौँ। खुसी नहुँदाखेरि पनि खुसी भएको अनुभव मात्रै गर्ने हो भने, त्यो एक्टिङ मात्रै गर्ने हो भने पनि त्यसले साँच्चीकै खुसी गराउँछ अरे कि मानिसलाई। सो एक्टै सही, लेट्स बी ह्याप्पी। आज बिहानीको समय बिहानको 6:39 गएको छ यहाँ बेलायतमा, बिहानको टाइम छ, र यो आज चाहिँ आजदेखि चाहिँ गर्मी फेरि पिक, गर्मी उकालो चढ्छ, आइमिन तापक्रम बढ्दै जान्छ इङ्ल्यान्डमा। अर्को हेट यो एम्बर हिट हेल्थ अलर्ट जारी गरेको छ युकेको हेल्थ सेक्युरिटी एजेन्सीले अहिले, र आजदेखि यो हेल्थ अलर्ट एम्बर ओरेन्ज कलरको अलर्ट छ, यो अलर्ट चाहिँ इङ्ल्यान्ड वेल्समा जारी गरिएको छ, र आजदेखि अन्टिल फ्राइडे इभिनिङ, यो आउने शुक्रबारको इभिनिङसम्म जारी गरिएको छ। गर्मी हुने कारणले गर्दाखेरि इङ्ल्यान्ड र वेल्समा 30 डिग्री सेल्सियस प्लसको तापक्रम हुँदैछ, त्यसैले गर्दाखेरि सुक्खापना छँदैछ, त्यसमाथि पनि तापक्रम फेरि पनि यो अर्को हिट वेव आइरहेको छ, तापक्रम बढिरहेको छ, यो स्थिति छ अहिले। अब आज बिहान ट्युजडे मर्निङ 9 बजीदेखि शुक्रबार बेलुका 9 बजीसम्म नै हो यो एम्बर वार्निङ जारी गरिएको इङ्ल्यान्ड वेल्समा, र यो स्थिति छ, त्यसैले गर्मीमा अलिकति ध्यान दिनुहोला। हामी एकदमै हुन त पोख्त भइसकेका छौँ, पारखी भइसकेका छौँ भन्नु पऱ्यो, बेलायतवासी इङ्ल्यान्डवासी विशेष गरिकन, माथि उत्तरी इलाका नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डतिर त त्यति लागु भएन, अलिअलि तातो त छ, पहिलेको तापक्रमभन्दा बढेको त हो, तर पनि शीतलै छ त्यतातिर। त्यतातिर ट्राभल गर्नुहुनेहरूको लागि चाहिँ एकदम राम्रो वातावरण छ। हलिडेमा कहाँ जाउँ भइरहेको छ भने, देयर यु गो, स्कटल्यान्ड, नर्दर्न आयरल्यान्ड, आयरल्यान्ड, होइन, धेरै ठाउँहरू छन् नि अलि उत्तरी इलाकातिर जानको लागि, शीतलको शीतल ठाउँतिर जानको लागि। अब अर्को गीत मैले सुरु गरेको छु आजको कार्यक्रमलाई, हामीले एकदमै जोसिलो गीत हाम्रो नेपाल द एक्स ब्यान्डको प्रस्तुतिबाट हामीले सुरुवात गऱ्यौँ भने, अब यो गीत मैले राखेको छु एसडी योगी अनि रेशमा पुनको आवाजमा।

0: एस गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

नमस्ते, वेलकम. फेरि पनि आज बिहानीको यो सो नमस्ते युकेमा बिहानको 6:52 गइसकेको छ. म आशा अर्थात् फुलमाया छु तपाईँको साथमा 9 बजेसम्मको लागि. आशा गर्छु तपाईँ पनि साथै हुनुहुन्छ र लेख्दै हुनुहुन्छ, लेख्नै लाग्नु भएको छ, मेसेज पठाउनै लाग्नु भएको छ पक्कै पनि भन्ने सोचिरहेको छु. लेख्दै गर्नु होला है त. हामीलाई सम्पर्क गर्नको लागि मेसेन्जरमा सबभन्दा छिटो छरितो तरिकाले गर्न सक्नुहुन्छ, सम्पर्क गर्न सक्नुहुन्छ. मेसेन्जरमा चाहिँ BFBS गोर्खा रेडियो भनेर खोज्नु पऱ्यो, त्यति नै हो. हाम्रो निलो लोगो भएको त्यहाँ चिन्ह पाउनुहुन्छ तपाईँले, BFBS गोर्खा लेखेको अनि क्रस खुकुरी भए, खुकुरी क्रस भएको है, र त्यसमा हामीलाई भेट्नुहुन्छ. BFBS गोर्खा लेखिएको छ अनि त्यो गोर्खाको पछाडि सानो खुकुरी क्रस भएको चिन्ह छ, त्यसमा मेसेज पठाउँदै गर्नु होला. अब प्रश्नको टाइम पनि भयो. यो प्रश्न राखेपछि आशा गर्छु झन् धेरै तपाईँहरूको यो उत्तर आउनेछ, मेसेजहरू आउनेछ पक्कै पनि भन्ने सोचिरहेको छु. अब प्रश्नमा यसपालि आवाज छ, एउटा आवाज. तपाईँले यो आवाज कसको हो चिन्नुपर्छ. गीत छ एक्चुली.

यो मिठो गीत गाउने गायिका को हुनुहुन्छ? बस उहाँको नाम मात्रै पठाउनुहोस् हामीलाई, को हुनुहुन्छ गायिका चिन्नुहोस्, यति नै हो, स्वर चिन्नुहोस्। अब धेरैजना गायिका हुनुहुन्छ नेपालमा, नयाँ नयाँ कलाकारहरू पनि धेरै आउनु भएको छ, तर उहाँहरूमध्ये चाहिँ यो गीत गाउने कलाकार को हुनुहुन्छ, बस यति नै, उहाँको नाम मात्रै बताउनु होला। यसपालिको प्रश्न यही नै हो र उत्तर चाहिँ शुक्रबार बिहान 8 बजेसम्म पठाइसक्नुपर्छ, यहाँहरूलाई विदितै छ। त्यसैले गर्दाखेरि अब टाइम चाहिँ हिजोदेखि सुरुवात भएको हो, खोज्न अब खोज्दै गर्नुपर्छ यहाँहरूले यो गीत, यसो यो गीत प्रश्नको उत्तर खोज्ने बेलामा चाहिँ होइन, त्यही बहानामा तपाईँको साथीहरूसँग फोन गर्दाखेरि कसो होला? हजुर राम्रै होला होइन, ओके, प्रश्न यही नै हो। अब हामीलाई शुक्रबार बिहानसम्म भन्नु होला, 9 बजेभन्दा अगाडि चाहिँ छिनोफानो हुन्छ र एकजना लक्की विनरको नाम एनाउन्स हुन्छ, जसले पाउनुहुन्छ BFBS को चिन्ह भएको पुरस्कार। आज विक्रम सम्बत 2083 साल साउन महिनाको 26 गते मङ्गलबारको दिन हो, तदनुसार 11 अगस्त सन् 2026 को दिन को कार्यक्रमलाई अब अगाडि बढाउँ। सिरीमा सिरी टाइटलको गीतसँगै सुमन केसी र मेलिना राई गाउँदै हुनुहुन्छ, गीत सुन्दै समाचारतिर लागौँ अब।

0: नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा कपडा उद्योग लगायत सरकारले उद्योग चलाउन गरेको प्रयासको खुल्ला प्रशंसा गर्नुभएको छ। नोट जारी गर्दै प्रचण्डले कपडा उत्पादन हुने भएपछि आत्मनिर्भरता कम हुनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिनुभएको छ। आफूले सरकारको नेतृत्व गर्दा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार गरेको हुँदै उहाँले गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखाना अघि बढाउन पहल गरेको सम्झाउनु भएको छ। आफू सरकारबाट बाहिरसँगै रोकिएको यो प्रक्रिया पुनः अघि बढ्नु सुखद कुरा भएको उहाँको भनाइ छ। सार्वजनिक उद्योगहरूलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनः संसारमा ल्याउन सके आत्मनिर्भर अर्थतन्त्र बन्ने भएकाले सरकारलाई सहयोग गर्ने प्रचण्डको भनाइ छ। आज घण्टा कर्ण पर्व मनाइँदैछ। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई गठामङ्गल पनि भनिन्छ। परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज हरियो नरकट, निगालो अथवा गहुँको छुवाली मिसाएर तीन खुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याने चलन छ। गोपाल वंशावली अनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री पुरुषले दर्शन गर्नुपर्ने परम्परा रहेको इतिहास एवं संस्कृतिविद प्रकाश श्रेष्ठले बताउनु भएको छ। म्याग्दीको अन्नपूर्ण छ पोखरी बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरोले पुरिँदा एकजना बेपत्ता भएका छन्, एकजना घाइते छन्। विद्युत गृहका कामदार अन्नपूर्ण छका 55 वर्षीय दीपक अरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको प्रहरीले जनाएको छ। गौरी गङ्गा नगरपालिका 5 का 31 वर्षीय सुरेन्द्र विक घाइते हुनुभएको छ। बेपत्ताको खोजी भइरहेको छ। विकालाई थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी इन्स्पेक्टर सागर तिमिल सिन्हाले जानकारी दिनुभएको छ। म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुग्दा उत्पादन पनि बन्द भएको छ। गृहमन्त्री सुदन गुरुङले देशका मुख्य सीमा क्षेत्रमा कडाई गर्नु नै अहिलेको आवश्यकता भएको बताउनु भएको छ। उद्योग मन्त्री गौरी यादवसहित मधेस प्रदेशका सांसदहरूसँग मन्त्री गुरुङले क्यामेरा लगायत प्रविधि नआउन्जेल ल्याउन पाइने सामानको सूची बनाएर सहजीकरण भने गर्न सकिने बताउनु भएको छ।
1: देशलाई चाहिँ कसरी बचाउनु पर्ने देखिरहेछौँ भने हामीले चाहिँ यसलाई नियमन गर्नलाई सुरुमा चाहिँ तपाईँहरूले भने अनुसारमै खासमा हामीले त्यही अनुसारमा काम गरेका छौँ। त्यसमा चाहिँ सेक्युरिटीको सिसिटिभी, फेसियल रेकग्निसनको क्यामराजहरू भयो, त्यहाँको त्यहाँ ओर्दर गरिरहेको टाइममा थाहा हुन्छ नि त फेसमा कतिचोटि ओर्दर गऱ्यो भने थाहा हुन्छ कि एआई क्यामराजहरूमा। त्यो एआई क्यामराजहरू इन्स्टल गर्ने विषयहरू सबै हामीले राखेको छौँ। बोर्डर पेट्रोलिङ, नाइट भिजन क्यामरा पनि राखेको छौँ होइन। तर हामीले अहिले अहिले अहिले त हाम्रो तत्काल त भइसकेको छ नि, प्रोक्योरमेन्टको हिसाबमा अहिले त अगाडि बढिरहेको छ नि त कामहरू। त त्यो भइरहेको खण्डमा अहिले चाहिँ हामीले के गर्नुपर्छ भन्दा चाहिँ अहिले हामीले टाइटै गर्नुपर्छ।
0: आन्तरिक अर्थतन्त्र सुधार्न गर्नुपर्ने काममा स्पष्ट रहेको उहाँको भनाइ छ।
1: अब यो 5.5 वटा दिउँ भने तपाईँको त्यो थ्रो बोर्डरमा दिनका दिन कति साडी भित्रिन्छन्, कति चिनी भित्रिन्छन्, ल 5 किलोको हिसाबले तपाईँको ल अन्त 5,000 मान्छेले गर्दाखेरि कति भयो त, अब कति किलो चिनी भित्रियो त। त्यो पछि हामीले फेरि के भनिरहेको छौँ भने देशको अर्थतन्त्र राम्रो भन्दैन, फेरि हामी नै गरिरहेछौँ।
0: बैठकमा रासोपा सांसद नीतिमा भण्डारीले साम्प्रदायिक खालका दङ्गा नियन्त्रणमा प्रशासनिक कमजोरी सुधार्नु पर्नेमा सांसदहरूले बोलेको बताउनु भएको छ। कञ्चनपुर शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या बढेको छ।
2: 305 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पाटे बाघको संख्या 50 पुगेको छ। 4 वर्ष अघि गरिएको राष्ट्रिय बाघ सर्वेक्षणमा यहाँ बाघको संख्या 36 थियो। गत चैत्रमा गरिएको सर्वेक्षणमा सो संख्या बढेर 50 पुगेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनुभएको छ। उहाँले निकुञ्जमा पानीको पर्याप्त उपलब्धता, एसियाकै ठूलो घाँसे मैदान र आहारा प्रजातिको घनत्व बढेकाले शुक्लाफाटामा पाटे बाघको संख्यामा वृद्धि भएको बताउनु। राष्ट्रिय निकुञ्जमा सन् 2013 17 बाघ थिए। राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार 2018 16, सन् 2021 19 र सन् 2022 36 पुगेको थियो।
0: चितवन प्रशासनले 802 जनाको घरमा खाना पकाउने ग्यास पूर्ति गरेको जनाएको छ। असहाय, अशक्त, अपाङ्ग, दीर्घ रोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक विद्यार्थीलाई सो संख्यामा ग्यास घरमा पुर्याइएको हो। गत 1 सप्ताहमा प्रशासनको टोल फ्री नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको सिडिओ गणेश अर्यालले बताउनु भएको छ। बेलायतको ह्याम्पसायर न्यू फरेस्ट राष्ट्रिय निकुञ्जको डडेलो निभाउन राति पनि प्रयास गरिएको छ। नेशनल फायर चिफ काउन्सिलका उप अग्नि नियन्त्रक डेफ स्वालुले डडेलको अवस्था असामान्य भएको बताउनु भएको छ.
3: Things are far from normal. Our current conditions, the vegetation that we're experiencing is nothing like what we'd see in what would be previously a normal summer.
0: खबर यति नै. नमस्कार, म महेन्द्र.
4: यो BFBS गोर्खा रेडियो हो.

नवराज थापा अनि अन्जु पन्तले गाउनु भएको निकै जोसिलो गीत हामी सुन्दै थियौँ यतिखेर। बिहानको 7:10 गएको छ। वेलकम ब्याक, नमस्ते। आज बिहानीको यो सो नमस्ते युकेमा भन्न चाहन्छु फेरि एकचोटि। सेकेन्ड आवरमा हामी प्रवेश गरिसकेका छौँ यही गीत सँगसँगै। अब अरू प्रकारका गीतहरू पनि छन् तपाईँको लागि भनेर यहाँहरूले भन्नुभएको तिजको गीत पनि छ है। आज त तिज पनि, अब तिजलाई बिस्तारै बिस्तारै बोलाउनु पर्छ नि। त्यसैले नयाँ गीतहरू पनि आइरहेका छन् होइन। त्यसैले यहाँहरूले तिजको गीत पनि कतिले भन्नुभएको छ सुन्दै गर्नुलाई एकछिनमा म राख्दै जान्छु। र आज मेजर जीवन पुन्ज्यूसँग गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ। क्याट्रिकमा हुनुहुन्छ उहाँ र क्याट्रिकमा भेट्दाखेरि उहाँसँग गरेको कुराकानी आज रिपिट भर्सनमा फेरि 8:00 तपाईँ समयमा तपाईँले सुन्न सक्नुहुन्छ। र अहिले चाहिँ मौसमको कुरा हामी गर्न लागिरहेका छौँ। हजुर, मौसम। अब मौसमको कुरा गर्नुपर्दाखेरि यहाँले थाहा पाइहाल्नु भएको छ, गर्मी त्यो आइसकेको छ, चढ्दैछ बिस्तारै बिस्तारै। आजभन्दा पनि भोलि र पर्सि हो यो गर्मी यसपालिको हिट वेभ चाहिँ पिकमा पुग्ने। र आज चाहिँ बिस्तारै अलि त शीतलै छ, हावा पनि अलि शीतल शीतल चलिरहेको छ बिहान, तर अब बिस्तारै तातो हुँदै जान्छ। हुन त हामी कहाँ प्रायः शीतल शीतल हावा नै चलिरहेको हुन्छ बिहान र साँझ पख, रातको समयमा। दिउँसो अलिकति हावा चलेन भने गर्मी एकदम हुन्छ, र अहिलेको स्थिति त्यही हो, हावा चलेन भने एकदम गर्मी। हावा नचलेपछि चाहिँ पक्का बाफिन्छ, बाफिलो तातो प्रकारको, अर्कै प्रकारको तातो चाहिँ हुन्छ। र यहाँ अहिले त्यस्तो स्थिति अहिले त आज त छैन, तर आज नै भोलि र पर्सि चाहिँ पिकमा हुन्छ, तर वाइड स्प्रेड हुन्छ भनौँ न रियल हिट चाहिँ। र आज बिहानैको तापक्रम चाहिँ लन्डनतिर 17 डिग्री सेल्सियस, हामी कहाँ अघि हेरेको बिहान 6:00 तापक्रम म हेर्दैछु 18 डिग्री सेल्सियस थियो यहाँ चाहिँ होइन। र स्कटल्यान्डतिर 11 डिग्री हो यो बिहानको तापक्रम हो, तर अब त बिस्तारै बिस्तारै तापक्रम बढ्दैछ। र आज घमाइलो सुरुवात भएको छ प्रायः इङ्ल्यान्ड वेल्समा अनि नर्दर्न आयरल्यान्डमा पनि। स्कटल्यान्डको उत्तरी इलाकामा बाहेक अरू ठाउँमा पुरै घाम लागेको छ। स्कटल्यान्डको उत्तरी इलाकामा चाहिँ अलिअलि बादल लाग्ने र हल्का छिटफुट पानी पर्ने अहिले स्थिति भए पनि दिउँसो चाहिँ फेरि सबै ठाउँमा घाम लाग्छ, सुक्खा हुन्छ र पुरै घमाइलो भयो आज चाहिँ। र आज यो तापक्रम लन्डन र कार्डिफ एरियातिर 29 डिग्री सेल्सियस हुन्छ, अनि लिभरपुल बर्मिङहामतिर 28 डिग्री सेल्सियस, बेलफास्टतिर 22, माथि स्कटल्यान्डतिर 17-23 डिग्री सेल्सियसको तापक्रम हुन्छ। त्यतातिर जानुहुन्छ भने पर्फेक्ट छ तापक्रम यो समरको लागि। र भोलिको कुरा गर्दाखेरि चाहिँ अब भोलि बुधबार हो, सूर्यग्रहण पनि लाग्छ होइन। र भोलि सूर्यग्रहणको दिनमा चाहिँ फेरि पनि घमाइलो हुन्छ है, जताततै प्रायः आकाश उग्रन्छ र आकाश उग्रेको बेलामा चाहिँ सूर्यग्रहण देख्न सकिन्छ मजाले। अब यो 6:00 पछाडि हो सुरु हुने होइन, 1 घन्टामा त पुरा फुल ग्रहण लागेको हामी पाउँछौँ र बिस्तारै बिस्तारै घट्दै जान्छ अब राति हुँदासम्म यहाँनिर। र नाङ्गो आँखाले चाहिँ हेर्नु हुँदैन सूर्य, यसरी सूर्यग्रहण कुनै आकाशमा अथवा सूर्य घामलाई त हेर्नै हुँदैन होइन, र इभन ग्रहणलाई पनि हेर्नु हुँदैन नाङ्गो आँखाले, त्यसको त्यसले असर गर्छ कि हामीलाई। कालो चस्मा लगाएर पनि हेर्नु हुँदैन सूर्यग्रहण, हामीले जुन बाहिर घामबाट प्रोटेक्ट गर्छ आँखालाई भनेर लगाउँछौँ नि कालो, त्यो पनि लगाएर हेर्नु मिल्दैन। यसको लागि स्पेसल चस्मा छुट्टै हुन्छ हेर्नको लागि, हो त्यो प्रयोग गर्नुपर्ने हुन्छ। त्यसैले हेर्न चाहनुहुन्छ भने चाहिँ यो भोलिको दिन भयो र 90% चाहिँ देख्न सकिने भयो भोलि अलिकति आकाश उग्रिने कारणले गर्दाखेरि। अब यो पार्सियली मात्रै देखिन्छ यहाँबाट, अलिक फुल त देखिन, तर पनि हामी देख्न सक्छौँ बेलायतवासीले। तर अब भोलि तापक्रम चाहिँ फेरि एकदम बढ्दै जान्छ होइन। लन्डनमा भोलि 33 डिग्री सेल्सियस हुन्छ, कार्डिफ बर्मिङहामतिर 32 डिग्री सेल्सियस पुग्छ होइन तापक्रम बढेर, न्यू क्यासलतिर 27, बेलफास्टतिर 25, माथि स्कटल्यान्डमा 18-24। र त्यसपछि चाहिँ हेर्ने हो भने फेरि अब पिकमा पुग्ने त यो बिहिबारको दिनमा हो होइन, 35 डिग्री सेल्सियस पुग्दैछ यो लन्डनमा तापक्रम बिहिबारको दिनमा, अझै बढेर कार्डिफतिर 32 डिग्री सेल्सियस होइन, माथि स्कटल्यान्डमा पनि म्याक्सिमम् भनेको 26 डिग्री सेल्सियस पुग्नेवाला छ, बेलफास्टतिर 25 होइन बढेर, त्यसपछि चाहिँ बिस्तारै घट्दै जान्छ। शुक्रबार 32 डिग्री सेल्सियस पुग्छ लन्डनमा, माथि स्कटल्यान्डतिर म्याक्सिमम् भनेको 21 होइन, 17-18 देखि 21। र त्यसपछि शनिबारको दिनमा 26 डिग्री सेल्सियस हुन्छ। हो यसरी नै मौसम चाहिँ सुक्खा नै हुन्छ, इङ्ल्यान्ड वेल्समा पुरै सुक्खा नै हो। इभन माथि स्कटल्यान्डतिर पनि एक दिन यसो पानी परे पनि थर्सडे फेरि पनि सुक्खाइ हुँदै जान्छ, तर तापक्रम चाहिँ घट्दै जान्छ र नेक्स्ट विकतिर चाहिँ मजाले तापक्रम घट्छ। यो छ वेदरको आउटलुक। र आज हिट
एम्बर हिट हेल्थ अलर्ट जारी गरिएको छ है. आज बिहान गरिएको छ भन्दा पनि आज बिहान 9 बजीदेखि शुक्रबार साँझ 9 बजीसम्म हो यो हिट हेल्थ अलर्ट जारी गरेको युकेको हेल्थ सेक्युरिटी एजेन्सीले. यसमा चाहिँ अलिक केयर गर्नुपर्छ होइन, विशेष गरिकन भनरेबल मानिसहरूलाई यसले सताउँछ कि एकदमै गाह्रो हुन्छ. सो ध्यान दिनुहोला आफूलाई, आफ्ना छरछिमेकलाई, आफ्नो घर परिवारलाई, आफ्नो बुवा आमालाई यसो सोद्धै गर्नुहोला, चेक गर्दै गर्नुहोला. अब गीत सुनाऊ अर्को, डेनिस सुवालले गाउनुभएको हो.

छोटो गीत थियो मन पराउनु भयो होला पक्कै पनि. बिहानको 7:18 गइसकेको छ यो बेलामा. अब चाहिँ आजको लागि हामीले एकचोटि फेरि पात्र हेर्ने बेला भएको छ र राशिफल त एकछिनमा राख्छु म. अहिले चाहिँ आजको पात्र एकचोटि पल्टाउँ. नेपाली पात्र आज विक्रम सम्बत 2083 साल साउन महिनाको 26 गते मङ्गलबारको दिन हो. तदनुसार 11 अगस्त सन् 2026 दिन हो आज. र आज को दिन गठा मुख चन्ने पूजा रहेछ. अनि यस्तै अन्तर्राष्ट्रिय युवा दिवस भोलि छ. नागपञ्चमी आउनै लाग्यो, 6 दिन छ. 17 अगस्तमा पर्छ, भदौ 1 गते हो 17 अगस्त. अनि अब त्यसपछि जनै पूर्णिमा आउँछ 17 तारिकको दिनमा. जनै पूर्णिमा रक्षाबन्धन भन्नु पर्यो होइन, क्वाँटी पुण्य पनि त्यही दिन हो, क्वाँटी खाने. हजुर, यसरी नै चाडपर्वहरू आउँदैछन् क्यालेन्डरमा हेर्दाखेरि. अब नेपाल राष्ट्र ब्याङ्कले तोकेको वैदेशिक विनिमय दर यसरी एकचोटि हेरौँ. आजको एक्सचेन्ज रेट के छ? सबै त होइन, एउटा चाहिँ म राख्ने गर्छु. पाउन्ड स्टर्लिङको भाव आज, पाउन्ड स्टर्लिङ एकको खरिददार कति पुगेको छ त भन्दाखेरि चाहिँ आज एकको खरिददार 200 समथिङ छ. हजुर, यो पेजले मलाई धोका दियो कि यहाँनिर कस्तो. त्यसैले गर्दाखेरि मैले ठ्याक्कै यहाँनिर खोल्दै खोलिरहेको, पेज हराएपछि कस्तो हुन्छ. एनिवे, र यसपछि फेरि सुन्नु चाँदीको मूल्य पनि हामी हेर्छौँ. नेपाल यो पेजलाई म फेरि पनि यस लाइभ खोलिरहेको छु है अहिले यतिखेर चाहिँ. हजुर, लाइभ चाहिँ पेज हराएको कारणले गर्दाखेरि के अघि खोलिरहेको पेज हरायो भने के हुन्छ हो त्यस्तो. त्यसैले गर्दाखेरि एनिवे, नेपाल सुन चाँदी व्यवसायी महासङ्घले तोकेको सुन र चाँदीको मूल्य चाहिँ आज प्रति तोला 3,07,900 रुपियाँ छ. 3,07,900 रुपियाँ आज प्रति तोला सुनको मूल्य छ भने चाँदी प्रति तोलाको मूल्य चाहिँ 4,780 रुपियाँ. पहिले सुनको मूल्य सँगसँगै चाँदीको पनि त्यही रफ्तारमा बढिरहेको हुन्थ्यो, तर अहिले चाहिँ चाँदी बढ्ने रफ्तार अलिक कम छ, चाँदीको रफ्तार अलिक कम छ होइन, तर सुनको रफ्तार चाहिँ फेरि त्यही हो, पहिले जस्तै नै फेरि स्थितिमा पुगिसकेको छ. र 3,07,900 पुगेको छ अहिले चाँदीको, अलिक भनिहालेँ होइन. अब पाउन्ड स्टर्लिङ एकको खरिददार चाहिँ 205 रुपियाँ 37 पैसा खरिददार, र बिक्री दर चाहिँ 206 रुपियाँ 18 पैसा छ. हजुर, आज पाउन्ड स्टर्लिङको भाव एकको खरिददार 205 रुपियाँ 37 पैसा र बिक्री दर 206 रुपियाँ 18 पैसा. फाइनली पेज खोलेको कारणले. इन्दिरा जोशीले गाउनुभएको मामुली अनुहार नसुनेको धेरै भयो. अब यो क्षणमा हामी सुन्दै अगाडि बढौँ.

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

राम्रो डुएट गीत थियो अहिले यश कुमार अनि सुमिता प्रधानले गाउनुभएको। अब एकछिनपछि फेरि हामी अरू गीतहरू सुन्छौँ, अरू गीतहरूमा लोक भाकाहरू पनि पर्छन्। तर अहिलेलाई चाहिँ राशिफल सुन्ने बेला भएको छ, समय पनि चेक गरिहालौँ। 7:30 भइसक्यो, 7:31 गएको छ यहाँ बेलायतमा। नेपालमा चाहिँ दिउँसोको 12:16 गएको छ भने ब्रुनाई अनि हङकङतिर अहिले दिउँसोको 2:31 गएको छ। अब राशिफल चेक गरौँ। मेष राशि, सबभन्दा पहिले आज मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ मेष राशि हुनेलाई। कमजोर विकल्प अङ्गाल्नाले अवसर गुम्न सक्छन्। सानो कमजोरीले बाधा पुर्याउला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नु ठिक होला। वृष राशि, आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएको काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा होला। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। मिथुन राशि, बोलीको लय नमिल्दा सहयोगीहरूले केही गुनासो गर्न सक्छन्। तापनि शुभचिन्तकहरूको साथ सहयोग जुट्नाले काममा उत्साह जाग्नेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिएला। कमजोर नतिजा सच्याउन काम दोहोऱ्याउनु परे पनि मेहनतले सम्मानित स्थान दिलाउनेछ। कर्कट राशि, समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। मान प्रतिष्ठा सम्मान आदि मिल्ला। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ आज। सिंह राशि, खर्चिलो काम गर्नुपर्दा अर्थ अभाव देखा पर्न सक्छ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनु पर्ला। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नु पर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन सक्छन् र आज खर्च बढ्ने चाहिँ देखिन्छ सिंह राशि हुनेलाई। कन्या राशिको आज व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। मेहनतले आय स्रोत बढाउन सकिएला। व्यापारमा अड्किएको रकम उठ्नेछ र पछिका लागि लगानी बढाउन सकिनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्, ध्यान दिनुहोला। अब तुला राशिको पालो, राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मेहनत गर्दा जीवनशैलीमै परिवर्तन आउला। व्यापारमा राम्रै फाइदा हुनेछ र आज प्रतिष्ठित व्यक्तिहरूसँग नजिकिन समय मिल्ला तपाईँलाई नजिकिने। वृश्चिक राशिको विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ने स्थिति छ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्ला। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। धनु राशिलाई आज अवसरका लागि दौडधुप गर्नुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। कामको चाप बढ्ला तर स्वास्थ्य कमजोर रहने देखिन्छ। अर्थका हिसाबले पनि दिन कमजोर रहन सक्छ। परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ आजको दिन। मकर राशिको पछिका लागि अवसर खोजी गर्ने समय छ। पेसा व्यवसायमा विशेष लाभ लिने समय छ। व्यापार बढ्ने छ भने आम्दानी पनि प्रशस्तै बढ्ला। विभिन्न भौतिक साधन जुट्नेछन्। कामले यात्राको अवसर दिलाउन सक्छ। अब पालो कुम्भ राशिको, आज कुम्भ राशिलाई स्रोत साधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइने छ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने, नयाँ काम पनि प्रारम्भ होला। अन्तमा मीन राशि, आज प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ला। सङ्घर्षले कर्मयोग अघि बढ्नेछ। काममा धेरै समय जुट्न नसकिने देखिन्छ आज। परिस्थितिले स्वतन्त्रतामा अलिकति बाधा पुर्याउन सक्छ। सानो प्रयत्नले फाइदा पनि तपाईँको बढ्नेछ आज। राशिफल यहीँसम्म आएर समाप्त भयो। नेपाली पात्रबाट हामीले राशिफल राखिसक्यौँ। अब गीत सुन्न पर्छ, फेरि अर्को गीत। यो गीत गाउँदै हुनुहुन्छ राजु गुरुङ। अनि उहाँले गाउनुभएको यो गीतपछि भने फुलमती चनमती भन्ने गीत छ, तिजको गीत सुनाइदिनुहोस् है भनेर हाम्रो खड्क गुरुङ मामाले
अहिले त उहाँ बेजिङ स्टक हुनुहुन्छ. हजुर, उहाँले भन्नुभएको गीत छ, यो गीत पनि आउनेछ, तर यो अहिले अहिले जुन गीत मैले प्ले गरिरहेको छु यसपछि नेक्स्ट गीत चाहिँ हजुर फुलमती चलमती चनमती हुनेछ.

0: यो PFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

शान्ति श्री परियार, ज्ञान परियार अनि ज्ञान परियार उहाँहरूले गाउनु भएको गीत थियो यो। यसमा खेम चेन्चुरीको पनि सहभागिता रहेको छ। गीत मैले अहिले तिन राखेँ। हाम्रो खर्क गुरुङ मामाले तिजको गीत सुनाइदिनुहोस् है भनेर भन्नुभएको थियो। सुन्नुभयो होला पक्कै पनि भन्ने सोचिरहेको छु। र यहाँहरूको सबैको लागि नै थियो। हो, सुन्नुभएछ। शुभ बिहानी गीतको लागि धेरै धेरै धन्यवाद आशावानजी भनेर पठाउनु भएको छ उहाँले। हजुर, सुन्नुभएछ, खुसी लाग्यो। अब यस्तै अरू गीतहरू तपाईँहरूको आज मैले सुनाउन सकिनँ भने भोलि त अवश्य पनि राख्नेछु होइन। उहाँले यस्तो राम्रो नाचेको नक्सा के एउटा बच्चा यस्तो राम्रो नाचेको नक्सा पठाइदिनु भएको छ। मामा कहाँबाट पाउनुहुन्छ हो यस्तो भिडियो क्लिपहरू? उहाँले फेसबुकमा खोज्नुभयो होला सायद, होइन। र अब प्रश्न राख्ने बेला भएको छ। यो साताको लागि राखिएको प्रश्न के छ एकचोटि हेरौँ। हेरौँ भन्दा पनि सुनौँ, एक्चुअली हेर्नै मिल्दैन। यहाँबाट मैले तपाईँलाई देखाउनै मिलेन, रेडियोबाट आवाज मात्रै सुनाउनु मिल्यो। त्यसैले गर्दाखेरि यो गीत सुनाउँछु। यो गीत गाउने गायिका यति मिठो स्वरका धनी को हुनुहुन्छ तपाईँले चिन्नुपर्छ यसपालि।

हजुर, अति मिठो गायिका, स्वरको धनी को हुनुहुन्छ गायिका? गायिकाको नाम मात्र हामीलाई पठाउनुहोस् बस, यो शुक्रबार बिहान 8 बजेसम्ममा, 8 बजेभित्रमा पठाइदिनु होला। त्यस पछाडि त हामी छिनोफानो गरिहाल्छौँ। एकजना लक्की विनरको नाम निस्कन्छ, जसले पाउनुहुन्छ बिएफबिएसको चिन्ह भएको पुरस्कार। हजुर, र यो पुरस्कार अब कसले पाउनुहुन्छ त्यो त फ्राइडे थाहा भइहाल्छ। भाग चाहिँ लिनु पऱ्यो। यहाँहरूले उत्तर पठाउँदै हुनुहुन्छ, फटाफट पठाउँदै गर्नु होला, बिस्तारै बिस्तारै। टाइम छ अझै पनि होमवर्क गर्नको लागि, प्रशस्त टाइम छ तपाईँहरूको। बिहानदेखि सम्पर्क चाहिँ यहाँहरूले गर्दै हुनुहुन्छ, सम्पर्कको लागि धेरै धन्यवाद छ। हाम्रो यहाँहरू बिहानबाट आउनुभएको निकै पो हुनुहुन्छ त, यहाँहरूले अघिदेखि सम्पर्क गर्नुभएको को को हुनुहुन्छ एकचोटि सरर चेक गरिहालौँ। हाम्रो तारा प्रसाद चेमजङजी होइन, नारायण सापकोटा, बिहानै त्यतातिर अघि नै म उहाँले 7 बजेभन्दा अगाडि नै पठाउनु भएको, त्यतातिरको तापक्रम 15 डिग्री सेल्सियस भनेर स्क्रिनसट गरेर पठाउनु भएको रहेछ। एकदम पर्फेक्ट तापक्रम रहेछ त्यहाँनिर होइन। विष्णु गुरुङ, बिरबहादुर पुन, तुल पुन, झुमबहादुर गुरुङ, धनु गुरुङ बहिनी पनि अघि नै आउनु भएको छ। साँझको रङमा जीवनको कथा देखेँ भन्दै हुनुहुन्छ उहाँले, फेरि पनि है, साँझको रङमा जीवनको कथा देखेँ, डुब्दो घाममा नयाँ आशा भेटेँ, केही पलहरू विदाईका भए पनि हरेक सूर्यास्तमा एउटा बिहानी भेटेँ। वाओ, क्या दामी स्लो यो मुक्तक पठाउनु भएको छ। हाम्रो धनु बहिनीलाई धेरै धेरै धन्यवाद छ। उहाँले अस्ति सायद त्यो लेक डिस्ट्रिक्टतिरको दृश्य हुनुपर्छ सूर्यास्तको है, कस्तो राम्रो त्यहाँ फोटो छ के तस्बिरमा, उहाँको कान्छा छोरा पनि त्यहाँ उता सूर्यास्त हेरेको टाइमको जस्तो लाग्यो। वाओ, दामी फोटो पठाइदिनु भएको छ। हाम्रो धनु बहिनी एकदमै राम्रो फोटोग्राफर हुनुहुन्छ जस्तो लाग्छ कि, उहाँले पठाउनु भएको जुन पिक्चरहरू हुन्छ एकदमै कस्तो हुन्छ भने त्यहाँ मिनिङफुल पनि हुन्छ, अनि त्यसपछि एकदमै राम्रो सबै मिलेको हुन्छ कि। उहाँको फोटोमा आउनुपर्ने सबै अटाएको हुन्छ, फेरि अटेको हुन्छ। पक्का राम्रो फोटोग्राफर हुनुहुन्छ है उहाँको, र लेखन पनि यत्तिकै राम्रो। धेरै धन्यवाद छ। हाम्रो अब अरू को आउनु भएको छ धनु बहिनी पछि? हाम्रो ललित दाई, सती दिदी होइन, उत्तर पठाउँदै आउनु भएको छ। बम गुरुङज्यू पनि स्पेसल आज श्रीमती मेरी माया, मेरी प्यारी मुटुको धड्कनलाई स्पेसल सम्झना भनेर उहाँले लेख्नु भन्नुभएको छ कि, आज एउटा सम्झना छ उहाँको स्पेसल, त्यसैले त्यस गीत सम्झनाको गीत पनि हामी अहिले नेक्स्ट आवरमा म राख्छु होइन, स्पेसल छ आज। शोभा गुरुङ, सिद्धार्थ थापाजी, अनि यस्तै गरिकन टिका पूर्जा, गङ्गा थापा, नुतन भूषाल, निता राई, हाम्रो खेलमती हाङमा, ज्ञानु गुरुङ, गौरी गुरुङ निकै पछि आउनुभयो, ललिता मल्ल, खड्ग गुरुङ, कला राई, सबै आइसक्नु भएको छ। र हाम्रो कृष्ण चामलिङ दाजु ले चाहिँ नजाने बाटोको कुरै गरिन है बहिनी भनेर लेख्नु भएको छ कि उहाँले, फेरि उहाँले चाहिँ अब उहाँको मुक्तकमा के लेख्नु भएको छ, नजाने बाटोको कुरै गरिन है बहिनी, त्यसैले मैले त यो हप्ता सुरै गरिन है बहिनी, भाग्य चिट्ठा मलाई त हत्तपत्त पर्दै पर्दैन, त्यसैले यो हप्ता 10 ट्वाके राइस कुकरे टुरै गरिन है बहिनी भनेर भन्नुभएको छ। वा वा, हाम्रो कृष्ण दाजु धेरै धन्यवाद छ। दामी लेख्नुहुन्छ कि धनु बहिनी पनि, त्यस्तै दामी लेख्नुहुन्छ है, कृष्ण चामलिङ दाजुले पनि त्यस्तै दामी, कति राम्रो मजाले कस्तो भावना व्यक्त गर्नुहुन्छ कि, अब गीतैमा बोल्ने है, कवितामै बोल्ने। कृष्ण चामलिङ दाजु गीतकार पर्नुहुन्न, पर्नु भयो, त्यसैले गर्दाखेरि लास्ट शुक्रबारको मैले तपाईँको चाहिँ कस्तोसँग छुट्याएछु भने, मलाई एकदमै, मैले चाहिँ यो शुक्रबार राख्छु उहाँले भन्नुभएको कुरा भनेर भन्दै थिएँ, तर अब भागै लिन पो भन्नुहुन्छ झन् उहाँले। लास्ट फ्राइडे उहाँको निकै एक्साइटमेन्ट थियो कि, उहाँले चाहिँ के भन्नुभएको छ उहाँले लास्ट चाहिँ, हजुर पक्का राइस कुकरमा परेपछि नामै आफ्नै निस्किने जस्तो कुरा गर्नुभएको, निस्किन्छ कि भन्ने आश गर्नुभएको थियो, तर मलाई माफ गर्नु होला, मैले चाहिँ अलिक छुट सकिनँ त्यतिखेर, टाइम पनि त्यस्तै भयो है, त्यसैले एनिवे ताजा तस्बिर हो दिदी, हिजो साँझ साइकल चलाउँदै घर नजिकैको तालमा पुगेर खिचेको तस्बिर पो हो त यो भनेर पो भन्नुभएको छ। वा, म त लेक डिस्ट्रिक्टतिरको होला भनेको त, घरको ताजै पो तस्बिर रहेछ त, घर वर परेको, कति सुन्दर दृश्य है, हिजो कान्छा छोरासँग उहाँको पनि तस्बिर रहेछ नि त, अनि हो धनु बहिनी पछाडि उता घामतिर हेर्दै हुनुहुन्छ सूर्य, डुब्न लागेको सूर्य, ओके, एकदम फ्रेस तस्बिर रहेछ, थ्याङ्क यू धनु बहिनी। अब हामी फेरि गीत सुन्छौँ, अर्को गीत, चक्रबम गाउँदै हुनुहुन्छ साउरी लागि, साउरै लागि, ओके, के भन्नुहुन्छ उहाँले सुनौँ है त, मैले त यो भने यो सुरै लागि होइन पक्कै पनि, या स्पेलिङ हेर्दा साउरै लागि छ, हेरौँ सुनौँ।
एकचोटि चेक गरौँ है त। ओके, सौराई लागि, सौराई लागि चक्र बम्मलले गाउनु भएको यो गीत छ।

माया जालमा परिरहेछु म भनेर चक्रबम मल्ल भन्दै चक्रबम भन्दै हुनुहुन्थ्यो। अब गीत फेरि अर्को भुपु पाण्डेले गाउनु भएको हेलो हेलो भन्ने गीत छ। यो गीत सुन्दै फेरि तपाईँलाई म सुनाउँछु अनि नेक्स्ट आवरमा मात्रै भेट्छु। सोलर इक्लिप्स भोलि बुधबारको दिनमा हो अर्थात् सूर्य ग्रहण, यसको लागि धेरै मानिसहरू एक्साइटेड भइसकेका छन्। यहाँ बेलायतमा हामीले अब 90% देख्न सक्छौँ, 90% डिसअपियर भएको, पुरै टोटल 100% नै होइन कि, बेलायतवासीले चाहिँ 90% चाहिँ सूर्यग्रहण लागेको देख्न सक्छौँ, अर्थात् पृथ्वी र सूर्यको बिचमा चन्द्रमा आएको चाहिँ बेलामा 90% भाग मात्रै कभर भएको हामी देख्न सक्छौँ यहाँबाट। तर कतिपय ठाउँमा चाहिँ 90%भन्दा बढी नै छ। र भोलि चाहिँ अब 6 बजे पछाडि सुरु हुन्छ अनि पिक टाइम चाहिँ 7:10 जाँदा सूर्यग्रहणको बेलायतबाट हेर्दाखेरि है बेला, तर पनि यस्तो हुन्छ त्यो पिक टाइम चाहिँ फेरि फरक फरक हुन्छ लोकेसन अनुसारको, हामी कहाँ अलिक फरक हुन्छ होइन, हामीबाट लन्डनमा 2 मिनट फरक हुन्छ त्यो सूर्योदय हुने र सूर्यास्त हुने सान टाइम, त्यही अनुसार फरक हुँदै जान्छ माथि स्कटल्यान्डसम्म जाँदाखेरि। र अहिले चाहिँ मैले यहाँ देखिरहेको छु के चाहिँ भने यो नाङ्गो आँखाले हेर्नु हुँदैन भनेर हामीले हिजो पनि भनिरहेका थियौँ होइन, तर अहिले चाहिँ चस्मा किन्ने भनेर धेरैले अनलाइनमा हेर्दाखेरि अनलाइनमा चस्मै छैन अरे कि, अब अर्डर गरे पनि शुक्रबार मात्रै आउने, अब भोलि छ होइन सूर्यग्रहण, त्यसैले गर्दाखेरि चस्मै अहिले अनलाइनबाट अनलाइनमा टाइममा आइपुग्दैन, एभाइलेबल पनि छैन, र पसल पसलमा पनि चस्माहरू छैनन् रे भन्ने सुनेको थिएँ यो सूर्यग्रहण हेर्नको लागि चाहिँ। र सबभन्दा धेरै सूर्यग्रहण त्यसैले यो चस्मा बिना हेर्नु हुँदैन होइन, र अर्को चाहिँ त्यो चस्मा पनि फेरि आफ्नो नाङ्गो आँखाले हेर्नु हुँदैन, हुन त एकदम चहकिलो भोलि यो चाहिँ कस्तो भने हाम्रो यहाँनिर चाहिँ बेलायतमा अब साँझको समयतिर हामी हुन्छौँ नि त, त्यसैले गर्दाखेरि सूर्य पनि अलिक मधुर मधुर हुँदै चाहिँ गएको हुन्छ, तर पनि केयरफुल हुनुपर्छ, यसले चाहिँ हाम्रो रेटिनालाई डाइरेक्ट सनलाइटलाई हेर्दाखेरि सोलर इक्लिप्स ग्रहणहरूलाई हेर्दाखेरि चाहिँ आँखाको रेटिना ड्यामेज गर्छ कि, जसले चाहिँ सार्प भिजन सेन्टरमा जुन सार्प भिजन हुन्छ नि त्यसलाई ड्यामेज गर्छ, र यसको चाहिँ कस्तो हुन्छ भने रेटिनामा चाहिँ पेन रिसेप्टर हुँदैन कि, त्यहाँ दुखाइ दुख्ने चिज हुँदैन त्यहाँ, त्यसैले त्यो दुख्ने अनुभव गर्ने चिज त्यहाँ हुँदैन, त्यसैले हामीलाई त्यो ड्यामेज भएको थाहा हुँदैन, अब पछि मात्रै थाहा हुन्छ त्यो चाहिँ, अहिले तत्कालै चाहिँ थाहा हुँदैन, कतिलाई चाहिँ ब्लर भिजन हुन्छ अलिक पछाडि होइन, पुरै भिजन ब्लर हुने कि हो, त्यसैले गर्दाखेरि अलिक ध्यान दिनुपर्छ है। अब गीत त मैले भुपु पाण्डेको राख्छु भन्दै थिएँ, गीत त यहाँनिर त नपुग्यो, एकदमै टाइम थोरै भयो, योभन्दा अर्को गीत प्रिया भन्ने गीत छ, प्रिय भन्ने नवक्रान्ति ब्यान्डले गाउनुभएको, यो गीत म छोटो राख्दैछु यतिखेर रा।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारी उद्योग चलाएर निजी क्षेत्रलाई व्यवस्था गरी अमान्य हुने चेतावनी दिनुभएको छ। काठमाडौँमा अटो सो उद्घाटनमा अध्यक्ष श्रेष्ठले सरकारले आफ्नो उद्योग चलाउने भन्दा पनि निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन भन्नुभएको छ।
4: यदि हेरौँडा कपडा चलाएर भोलि यहाँ चाहिँ नि बन्द भएका टेक्सटाइल उद्योगहरू पनि सञ्चालन गर्न हामी अगाडि आउँछौँ भने हामी चाहिँ नि सरकारलाई धन्यवाद दिन सक्छौँ, मुखकण्ठ प्रशंसा गर्न सक्छौँ। तर चाहिँ नि सरकारीको भएको उद्योग चाहिँ सञ्चालन गर्ने, नभए चाहिँ नि यहाँ भएको अरू उद्योग बन्द भएका उद्योगहरू चाहिँ सिक इन्डस्ट्रिज थुप्रै छन् प्राइभेट सेक्टरको, ती इन्डस्ट्रीहरू चलाउने कुरामा सरकारले ध्यान दिँदैन भने त्यसमा हामीले स्वागत गर्न सक्दैनौँ भन्ने कुरा चाहिँ म चाहिँ क्लियरली निजी क्षेत्रको तर्फबाट म क्लियरली राख्न चाहन्छु।
3: सरकारी उद्योगलाई अनुदान र निजी उद्योगलाई प्रतिस्पर्धा गर्न बाध्य पार्ने दोहोरो नीति मान्ने नहुने उहाँको भनाइ छ।
4: होइन, अहिले दुग्ध विकास संस्थान पनि खुब चर्चा आएको छ, सरकारले चाहिँ एकदमै प्रोत्साहन गर्न खोजेको भन्ने किसिममा चाहिँ एकदम कुराहरू आइरहेछ भने दुग्ध विकास संस्थानलाई पछिल्लो 3 वर्षमा 60-65 करोड चाहिँ अनुदान दिइरहेको छ सरकारले। कहिलेसम्म दिने त? हामीलाई पनि दिनु पऱ्यो नि त, त्यसो भए हामी कम्पिट गर्ने हो भने।
3: मुलुकको कुल रोजगारीमा निजी क्षेत्रले 86% हिस्सा ओगटेको उहाँले स्मरण गराउनु भएको छ। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटो क्षेत्रलाई विलासिता वा उपभोग क्षेत्रका रूपमा हेर्ने दिन गए भन्नुभएको छ। देशका धेरै भागमा आज र भोलि तापक्रम बढ्ने प्रक्षेपण गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाल,
5: त्यहाँ आजको भोलिको देशका विभिन्न ठाउँहरूमा धेरै जसो स्थानहरूमा अझै विशेष गरी तराई भूभाग र पहाडी भूभागतिर मौसम मुख्यतः सफै हुने र तापक्रम बढ्ने, अलिकति गर्मी बढी महसुस हुने जस्तो नै देखिन्छ भने पर्सिको लागि वर्षा अलिकति हुने जस्तो देखिन्छ।
3: आज देशभर कुनै पनि मौसमी चेतावनी दिइएको छैन। सरकारले 24 खनिज पदार्थको रोयल्टी निर्धारण गरेर खनिज तथा खनिज पदार्थ ऐन संशोधन विधेयक ल्याएको छ। प्रतिनिधि सभामा ल्याइएको विधेयकमा 3 वर्गभित्र पर्ने 24 खनिज र 3 उपसमूह निर्धारण गरिएको हो। सुझावका लागि ल्याइएको विधेयकमा सुन, चाँदी, मर्करी, क्रिस्टल, ग्रेफाइट, कोरन्डम, टुर्मालिन जस्ता खनिजको रोयल्टी दर निर्धारण गरिएको छ। उद्योगले कोरन्डमका लागि सबभन्दा बढी रोयल्टी तिर्नुपर्नेछ। अधातु वर्गमा रहेको यो खनिजका लागि प्रति केजी 25,000 रुपियाँ निर्धारण गरिएको छ। यो वर्गमा रुबी, सफर, इमरल्ड लगायत खनिज पर्नेछन्। यस्तै एक्युमेरिन बेरिलको प्रति केजी 15,000 रुपियाँ रोयल्टी पर्नेमा काइनाइट सुन पनि छन्। विधेयकमा युरेनियम र थोरियम जस्ता रेडियोथर्मी खनिज, लिथियम जस्ता खनिज पनि समेटिएका छन्। सरकारले अनुमति बिना कुनै पनि खनिज उत्खनन गरेमा 10 वर्षसम्म कैद सजाय हुने व्यवस्था विधेयकमा गरेको छ। चिनसँग जोडिएका नाकामध्ये बझाङको ताक्लागोट 7 वर्षमा पहिलोपटक खुले पनि सोनाका पुग्ने सडक बन्न कम्तीमा 6 वर्ष लाग्ने भएको छ। कोभिड महामारीको कारण देखाएर बन्द गरिएको नाका पुग्ने चैनपुर ताक्लाकोट सडकमा चाहिए जति बजेट भए पनि कम्तीमा 6 वर्ष लाग्ने भएको हो। सेती राजमार्ग चैनपुर ताक्लाकोट सडक आयोजना प्रमुख वीरेन्द्र यादवले ट्र्याक खोल्नका लागि 3 अर्ब रुपियाँ चाहिने बताउनु भएको छ।
6: अब अहिले चाहिँ यो स्थानीय व्यापारीले 7 वर्षपछि नाका खुल्दा 6 दिन हिँडेर ताक्लाकोट जानुपर्ने अवस्था रहेछ, कहिलेसम्म यो अवस्था रहन्छ?
7: भौगोलिक विकटता भएको कारणले ट्र्याक खोल्न कठिनाई भइरहेको छ र बजेट पनि न्यून विनियोजन भइराखेको छ। अलिकति बजेट विनियोजनको दर बढ्यो भने 5-6 वर्षमा ताक्लाकोट यानि नेपाल र चाइनाको बोर्डरसम्म ट्र्याक खोल्न सकिन्छ।
6: अब 5-6 वर्षमा खोल्नको लागि कति बजेट चाहिन्छ, तर अहिले त्यसको तुलनामा कति बजेट विनियोजन हुने गरेको छ?
7: अहिले वार्षिक 13-14 करोड मात्रै विनियोजन भइराखेको छ। त्यहाँसम्म खोल्नलाई लगभग हामीलाई 2.5-3 अर्ब रुपियाँ नै चाहिन्छ।
6: रकम खर्चको अवस्था के छ, अनि विभिन्न कारणले काम गर्न गाह्रो भएको भन्ने निर्माण पक्षको कुराहरू पनि आइरहन्छ, यो चाहिँ के हो?
7: त्यो पनि हो, मुख्य कुरा अलिकति भौगोलिक विकटता र काम निर्माण गर्ने समय पनि कम हुने। यो हिमाली जिल्लाहरूमा वर्षातको समय मा चाहिँ असारदेखि असोजसम्म वर्षा नै हुने, त्यसपछि मङ्सिर पुष माघमा हिमपात हुने, अत्याधिक चिसो हुने कारणले गर्दा पनि निर्माण कार्य गर्ने समय चाहिँ कम भइराखेको कारणले सोचे जस्तो प्रगति हुन सकिराखेको छैन।
3: नाका खोलेपछि हालै बझाङका 53 स्थानीय 6 दिन हिँडेर डोका डाला र हस्तकलाका सामान लिएर ताक्लाकोट पुगेका छन्।
6: र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गर्नुभएको छ। पछिल्ला वार्तामा इरानले क्षतिपूर्ति नपाई हर्मुज जलघाटी नखोल्ने बताउँदै आएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 8 बजिसक्यो, 8 बजेर 12 मिनट पनि गएछ अहिले। हामीले गीत सुन्दैथ्यौँ अघि, गम्बु शेर्पा अनि डोमा शेर्पाले गाउनुभएको। अब आजको पत्र पत्रिकाको हेडलाइनहरू यसो एकछिन हेर्न लागिरहेका छौँ यो समयमा, अनि यसपछि चाहिँ हामी आज मेजर जीवन पुनज्यूसँग गरेको कुराकानी सुन्नेछौँ। उहाँ क्याट्रिकमा हुनुहुन्छ र क्याट्रिकमा उहाँसँग नै भेटेर मैले कुराकानी गरेको थिएँ। उहाँसँगको कुराकानी हुनेछ एकछिनमा, दुई भागमा हामी सुन्नेछौँ। र आजको पत्र पत्रिकाका हेडलाइनमा हामीले यहाँ इङ्ल्यान्डमा जुन फिफ्थ हिट वेभ यो अहिले आइरहेको छ, अब आज बिस्तारै उकालो लाग्छ, 9 बजीदेखि हिट हेल्थ अलर्ट, एम्बर हेल्थ अलर्ट जारी गरिएको छ। आज 9 बजीदेखि शुक्रबार साँझ बेलुका 9 बजेसम्म नै यो तातो, आजभन्दा अझ भोलि र पर्सि अझै धेरै बढ्छ, र योले गर्दाखेरि चाहिँ यहाँनिर सुक्खापना एकदमै भइरहेको छ हिटवेभ त्यसैमाथि। र इङ्ल्यान्डमा अहिले सुक्खापना चाहिँ एकदमै बढेको छ, अब पानी परेको छैन होइन, बढ्दै गएको छ। यसले चाहिँ यहाँका उत्पादनहरूलाई, विशेष गरिकन खेतीपाती र उब्जनीहरूलाई यसले असर गरिरहेको छ। तपाईँ हामीले नै हाम्रो घरमा के रोपिरहेका छौँ त्यसमा नफलेको देख्दाखेरि हामीले त्यसलाई त्यसबाट अन्दाज गर्न सक्छौँ कि अब यहाँनिर कतिको, यहाँको खाद्य पदार्थहरूलाई कतिको असर गरिरहेको छ भन्ने कुरा। यहाँको अब गहुँ जौँहरू अनि भेजिटेबलहरू भए होइन, इभन मिल्क, दुध उत्पादनलाई पनि यसले असर गरिरहेको छ भन्ने कुरा चाहिँ आज आइरहेको छ यो तातोका बढ्दै गएको कारणले गर्दाखेरि। र अब इङ्ल्यान्डमा चाहिँ इङ्ल्यान्डको चार भागमा तिन भाग चाहिँ हिजो यो खडेरी लागेको घोषणा भइसकेको छ। र अब यहाँनिर फुडको स्थिति, खाद्य पदार्थहरूको स्थिति चाहिँ अब यहाँनिर हेर्दाखेरि हिट वेभको कारणले गर्दाखेरि जुन किसानहरूले राम्रोसँग खेतीपाती गर्न सकेनन् यसले गर्दाखेरि अलिकति खाद्य पदार्थहरूमा असर गरेको, र यसले फेरि खाद्य पदार्थहरू उत्पादन राम्रो नभएपछि त्यसले डाइरेक्ट हामीलाई असर गर्छ होइन। सो त्यो हुने कुरा छ यसमा, ड्राउटको कारणले अर्थात् त्यो पानी नपरेको कारणले र सुक्खा बढी भएको कारणले गर्दाखेरि, र आगलागी पनि त्यस्तै भइरहेको छ विभिन्न ठाउँ ठाउँमा। यहाँनिर झन्डै 120 फायर फाइटरहरू चाहिँ डेली लागिरहेका छन् भन्ने कुरा पनि आज आएको छ। यो सँगै हो हिट वेभको कुरा आज पत्र पत्रिकामा आएको। र हजुर, झन्डै 45 मिलियन ब्रिटेनवासीहरू चाहिँ यो अहिलेको जुन ड्राउट हिजो डिक्लेयर गरियो त्यसमा, त्यसको मारमा परेका छन् भनेर भनिएको छ। द इन्भाइरोमेन्ट एजेन्सीले भनेको हो यो फ्ल्यास ड्राउट, अहिले खडेरी भनौँ, फ्ल्यास खडेरीले गर्दाखेरि वाइल्ड फायरहरू भइरहेको, यहाँको खेतीपातीलाई ड्यामेज गरेको होइन, होज पाइप ब्यान त छँदै नै छ। यो प्रसङ्ग आज पत्र पत्रिकामा आएको छ। र अब 35-36 डिग्री सेल्सियससम्मको तापक्रम यसपालि हुँदै यो साता हुन्छ, जसले चाहिँ अब झन्डै 27 मिलियन मानिसहरूलाई असर गर्छ भन्ने कुरा छ। यो एउटा कुरा भयो, अर्कोतिर फेरि यहाँनिर यो च्यानल क्रस गरिकन समुद्र, फ्रान्स र यो ब्रिटेनको यो डोभर बिचको जुन च्यानल क्रसिङ छ, सानो समुद्र सतह होइन, समुद्रको भाग, त्यहाँबाट क्रस गरिकन बोटमा क्रस गरिकन आउने मानिसहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ। र हिजो मात्रै आएको, यस्टरडे मर्निङ, हिजो बिहान मात्रै आएको रेकर्ड नम्बर शरणार्थीहरू 230 जना हिजो एउटा बोटमा उनीहरू ट्राभल गरेका, 15 मिटर लामो 49 फिट भेसल एउटा, त्यसमा पुरै खचाखच बसेर आएका रहेछन्। अब वेदर पनि पर्फेक्ट, हावा धेरै पनि चलेन भने सजिलो पनि हुने होइन, झन् 230 जना हिजो एउटा एकदम लामो जायन्ट त्यो बोटमा आएछन् कि, नर्मेन्डीबाट यतातिर आएका रहेछन्, फ्रान्सको एउटा नर्मेन्डी भन्ने ठाउँ छ, त्यहाँबाट यता आएका रहेछन्। सो यो लाइफ बोट, त्यो ठुलो बोटमा अब आएका, र अब उनीहरूको यसरी आउने क्रम लिमिट नभएको भन्ने कुरा पनि आइरहेको छ होइन, यसरी आइरहेका छन्। र यसलाई नियन्त्रण गर्नको लागि सरकारले कोसिस त गरिरहेको छ, तर उतातिर फ्रान्सको तर्फबाट पनि अब यो चाहिँ उनीहरूले पनि कन्ट्रोल गर्न नसक्ने अवस्था आएको हामी बुझ्छौँ। उता फ्रान्सको टिमले पनि त्यो भनिरहेको छ कि अझै धेरै मानिसहरू यतातिर चाहिँ पक्का स्मग्लरहरूको वृद्धि भइरहेको छ फ्रान्समा, र उनीहरू एकदमै धेरै बढेको कारणले गर्दाखेरि झन् धेरै यतातिर आउन सक्ने सम्भावनाहरू रहेको छ भनेर फ्रान्सले पनि उताबाट भनिरहेको छ। र अर्को प्रसङ्ग यहाँ हेर्दाखेरि चाहिँ यतातिर टोरी लिडर अर्थात् कन्जर्भेटिभ पार्टीका लिडर केमी
ब्याडोङले के भन्नुभएको छ भन्ने कुरा पनि आज पत्रिकामा आएको छ। प्रधानमन्त्री एन्डी बर्नमले चाहिँ यदि ट्याक्स बढाउने हो बढाउनुहुन्छ भने आगामी दिनहरूमा चाहिँ पक्का यहाँनिर गाह्रो हुन्छ सर्वसाधारणलाई भनेर उहाँले चेतावनी दिन खोज्नुभएको छ, सचेत गराउन खोज्नुभएको छ प्रधानमन्त्रीलाई। र उहाँले चाहिँ यो वेलफेयर बिलको लागि भनेर हामीलाई सर्वसाधारणलाई ट्याक्स बढाउने हो भने, बिजनेसहरूलाई व्यापारलाई बढाउने हो भने चाहिँ अझ चाहिँ यो अहिलेको अवस्था मानिसहरू आइरहेको होइन यतातिर र आइरहेका लगातार आइरहेको र त्यसले गर्दाखेरि वेलफेयर बिल झन् बढिरहेको अवस्थामा यसले झन् हाम्रो यो क्राइसिसलाई अझै बढाउँछ सर्वसाधारणको भनेर भन्ने उहाँले भन्नुभएको रहेछ। त्यसैले त्यतातिर ध्यान दिनको लागि उहाँले अनुरोध गर्नुभएको छ। र हिजो मात्रै हिजोमा आएका 230 शरणार्थीहरू जुन इलिगल रूपमा यसरी बोर्डबाट क्रस गरेर आए उनीहरूको लागि मात्रै त्यति 230 लागि मात्रै 25 मिलियन पाउन्ड खर्च हुन्छ अरे। अब उनीहरू यहाँ आएपछि अब शरण लिन आएका उनीहरूलाई यता हेरलेखदेख गर्नै पऱ्यो, त्यसको लागि त्यति मात्र 230 जनाको लागि त्यति खर्च हुन्छ अरे। एनिवे अब यो भयो एउटा प्रसङ्ग होइन, यो दुईवटा जोडिएर आयो। र अर्को चाहिँ फेरि यो अर्को प्रसङ्ग चाहिँ एउटा ट्याब्लेटको कुरा आएको छ। यो ट्याब्लेट चाहिँ वेट घटाउने हाम्रो तौल शरीरको तौल घटाउने ट्याब्लेटको कुरा पनि आज पत्र पत्रिका सबैले यसलाई समेटिरहेका छन्। र यो ट्याब्लेट चाहिँ अहिले नयाँ बेलायत चाहिँ अहिले युरोपियन देशहरूमा पहिलो यो डेली वेट लस पिल ट्याब्लेट चाहिँ यहाँनिर बिक्री वितरण गर्ने र सर्वसाधारणले सजिलै उपलब्ध हुने गरिकन यो प्राप्त गर्ने गरिकन यो दिइने भएको छ। यहाँनिर युरोपमा यो भएको छैन तर यहाँ युकेमा चाहिँ यो गरिँदैछ। र ट्रिटमेन्ट फर लाइफ भनिन्छ होइन, यसले चाहिँ यो ट्याब्लेट चाहिँ के रहेछ भने एउटा युएस फर्म लिलीले उत्पादन गरेको हो। र यो वेट लस पिल तौल घटाउने चाहिँ यो पिललाई चाहिँ यसले चाहिँ झन्डै बडीको वेट हाम्रो शरीरको 12% जति तौल घटाइदिन्छ अरे भनेर यो ट्रायलमा देखिसकिएको छ। र यसले चाहिँ लामो समयसम्म स्टे हाम्रो तौल नियन्त्रण गरिरहने र स्वास्थ्य रहनको लागि मद्दत गर्छ अरे। र बेलायतले चाहिँ अहिले प्राइभेटली चाहिँ यो फार्मेसिजहरूमा बिक्री भइरहेको छ, बिक्री भइरहेको भन्दा पनि यो एभाइलेबल हुन्छ यो ग्रिन लाइट भइसकेपछि है। त्यसपछि चाहिँ सरकारबाट अब यो गोहेड भन्ने भइसकेपछि चाहिँ यो प्राइभेट फार्मेसीहरूमा एभाइलेबल हुन्छ। तर एनएचएसहरूमा चाहिँ यो प्राय झन्डै एक महिनाभित्रमा यो ट्याब्लेट चाहिँ पाउनुहुन्छ, वितरण गरिनेछ भन्ने कुरा आएको छ पत्र पत्रिकामा। हजुर, यो भयो तौल घटाउनेहरूको लागि एउटा अर्को मौका भन्नु पर्यो, तर अहिले महँगो हुन्छ होइन। ज्याप पनि छ यसको लागि इन्जेक्सन, वेट लस ज्याप मन्जारोको चाहिँ झन्डै 340 पाउन्ड पर्छ महिनाको डोज लगाउँदाखेरि, तर यो ट्याब्लेट चाहिँ अलिक सस्तो हुन्छ। दिन अब कसरी खाने के त्यो त हेर्ने बाँकी नै छ होइन, तर पनि डायबिटिज हुनेहरूलाई अहिले धेरै सहयोग गर्छ, हुनबाट बसाउँछ भनौँ न। र यस्तै यो प्रसङ्ग हजुर सँगै अब जेलबाट छुट्ने अपराधीहरूलाई चाहिँ रोक्नको लागि प्रधानमन्त्रीलाई फेरि पनि आग्रह गरेको छ। र जस्टिस सेक्रेटरीले चाहिँ जुन पिसी हार्परको काण्ड जुन धेरै अगाडिदेखि छ उहाँको चाहिँ पिसी हार्परको जुन चाहिँ निधन भयो 2019 सालमा घर फर्किँदाखेरि गर्दाखेरि दुईवटा मानिसहरू चाहिँ क्वाड बाइक लिएर भाग्दाखेरि चाहिँ उनलाई नै सोरेर भागेका रहेछन् डोरीमा, उनीहरूलाई लतारेर लगेर होइन उनको मृत्यु भएको थियो। त्यो उनीहरूलाई यो अहिलेको जुन चाहिँ अर्ली रिलिजको सिस्टमले गर्दाखेरि चाहिँ छुट्टै छुट्ने भनेर भनिएको थियो, तर उनीहरूलाई रोक्नको लागि चाहिँ प्रयास गर्ने कुरा फेरि पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको रहेछ, जस्टिस सेक्रेटरीले भन्नुभएको छ। सो यो कुरा पनि आज हामीले पत्र पत्रिकामा देख्न सक्छौँ। यिनै छन् आजका प्रसङ्गहरू, यति नै गरौँ। अब आउनुहोस् हामी गीत सुनौँ, रेशम फिरिरी ओम गुरुङ र सन्तोष बस्यालले गाउनुभएको साथीहरूका साथमा, योगेश काजी पनि हुनुहुन्छ यसमा, उहाँहरूलाई सुनौँ एकैछिन आउनुहोस्। अनि त्यसपछि आजको कुराकानीतर्फ लाग्नेछौँ, मेजर जीवन पुनज्यूसँग गरिएको कुराकानी हुनेछ आजको यो समयमा।

0: गरेको जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोर्खा रेडियो हो।

0: एस गोर्खा रेडियो। आज आइटिसी क्याट्रिक जहाँ चाहिँ आइटिसी इन्फेन्ट्री ट्रेनिङ सेन्टर छ र सपोर्ट बटालियनहरू गरेर यहाँ धेरै डिपार्टमेन्टहरू छन् जसमा चाहिँ अहिले म सपोर्ट बटालियनमा आइपुगेको छु र सपोर्ट बटालियनमा कार्यरत रहनुभएको बटालियन 2IC मेजर जीवन पुनज्यूसँग कुराकानी गर्न लागिरहेको छु। उहाँलाई बिएफएसमा निकै समयपछि निम्त्याउँदैछौँ। हामीले पहिले अब उहाँ आरजिआर वन आरजिआरमा जिएम हुँदाखेरि त धेरैचोटि सुन्यौँ होइन, तर पछिल्लो समयमा उहाँ यहाँ आउनुभएको छ र एकदमै नयाँ रोलमा हुनुहुन्छ। अब उहाँको रोलको कुरा त्यो छँदै नै छ, तर पनि सबभन्दा पहिले म उहाँलाई बिएफएसमा निम्त्याउन चाहन्छु। नमस्ते, यहाँलाई एकदमै स्वागत छ।
1: नमस्ते, थ्याङ्क यू फर ह्याभिङ मी एन्ड अल्सो थ्याङ्क यू टु अल बिएफएस टिम हजुरहरूको आउटस्ट्यान्डिङ सर्भिसको लागि र जसरी हजुरले यसरी अब हरेक एरिया एरियामा कम्पनीहरूलाई कभरेज गर्ने जुन हजुरहरूको कमिटमेन्ट छ कोही सक छैन। आई एडमायर टु यर सर्भिस, थ्याङ्क यू।
0: धेरै धन्यवाद। त्यसो त यहाँको पनि आउटस्ट्यान्डिङ पर्फर्मेन्स भएर नै यो पोजिसनमा हुनुहुन्छ, यो रोलमा अहिले आइपुग्नु भएको छ जहाँ चाहिँ नर्मली गोर्खालीहरू आउँदैनन् होइन, र ब्रिटिस काउन्टर पार्टहरू यहाँहरूको मात्रै हुनुहुन्छ यो रोल चाहिँ, तर अहिले चाहिँ यहाँ आउनु भएको छ वन आरजिआर पश्चात र एकदमै खुसी लागिरहेको छ यहाँ भेट्न पाइयो क्याट्रिकमा होइन। अब यहाँसँगको कुराकानीलाई म अलिकति कस्तो भने यो इन्फेन्ट्री ट्रेनिङ सेन्टर जुन क्याट्रिक छ हो यसको ओभरभ्यू यसको ओभरअल पिक्चर दिनुहोस् न भनेर यहाँलाई आग्रह गर्दै यो कुराकानी सुरु गर्न चाहन्छु।
1: थ्याङ्क यू दिदी। अघि हजुरले पनि विस्तृत रूपमा अब मेरो पोजिसनहरू कुरा गर्नुभयो। आई थिङ्क म चाहिँ यो मानेमा यो इन्फेन्ट्री ट्रेनिङ सेन्टरको क्विक ओभरभ्यू दिन चाहेँ कि यहाँ अब इन्फेन्ट्री जति पनि सोल्जरहरू आउँछन् यो चाहिँ होम अफ इन्फेन्ट्री भन्छ यहाँ चाहिँ। फर्स्टली अब र मेटेरियल आएको हुन्छ हाम्रो इन्क्लुडिङ गोर्खा ट्रेनिङ कम्पनी, साथसाथमा चाहिँ अन्य

0: इन्फेन्ट्रीमा जाने चाहिँ यहाँ फर्स्ट बेसिक ट्रेनिङ र साथसाथमा चाहिँ इनिसियल ट्रेड ट्रेनिङ र साथसाथमा सब्सिक्वेन्ट ट्रेड ट्रेनिङ पनि हामी डेलिभर गर्छौँ। र क्विकली स्ट्रक्चरको बारेमा कुरा गर्नुपर्दाखेरि हाम्रो एज पार्ट अफ इन्फेन्ट्री ट्रेनिङ सेन्टर आइटिसी तिनवटा बटालियन छन्, जसमध्ये फर्स्ट इन्फेन्ट्री ट्रेनिङ बटालियन्स जुनले चाहिँ बेसिक ट्रेनिङमा फोकस गरेको हुन्छ, लेस हाम्रो गोर्खा ट्रेनिङ कम्पनी, जहाँ कि गोर्खा ट्रेनिङ कम्पनी चाहिँ थ्रु आउट सही 9 months ट्रेनिङको लागि चाहिँ अन्डर द 2 ITV उहाँले बेसिक ट्रेनिङ प्लस इनिसियल ट्रेड ट्रेनिङ गर्नुहुन्छ भने अन्य पारा गार्ड्स रिगार्डलेस अफ द क्याब ब्याजेस दे गो थ्रु बेसिक ट्रेनिङ, जहाँ कि मैले भने जस्तै फर्स्ट बटालियन ट्रेनिङ फर्स्ट इन्फेन्ट्री बटालियनको अन्डरमा काम गरेका हुन्छ उनीहरू 13 weeks मेजोरिटी अफ देम एन्डिङ अप डुइङ 13 weeks इफ दे फिट इन वाल। तर इन बिट्विन नम्बर अफ इन्जुरी हुन्छ र उनीहरू चाहिँ फेरि उनीहरूलाई सेन्ट्रलाइज होल्ड ओभर कम्पनी छ हाम्रो पार्ट अफ सबर बटालियन, त्यहाँ चाहिँ उनीहरूको ट्रेनिङहरू रिहेबिलिट रिट्रेन गरेर फेरि हामी उनीहरू इदर ब्याक टु बेसिक ट्रेनिङ ओ यदि 2 ITV देखि हो भने उनीहरू चाहिँ इनिसियल ट्रेड ट्रेनिङमा फर्कन्छन्। र अर्को बटालियन चाहिँ सेकेन्ड इन्फेन्ट्री ट्रेनिङ बटालियन 2 ITV भन्छौँ हामी, जसको अन्डरमा चाहिँ गोर्खा ट्रेनिङ कम्पनी गार्ड्स पारा लाइन्स भन्छौँ हामी एनजिओ बास्टिन गरेर उहाँहरूले चाहिँ इनिसियल ट्रेड ट्रेनिङहरू डेलिभर गर्नुहुन्छ। र अर्को चाहिँ आयो सपोर्ट बटालियन, जसको अन्डरमा चाहिँ 5 कम्पनीहरू छन्, जस्तै स्लिम कम्पनी, स्लिम कम्पनीले चाहिँ अब सोल्ली जति पनि सेन्ट्रलाइज होल्ड ओभर इन्जुर्ड पर्सनलहरू ट्रेनिजहरूलाई सही नम्बर वाइज अबाउट एभरेजमा चाहिँ 200 मान्छेहरू हुन्छ एट अ टाइम, समटाइम इट क्यान गो अप टु 30, तर लिस्ट चाहिँ हामीले 170 जस्तो म्यानेज गरेका छौँ। र उहाँहरूले चाहिँ रिहेबिलिट गर्ने, रिट्रेन गर्ने र अनि ब्याक टु रेस्पेक्टिभ बटालियन फर्कन्छ। र अर्को कम्पनी छ हाम्रो हुक कम्पनी, जसले फङ्सनल स्किलहरू डेलिभर गर्छ, सोल्जर प्रिपरेसन कोर्स SPC भन्छौँ हामी, र साथसाथमा चाहिँ अर्ली सर्भिस लिभर जो चाहिँ अब पार्ट अफ यो ट्रेनिङ, तपाईँको इन्जुर हुनसक्ला अथवा मेडिकल लिभ फेल होला अथवा यिनै डिस्चार्ज एज अफ राइट होला, टिटोललाई चाहिँ फेरि सर्भिस लिभरको म्यानेज गर्न लागि चाहिँ अगेन दे म्यानेज फ्रम समटाइम 100 to 170 हाइएस्ट नम्बर पनि पुगेको छ। त्यही किसिमले अर्को कम्पनी चाहिँ हाम्रो बाबाजी कम्पनी चाहिँ गोर्खा कम्पनी हो, तर पक्का गोर्खालीको पिढ हेऱ्यो भने चाहिँ हाम्रो ट्रेनिङ सपोर्ट प्लेटुन छ, प्लेटुन नर्मल्ली ट्रेडिसनल प्लेटुन चाहिँ अन्डर 30 packs हुन्छ भने हाम्रो यहाँ चाहिँ 40+ इन अ प्लेटुन, र साथसाथमा चाहिँ त्यो चाहिँ एउटा ट्रेनिङ सपोर्ट प्लेटुन भयो र हाम्रो चाहिँ भनौँ न ब्याक इन रेजिमेन्टतिर एमटी प्लेटुन भनेर जस्तै यहाँ 400 troops छ जसले चाहिँ पुरा सपोर्ट गर्छ, त्यहाँ पनि हाम्रो गोर्खालीहरू हुनुहुन्छ। र त्यही किसिमले उहाँको अन्डरमा मेड भयो मेडिकल टिमहरू, साथसाथमा चाहिँ MPGSहरू हुनुहुन्छ। र त्यही किसिमले हाम्रो आर्मी स्कुल अफ सेरोमनी छ अर्को कम्पनी, जसले चाहिँ सब्सिक्वेन्ट ट्रेनिङ ड्रिल कोर्सहरूदेखि लिएर अन्य कोर्सहरू डेलिभर गरेको हुन्छ। त्यही किसिमले गरेर अर्को कम्पनी चाहिँ हाम्रो इन एडिनबरो, उहाँहरू चाहिँ यो आर्मी स्कुल अफ ब्याक पाइपिङ एन्ड अनि हाइल्यान्ड ड्रमिङ भन्छ, उहाँहरूले चाहिँ डेलिभर गर्नुहुन्छ। गर्दा त्यो 5 कम्पनीहरू छन्, अनि साथसाथमा चाहिँ हामी सपोर्ट बटालियन अब यहाँ नर्मल क्वार्टरमास्टर डिपार्टमेन्ट भयो, जसलाई लेड एन्ड कमान्डेड बाई सिनियर क्वार्टरमास्टर, अनि उनीहरूको QMT-हरू हुन्छ। त्यही किसिमले यतातिर जिम छ हाम्रो, त्यहाँ चाहिँ झन्डै अबाउट 40+ PTI सबै कुरा हामीले म्यानेज गरेका हुन्छौँ। अर्को चाहिँ लर्निङ डेभलपमेन्ट विङ, जहाँ हाम्रो गोर्खालीहरू गोर्खा ट्रेनिङ कम्पनीका ट्रेनिज भाइहरू हेल्थ भन्छ हामीले कल्चर एजुकेसन एन्ड ल्याङ्ग्वेज ट्रेनिङ, त्यो प्याकेज पनि हामी डेलिभर गरिरहेको हुन्छ, साथसाथमा आरओ डिपार्टमेन्टहरू। त्यो गर्दाखेरि सपोर्ट बटालियनको चाहिँ अल्दो हामी डिफ्रेन्ट एन्टिटी भए पनि तर प्यान आइटिसी सपोर्टिङ एन्ड इनेबलिङ वाइजमा हाम्रो चाहिँ हरेक क्षेत्रमा चाहिँ इन्भल्भमेन्ट हुन्छ। दिदी आई थिङ्क त्यति नै भन्नु पऱ्यो।
1: वाओ, सपोर्ट बटालियनमा त यति धेरै अब कम्पनी हुँदो रहेछन्, उनीहरूको आफ्नो आफ्नो रोल होइन, र त्यसमा पनि अब यहाँले चाहिँ अब यति धेरै बटालियनलाई हेर्दाखेरि यहाँको कार्यभार पनि निकै नै हुन्छ जस्तो लाग्यो। त्यसमा चाहिँ मेन के पर्छ, यहाँले के गर्नुपर्ने हुन्छ बटालियनमा?
0: अब बटालियन 2 ICC कमान्ड भइसकेपछि अब सोर्ली मैले अन बिहाफ अफ कमान्डिङ अफिसर अनि सिओ सपोर्ट बटालियन चाहिँ हेड अफ इस्टाब्लिसमेन्ट फर आइटिसी होल आइटिसी गर्दाखेरि जति पनि प्यान आइटिसी इस्युजहरू रेन्जिङ फ्रम चाहिँ नर्मल वेलफेयर सपोर्टदेखि लिएर सेक्युरिटी साइड अफ लाइफ अनि सेफ्टीहरू भयो, ट्रेनिङ सेफ्टीहरू, सेफ प्लेस, ती कुराहरू सबै चाहिँ हाम्रो एरिया अफ रेस्पोन्सिबिलिटी आउँछ। र साथसाथमा चाहिँ म चाहिँ प्रिन्सिपल स्टाफ अफिसर हो र सोली कमान्डिङ अफिसरको बिहाफमा उसलाई डिप्युटाइज गर्नुपर्ने हुन्छ हरेक मिटिङ, हरेक कुरामा चाहिँ यदि कमान्डिङ अफिसर इज अनेबल टु एटेन्ड द्याट। मेन आउटपुट भनेको चाहिँ म बलान ट्वाइसी भइसकेपछि हजुरले अघि भने जस्तै यी सबै कुराहरूलाई चाहिँ कमान्डिङ अफिसरको जुन इन्टेन्ट छ, जुन हाम्रो चाहिँ सपोर्ट बटालियनको मिसन छ, त्यसलाई चाहिँ एचिभ गर्नको लागि सबै कोअर्डिनेटिङ गर्ने चाहिँ मेरो रेस्पोन्सिबिलिटी हुन्छ।
1: आज बिएफबिएस गोर्खा रेडियोसँग कुराकानी गर्दै हुनुहुन्छ क्याट्रिकमा रहेको सपोर्ट बटालियनका बटालियन टुआइसी मेजर जीवन पुन्ज्यू र उहाँसँगको कुराकानीलाई म फेरि अगाडि बढाउन चाहन्छु छोटो ब्रेकपछि।
2: BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFB

0: यो BFBS गोर्खा रेडियो हो।
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

0: आज बीएफबीएस गोर्खा रेडियोसँग कुराकानी गर्दै हुनुहुन्छ सपोर्ट बटालियन क्याट्रिकमा कार्यरत रहनु भएको बटालियन 2IC मेजर जीवन पुन्ज्यू. उहाँलाई म फेरि आजको कुराकानीको दोस्रो अंशमा स्वागत गर्दै हाम्रो कन्भर्सेसनलाई अगाडि बढाउन चाहन्छु.
1: यो बीएफबीएस
2: गोर्खा रेडियो हो.
0: सपोर्ट बटालियनको सेकेन्ड इन कमान्ड 2IC भनेपछि यहाँको अब अभिभार ठुलो छ. त्यसमा पनि यो काम गर्दै जाँदाखेरि यहाँको नयाँ ठाउँ पनि हो, यो यहाँले काम गर्नुहुने यो नयाँ एरिया पनि हो, एकदमै टोटली नयाँ ठाउँ. यो काम गर्ने सिलसिलामा चुनौतीहरू कस्ता आउँछन् र साथसाथमा फेरि अवसरहरू पनि आउँछन् होला पक्कै पनि, ती के छन् अलिकति सेयर गरिदिनुहोस् न.
3: हजुर, भने जस्तै विश्वीय फिल्डमा चाहिँ चुनौतीको साथसाथमा अपर्च्युनिटी पनि निकै छ. अपर्च्युनिटी यो मानेमा कि इट्स बिन ओभर 30 इयर्स, मैले चाहिँ यो विशेष गरेर इन्फेन्ट्री ट्रेनिङ सेन्टरमा आएर कुनै न कुनै रोलमा सेवा गर्ने एउटा इच्छा थियो, तर अहिले आएर यसरी यो रोलमा आएर चाहिँ सेवा गर्नु पाउँदाखेरि त्यो पोजिटिभ भाइब द्याट आई क्यान क्लियरली गेन आउट अफ सिइङ एटलिस्ट हाम्रो पक्का इनर्जेटिक नयाँ भाइहरू, जोसी मान्छेहरू, मुभिङ फ्रम ए टु बी, ती कुराहरू भए र साथसाथमा चाहिँ यहाँ मेरो रोलको पर्सपेक्टिभदेखि पनि अपर्च्युनिटी वाइजमा म डिरेक्टली गोर्खा ट्रेनिङ कम्पनीको चिनाउ कमान नपरे पनि उहाँलाई सपोर्ट गर्न पाउनु, बाबाजी कम्पनीको चाहिँ डाइरेक्ट चेनमा पर्छ हामी, उहाँहरूलाई चाहिँ सपोर्ट गर्न पाउनु, ती कुराहरू अपर्च्युनिटी भए र साथसाथमा आई थिङ्क गोर्खालीको पर्सपेक्टिभदेखि जति पनि सस्टेनमेन्ट कुराहरू छ नि, गुड प्र्याक्टिसेस आई वुड से, किनकि हामी सबैले चाहिँ नेट रिजल्टको कुरामा आधार लिन्छु एभिडेन्स बेस कुरा गर्दाखेरि, ती कुराहरूमा चाहिँ हाम्रो पास रेट हेऱ्यो भने अन्य भनौँ न क्याब ब्याचका साथीहरूले कसरी हामी ट्रेनिङ रन गर्छौँ अथवा के छ सिक्रेट भन्ने कुराहरू, ती कुराहरू सुन्न पाउँदा देख्न पाउँदाखेरि र हरेक यो हायर लेभलको मिटिङमा गोर्खाले रिप्रेजेन्ट गरेर र साथसाथमा कतिपय कुराहरू हामी अलिकता फल सर्ट छ भने ती कुराहरूलाई चाहिँ डिरेक्टली इन्स्टिगेट गर्ने र हाम्रो चेनल कमानलाई चाहिँ पासन गर्ने के कुरामा चाहिँ हामी अलिक फोकस गर्नुपर्छ भन्ने कुराहरू, ती कुराहरू चाहिँ अपर्च्युनिटी रूपमा मैले लिएको छु. र अब च्यालेन्ज कुरा गर्दाखेरि आई थिङ्क यो चाहिँ डिफेन्स वाइड हो जस्तो लाग्छ मलाई. हाम्रो जुन आउटपुट छ, आउटपुट यो मानेमा कि वी एज अ सपोर्ट बटालियन कमिटेड अनि हामीलाई चाहिँ पक्का म्यान्डेटेड असाइन मिसन टु सपोर्ट एन्ड इनेबल अर्को ट्रेनिङ बटालियन इन डेलिभरिङ पक्का वर्ल्ड क्लास ट्रेनिङ भन्ने कुरा छ. र त्यसमा चाहिँ रिसोर्सेस वर्कफोर्स ग्याप हामी झन्डै 25% वर्कफोर्स ग्याप छ. विथ द्याट ग्याप हामी स्टिल जुन लेभलमा चाहिँ सपोर्ट दिनुपर्ने हो त्यो एक्सपेक्टेसन चाहिँ हामीले मिट गर्नुपर्ने हुन्छ. त्यही किसिमले अब किट एन्ड इक्विपमेन्टको कुरा गरौँ, वान इट स्टार्टेड सायद त्यो बेलामा चाहिँ सुरुमा भएको किट एन्ड इक्विपमेन्ट त्यो चेन्ज भएको छैन, डे बाई डे त्यसको चाहिँ जति पनि सस्टेनमेन्टको साइडदेखि डिग्रेडिङ छ, ती कुराहरूलाई कोअर्डिनेट गरेर जुन 1 and 2 RTBको जुन सपोर्टको एक्सपेक्टेसन त्यो मिट गर्न चाहिँ च्यालेन्जेस छ. तर अगेन इन्जोइङ एभ्री मोमेन्ट, कोअर्डिनेटिङ अल रिसोर्सेस वी ह्याभ, त्यो देख्छु मैले. हजुर,
0: अहिले म कुराकानी गरिरहेको छु क्याट्रिकमा रहेको सपोर्ट बटालियनका बटालियन 2IC मेजर जीवन पुन्ज्यूसँग. र उहाँ पहिले अब वानाडियरमा गोर्खा मेजर रहिसक्नु भएको अनि आफ्नो करियरको धेरै लामो समयसम्म चाहिँ गोर्खालीसँगै उहाँले गोर्खाली पल्टनमै काम गर्नुभएको र अहिले चाहिँ फेरि छुट्टै ठाउँमा हुनुहुन्छ. अहिले अब सपोर्ट बटालियनमा अन्य डिभिजनसँग मिलेर काम गर्दै हुनुहुन्छ, उहाँको यो छुट्टै रोल छ. र यो रोलमा होइन आउनु हुँदाखेरि चाहिँ यहाँनिर यहाँले जो यो पोस्टमा आउनु हुँदाखेरि चाहिँ अब धेरै वर्ष गोर्खाली पल्टनमा काम गर्नुभएको, अहिले चाहिँ भिन्दै ठाउँमा हुनुहुन्छ पोस्टमा, डिफरेन्स के पाउनु भएको छ, फरक कतिको महसुस गर्नुभएको छ, त्यो पनि सोध्न चाहन्छु.
3: आई थिङ्क इन टर्म्स अफ कम्पेरिजन वाइजमा चाहिँ अब हाम्रो गोर्खाली रेजिमेन्टको द वे द्याट वी म्यानेज पिपुल, लिड पिपुल र यहाँको चाहिँ भनौँ न अब हाम्रो काउन्टर पार्ट हाम्रो जति पनि ट्रेड युनिटमा हेऱ्यो भने फरक चाहिँ नै छ. र मेरो एक्सपिरियन्स चाहिँ म पहिला जति पनि स्टाफ जबमा काम गर्ने बेलामा त्यो पक्का तलको सोबिनियरसँग त्यति साह्रो एक्सपोजर मैले पाएन होला, गर्दाखेरि त्यो चाहिँ प्रि मच डिफरेन्ट टु वाट आई हेभ बिन एक्सपिरियन्सिङ दिस डेज. र हाम्रो गोर्खा मेजरसम्म काम गर्दाखेरि मैले हाम्रो गोर्खालीको हेर्दाखेरि स्ट्रेन्थ द्याट वी ह्याभ आई थिङ्क विशेष गरेर हाम्रो वन्स गोर्खा अलवेज गोर्खा त्यो जुन हाम्रो माइन्ड सेट छ र हामी जब पोखरामा सेलेक्सन भएर आएका हुन्छौँ नम्बरीको एउटा चाहिँ बोन्डिङ छ अनि जुन हामी गुर्जी भाइहरूको नाता छ साहबहरूको नाता छ त्यो चाहिँ इट गोज लङ वे. र त्यो चाहिँ नि स्ट्रेन हो जस्तो लाग्छ. वरेज अब यहाँ कम्पेरिजन यसो हेर्दाखेरि म कमान्डिङ अफिसर्सको बिहाफमा डिस्चार्ज एज अ राइट भन्छ हामीले डिओआर उनीहरूको झन्डै सर्टेन विकमा पुगिसकेपछि उनीहरूले चाहिँ ल मलाई आई थिङ्क आइ एम नट सुइटेबल फर दिस अर्गनाइजेसन अथवा केही भेरियस रिजनले चाहिँ उनीहरूले त्यो चाहिँ डिस्चार्जको एप्लिकेसन गरेको हुन्छ. त्यो कम्पेरिजनमा हाम्रो गोर्खालीहरूको चाहिँ एकदम राम्रो लुकाफ्टर गरेर भाइहरूले एकदम राम्रो गरेका हुन्छन् भने यहाँ डिसिप्लिन केसहरू पनि थुप्रो खालको छ. तर कोही सक्छैन द वे द्याट हाम्रो गोर्खालीले लुकाफ्टर गर्ने र यहाँ चाहिँ आम नो सेङ लुकाफ्टर गर्ने होइन कि हाम्रो इन्स्ट्रक्टरहरूले पनि दे डु टेक केयर अफ द सोल्जर्स एज एज पार्ट अफ द ड्युटी अफ केयर अनि जुन उनीहरूको रेस्पोन्सिबिलिटी अनुसार. तर हाम्रो त्यो बन्डिङ एउटा नाता छुट्टै खालको हाम्रो इस्टाब्लिस हुन्छ त्यो चाहिँ हामीले राखिराख्नुपर्ने हुन्छ. जुन रेस्पेक्ट छ हामीमा भ्यालुज इन स्ट्यान्डर्ड गोर्खालीको ती कुराहरू चाहिँ म एडमायर अनि वी मस्ट कन्टिन्यू द्याट.
0: अहिले हामीसँग कुरा गर्ने गर्दै हुनुहुन्छ सपोर्ट बटालियन क्याट्रिकमा रहेको यो इन्फेन्ट्री ट्रेनिङ सेन्टर दुईवटा बटालियनलाई पनि सपोर्ट गर्ने लगायत आफ्नै सपोर्ट बटालियनलाई पनि उहाँले हेर्नुहुन्छ. बटालियन 2IC मेजर जीवन पुनज्यूसँग हामी कुराकानी गरिरहेका छौँ आज क्याट्रिकमा उहाँकै अफिसमा. म एकदमै लक्की भएको छु, एकदमै भाग्यमानी भएको छु उहाँसँग यसरी उहाँकै अफिसमा कुराकानी गर्न पाएको छु. यहाँ हेरेर भिजिट गर्ने अवसर पनि मिल्यो. यसको लागि यहाँहरूले जो मौका मिलाइदिनु भएको छ यसको लागि एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु. र अब यहाँसँग छुट्टिनु पर्ला आज. आई थिङ्क मैले यहाँ यही बारेमा जान्न खोजेको थिएँ सपोर्ट बटालियनले के गर्छ होइन तपाईँहरूले के गर्नुहुन्छ भन्ने कुरा नै क्याट्रिकमा. आई थिङ्क मैले चाहिँ त्यो कभर गरेँ जस्तो लाग्छ तर यहाँलाई केही मैले छुटाएको छु जस्तो लाग्छ भने चाहिँ केही एड गरिदिनु होला अन्तमा.
3: थ्याङ्क यू वन्स अगेन फर ह्याभिङ मी. अनि यो यस्तो खालको एक दुई कुरा राख्ने मौका दिनुभयो हजुर भने जस्तै झन्डै अलमोस्ट ये भयो क्या हो अहिले पहिला गोर्खा मेजर हुनेमा निकै कुराहरू बोल्ने मौका पाउँथ्यो. नेभरलेस म हरेक आई थिङ्क रेगुलर लिसनर हो बिएफबिएसको र जति पनि कुराहरू हजुरहरूले प्रसारण गर्नुहुन्छ त्यसको लागि थ्याङ्क यू वन्स अगेन. अनि आई थिङ्क म यो माध्यमदेखि हाम्रो ब्रिगेड गोर्खाका सबै सिनियर जुनियर अथवा हाम्रो एक्स सर्भिस मेम्बरलाई के एस्योर गर्न चाहन्छु भने जुन लेभलमा हामीले भाइहरू पाइरहेका छौँ स्टिल हाई स्ट्यान्डर्डमा छ कम्पेयरिङ टु अदर इन्फेन्ट्री रेजिमेन्ट. किनकि हामी यहाँ हेर्दाखेरि अन्य कोरिनमा जाने जस्तै पब राइटमा एउटा हाम्रो सोल्जर एकाडेमीको चाहिँ ट्रेनिङ सेन्टरहरू छ र यहाँको कम्पेयर गर्दाखेरि हाम्रो गोर्खाली एकदम राम्रो स्ट्यान्डर्डमा आइरहेको छ र जुन लेभलमा ट्रेनिङ डेलिभर गर्नुभएको छ गोर्खा ट्रेनिङ कम्पनीले चाहिँ एउटा एक्जाम्पलरी एभ्री मेम्बर फ्रम ट्रेनिङ टिम एडमायर्स द्याट. अनि त्यस किसिमले हाम्रो बाबाजी कम्पनीले जुन लेभलमा सपोर्ट गरेको छ कोही सक्छैन. यदि उहाँहरूको पोजिसनमा चाहिँ हुन्थ्यो भने आई डोन्ट थिङ्क द्याट दिस अर्गनाइज could sustain with this many people for that output gardaheri hamro gorkhali ko naam even infantry training center ma ekdam highly regarded chha jese hami yo continue garne chhau ra aasha chha hamile future generation lai chai jun level ma hamro field army ka unit le expect garnu bhayeko chha te level ma chai hami deliver garne chhau. Thank you once again
0: hajur yaha lai dherai dherai dhanyabad chha.
1: BFBS Gorkha Radio.

निष्ठुरी मायाको कुरा गर्दै हुनुहुन्थ्यो रिफ राफ ब्यान्डका मेम्बरहरू. हजुर, यो गीत त पक्का यो टाउको छ नि झुक झुक गरेर झुक्काउँदै अगाडि नाच्ने गीत जस्तो लाग्यो है एनिवे सुन्दाखेरि. र रिफ्राफ ब्यान्डको यो निष्ठुरी माया आजको कार्यक्रमको अन्तिम दोस्रो गीत भयो. अब अन्तिम गीत चाहिँ हाम्रो बम गुरुङज्यूले एउटा अनुरोध गर्नुभएको छ कि आज उहाँको स्पेसली आजको दिन चाहिँ उहाँको प्यारी प्यारी जीवनसाथीलाई जीवनसङ्गिनीलाई सुनाइदिनुहोस् न है भनेर अनि सबै श्रोतालाई पनि डेडिकेट गर्न चाहनुभएको छ. आफ्नै श्रीमती नन्दा गुरुङलाई म आज स्पेसली डेडिकेट गर्न चाहन्छु भनेर भन्नुभएको छ. खासै खास खासै भन्दा नि एकदम खास केही पक्कै हुनुपर्छ आज जस्तो लाग्यो. उहाँले आफ्नो डेडिकेसन गर्नुभएको छ आज है बम गुरुङज्यू जो ग्रिनफोर्ड निवासी हुनुहुन्छ उहाँले अनुरोध गर्नुभएको गीत सुन्दै अब आजको कार्यक्रमबाट छुट्टिन्छु. जानुभन्दा अगाडि यहाँहरूप्रति एकदम आभार व्यक्त गर्न चाहन्छु. प्रेमराज राई पनि आउनुभएको छ, धन दिपेन्द्र प्रजापतिजी पनि आउनुभयो जापानबाट अहिले लास्टमा होइन, जय गणेशाय नमः फुलमाया दिदी भनेर उहाँले अघि नै पठाउनु भएको छ रमाइलो प्रसङ्ग. र हामीलाई सम्पर्क गर्नुभएको छ अरू शेरबहादुर गुरुङज्यूले पनि एजफेयरबाट होइन आज, र अरू बाँकी कस कसले सम्पर्क गर्नुभएको थियो अघि नै मैले यहाँको नाम लिएको थिएँ, यहाँहरू सबैप्रति आभार व्यक्त गर्न चाहन्छु. र अगाडि प्रश्न अलिकति फेरि यो अलिकति सुनाइराखौँ है, यसपालिको प्रश्नमा यो आवाज छ कसको तपाईँले चिन्नुपर्छ.

हजुर, यो गीत गाउने कलाकार को हुनुहुन्छ, उहाँको आवाज सुनेर उहाँको नाम हामीलाई पठाउनुहोस् यो शुक्रबार बिहान 8 बजेसम्ममा। ओके, अब चाहिँ गीत सुन्न पर्छ। हाम्रो बम गुरुङज्यूले अनुरोध गर्नुभएको गीत सुरु भयो, पवन भट्ट अनि समीक्षा अधिकारी गाउनुहुन्छ यो गीत। स्पेसल रिक्वेस्ट छ उहाँको आजको दिन, उहाँको प्यारो जीवन सङ्गिनी नन्द गुरुङ र हामी सबैलाई सुनाउनु सुनाउँछु भनेर सबैलाई भन्नुभएको छ। ओके लौ त, अब छुट्टिन्छु है त यहाँहरूसँगबाट। भोलि बिहानै फेरि हामी भेट्नेछौँ, भोलि बिहान पनि हामी विभिन्न प्रसङ्गमा चर्चा परिचर्चा गर्नेछौँ। तपाईँको पनि आफ्नो के छन् लेख्दै गर्नु होला है त। ओके, आजलाई छुट्टी, नमस्ते, बाई।

0: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीका करार मासिक तथा दैनिक जालादारी श्रमिकले भक्तपुर सानाठिमीमा परिषदको केन्द्रीय कार्यालय घेराउ गरेका छन्। रोजगारीको सुरक्षा, कामको निरन्तरता र सेवा सुविधा सुनिश्चितता लगायतका माग राख्दै करार मासिक तथा दैनिक जालादारी श्रमिक सङ्घर्ष समितिले सिटिभिटीको केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। समितिले रोजगारीबाट बाहिरिएका 74 जना श्रमिकलाई पुनः काममा जोड्नुपर्ने, करार कर्मचारीलाई दसैँ पेस्की, पोसाक, प्रशिक्षण, दुर्गम र स्थानीय भत्ता लगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग पनि गरेको छ। बजेट पेश गर्न नसकेका 4 पालिकामा संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव नेतृत्वको टोली पठाउने भएको छ। मन्त्रालयले मध्य प्रदेशका ती पालिकालाई बजेट ल्याउन स्थलगत सहजीकरणका लागि सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका अध्यक्ष लगायतका प्रतिनिधिको संयुक्त टोली पठाउन लागेको हो। यो टोलीले धनुषाको कमला नगरपालिका सहित रौतहटका गरुडा, फतुवा विजयपुर र मौलापुर नगरपालिका पुगेर जनप्रतिनिधि, कर्मचारी र सरकारवालासँग छलफल गर्नेछ। टोलीले बजेट निर्माण र नगरसभा सञ्चालनमा देखिएका समस्या पहिचान गर्दै समन्वय गर्ने मन्त्रालयले जनाएको छ। नेकपा संयोजक प्रचण्डले हेटौँडा कपडा उद्योग लगायतका उद्योग चलाउन सरकारले गरेको प्रयासको प्रशंसा गर्नु भएको छ। नोट जारी गर्दै प्रचण्डले कपडा उत्पादन हुने भएपछि आयात निर्भरता कम हुनका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ। आफूले सरकारको नेतृत्व गर्दा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार पारेको भन्दै उहाँले गोर्खाली रबर उद्योग, विराटनगर जुटमिल र बुटवल धागो कारखाना अघि बढाउन पहल गरेको सम्झनु भएको छ। आफू सरकारबाट बाहिरिएसँगै रोकिएको यो प्रक्रिया पुनः अघि बढ्नु सुखद भएको उहाँको भनाइ छ। नेपाली काङ्ग्रेसका सांसदले प्रधानमन्त्री बालेन्द्र शाहसँग 1 रुपियाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउनुको कारणमा आएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै असमका काङ्ग्रेस सांसद भरत कुमार सुवार,
1: कानपाका मेयर हुँदा अखण्ड नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेको हामी सबैले देखेको कुरा हो, तर आज त्यो चुच्चे नक्सा मेटाएर 1 रुपियाँको सिक्का थाप्नु के बाध्यकारी अवस्था उहाँ माथि आइपर्यो।
0: खाना पकाउने ग्यास अभावलाई लिएर प्रतिनिधि सभा सांसद आक्रोशित भएका छन्। प्रतिनिधि सभा बैठकमा चन्द्रेश्वर मण्डलले कालोबजारी गर्नेमाथि कारवाही नभएको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
2: अहिले महँगी आकाशिएको छ, कृत्रिम अभाव छ भन्ने नियमन किन हुँदैन? कालाबजारियाहरूलाई कारवाही किन हुँदैन? किसानलाई मलको अभाव छ, हस्पिटलमा उपचारको अभाव छ, खाना पकाउने ग्यासको अभाव छ, पासपोर्टको लागि युवाहरू बिहान 9 बजेदेखि 5 बजेसम्म लाइनमा बस्छन् तर पासपोर्ट उपलब्ध हुँदैन।
0: चितवन प्रशासनले 802 जनाको घरमा खाना पकाउने ग्यास पुर्याइदिएको जनाएको छ। असहाय, अशक्त, अपाङ्ग, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई 800 ग्यास घरमा पुर्याइएको प्रशासनले जनाएको छ। गएको 1 सातामा प्रशासनको टोल फ्री नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको सिडिओ गणेश रियालले जानकारी दिनुभएको हो। आज घण्टाकर्ण पर्व मनाइँदैछ। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई गठामङ्गल पनि भनिन्छ। परापूर्व कालदेखि नेवार समुदायले मनाउँदै आएको यो पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज हरियो नरकट, निगालो वा गहुँको छाली मिसाएर 3 खुट्टे राक्षसको स्वरूप बनाउँदै दो बाटो र चौबाटोमा उभ्याउने चलन छ। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधन भएको छ। विमलको गैराती जनकपुर धाममा निधन भएको साहित्यकार धीरेन्द्र प्रेमर्सेले जानकारी दिनुभएको हो। साहित्यकार विमलले केही समयदेखि मुटुको उपचार गराउँदै आउनु भएको थियो। 79 वर्षीय विमल पार्थिव शरीर जनकपुरको देवीचोक निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। विक्रम सम्बत 2004 धनुषाको खिरखिरियामा जन्मेका डाक्टर नेपाली, मैथिली र हिन्दीमा स्नातकोत्तर गर्नुभएको थियो। उहाँले भाषा विज्ञान विषयमा PhDको उपाधि प्राप्त गर्नुभएको छ। विमल नेपाल विद्यापति भाषा साहित्य पुरस्कार गरिमा, जगन्दमा सम्मान, राष्ट्रिय प्रतिभा सिद्धेश्वरी लगायतका पुरस्कार सम्मान तथा पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो। रुसले गैराती गरेको आक्रमणमा युक्रेनमा कम्तीमा 6 जनाको ज्यान गएको छ। दक्षिण पूर्वी क्षेत्र जोपोरिजियामा क्षेप्यास्त्र आक्रमणमा परे र अरू 20 जना घाइते भएका छन्। रुसले भने वाइल्ड बेरिजिम युक्रेनी हमला सामना गर्नु परेको बताएको छ। बीबीसीका युक्रेन संवाददाता डान जोन्सनका अनुसार राष्ट्रपति जेलेन्स्कीले यस्ता आक्रमण आगामी दिनमा हुने प्रक्षेपण गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गर्नुभएको छ। पछिल्ला वार्तामा इरानले क्षतिपूर्ति नपाए ओर्मुज जल घाँटी नखोल्ने अडान लिँदै आएको छ। हवस् त, अहिलेसम्मको खबर यति नै। नमस्कार।

हजुर, रमाइलो गीत आँखा नलाऊ कालेदाई, पुनम गुरुङ भन्दिनु थियो गीतलाई, अरू साथीहरू थुप्रै हुनुहुन्छ यस गीतमा। यही रमाइलो गीतबाट आजको कार्यक्रम काठमाडौँको सौगातको सुरुवात भयो। सञ्चालक विनोद खड्का काठमाडौँबाट नै यो कार्यक्रम गर्दैछु। यहाँलाई नमस्कार, कार्यक्रममा हार्दिक स्वागत छ। त कहिलेखेरि काठमाडौँबाटै भन्नुको कारण छुट्टीमा हुन्छौँ, कहिले बिरामी पर्छौँ, त्यसकारणले पनि हाम्रा मित्रहरू हुनुहुन्छ ब्रुनाई र युकेतिर, विशेष रूपमा राणा बहिनीले सपोर्ट गरिदिनुहुन्छ। यो गत हप्ता पनि म छुट्टीमा हुँदाखेरि उहाँले र उहाँको टिमले सपोर्ट गर्नुभयो, थ्याङ्क यू सो मच उहाँलाई। र काठमाडौँका टिम धानचन्द गुरुङ, निशा गुरुङ र न्युज टिमका सदस्यहरू मिना थापा आदिलाई धेरै धेरै धन्यवाद छ। अब हामी काठमाडौँको सौगातमा आज के छ भन्ने कुरा गरौँ। आज महत्त्वपूर्ण दिन हो काठमाडौँ भ्यालीमा श्रोताहरू, मङ्गलबारको दिन हो, 2083 साउन 26 दिन आज तिथिमा चाहिँ चतुर्दशी परेको छ, कृष्ण पक्ष हो आज। त आज एक भनौँ चाड छ, पर्व भनौँ, गठे मङ्गल हो। यो बारेमा यहाँलाई थाहा छ, थाहा भएन भने म पढेर सुनाउँछु है। त यो चाहिँ के हो भने गथा मुङ्ग चहे पनि भनिन्छ नेवारी शब्दमा। यसको मतलब चाहिँ गथा मुङ्ग अपभ्रंश हुँदै नेपालीमा गथा मुङ्ग चहे भएको हुनुपर्छ भन्ने भनाइ छ सुधारू। वर्षभरिका चतुर्दशीहरूमध्ये यो चतुर्दशीको महत्त्व निकै फरक अनि व्यावहारिक छ भनेर भनिन्छ, किनभने यस चतुर्दशी धर्मभन्दा अलिक पर छ र यस एकादशीबारे अनेक कथाहरू बुनिएको पनि पाइन्छ। भूतको कथा श्रोताहरू, तपाईँ कति विश्वास गर्नुहुन्छ? म आजकल युट्युबमा खुब आउँछ, भूतको कथा हेर्छु, रमाइलो पो लाग्छ त होइन। अनि एनिवे, भूतको अस्तित्व र गथा मुङ्ग चाहेको बारेमा कुरा यस्तो छ, विश्वभरिका सबै समाजले भूतको अस्तित्वलाई आफ्नै हिसाबले स्वीकारेका छन्। भूतलाई नकारात्मक ऊर्जाका रूपमा दिइन्छ र यस्ता नकारात्मक ऊर्जाहरूलाई तन्त्र साधनाको माध्यमबाट वशमा ल्याउने, समाजको हितमा उपयोग गर्न सकिने सन्देश गथा मुङ्ग चहेले सदियौँदेखि दिँदै आएको मान्यता छ सुधारू। कुरा के हो भने काठमाडौँ उपत्यकामा अनेक कथाहरू किस्साहरू भएका छन्, जसमध्ये धेरै किस्साहरू भूतसँग सम्बन्ध राखेका पनि छन्। रोपाईको बेलामा भूतहरूलाई प्रयोग गरेर खेतालामा लगाउनेदेखि ख्याक्का डरलाग्दा किस्साहरू आजसम्म पनि काठमाडौँका गल्ली गल्लीमा सुन्ने गरिन्छ। औपचारिक रूपमा अक्षय तृतीयामा ढाकिने यस्ता भूतहरू रोपाई अवधिभर चलायमान हुने भन्ने किस्सा र मान्यता छ। यसरी सोझे भूतहरू नै प्रकट भएर रोपाई गर्ने भन्दा पनि मानिसहरूमा भूत छिरेर असाधारण कार्य क्षमता उत्पन्न गराउने गर्दछ भन्ने अर्को मान्यता छ। अनि रोपाई अनि यस्ता भूतहरूलाई समाजमा नै राख्न सही नहुने भएकोले श्रावण कृष्ण पक्ष चतुर्दशीमा भूतको प्राकृतिक रूपमा गथा मुङ्ग चहे बनाई विदाई गर्ने चलन छ, प्रयोग गर्ने अनि विदाई पनि गर्ने रहेछ श्रोताहरू। यस दिनबाट औपचारिक रूपमा उपत्यकामा जात्राको सुरुवात भएको पनि मानिन्छ। यो चतुर्दशीलाई धातु दिनको रूपमा पनि लिइन्छ। यो दिन बाटो बाटोमा राक्षस या प्रेत आत्माका लागि भने पात या भुतहा या दुना ठपरीमा पाकेका भात अनि खानेकुरा राख्ने गरिन्छ। मुख्यतया दोबाटामा यस्ता खानेकुरा राखिन्छ। यस्ता खानेकुरा राख्नाले, पूजा अर्चना गर्नाले भूत प्रेत पिचास लगायत हावा आगो अनि विभिन्न तन्त्र मन्त्रको साध्यबाट जोगिन्ने भन्ने विश्वास छ। केटाकेटीमा हामीले गथा मङ्गलको दिन अथवा गथा मुङ्ग छएको दिन हामीले फलामको औँठी लाउने गरेका थियौँ। आजकल त यसो हेरेको पाइनँ मैले, सायद भित्रभित्र गल्लीमा थियो होला। एनिवे, धेरै कुराहरू छन्। तन्त्र साधनाको कुरा छ, धेरै विश्वास गरिन्छ, घण्टा कर्णको कथा छ। आजको दिनमा के गर्नुपर्छ, लाखे नाचको सुरुवात भएको मानिन्छ श्रोताहरू। तपाईँहरूले गएर धेरै ठाउँमा छ पढ्नुहोला, बुझ्नुहोला, बुझ्नु भएको छैन भने बुझ्दा राम्रो, किनभने चलन आफ्नै प्रकारको छ, मान्यता दिनुपर्छ भन्ने भनाइ। यहीँबाट आजको कार्यक्रमको सुरुवात भयो श्रोताहरू। समयको कुरा गरौँ, 2 बजिसकेछ नेपालमा, 2:01 गयो। तपाईँहरू जहाँ जहाँ हामीलाई सुन्नुहुन्छ, गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्ने गर्दछु। अमेरिकादेखि जापानसम्म हुनुहुन्छ र केन्यादेखि खेन्टकीसम्म हुनुहुन्छ यहाँहरू होइन, ब्रुनादेखि बेल्जियमसम्म हुनुहुन्छ यहाँलाई गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ। सञ्चालक विनोद खड्काको एकपल्ट फेरि। ओके, अब मौसमको कुरा गरिहालौँ अनि केही समाचार सरस्वती हेरौँ र आजको हाम्रो
लाइभ कुराकानी छ भनेको कृष्ण लिम्बूसँग भनेको होइन रहेछ, उहाँले रेकर्ड पठाउनु भएको रहेछ ताप्लुङबाट। मेची राजमार्गको क्षेत्राधिकार 30 मिटर कायम गर्न सडक विभागले सूचना जारी गरेसँगै स्थानीय चिन्तित भएका छन्। विशेष गरी तिब्बतसँग जोडिने तमोर करिडोर सडक विस्तार भइरहेकोले फोङलिङ बजारभित्र 30 मिटरको सडक आवश्यक नपर्ने स्थानीय प्रभावित नागरिकहरूको माग छ। हाल 4 मिटरको मात्र सडक रहेकोले अधिकतम 12 मिटर मात्र कायम गर्न स्थानीयको माग अनि 30 मिटरको सडक कायम भए बजारको अस्तित्व नै मासिने चेतावनी दिएका छन् श्रोताहरू। यो कुरा तपाईँले सुन्न पाउनुहुन्छ किनभने त्यो भेगका हाम्रा श्रोताहरू पल्टनमा पनि हुनुहुन्छ, विभिन्न युनिटमा हुनुहुन्छ र आम हाम्रा समुदायहरू संसारभरि फैलिनु भएको छ, उहाँले आफ्नो क्षेत्रको कुरा सुन्न पाउनुहुन्छ। ओके, अब सबभन्दा पहिला मौसमको कुरा गर्नुपर्दाखेरि आजको मौसम के छ त, देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। देशका तराई भूभागमा आंशिक बादल लाग्ने अनि हिमाली भूभागमा थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको केही सम्भावना छ। देशको पहाडी भूभागमा केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। रातको समय पनि झन्डै यस्तै छ, कुनै कुनै ठाउँमा वर्षा र हिमपातको सम्भावना छ। हिमपात चाहिँ उच्च हिमाली क्षेत्रमा। मेट अफिसको एनालिसिस के छ त, हाल देशभर अझै पनि मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास नै रहेको छ भनिएको छ श्रोताहरू। ओके, काठमाडौँ भ्याली पोखरातर्फ जाउँ श्रोताहरू। सबभन्दा पहिला आज पोखरा धरानतर्फ जाँदै काठमाडौँ भ्यालीमा आउनु पर्ला। आज काठमाडौँको वेदर अलि बादल लागेको छ। सबभन्दा पहिला पोखरामा अधिकांश दिन आज घमाइलो छ, हिजो अस्ति बादल लागेको थियो, आज भने 36 अधिकतम न्यूनतम 27 डिग्री सेल्सियस तापक्रम छ। भोलि हल्का रूपमा बादल लाग्ने देखिन्छ। धरानमा के छ, धरानमा आज 42 डिग्री सेल्सियस तापक्रम छ, पुरा दिन घमाइलो, अधिकतम 44 न्यूनतम 32 डिग्री सेल्सियस। काठमाडौँ भ्यालीमा के छ त, आज 32 डिग्री सेल्सियस यहाँ पनि र अधिकांश दिन भन्दा पनि पार्टली सनी रहेछ। उत्तरी हावा छ 4 किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्दैछ। समाचारको हकमा के छन् सरसर्ती हेरिहालौँ श्रोताहरू। गगन थापा भन्नुहुन्छ, राजेन्द्र विमलको निधन, साहित्य र बौद्धिक जगतमा क्षति, ठुलो क्षति भयो। भर्खर हाम्रो समाचारमै सुन्नुभयो, नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधनले नेपाली साहित्य र बौद्धिक जगतमा अपूरणीय क्षति पुगेको बताएका छन्। मुटु रोगबाट पीडित विमलको मङ्गलबार राति 12:30 जाँदा जनकपुरमा निधन भएको थियो। थापाले नेपाली मैथिली र अङ्ग्रेजी साहित्य तथा भाषा अध्ययनमा उनको अतुलनीय योगदानको स्मरण गर्दै श्रद्धाञ्जली र समवेदना प्रकट गर्नुभयो भन्ने खबर मैले लिएँ बारखरी.com बाट। मैले पनि उहाँ यानि कि प्राध्यापक डाक्टर राजेन्द्र विमलजीसँग केही कुरा गरेको छु, विशेष गरी मिथिला का विभिन्न चाडपर्वहरूमा उहाँ आउनुहुन्थ्यो, हामीलाई अपडेट दिनुहुन्थ्यो र बडो मजाले कुरा गर्नुहुन्थ्यो। साहित्यको त्यति केही कुरा होइन, उहाँबाट हामीले धेरै इन्फर्मेसन पायौँ, जानकारी पायौँ र प्रेरणा पनि पाएका थियौँ। उहाँको निधनप्रति हामी पनि शोक व्यक्त गर्दछौँ श्रोताहरू। अन्य खबर के छ सरसर्ती हेरिहालौँ र ओके, सबभन्दा पहिला सुनकै कुरा छ श्रोताहरू। एकै दिनमा तोलामा 64 रुपियाँ बढ्यो सुनको भाउ र आज कतिमा हुँदैछ किनमेल छोटकरीमा जानकारी राखौँ। अल्डर सर्टतिर हाम्रा साथीहरू एकदमै चनाखो भएर बस्नु भएको छ होला होइन, धेरै सुन पसलहरू छन्। सोमबार घटेको सुनको भाव मङ्गलबार बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला 3,07,900 रुपियाँमा किनबेच अहिले भइरहेको छ। जुन सोमबारको 3,01,500 रुपियाँ भन्दा प्रतितोला 6,400 रुपियाँ बढी हो। चाँदी पनि प्रतितोला 4,780 रुपियाँ पुगेको छ। सुनको कुरा गर्दाखेरि श्रोताहरू, मैले अस्ति एकजना मन्त्रीज्यूसँग भेट भएको थियो, पल्टनका कुराहरू गर्दाखेरि उहाँलाई मैले युवा मन्त्रीजीलाई अलि अवेर होला, जानकारी होला, होला कि नहोला भन्ने हिसाबले मैले उहाँलाई यस्तो छ, ब्रिगेड अफ गोर्खासको कुरा तपाईँहरूले आफ्नो क्याबिनेटमा राखिदिनु होला, किनभने नेपाली जहाँ भए पनि जे जस्तो सञ्चय गरे पनि सम्पत्ति त नेपालकै हो, देशकै हो। तपाईँहरूले यति कुरा मनन गर्नुहोस् र खोज तलासमा लाग्नुहोस्, इन्भेस्टिगेट गर्नुहोस् र तपाईँहरूलाई मात्र होइन देशलाई फाइदा होला भनेर यसो टिप्स दिएको थिएँ। उहाँले एकदम सिरियसली लिनुभएको छ, कुरा राख्छु म विनोदजी भन्नुभएको छ। कुरा चाहिँ के भने,
हाम्रो ब्रिगेड अफ ग्रासका सदस्यहरूले हङकङ मात्रै होइन सिङ्गापुर मलाया हुँदादेखि जुन जुन जोहो गर्नुभयो, दुई चार पैसा जम्मा गर्नुभयो, सुनमा परिणत गर्नुभयो, चाँदीमा इन्भेस्ट गर्नुभयो, त्यो सुन चाँदी सिङ्गापुर मलाया हुँदै हङकङ आइपुग्यो। हङकङबाट हामी सबै यहाँ काठमाडौँ नेपाल आउन पाएनौँ। 94-95 हो जब हङकङलाई भनौँ न अब स्वामित्व चाइनामा हस्तान्तरण गर्ने बेला भयो। त्यतिखेर हामी धेरै नेपाली परिवारहरू कोही नेपाल आउनुभयो तर धेरै जस्तो बेलायत जानुभयो। त्यही सन्दर्भमा नेपालबाट नेपाल नआइकन सिधै गएका नेपाली हाम्रा अग्रजहरू, हामीभन्दा सिनियर अफिसर्सहरू, जेन्टलम्यानहरू, आमाहरू, दिदीहरूले चाहिँ आफूले बचाएका सुन केही बेलायत लानुभयो। अनि त्यसमा धेरै 1,000-2,000 लिएर विभिन्न पल्टनका सदस्य हुनुहुन्छ, उहाँको बुवा आमाले बचाएका श्री सम्पत्ति बेलायतमा सुनको रूपमा थन्किएको छ, पैसा तिरी तिरी ब्याङ्कको फल्टमा राख्नु परेको छ र यस्ता र अरू नयाँ हाम्रा पल्टनका सदस्यहरूले नयाँ जेनेरेसनले पनि कमाएर सुन नै लाउने हाम्रो नेपालको चलन छ। नेपालीको त्यो एउटा भनौँ न मान्यता संस्कृतिमा आएको कुराहरू त्यो चाहिँ राखेका छौँ हामीले बेलायतमा। र कतिको चोरी पनि भयो, धनमालको लुट भयो, त्यसले गर्दाखेरि त्यसलाई नेपाल ल्याउने व्यवस्था गर्नुहोस् न, किनभने त्यो हाम्रो हो भन्दाखेरि उहाँको आँखा ठुल्ठुलो भएको थियो। यो बडो पोजिटिभ कुरा गरिदिनु भयो, हामीलाई कुरा थाहा थिएन विनोदजी, वी विल ट्राई समथिङ है भनेर भन्नुभएको छ, हेरौँ के हुन्छ। किनभने त्यो सम्पत्ति नेपाल आयो भने देशै धरी हुन्छ जस्तो लाग्छ। अहिले कति हामी बेलायतमा मात्रै कुरा गर्ने हो, हङकङको कुरा छोडिदिउँ, बेलायत मात्रै कुरा गर्ने हो भने हामी 1,00,000-1.5 लाख छौँ। त्यसमा 50% पनि घर घरमा हेऱ्यो भने 50 तोलाभन्दा मुनि त कसैको पनि छैन जस्तो लाग्छ मलाई। त्यसले गर्दाखेरि अवश्य पनि त्यो नेपालको सम्पत्ति नेपालमै ल्याउन सबै चाहन्छौँ हामी र नेपालमा प्रयोग हुनसक्छ, यसमा ध्यान दिनुहोस् न भनेको थिएँ। हेरौँ उहाँले कतिको ध्यान दिनुहुन्छ, नभए फेरि एकताले लबी त गर्नै पर्ला। पोलिसी हो, पोलिसीलाई चाहिँ बनाउन सक्छौँ, भत्काउन सक्छौँ, एमेन्डमेन्ट गर्न सक्छौँ, त्यसलाई चाहिँ सुधार गर्न सक्छौँ र नयाँ सरकारले के गरे नेपाललाई सहयोग हुन्छ कि भन्ने एउटा धारणा मात्रै। यो नोटमा, यो भनाइमा तपाईँको कतिको सहमति छैन, तपाईँ कहाँ हुनुहुन्छ लेख्नुहोला, तपाईँले दिएका सुझावहरू म फेरि त्यसलाई चाहिँ समेटेर हाम्रा युवा मन्त्रीहरू क्याबिनेटलाई दिनेछु, उहाँको पनि अलिकति दृष्टि अलिक ब्रडन हुन्छ कि भन्ने मेरो अनुरोध छ तपाईँहरूलाई पनि। यो नोटमा अब हामी लागौँ श्रोताहरू अन्य कुराहरूतर्फ। देश विदेशका समाचार राख्ने क्रममा आजको लागि समाचार के छ त, मैले हर्मुजको कुरा राखिहालौँ है त। यो नयाँ ताजा खबर हो, हर्मुज खोल्न जर्मनीको आग्रह। इरानका विदेश मन्त्री अब्बास आराघची र जर्मनीका विदेश मन्त्री जोहान बाडेफुल बीच हर्मुज जलघाँटीको सुरक्षा, त्यहाँको आवागमन तथा जारी द्वन्द्व अन्त्य गर्ने उपायबारे फोन वार्ता भएको छ। वार्ताका क्रममा जर्मनीले सबै जहाजका लागि सुरक्षित तथा स्वतन्त्र आवागमन सुनिश्चित गर्न कुनै शर्त बिना हर्मुजको जलघाँटी खुला राख्न आग्रह गरिएको समाचार छोट्याए मैले भने। अडानी विरुद्धको मुद्दा लागेको थियो अमेरिकामा, त्यो खारेज भएको खबर राजसभाबाट लिएँ मैले। त अमेरिकी न्यायाधीशले भारतीय अर्बपति उद्योगपति गौतम अडानी विरुद्ध लागेको घुसखोरी तथा ठगी सम्बन्धी मुद्दा सोमबार औपचारिक रूपमा खारेज गर्नुभएको छ। ट्रम्प प्रशासनले अडानी विरुद्धको अभियोजन अघि नबढाउने निर्णय गरेपछि ब्रुकलिनका संघीय न्यायाधीश निकोलस गराउ फिसले अभियोजनको अनुरोध स्वीकृत भएको बताउनु भएको छ भने। अन्य खबरमा अब कोलम्बियातर्फ लागौँ श्रोताहरू। कोलम्बियामा अहिले लेटेस्ट अपडेट के आएको छ, तर केही समय अगाडिको समाचार राजसभाबाट लिएँ मैले। कोलम्बियामा शक्तिशाली भूकम्प, 111 को मृत्यु भनेर यसमा लेखेको छ, तर

लाइव थियौँ सम शनिबारको दिन तुलसी बस्नेत यस कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्थ्यो, उहाँलाई मैले जबरजस्ती बाहिर लगेको मलाई सम्झना आयो। यति भन्दै एउटा गीत राखौँ, त्यसपछि हाम्रो पहिलो कुराकानी यहाँलाई प्रस्तुत गरिहालौँ। आज हामी ताप्लेजुङको कुरा राख्छौँ। गीत गाउने कलाकारमा द स्याडोज़।

भयो केही छैन, कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि

0: हजुर विभिन्न गीत सुन्नुभयो यहाँले, हेमन्त राणाको यो पछिल्लो गीत थियो, त्योभन्दा अगाडि यहाँले अर्कै गीत सुन्नुभएको थियो, त्यो पनि इन्जोय गर्नुभयो होला होइन त। मैले द सारोजको गीत राखेको थिएँ भने अब लागौँ कुराकानीतर्फ। कृष्ण फर्मबो लिम्बूले रेकर्डेड यहाँको अपडेट पठाउनु भएको छ तापसुङबाट, विशेष गरी सडक भनौँको क्षेत्रगत अधिकार 30 मिटर कायम गर्न सडक विभागले सूचना जारी गरेपछि त्यहाँ हलचल भएको छ, स्थानीय चिन्तित भएका छन्। यो विषयमा उहाँको रिपोर्ट छ। त्योभन्दा अगाडि अलिकति अपडेट दिइहालौँ श्रोताहरू। अघि भर्खरै मैले 111 जनाको मृत्यु भएको कोलम्बियामा त्यो भूकम्पमा परेको भनेको थिएँ। लेटेस्ट बिबिसीलाई मैले यसो हेरेर रिफ्रेस गर्दाखेरि लेटेस्ट चाहिँ 132, त्यो पनि 4 घन्टा अगाडिको समाचार हो। एटलिस्ट 3132 पिपुल आर डेड एन्ड स्टेट अफ इमर्जेन्सी हेज बिन डिक्लेयर्ड आफ्टर कोलम्बिया वाज हिट बाई वान अफ द लार्जेस्ट अर्थक्वेक्स इन इयर्स भनेको छ श्रोताहरू। 7.4 म्याग्निच्युडको यो अर्थक्वेक हो। त्यसले गर्दाखेरि स्थानीय समय 7:34 यानि कि 12:34 जिएमटी ग्रिनिच मेन टाइमको समयमा यो भूकम्प गएको रहेछ। यसको गहिराइ भनौँ न 103 किलोमिटर, यानि कि 64 माइल तल खोखो प्रोभिन्समा गयो भन्ने जानकारी अहिले आइरहेको छ श्रोताहरू। र अधिकारी भन्छन् मृतकको सङ्ख्या बढ्नेछ, लाइकली द टोल इज लाइकली टु राइज भनेको छ। धेरैजना अझै पनि भग्नावशेषमा ट्र्याप भएका छन् भन्ने सब खबर आएको छ। दिवंगत आत्माको चिर शान्तिको कामना गरौँ श्रोताहरू। र अब आजको दिनका विगतका घटनाहरू के भयो, नेपालमा के भयो। आजको दिन 11 अगस्त होइन त, विक्रममा सम्बत 2008 साउन 26 11 अगस्तको दिन पर्दो रहेछ। त्यो दिन नेपालमा चाहिँ हरिप्रसाद प्रधानले प्रधान न्यायाधीशको शपथ लिनुभएको रहेछ। उहाँ नेपालमा स्वतन्त्र न्यायपालिकाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वका रूपमा स्मरण गरिने गरिन्छ। उपलब्ध ऐतिहासिक विवरण अनुसार उहाँले तत्कालीन प्रधान न्यायालयको प्रधान न्यायाधीशका रूपमा शपथ लिनुभएको दिन आज हो। हरिप्रसाद प्रधान कता कता उहाँ चाहिँ महाराजगञ्जतिर बस्नुहुन्छ कि जस्तो लाग्यो मलाई, खोज तलास गरौँला, किनभने एकजना व्यक्तिले उहाँको बारेमा भन्नुभएको थियो र धेरै भनौँ न उहाँको योगदान रहेछ नेपालको यस न्यायालय क्षेत्रमा। भने आजको दिन विश्वको इतिहासमा 1919 जर्मनीको वाइमर संविधान, जर्मनीको नयाँ वाइमर संविधान आजको दिन कानुनका रूपमा लागू भयो। यो संविधानले जर्मनीलाई गणतान्त्रिक शासनतर्फ अघि बढायो भन्ने छ। अरू इन्ट्रेस्टिङ कुराहरू एकछिनपछि राख्दै गरौँला। अहिलेलाई तपाईँलाई कृष्ण फ्रेम्बोको यो मेची राजमाको बारेमा अपडेट दिउँ है त।
1: ताप्लेजुङलाई छिमेकी जिल्ला 5 थर इलाम हुँदै झापाको चारारीसम्म जोड्ने प्रमुख सडक मेची राजमार्ग विस्तारको सूचना जारी भएसँगै स्थानीय चिन्तित बन्न थालेका छन्। सडक डिभिजन कार्यालय इलामले गत जेठ 13 गते मेची राजमार्गको सडक सीमा केन्द्र भागबाट दायाँ 15 मिटर र बायाँ 15 मिटर कायम हुने भन्दै उक्त क्षेत्रमा रहेका संरचना हटाउन सम्बन्धित पक्षलाई पत्रचार गरेको थियो। हिमाली सहरहरूका सडकमा साना गाडी समेत दुःखले आवाजबाद भइरहेको ठाउँको आसपासमा बनेका घर तथा निजी सम्पत्तिहरू 30 मिटरको सडक कायम हुँदा सबै सकाफ हुने भएकाले प्रभावित स्थानीयहरू चिन्तित हुन थालेका हुन्। बढ्दो सवारी साधनको चाप तथा दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न सडक विस्तारको आवश्यकता भने खाँचो नै छ। तर विगत लामो समय अगाडिदेखि आसपासका क्षेत्रमा बनाइएका घरमा व्यवसाय सञ्चालन गर्दै आइरहेको नागरिक व्यवस्थापन बिना सडक खाली गराउने सूचनाले नागरिक दिन प्रतिदिन चिन्तित बन्दै गइरहेका छन्। यसका लागि फुङलिङ नगरपालिकाका स्थानीयले भने विशेष अभियान नै सञ्चालन गरेका छन्। चिनको तिब्बतसम्म जोड्ने सडकका रूपमा तमोर करिडोर विकास भइरहेकाले तत्काल तथा दीर्घकालीन समयसम्मका लागि समेत 30 मिटरको मेची राजमार्गको आवश्यकता नहुने निष्कर्ष निकालेका छन्। 30 मिटरको सडक कायम गर्दा बजारको कुनै पनि अस्तित्व नरहने भएकाले यसलाई पुनर्विचार गर्न स्थानीयले सम्बन्धित सरोकारवालासँग आग्रह गरेका छन्। ताप्लेजुङको फुङलिङ नगरपालिकाले मेची राजमार्ग अन्तर्गत खोक्से खोलादेखि सुकेटारको सडकसम्म स्थानीय तहको मातहत रहने गरी सडक सीमाको पुनरावलोकन गर्न सरकार समक्ष सिफारिस सहित अनुरोध गर्ने निर्णय गरिएको प्रभावित संघर्ष समितिका संयोजक हर्कराज पालुङवाको भनाइ छ।
2: नाका जोड्ने तम्बर कोरिडोर सडक फुङरिङ नवरालका ताप्लेजुङको सदरमुकामदेखि करिब 3 किलोमिटर नजिकबाट मुख्य सडक सम्पन्न भई चिनको तिप्ताला चिनको तिब्बत तिप्ताला स्वशासित क्षेत्रसँग जोडिने तिप्ताला भन्ज्याङ नाकासम्म सडक विस्तार भइसकेको हुँदा फुङरिङ नगरपालिकाको नगर बजार क्षेत्रको सम्पूर्ण सडकहरू स्थानीय तहको मातहतमा रहने गरी रोकका रहेका घर जग्गाहरू फुकाको लागि नेपाल सरकार मन्त्री परिषदबाट हुने व्यवस्थाको लागि फुङरिङ नगरपालिका ताप्लेजुङलाई आवश्यक पहल तथा सिफारिस माग गर्न सरकारहरूको मिति 2083/4/1 बसेको बृहत भेलाको सम्पूर्ण निर्णय बमोजिम सिफारिस गरिकन पाऊ भनी निवेदनको साथ उक्त भेलाको छायाकपी समेत संलग्न राखी यो निवेदन पेश गर्दछौँ।
1: मेची राजमार्ग अन्तर्गतको सडक सीमाका विषयमा फुङलिङका स्थानीयसँग बृहत छलफल गरेपछि नगरपालिकाले सडक सीमा सम्बन्धी निर्णयका कारण रोका रहेका सम्पूर्ण घर जग्गा फुकुवाका लागि नेपाल सरकार मन्त्री परिषदसम्म अनुरोध गर्ने निर्णय गरेको बताएको छ। फुङलिङ नगरपालिकाको खोक्से खोलादेखि सुकेटार बजारसम्म सडक 10 मिटरको मात्र सडक कायम गरिदिन स्थानीयको माग रहेको सङ्घर्ष समितिका सदस्य तारा बरालले बताउनुभयो।
3: यस्ता ऐतिहासिक बजारको मौलिक रूपमा बजारै नामै हुने खालको एउटा राज्यले ल्याएको जुन मेचीराजमार्गको अवधारणा थियो, जबकि त्यस बखत कम्मर तमरको करिडोरको जुन परिकल्पना पनि भएको थिएन होला, र आज त त्यसका विकल्पका रूपमा तमर करिडोरले पनि हामीलाई मेचीराजमार्गलाई चाहिँ एउटा निश्चित गन्तव्यसम्म मात्रै ल्याएर जोड्नुपर्ने, त्यसमा पनि ताप्लेजुङ पाँचथर इलाम र झापाका पनि केही बजार क्षेत्रहरूलाई यो राजमार्गले असर पार्ने देखिएको थियो, र यी कुराहरूलाई चाहिँ यो फुङलिङ नगर बजारभित्र करिब करिब 8-10 मिटरको सडक सुरक्षित पैदल मार्ग र ढल निकास चाहिँ एकदम व्यवस्थित हुनुपर्छ।
1: स्थानीयको माग अनुसार सरोकारवाला सहितको छलफलबाट भएको निर्णय र सडक सीमाको पुनरावलोकन सम्बन्धी अनुरोध नेपाल सरकार मन्त्री परिषद सडक विभाग तथा सडक डिभिजन कार्यालय इलाममा पठाउने नगरपालिकाको तयारी छ। मेची राजमार्गको सडक सीमा सडकको केन्द्र भागबाट दायाँ बायाँ 15 मिटर कायम गर्ने निर्णयका कारण धेरै नागरिक विस्थापित हुने अवस्था आएको भन्दै स्थानीयको रायका आधारमा यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ। सदरमुकामबाट करिब 5 किलोमिटर तल बाहनन्देदेखि मुख्य सडक तमोर करिडोरतर्फ निर्माण भइसकेको तथा नेपाल चीन तिब्बत जोड्ने सडक विस्तार भइसकेको छ। साथै फुङलिङको तोक्मे क्षेत्रबाट नेपाल सरकारकै लगानीमा बाइपास रोड समेत निर्माण भइरहेको अवस्थामा फुङलिङ बजार क्षेत्रको सडक स्थानीय तहको मातहतमा राख्नु उपयुक्त हुने निष्कर्षसहित नगरपालिकाले सडक सीमाको पुनरावलोकनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो। 12 महिना तीर्थयात्री आउने तथा वर्षका मुख्य 2 सिजनमा समेत पाथिबरा मन्दिर दर्शन गर्न आउने श्रद्धालुको सहज आवागमनका लागि तोक्मे क्षेत्रबाट निर्माण भइरहेको बाइपास रोड प्रभावकारी हुने स्थानीयको भनाइ छ। सडकको केन्द्र भागबाट दायाँ बायाँ 15 मिटर सडक सीमा कायम गर्ने निर्णय कार्यान्वयनमा लैजाने सरकारी तयारीका कारण सडक दायाँ बायाँका जग्गाधनी तथा आफ्नो सम्पूर्ण सम्पत्ति बेचेर 2-4 आना जग्गा किनेर बसेका धेरै नागरिक सम्पत्तिविहीन हुने अवस्था सिर्जना भएको भन्दै उनीहरूको संरक्षणका लागि सडक सीमाको पुनरावलोकन गर्न सिफारिस गर्ने फुङलिङ नगरपालिकाले निर्णय गरेको हो। नगरपालिकाका प्रमुख अमीर मादेन:
4: शहरीकरणलाई राज्यले पनि भूगोल र यसको सबै क्षेत्र हेरेर हामीले 8-12 बाटोको मापदण्ड रहने गरी नगरपालिकाको नम्समा रहने गरी हामी प्रस्ताव गर्छौँ, र यहाँले चाहेका कुराहरू नगरपालिकाले यहाँलाई जहिले पनि सहयोग गर्न सक्छ, र हामी त्यही कुराहरू गोड गरेर हामी यहाँबाट निर्णय गरेर सम्बन्धित निकायमा हामी पठाउँछौँ।
1: निर्णयमा सडक सीमाका कारण बजार क्षेत्रका सम्पत्ति लामो समयदेखि उपयोगविहीन बनेको, धेरै नागरिक आफ्नै सम्पत्तिको उपभोग गर्नबाट वञ्चित भएको तथा त्यसबाट गम्भीर सामाजिक र मानसिक समस्या उत्पन्न भएको उल्लेख गरिएको छ।
0: हजुर, सुन्नुभयो पूर्वतिरको यो चाहिँ त्यहाँको स्थिति, सडक विस्तारको कारणले गर्दाखेरि त्यहाँ अलिक परेको हलचलको कुरा हो। सुधारू अब यहाँहरूलाई एउटा मिठो गीत सुनाऊ र आज चाहिँ हिमाल अथवा पहाडको कुरा पो सुनाउन मन लाग्यो त किनभने तपाईँहरूलाई थाहा छ नेपाल एउटा पहाडी मुलुक हो हिमाली मुलुक हो होइन त जापान र नेपालको के सम्बन्ध छ दौत्य सम्बन्ध सबैलाई थाहा छ तर यो पहाडले पनि हामीलाई जोडेको रहेछ जापानतिर हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ भने केही लेख्नुहोला आज जापानमा छुट्टी छ पब्लिक होलिडे होइन सार्वजनिक बिदामा दिएको छ किन त त्यो बारेमा छोटो चर्चा गरौँ है त कुरा के भने आज जापानमा चाहिँ पर्वत दिवस यानि कि माउन्टेन डे मानिँदैछ आजको दिन 11 अगस्तलाई नोट गर्नुहोस् आज 11 अगस्त 2026 जापानमा पर्वत दिवस यानि कि माउन्टेन डे मनाइँदैछ यो जापानको राष्ट्रिय सार्वजनिक बिदा हो यसको उद्देश्य मानिसहरूलाई पहाडसँग परिचित गराउनु र पहाडबाट प्राप्त हुने प्राकृतिक आशीर्वादप्रति कृतज्ञ हुनु र प्रेरित हुनु पनि हो श्रोताहरू किन मनाइन्छ त पर्वत दिवस जापानमा जापानको ठुलो भूभाग पहाडी क्षेत्रले ओगटेको छ पहाडहरूले जापानलाई पानीका स्रोत अनि वन जैविक विविधता कृषि तथा पर्यटन जस्ता धेरै प्राकृतिक सम्पदाहरू प्रदान गर्दछ त्यसैले यो दिन यानि कि आजको दिन जापानीहरूले पहाड र प्रकृतिको महत्त्व सम्झने अवसरका रूपमा लिने गर्दछन् श्रोताहरू इतिहास के थियो यसको 2014 जापानले माउन्टेन डेलाई राष्ट्र विधाको रूपमा कानुनी मान्यता दिन थाल्यो 2014 मात्रै 11 अगस्त 2016 पहिलोपटक राष्ट्रिय रूपमा पर्वत दिवस मनाउन थालियो त्यसैले 2026 यसको 10औं वार्षिकोत्सव परेको छ यो चाहिँ एनिभर्सरी हो यसपालि चाहिँ किन त 11 अगस्तलाई नै जापानले पर्वत दिवस मनाउन थाल्यो त्यसको पनि एउटा रोचक कुरा छ सुनौँ है त 11 अगस्त रोज्नुको पछाडि जापानी अक्षरको प्रतीकात्मक अर्थ पनि जोडिन्छ जापानमा 8 को आकार पहाडको चुचुरो देखिन्छ भने 11लाई 2 वटा रुखको व्याख्या गरिन्छ श्रोताहरू यद्यपि यो मिति छनौट हुनुका अन्य प्रशासनिक कारण पनि रहेको बताइन्छ तर 11 भन्दाखेरि रुख जस्तो ओके आजको सन्देश चाहिँ के छ त पहाडलाई चिनौँ प्रकृतिको सम्मान गरौँ र पहाडले दिएको अमूल्य उपहार प्रति कृतज्ञ बनौँ यो चाहिँ स्लोगन हो आजको लागि यस दिन जापानमा मानिसहरू हाइकिङ पर्वतारोहण प्रकृति अवलोकन र पहाडी क्षेत्रमा भ्रमण गर्ने गर्दछन् साथै वातावरण संरक्षण र प्राकृतिक स्रोतको दिगो उपयोगबारे सचेतना फैलाउने अवसर पनि को रूपमा लिने गर्छन् र प्रयोगमा पनि ल्याउँछन् र व्यवहारिक रूपमा पनि उनीहरू त्यसमा लाग्छन् श्रोताहरू विशेष गरी युवा पिँढीलाई यो बारेमा जानकारी दिन्छन् उनीहरू त नेपाल र जापान बिचको साझा सम्बन्ध नेपाल हिमालको देश भएकोले जापानको पर्वत दिवस नेपालहरू नेपालीहरूको लागि पनि विशेष अर्थपूर्ण छ दुवै देशका संस्कृतिमा हिमाल र प्रकृतिप्रति गहिरो सम्मान पाइन्छ श्रोताहरू त्यसकारणले आज तपाईँ जापानतिर हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ कतै भने केही लेख्नुहोला तपाईँले बिदा कसरी मनाउनुहुन्छ तपाईँ पनि हाइकिङतिर पर्वतारोहण प्रकृतिको अवलोकन पहाडी क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ कि नेपालमा हुनुहुन्छ भने इफ यु गो टाइम यु क्यान डु द्याट ओके यदि भन्दै तपाईँलाई एउटा मिठो गीत सुनाऊ है त गीत थुप्रै छन् अब एउटा गीत राखौँ बेबिताजीको रिपोर्ट तयार छ दुर्गा खरेलजीको गीत राख्दै कार्यक्रम अगाडि बढाउँ र विभिन्न कुराहरू अलिक समय भएमा मैले यहाँलाई पस्कने गर्छु के कस्तो छ तपाईँहरूको प्रतिक्रिया पनि पाऊँ र आज मैले सुनको कुरा गरेको छु आज सुन एकै दिनमा धेरै बढ्यो त्यस कारणले सुनको कुरा गरेँ र सिङ्गापुर मलायादेखि हङकङ हुँदै नेपाल नआएर बेलायतमा थन्किएको सुन कसरी नेपाल ल्याउने त किनभने सरकारले पोलिसी बनाइदिए इन्डिभिजुअललाई मात्रै फाइदा होइन व्यक्तिगत रूपमा होइन नेपाललाई पनि फाइदा हुन्छ भन्नेमा म दृढ विश्वास राख्छु तपाईँको के भनाइ छ कसरी बेलायततिर अमेरिकातिरको वर्ल्डतिर घर घरमा रहेको सुनलाई नेपाल ल्याउन सकिन्छ देशको विकासमा यसले टेवा दिन्छ कि दिँदैन कि के तपाईँ के भन्नुहुन्छ यसो मन्तव्य लेख्नुहोस् न किनभने बेलायतमा चाहिँ मैले सुनेको धेरैले घरमा राख्दाखेरि सुनहरू चोरी भएको के भन्छ 100 तोला सुनहरू चोरी भएको मैले सुनिरहेको छु त्यसले गर्दाखेरि नेपालमा ल्याएको केही प्रयोगमा आउँथ्यो कि एउटा पोइन्ट अफ भ्यू मात्रै लेट्स ह्याभ अ च्याट अन द्याट दुर्गा खरेलको आवाजको गीत सुनौ न त

0: बडो मजाको रमाइलो गीत रहेछ. गाउने कलाकार थुप्रै हुनुहुन्छ तर दुर्गा खरेलको मात्र नाम छ. अमृत रेग्मीको शब्द भनिएको छ. यति मात्रै जानकारी दिन सकेँ भने अब हिजो मैले नेपालका केही क्षेत्रका पोस्ट फोटोहरू पोस्ट गरेँ. फोटो न्युज फ्रम नेपाल भनेको थिएँ. यो हाम्रो नेपालीहरूले मात्रै हेर्नुहुन्न, त्यसै कारणले मैले उल्टा अङ्ग्रेजीमा पनि गर्ने गर्दछु. किनभने एकजना श्रोताले मलाई धेरै समय अगाडि beautiful pictures from Nepal, I love Nepal, I like to come to Nepal, I've been to Nepal many times, but I don't understand your language. Can you translate that into English? भनेको भन्नुभएको थियो. नाम बिर्सेँ उहाँको मैले. अनि मैले प्लिज कन्भर्ट द्याट इन्टु इङ्ग्लिस भनेको थिएँ. उहाँले आई रियली कान्ट, तपाईँले नै गरिदिनुहोस् भन्नुभयो. अनि मैले त्यहाँबाट चाहिँ अङ्ग्रेजीमा लेख्न थालेको. हिजोको फोटोमा मैले कमेन्ट पढ्नै पाइनँ. एकजना श्रोताले लेख्नुभएको रहेछ, हामीलाई सुन्नुहुन्छ, नेपाली नबुझेमा लेख्नुहुन्छ. उहाँको नाम हो क्रिस्टिन टेलर. हिजोको मेलमा अथवा फोटोमा लेख्नुभएको रहेछ, द गोर्खा रेजिमेन्ट, हेलो, माई सन विल बी अराइभिङ नेपाल टु फिल हिज ड्युटी एज मेजर एडिङ टु हिज कमिटमेन्ट टु द ब्रिटिस आर्मी. आई विश हिम वेल इन हिज ड्युटी टु यो रेजिमेन्ट. I may in future be able to visit and see your duties in action. Blessings from England. Marara Christine lekhnu bhayeko cha. Christine, thank you so much. I'm really sorry I couldn't read your mail yesterday, your note. However, you are always welcome and you can visit. You, I will request you to visit BABS Gorkha Radio. We are just next to British Gorkhas Nepal. Okay? Tele gadakhari maile pani wala as a mail रिप्लाई दिन सकेँ. होपफुली सिज लिसनिङ. ओके, भएन भन्दाखेरि द्वारिका थापाजीले पनि लेख्नु भएको रहेछ हिजोको मेलमा. नमस्कार विनोद सर, कार्यक्रम सुनेर हरेक जानकारी लिइरहेको छु. म द्वारिका थापा मगर जर्मनी ह्यामबर्गबाट लेख्नुभयो होइन त, फ्यान्टास्टिक फोटो भनेर खेन फेनले पनि लेख्नु भएको रहेछ. प्रेम विश्वकर्माजीले लेख्नु भएको छ, नमस्कार विनोदजी, रमेश तामाकार जस्तो लाग्यो भनेर. हिजोको गीत मलाई कहाँ कहाँबाट यो गीत मनमा आयो र गीत सुनाएँ. तपाईँले ठ्याक्क मिलाउनु भयो. पुरानो गीतका पारखी हुनुहुन्छ प्रेम विश्वकर्मा. हिन्दी नेपाली सबै गीतलाई मन पराउनुहुन्छ उहाँले. यदि भन्दै अर्को चरणमा लाग्नुपर्छ. एउटा छोटो जानकारी अनि एउटा गीतको साथमा हामी अर्को चरणमा जान्छौँ है त.
1: यो BFBS
2: गोर्खा रेडियो हो.
3: कसरी पत्ता लाउने होला,
4: के पत्ता लगाउने,
3: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
4: के को बारेमा,
3: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको. साह्रै गाह्रो हुँदो रहेछ.
4: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
3: तिनकै बारेमा जान्न खोजेको?
4: ए, त्यो त सजिलै छ नि. फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स.
3: यो त अति राम्रो कुरा सुनाउनु भयो.
4: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ. यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्. यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ.

0: प्रतिनिधि सभाको शून्य समयमा विपक्षी र सत्तारूढ़ दलका सांसदले समेत सरकारको आलोचना गरेका छन्। कांग्रेस सांसद अर्जुन नरसिंह केसीले विधि अनुसार नचलेकै कारण प्रधानमन्त्री एक्लिएको टिप्पणी गर्नुभएको छ। पाका सांसद केसीले सरकारको स्थायित्वमाथि नै प्रश्न उठाउनु भएको छ।
1: प्रधानमन्त्रीको एक्लै हिँड्ने लहर हो कि एक्लै पर्नु भएको? देश र जनताको हितमा सिंगो संसद तपाईँको साथमा छ, तर संसद प्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाया बन्दै छन्। राम्रा प्रयासहरू पनि हचुवा विधिविहीन प्रक्रिया देखिए। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1 लाख युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्। भान्जामा ग्यास छैन। जनता महगीको मारमा छन्। बिजुलीको टुङ्गो छैन। राजधानीको लागि उस्तै ताती छ। सुगुम्बासीको बिचल्ली छ। बेरोजगारी बढ्दैछ। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो। तर नवर्षन जो हो, नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
0: रासोपा सांसद आशिका तामाङले कविताको शैलीमा सरकारको काममाथि प्रश्न उठाउनु भएको छ।
2: ग्यास ग्यास ग्यास भएन भने रोकिन्छ खाने गाँस। हातमा छ क्यास तर बजारमा छैन ग्यास। पहुँच हुनेवालाहरूले लान्छन् छानी छानी 3 वटासम्म भरि भरि सिलिन्डरका ग्यास। अनि हुँदैन त छिमेकीको घरमा आकार भोग र प्यास। सरकार भन्छ पुग्नेछ ग्यास। जनताहरू रात दिन खाली सिलिन्डर बोकी सडकमा छ उठी बास। थानकोटको मान्छे खाली सिलिन्डर बोकी पुग्नु पर्छ बालाजुर र टेकु। इनका मनको पीडा म कहाँ गई पोखु। लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल फेदी मुन्तिर कहिले बन्छ ग्यास भर्ने पदेरो।
0: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारी उद्योग चलाएर निजी क्षेत्रलाई बेवास्ता गरिए अमान्य हुने चेतावनी दिनुभएको छ। काठमाडौँमा अचोसो उद्घाटनमा अध्यक्ष श्रेष्ठले सरकारले आफ्नो उद्योग चलाउने भन्दा पनि निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन भन्नुभएको छ।
3: यदि हेरौँडा कपडा चलाएर भोलि यहाँ चाहिँ नि बन्द भएका टेक्सटाइल उद्योगहरू पनि सञ्चालन गर्न हामी अगाडि आउँछौँ भने हामी चाहिँ सरकारलाई धन्यवाद दिन सक्छौँ, मुखकण्ठ प्रशंसा गर्न सक्छौँ। तर चाहिँ सरकारीको भएको उद्योग चाहिँ सञ्चालन गर्ने, नभए चाहिँ यहाँ भएको अरू उद्योग बन्द भएका उद्योगहरू चाहिँ सिक इन्डस्ट्रिज थुप्रै छन् प्राइभेट सेक्टरको, ती इन्डस्ट्रीहरू चलाउने कुरामा सरकारले ध्यान दिँदैन भने त्यसमा हामीले स्वागत गर्न सक्दैनौँ भन्ने कुरा चाहिँ म चाहिँ क्लियरली निजी क्षेत्रको तर्फबाट म क्लियरली राख्न चाहन्छु।
0: सरकारी उद्योगलाई अनुदान र निजी उद्योगलाई प्रतिस्पर्धा गर्न बाध्य पार्ने दोहोरो नीति मान्य नहुने उहाँको भनाइ छ।
3: होइन, अहिले दुग्ध विकास संस्थानको पनि खुब चर्चा आएको छ। सरकारले चाहिँ एकदमै प्रोत्साहन गर्न खोजेको भन्ने किसिममा चाहिँ एकदम कुराहरू आइरहेछ भने दुग्ध विकास संस्थानलाई पछिल्लो 3 वर्षमा 60-65 करोड चाहिँ अनुदान दिइरहेको छ सरकारले। कहिलेसम्म दिने त? हामीलाई पनि दिनु पर्यो नि त, त्यसो भए हामी कम्पिट गर्ने हो भने।
0: मुलुकको कुल रोजगारीमा निजी क्षेत्रले 86% हिस्सा ओगटेको उहाँले स्मरण गराउनु भएको छ। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अचो क्षेत्रलाई विलासिता र उपभोगको क्षेत्रका रूपमा हेर्ने दिन गए भन्नुभएको छ। एमाले सांसद चन्देश्वर मण्डलले पनि कालोबजारी गर्नेमाथि कारवाही नभएको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
4: अहिले महगी आकाशिएको छ, कृत्रिम अभाव छ भन्ने नियमन किन हुँदैन? कालाबजारियाहरूलाई कारवाही किन हुँदैन? किसानलाई मलको अभाव छ, हस्पिटलमा उपचारको अभाव छ, खाना पकाउने ग्यासको अभाव छ। पासपोर्टको लागि युवाहरू बिहान 9 बजेदेखि 5 बजेसम्म लाइनमा बस्छन् तर पासपोर्ट उपलब्ध हुँदैन।
0: चितवन प्रशासनले 802 जनाको घरमा खाना पकाउने ग्यास पठाइएको जनाएको छ। असहाय, अशक्त, अपाङ्ग, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई घरमै ग्यास पुर्याइएको हो। एक सातामा प्रशासनको टोल फ्री नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको सिडिओ गणेश अरियालले जानकारी दिनुभएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गर्नुभएको छ। पछिल्ला वार्तामा इरानले क्षतिपूर्ति नपाए होर्मुज जलघाँटी नखुल्ने बताउँदै आएको छ। ट्रुथ सोसियलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गरेको बताउनु भएको छ। तर प्राध्यापक माइक म्याकफाउलका अनुसार वार्ताको विकल्प छैन।
5: Diplomacy is always better than war. You know, when I worked for President Obama, we discussed how are we going to stop Iran from acquiring a nuclear weapon. And I was a part of that because I was in charge of Russia, and Russia was a big player in that, right? Remember, when we negotiated sanctions on Iran, we all did it together because President Obama thought diplomacy is better when it's done multilaterally, not unilaterally. Trump has a very different view about that.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो BFBS कुल खान रेडियो हो।

0: हजुर, निकै हिट गीत हो, यसलाई रिमिक्स भर्सनमा गाए जस्तो लाग्छ मलाई। मिलिन राईजीले पुरानो गीत राम दहाल, सचिन सिंह आदिको यसमा कन्ट्रिब्युसन छ भन्नु पर्यो। यो गीतबाट दोस्रो चरण यानि कि काठमाडौँको सौगातको दोस्रो चरण सुरु भयो। फेरि पनि हजुरलाई नमस्कार भन्न चाहन्छु र कार्यक्रममा स्वागत छ सञ्चालक विनोद खड्काको काठमाडौँबाट। काठमाडौँबाट भन्नुको कारण अघि नै कार्यक्रममा सुरुवातमा भनिसकेँ, कहिले कहिले हाम्रो युके अनि ब्रुनाईका टिमले हामीलाई सपोर्ट गर्नुहुन्छ किन हामी छुट्टी बस्छौँ, बिरामी हुन्छौँ, यताउति जानुपर्ने हुन्छ, होइन? त्यस कारणले काठमाडौँको स्वागत काठमाडौँबाट भने मैले फेरि पनि। ओके, हिजोको पोस्टमा धेरै मेल आएको रहेछ, मैले त्यति पढ्न पाइनँ, फेरि पनि आजलाई दोहोऱ्याएर पढ्दैछु। अघि मैले द्वारिकाजीको कुरा गरेँ, उहाँले पनि फेरि केही लेख्नु भएको रहेछ। राजपति भाषाकी लेख्नुहुन्छ, हिजो तर आज मात्रै पढेँ। भुवन गुरुङजी, गुरुजीलाई मेरो नमस्कार छ। लेख्नुहुन्छ, नमस्कार विनोदजी, हजुरको पाहुना ज्यूहरू फिल्म डाइरेक्टर माउचे गुरुङज्यू अनि सम्पूर्ण टिमलाई पनि नमस्कार नमन छ। 12 सेप्टेम्बर 2026 अल्डरसर्टको प्रिन्सेस हलमा म 3 PM सोमा बुक भइसकेको छु। म जान्छु, हेर्छु, सपोर्ट गर्छु भनेर भन्नुभएको छ। माउसेजीलाई यो जानकारी म गराउँ। ओके, अरू साथीहरूका केही मेल भए म अवश्य पनि पढ्नेछु। र यसलाई हिजोको फोटोको कुरा गरेँ, होइन, र त्यसमा आएका कुराहरू केही मेलहरू मैले पढेँ। विशेष गरी क्रिस्टिन टेलरलाई म धन्यवाद दिन चाहन्छु, उहाँले पनि हिजो लेख्नुभएको रहेछ। र गोर्खा रेजिमेन्टमा मेरो सुपुत्र यानि कि माई सन विल बी अराइभिङ नेपाल भन्नुभएको छ, र मैले उहाँको मैले चिनेन तर मेजर साहब हुनुहुँदो रहेछ, कता आउँदै हुनुहुन्छ, उहाँलाई चाहिँ वेलकम हामी गर्छौँ। र उहाँको मम्मी यानि कि मम क्रिस्टिनले लेखेको मेल म सुनाउँछु उहाँलाई, विच इज गुड। कति राम्रो कुरा हो, हाम्रो बिएबिएस गोर्खा रेडियोको प्रस्तुति, हाम्रो आउटपुट सबैले सुन्नुहुन्छ, फोटोहरू हेर्नुहुन्छ, नेपाललाई यसरी माया गर्नुहुन्छ, कति राम्रो कुरा। र कतिले चाहिँ मलाई नेपालीमा त नलेख्नुहोस् न, अङ्ग्रेजीमा हामीले बुझ्ने गरी पनि लेख्नुहोस् न भनेको हुनाले मैले अङ्ग्रेजीमा समय भ्याए पनि नभ्याए पनि दुःख गरेर म ट्रान्सलेट गरेर राख्ने गर्दछु। कहिले कहिले ट्रान्सलेसन तलमाथि होला क्षमा चाहन्छु, तर पनि बुझे त भइहाल्यो, होइन? एनिवे, हिजोको फोटोमा हिमालका कुराहरू छन्, पहाडका कुराहरू छन्, झुलुङ्गे पुल छन्, खलङ्गा बजारको झुलुङ्गे पुलको मैले फोटो राखेको थिएँ, होइन? र सस्पेन्सन ब्रिज निकै अग्लो रहेछ, अरुण नदी को उपत्यकाको फोटो, जो शङ्कु सभाको सदरमुकाम नजिकै ड्रोन क्यामराबाट खिचेको फोटो राखेको थिएँ, अहिले पनि हेरौँ लाग्छ। ब्लु माउन्टेन्स, कस्तो राम्रो, निलो आकाशको साथसाथमा हाम्रो भन हराभरा त छँदैछ, तर परबाट हेर्दाखेरि निलो पहाड देखिन्छ, ब्लु माउन्टेन नै भन्दा पनि हुन्छ। र शङ्कर सभाको खाँदबारीको फोटो तपाईँहरू त्यहाँतिर हुनुहुन्छ भने सिपराज बुङ्गे चराको पनि फोटो छ, र आदिवासी दिवसमा झाँकीका केही फोटोहरू मैले राखेको थिएँ। सबैले आफ्नो प्रकारले आदिवासी जनजातिको भनौँ न आफ्नो पहिचान झल्किने महोत्सव मनाउनु भयो, त्यसको पनि धेरै कमेन्टहरू आएका छन्। योगराजीले केही फोटो राख्नुभयो, त्यसमा पनि साथीहरूको फोटो छ, कमेन्ट छ। र अलिकति तकलिफ चाहिँ के छ भने ग्यास पाइया छैन, पकाउने ग्यासको दुःख छ नेपालमा, यो हर्मुजले गर्दाखेरि हो, त्यसले गर्दाखेरि हर्मुजमा जुन चाहिँ द्वन्द्व भइरहेको छ, त्यस कारणले नेपालमा पनि इफेक्ट परेको छ, हामी सबैले भोग्नु परेको छ। यस्तै हो नेपालको बसाई, दुःख सुख चाडपर्व होइन अभावमा पनि हामी रमाउँछौँ, द्याट्स अ ब्युटी। र अरू कुरा के छ, जीर्ण अवस्थामा रहेको खारा ब्यारेको पनि फोटो, जहाँ चाहिँ केही समय अगाडि आक्रमण भयो, त्यसलाई हामीले एउटा चाहिँ घाउको टाटाको रूपमा लिएका छौँ, होइन? दाग त बसेको छ तर हामी त्यसबाट निकै अगाडि बढिसकेका छौँ। र विद्रोही पक्ष र नेपाली सेनाबीच ठुल्ठुला भिडन्त भएको यो ब्यारेक नेपाली सेनाले छाडेपछि जीर्ण बन्दै गएको स्थितिको यो ब्यारेकको फोटो राखेँ, हेर्नुहोला। तपाईँको आफ्नो गाउँठाउँको भए अझै पनि केही कमेन्ट गर्न सक्नुहुन्छ। यति भन्दै अब अगाडि बढौँ। आजको दिन इस्यु अफ द डे लिएर धनजङजी आउनुभएको छ, उहाँले उपभोक्ता मञ्च नेपालले बजारमा खाना पकाउने एलपी ग्यासको कृति अभाव सृजना गरी कालोबजारी भइरहेको आरोप लगाउँदै दोषीमाथि तत्काल कडा कारवाही गर्न सरकारसँग माग गरेको भन्ने खबरमा मैले केही फोटो राखेको छु। अब उपभोक्ता मञ्चका हुनुहुन्छ प्रेमलाल महर्जनजी, अधिकार कर्मी हुनुहुन्छ, उहाँसँग गरेको कुराकानी राखिहालौँ।
1: बीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। यतिखेर देशमा भनौँ नेपालको प्रमुख सहरहरूमा एलपी ग्यासको अभाव भएको निकै दिन भइसकेको छ, तर अहिले यो विषय संसदीय समितिमा पुगेको छ। सरकारले ऑयल निगमलाई सहज बनाउनको लागि भनिरहेको छ र ऑयल निगमको भनाइ अनुसारले गर्दाखेरि व्यवसायहरूले यतिखेर सहजीकरण भन्दा पनि अझै पनि यो केही समय अझै लम्बिन सक्ने संकेतहरू बजारको अहिलेको अवस्थामा देखिएको छ। कतिपय अवस्थामा ग्यास झगेडा राखिदिने अथवा चाहिँ अलिक चाहिने भन्दा बढी नै बढी झगेडा चाहिँ राखिएको कुराहरू पनि बाहिर आइरहेको छ। यिनै प्रसङ्गहरूमा केन्द्रित रहेर उपभोक्ता अधिकार कर्मी प्रेमलाल महजरसँग कुराकानी गर्दैछौँ। उहाँ लामो समयदेखि आम उपभोक्ताको लागि आवाज उठाउँदै आइरहनु भएको व्यक्तित्व हुनुहुन्छ र नेपालमा विभिन्न यस्ता उपभोक्ता अधिकारसँग जोडिएका संस्था स्थाहरू छन् र यतिखेर हामीसँग उपभोक्ता अदालत पनि रहेको छ। तर यतिखेर उहाँ कहाँ हुनुहुन्छ र यो विषयमा उहाँले अहिले के गर्दै हुनुहुन्छ कार्यक्रममा स्वागत गरिहालौँ। प्रेमलालजी कार्यक्रममा स्वागत छ यहाँलाई।
2: हजुर धन्यवाद, नमस्कार।
1: नमस्कार, अब समय दिनुभयो, धेरै धेरै धन्यवाद छ। यतिखेर तपाईँ काठमाडौँमै हुनुहुन्छ कि कतै यात्रामा हुनुहुन्छ? मलाई अघि अफ द रेकर्ड भन्नुहुन्छ कतै यात्रामा हुनुहुन्छ भन्नुभएको थियो।
2: म यात्रामै छु, यात्रामा मतलब खेती चाहिँ कुनै अर्को धार्मिक अथवा आफ्नो व्यक्तिगत होइन, यहाँ उपभोक्ता अधिकारलाई उपभोक्ता सम्बन्धी कुराको लागि बजारकै निरीक्षणको क्रममा म अहिले गौरमा भेट्छु, रौतहटको गौरमा।
1: गौरमा विशेष त तपाईँको यात्राको चाहिँ मुख्य भनौँ न, अब तपाईँले आम सञ्चार माध्यम पनि पछि सार्वजनिक गर्नु नै हुनेछ होइन, अहिले तपाईँ यात्राकै क्रममा हुनुहुन्छ होइन, अध्ययनकै क्रममा हुनुहुन्छ। विशेष त तपाईँको यतिखेरको यात्राको उद्देश्य अलिकति भने, त्यसपछि हामी अलिकति ग्यासको विषयमा प्रवेश गरौँ हामी।
2: अब म हिस्ट्री अस्तिबाट मैले यात्रा सुरु गरेको थिएँ, काठमाडौँबाट बिरेन्द्र हुँदै बिरेन्द्रबाटको बोर्डरै बोर्डर, यो बोर्डर एरिया सीमावर्ती जिल्लाहरू सहर बजारहरू निरीक्षण गर्दै आउने क्रममा म यहाँ छु। अहिले म गौर बजारमा पुगेँ। हिजो हामीले के गरेका थियौँ भने अस्ति रसोलको बजार पनि हेरेँ, पारिपट्टि होइन भारतीय बजार हेरेँ र त्यहाँ हाम्रो पर्साको बिरेन्द्र बजार पनि हेरेँ। त्यहाँ चाहिँ तपाईँको हामीले मैले विशेषमा के हेरेको छौँ भने चिनीको आपूर्ति व्यवस्थापन कसरी गरिरहेको छ, नुनको आपूर्ति व्यवस्थापन कसरी गरिरहेको छ र बजारको भाव कसो छ, त्यो ट्रेन हेर्न चाहिँ म यहाँ आएको हो। म चाहिँ करिब मधेस प्रदेशको 8 जिल्लालाई म भ्याउने गरी हिँड्ने त आज कहाँ पुग्छ अब त्यो समयले बताउँछ होइन। अहिले चाहिँ मैले देखेँ यो बजारकै क्रममा मैले तपाईँलाई भन्न चाहन्छु, श्रोताहरूलाई पनि भन्न चाहन्छु, तपाईँ हामीले किनेको चिनी यो भारतीय बजारमा 47 रुपियाँमा दिन्छ, भारतीय रुपियाँ अर्थात् नेपाली रुपियाँको कुरा गर्दा 75 रुपियाँ 76 रुपियाँ जति कति पर्न आउँछ। मैले हिजो तपाईँको यो सायद श्रोताहरूले काठमाडौँका श्रोताहरूले थाहा पनि छैन होला, मती हरुवा भन्ने ठाउँमा यो 12 जिल्लाको छोटी भन्सार छ, त्यो छोटी भन्सारमा मैले गएर हेरेँ, त्यहाँ तपाईँको चिनी नेपाली रुपियाँ 60 रुपियाँमा पाइरहेको छ नेपाली बजारमै, नेपालको बजारमा। मती हरुवा भनेको उत्ता भारतीय बजार भयो, यतापट्टिको हाम्रो तपाईँको सिद्धगन्ज भन्ने छ, त्यो सिद्धगन्ज भन्ने ठाउँमा चाहिँ तपाईँको चाहिँ के छ भने 60 रुपियाँमा पाइरहेको छ, अनि त्यहाँ नुन आयो नुनै छ, कोही कोही तपाईँको इन्डियन नुनहरू पनि राखेको अब थियो भने त्यहाँ चाहिँ तपाईँ आयो नुनै छ। बोर्डर हेर्नु, अझ मैले त एउटा अचम्मको कुरा त्यहाँका व्यापारीले सुनायो, यताको आयो नुन उता जाँदो रहेछ, अनि उता किन गयो भनेर सोधेको, उताको नुन 48 रुपियाँ पर्दो रहेछ, यताको नुनको नुनको भावको अनुसार कुरा गर्ने भने 15 रुपियाँमा पाउँदो रहेछ, 10-15 रुपियाँ नेपाली आयो नुन चाहिँ 15 रुपियाँ, हाम्रो नेपालीमा 25-26 रुपियाँ पर्यो होइन, तर त्यो भारतीय रुपियाँलाई कन्भर्ट गराएर 15-16 रुपियाँ मात्र पढ्दो रहेछ, उनीहरूलाई धेरै फाइदा रहेछ र गुणस्तरे भनेर उनीहरूले लाँडो रहेछ भन्ने कुरा मैले बुझेँ, यो पनि एउटा अचम्मको कुरा। तर एउटा अहिले चाहिँ उता भारतीय बोर्डर नाकाले कडाइ गरेको कारणले चिनी त अलिअलि आइरहेछ, तर मल खाड चाहिँ अहिले एउटा दाना पनि आउनु छोड्यो। पहिले चाहिँ विगतमा चाहिँ तपाईँको चाहिँ मल खाडहरू यहीँको बजारमा आपसी पर्ने किसानलाई आपसी पर्ने उताबाट आउँथ्यो भने अहिले चाहिँ आउनु छोडेछ, अहिले नेपाल सरकारले नै अनुदानमा दिएको मल नै यहाँ बिक्री हुँदो रहेछ, त्यो चाहिँ एउटा बुझेँ। अनि अर्को कुरा चामलको हकमा, यो जस्तो हाम्रो खाने चामल, चामलको हकमा पनि यता उताबाट यहाँ खुला बजारबाट आउन छोडिया रहेछ, अब चोरी छिपी चाहिँ ल्याउँदो रहेछ, तर अब चोरी छिपीको त भाव हामीले सोध्नु पनि भएन, यहाँ उनीमै भएन, अब त्यसरी चाहिँ यहाँ बजार चलिरहे मैले भेटाएँ यो 4-5 बजारहरू हेरिसकेपछि।
1: अब यसमा सबैभन्दा तपाईँको चाहिँ चिनीसँग जोडिएको विषय भयो, अनि अरू भनौँ न चोरी चकारी कस्तो हुँदो रहेछ, कर कसरी छरी हुँदो रहेछ भन्ने कुरा नै भयो होइन। अब जस्तै तपाईँ हामीले अहिले लामो समयदेखि यो भनौँ न भोगिरहेको ग्यासको सहजता होइन ग्यासको चाहिँ के छ त्यतातिर कस्तो छ अब राजधानी काठमाडौँमा त अब डेढ दुई महिना कुर्नु पनि कुरा आएको छ पोखरातिर गए त्यस्तै समस्या छ अझ गुल्मीतिर पनि समाचार आएको छ होइन विभिन्न ठाउँमा जस्तै चितवनतिर भयो यी सहरी क्षेत्रमा चाहिँ अलिकति अभाव खडा भएको अभाव देखिएको कुराहरू आयो जुन ठाउँमा तपाईँ जानुभएको छ त्यो एरियामा चाहिँ ग्यासको स्थिति के छ खास चाहिँ
2: जस्तो विवेन्द्र भयो विवेन्द्र त महानगरपालिकै भयो कलैया नगरपालिका भयो जितपुर गरी तपाईँको उपमहानगरपालिका भयो होइन अनि गढीमाई नगरपालिका भयो म सिमरनगढमा हेरेँ यी बजारहरूमा यहाँका जो स्थानीय ग्यास उद्योगहरू जस्तो नारायण रहेछ बारा रहेछ अरू अरू मोनो ग्यास रहेछ तर यहाँ त्यस्तो समस्या परेन अस्ति वीरगन्जमा चाहिँ एउटा समस्या देखियो मोनो ग्यास लुकाइएको छ भन्ने थाहा थियो तर हामीले तत्कालै त्यहाँ ठाउँमा हाम्रो जिल्ला प्रशासन कार्यालयबाट अनुगमनको लागि अनुरोध गरिसकेपछि जिल्ला प्रशासनले गरेको अनुगमनको क्रममा कम्तीमा 200 सिलिन्डर लुकाइरहेको अवस्था फेला पर्यो यहाँ
1: त्यो चाहिँ बढी मूल्यमा बिक्री गर्नको लागि राखेको अरू के रहेछ उद्देश्य
2: पक्कै पनि त्यही अब जस्तो भनौँ न आधा सिलिन्डरको ग्यास लुकाइराखेको अवस्था थियो आधा सिलिन्डर ग्यासै उनीहरूले त कतिमा बेच्नु खोजिरहेको रहेछ भने उनीहरूले त भनेको छैन तर ग्राहकहरूको भने अनुसार उनीहरूले 1200 तिरेर हामी किनिरहेको छौँ भनेर भन्दै थियो सेल पनि गर्ने रहेछ अर्को कुरा त टाइट सेल पनि गर्दो रहेछ माने ग्याससँग जोडेर अरू सामान बिक्री गर्ने चामल भयो चिनी भयो यताउता त्यो अरू सामान खाद्य सामग्री पनि बिक्री गर्दो रहेछ त्यो सँगै त्यो लिएन भने अरू सामान लिएन भने त्यो ग्यास नदिने पनि रहेछ त्यो पनि एउटा समस्या यहाँ देखेँ यो त काठमाडौँमा पनि त्यही समस्या
1: अब ओभरअल चाहिँ भनौँ न यो ग्यासको समस्या समाधान गर्नुको लागि चाहिँ तपाईँहरूले देखेको भनौँ न दीर्घकाललाई अलिकति चाहिँ यो समस्या समाधान गर्नुको लागि चाहिँ देखेको खास चाहिँ के छ तपाईँहरूको चाहिँ भनौँ न यो त लामो समयदेखि
2: तपाईँहरूलाई काम गर्नुभएको छ एकदमै पक्कै पनि यो अत्यन्त महत्त्वपूर्ण कुरा वास्तवमा यो ग्यास मुखको आपूर्ति व्यवस्थामा देखिएका जुन समस्या छ नि आयल निगमले भन्छ हाम्रो यो लुकाइयो भन्छ कि उपभोक्ताले लुकाइयो भन्छ उनीहरूले व्यापारीले लुकायो भन्ने नि फेरि त्यो नेपाल आयल निगमको व्यवस्थापनीय कमजोरी उनीहरूको बदमासीको कारणले अहिले यो समस्या आयो किनभने उनीहरूले थाहा छ कि ग्यास कसले लुकायो आम उपभोक्ता तपाईँ हामीले चाहिँ ग्यास लुकाउन सक्ने क्षमता हाम्रो सर्वसाधारण नेपालीको छैन होला त्यो होटल वालाहरूले 10-20 राख्या होला अरूले अब ठुल्ठुलो होटलले चाहिँ 100-150 राख्या होला त्यो हाम्रो काम होइन त्यो कसको काम भने त्यो त व्यवस्थापन हेर्ने नियमन निकायको रूपमा रहेको नेपाल आयल निगमले वाणिज्य विभागले वा अन्य गृह प्रशासनले हेर्नुपर्ने थियो नि त तिनीहरूले त्यो ठाउँमा हेरेकै छैन अनि उनीहरूले के मात्र कुरा गर्दा चाहिँ तिनीहरूलाई बचाएर उपभोक्ताले ग्यास सिलिन्डर लुकाए ग्यास सिलिन्डर लुकाएर के त्यो त्यो सुन भएर आउने हो र आखिर त्यो युज गर्ने हो युज गर्ने अथवा युज नगरिकन नहुने चिजलाई लुकाइयो उपभोक्ता लुकायो भनेर जुन किसिमले नेपाल आयल निगमले यो यही हिसाबले तपाईँको मन्त्र जपे जस्तो चाहिँ हरेक दिनै त्यही कुरो चाहिँ तपाईँहरूको मिडियालाई सरकारलाई चाहिँ इन्फर्मेसन दिएर त्यो उनीहरूले चाहिँ विज्ञप्ति दिएर भ्रमित पार्ने काम चाहिँ गरिरहेको छ यो टोटली रङ कुरा हो गलत कुरा हो किनभने एउटा उपभोक्ताले मैले एउटा श्रोताहरूसँग पनि तपाईँहरूसँग तपाईँहरूसँग कति होला मसँग 2 होला तपाईँसँग 2 होला अथवा श्रोताहरूसँग 2 होला बढीमा त्यो 2 पनि हामीले युज गरिराखेका हुन्छौँ एउटा युज गरिरहेको हुन्छौँ भने अर्को एउटा स्टकमा हुन सक्छ त्यति हो 2-3 राख्न सक्ने स्थिति हुँदैन त्यसमा पनि काठमाडौँ उपत्यकाको हकमा कुरा गर्ने हो भने त्यहाँ 60-70 लाख जनसङ्ख्या भएकोमा गैठाने पिपुल्सको हकमा कुरा गर्दा 15-16 लाख भन्दा बढी गैठाने छैन अब 15-16 लाख मान्छेले कतिवटा सिलिन्डर राख्ने अनि डेरामा बस्नेले कतिवटा राख्छ तपाईँ डेरामा बस्ने एउटा कोठा डेरामा हुन्छ 2 हड्डी लिनु 2 कोठा लिन्छ अनि एउटा कोठामा भान्सा हुन्छ भान्सामा कतिवटा सिलिन्डर राख्ने 10-20 सिलिन्डर लुकाएर राख्छ त्यो डेरामा बस्नेले यस्तो चाहिँ फन्तुस कुरा गर्ने काम प्रेम राज्यद्वारा सञ्चालित नेपाल आयलिङले गरिरहेको त्यो अत्यन्त बदमासी हो उनीहरूले कहाँ हेर्नुपर्ने कहाँ गर्नुपर्ने कहाँ नियमन गर्नुपर्ने भने उपभोक्ताले लुकायो भन्नुको सट्टा उनीहरूले के गर्नुपर्ने विक्रेताहरू ग्यास सिलिन्डर बिक्री गर्ने साना विक्रेताहरू ठुलो उद्योगले पनि होइन विक्रेताहरूले यो लुकाइ राखेको छ यसको लागि केही गर्नै पर्ने थियो नेपाल आयल निगमलाई यदि ऊ पारदर्शी रूपमा सरकार र जनता समक्ष आउने हो भने उसले 3-3 कुराहरूमा त गरे हुन्छ एउटा त त्यो विक्रेताले जहाँबाट खरिद गरेको त्यो खरिदको भ्याट बिल अर्को चाहिँ जसलाई बिक्री गरेको त्यसको फोन नम्बर त्यसको चाहिँ नाम नामेसी त्यो ग्राहकको अथवा उपभोक्ताको उसले राख्या हुन्छ त्यो मात्र हेर्न लगाए पनि पुग्छ कहाँ ग्यास सिलिन्डर लुकाइरहेको छ कहाँबाट कालो बजार गरिरहेको छ भन्ने कुरा कस्तो थाहा हुन्छ यति कुरा नगरिकन उल्टो चाहिँ सजिलोसँग आपन्छिनको लागि उपभोक्ताले ग्यास सिलिन्डर लुकाइरहेको छ ग्यास सिलिन्डर बजारमा आएर ए बाबा त्यो खाने चिज हो र पकाउने चिज हो त्यो ग्यास बाल्ने हो बालिसकेपछि खाली बाली छिटो त बजारमा आइहाल्छ नि त्यो लुकाउने चिजै होइन उपभोक्ताले त्यो लुकाउँदै लुकाउने त्यो म 100% नेपाल सरकारले अथवा नेपाल एन्जिङले बोलेको यो शब्दको खण्डन पनि गर्छ आम उपभोक्ताको तर्फबाट पनि.
1: हजुर, अब कार्यक्रमबाट बिट मान्नु पर्दाखेरि प्रेमलालजी, अब जति पनि अहिले यो जुन भनौँ न उपभोक्ताहरूले शास्ति बिहोरिरहेको छ होइन, अहिले तपाईँ अनुगमनमै हुनुहुन्छ होइन, अहिले अघि तपाईँले बताइहाल्नु भयो सुरुकै चरणमा चाहिँ, अब समग्र अन्तमा बिट मान्नु पर्दाखेरि यो जुन ग्यासको दीर्घकालीन समस्या समाधान गर्नको लागि सरकारले ऐन निगमलाई निर्देशन पनि दिइसकेको छ, अब यो संसदीय समितिमा पनि गएर छलफल भएको छ, तर अहिलेसम्म चाहिँ यो दीर्घकाललाई समस्या समाधान गर्नको लागि काम गरेको जस्तो देखिँदैन, के देख्नुहुन्छ अन्तमा चाहिँ तपाईँले देखेको यो चुकिएको मान्छेलाई बेकु बनाएको ठाउँ छ?
2: म के भन्न चाहन्छु भने यो ठुलो समस्या होइन, 13 अरब जनसङ्ख्या भएको भारतमा ग्यास सिलिन्डरको त्यहाँ पनि समस्या हुन्छ, तर चाहिँ ठुलो यति परिमाणमा जुन समस्या काठमाडौँमा देखियो हल्का, अब यो तपाईँको आधा सिलिन्डरमा फुल सिलिन्डर आउँदाखेरि त यो समस्या देखिन्छ भने त्यो पनि अभावको बेला होइन, भरेको बेलामा अझ चाहिँ तपाईँको आपूर्ति व्यवस्था सहज गर्नको लागि गरेको बेलामा यो हुन्छ भने अभावै भएकोमा के कति होला. त्यसकारणले म के भन्न चाहन्छु भने नेपाल आयल निगमले आफूले बिक्री गरेको ग्यास कसलाई कुन उद्योगलाई कति पिरियो काटियो र त्यो उद्योगले कतिवटा डिलरलाई कति सिलिन्डर बेच्यो अनि त्यो डिलरले सब डिलरलाई कतिवटा सब डिलरलाई बेच्यो र कति सिलिन्डर बाहिर बजारमा छ कम्तीमा त्यो एकछिन तथ्याङ्क त निकाल्नु न. आयल निगम त्यो एकछिन तथ्याङ्क सिलिन्डर यति छ बजारमा भन्नसम्म अहिलेसम्म सक्दैन. मैले तपाईँलाई चुनौती नै दिन्छु यिनीहरूलाई, आयल निगमले आजको नीतिसम्ममा बजारमा यतिवटा 1 करोड सिलिन्डर बजारमा छ भनेर भन्न सकेको अवस्था छैन, न उद्योगले भनेको छ. अनि उद्योगहरू पनि के बदमासी गरिरहेछ भने भिडियो लिनको लागि नेपाल आयल निगमबाट यो प्रडक्ट डेलिभरी अर्डर भन्छ त्यसलाई पिडिओ लिनको लागि मात्र ग्यास सिलिन्डर मसँग धेरै छ भनेर तपाईँको नभएको यस्तो रेकर्डहरू देखाएर ग्यास बढी चाहिँ आपूर्ति गरिरहेछ उनीहरूले, अनि उनीहरूले बढी बिजनेस गर्नको लागि त्यो गरिरहेछ, त्यो भनेको फ्रेन्ड काम हो. त्यसकारणले मैले के भने भन्छु भने यकिन तथ्याङ्क ट्रान्सपेरेन्सिभली अथवा पारदर्शी ढङ्गले यकिन तथ्याङ्क सही तथ्याङ्क निकालेर के अनुसार गर्यो भने नेपालमा ग्यासको अभाव कहिले पनि हुँदैन.
0: हजुर, ग्यासको अभाव कहिले नहुने बाटो देखाउनु हुने हाम्रा पुराना मित्र पनि हुनुहुन्छ, दाइ प्रेमलाल महर्जन, जो चाहिँ आम उपभोक्ता अधिकार कर्मी हुनुहुन्छ र उहाँ कुनै बेलामा एक समयमा ललितपुरको मेयर पनि बन्नुभएको जस्तो लाग्छ मलाई. खैर, मे बेसमा आउन खुब रुचाउनुहुन्छ. एक दिन त मलाई तपाईँलाई के थाहा छ, जाउँ न त, ललितपुरको नाम कसरी ललितपुर रह्यो भनेर मैले उहाँले मलाई लिएर गएर एउटा ठाउँमा देखाउनु भयो एउटा खम्बा, र आज पनि त्यसलाई संरक्षणको आवश्यकता छ भनेर देखाउनु भएको थियो, र फेरि टिपिकल

त्यसमा नेपालगञ्जबाट दिलबहादुर केसीको रेडियो अडियो समाचार यानि कि सामग्री हामी प्रस्तुत गर्छौँ. इन द मेन टाइम तपाईँलाई पुरानो गीत सुनाउने खोजीमा थिएँ तर समय अलि मिलेन. एकछिनपछि म मिल्यो भने तपाईँलाई अरुण थापाको गीत सुनाऊ कि भनेर लागिरहेको छु. कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ लेख्नुहोला है. त्यो बिचमा तपाईँलाई मौका मिलेमा तिन चार मिनटभित्रमा अरुण थापाको गीत सुन खोजेर सुनाउँछु. तपाईँको चोइस के रहेछ? प्रेम विश्वकर्माजी हल्लो साइडमा हुनुहुन्छ, लेखिहाल्नुहोस् त. ओके, अहिलेलाई छेवाङ लामाको गीतलाई स्वीकार्नुहोस्.

0: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पाउन्ड तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: ओके, इन्फर्मेसन लिनुभयो। त्योभन्दा अगाडि एउटा मिठो गीत छमाङ लामाको आवाजमा थियो भने अरुण थापाको गीत सुनाउँछु भनेर भनेको। यसो मेल हेरेको मैले कसैको मेल देखिनँ। तपाईँलाई मनपर्ने गीत तपाईँकै चोइसमा सुनौँ भनेको, अब मेरो चोइसको गीत सुनाउँछु है त। त्योभन्दा अगाडि एकजना मित्रले आज जापानमा माउन्टेन डे हो बिदा छ भनेको कमेन्ट पठाउनु भयो। रेगुलर लिसनर हुनुहुन्छ, विशेष गरी आशा पुन बहिनीको कार्यक्रममा आउनुहुन्छ। म

बसेर सुन्छु। दिपेन्द्र प्रजापति लेख्नुहुन्छ, नमस्ते विनोद सर। हो, आज यहाँ माउन्टेन डे हो, तर टाइफुन नम्बर 15 मौसम राम्रो छैन। यहाँ साकुरा र माउन्ट फुजी मात्रले पनि टन्नै पर्यटकहरू भित्राउँछन् र कमाउँछन् पनि धेरै। हाम्रो सगरमाथा लगायत अरू हिमालहरू र लाली गुराँसले कहिले यहाँ जस्तो पर्यटकहरू भित्राउला भनेर लेख्नुहुन्छ। एनिवे दिपेन्द्रजी, थ्याङ्क यू फर भेरी मच फर दिस अपडेट। त्यहाँको कुरा गरिदिनु हो र तपाईँको विदा कसरी बितिरहेको छ, लेख्या भए म त्यो पनि पढ्थेँ, तर तपाईँ अवश्य पनि टाइफुनले गर्दाखेरि घरभित्रै हुनुहुन्छ होला। हङकङमा हामी हुँदाखेरि चाहिँ टाइफुन 3 अलिअलि वार्निङ आए, त्यसपछि आए अनि फेरि माथि माथि जान्थ्यो, तर त्यहाँको 15 भनेमा त कुन यो चाहिँ रफ्तारको हो, कति यसको चाहिँ भनेर थ्रेट छ त्यो मलाई थाहा भएन। खैर, तपाईँ ले माउन्ट फुजीको बारेमा कुरा गर्नुभयो। आज मैले माउन्टेन डे जापानमा परेको हुनाले पर्वत दिवस मनाइँदैछ, राष्ट्रिय सार्वजनिक बिदाको दिन हो। पानीको स्रोत, वन, जैविक विविधता, कृषि तथा पर्यटन जस्ता धेरै प्राकृतिक सम्पदा छन्, तर जापानीहरूले पहाड र प्रकृतिको महत्त्व सम्झने अवसरमा रूपमा लिन्छन् आजको दिनलाई। 14 माउन्टेन डे मनाउन सुरु गरियो अनि 11 अगस्त 2016 पहिलोपटक राष्ट्रिय रूपमा पर्वत दिवस मनाइयो। त्यसैले 2026 यो 10 वार्षिकोत्सव हो भनेर पनि भनेको थिएँ, होइन त? ओके, हाइकिङदेखि लिएर पर्वतारोहण, प्रकृति अवलोकन र पहाडी क्षेत्रको भ्रमण गर्ने भनेको टाइफुनले रोकेछ। खैर, तपाईँले इन्टरेक्ट गरिदिनु भयो, दिपेन्द्रजी तपाईँलाई धेरै धन्यवाद छ। अब भने तपाईँलाई मनपर्ने गीत सुनाउँछु है। ओके, अरुण थापाजीको गीत अघि नै सुरु भइसकेको रहेछ, मलाई मनपर्ने गीत फेरि यसलाई आफ्नो सुरुवाती क्षणमा राख्छु र सुनाउँछु है त।

0: ओके अरुण थापाको यो गीत मनपर्ने गीत मैले सुनाएँ, तपाईँलाई सोधेको तपाईँले लेख्नु भएन, यदि लेख्नु भएको थियो र मैले छुटाएँ भने आइएम रियली सरी। फेरि पनि म हाम्रो श्रोता दिपेन्द्र प्रसाद वैदी जो हुनुहुन्छ जापानमा, उहाँलाई माउन्टेन डेको बारेमा केही जानकारी गराउनु भयो, थ्याङ्क यू सो मच। र मैले पनि आजको दिन जापानमा यसरी मनाइन्छ भन्ने जानकारी राखेँ। द्वारिकाजीले पनि कमेन्ट पठाउनु भयो, थ्याङ्क यू सो मच। र अरुण थापाको गीत सुनाउँ सर भनेर लेख्नु भएको रहेछ। ल अरुण थापाको गीत मैले तपाईँलाई सुनाइदिएँ भन्दै अब दिल केसीजीको कुरा राखौँ। र लुम्बिनी प्रदेशको रुकुम पूर्वको उच्च पहाडी भेगमा अवस्थित चौडी खर्कको बारेमा उहाँ कुराकानी गर्नुहुन्छ। रेडियो यो चाहिँ अडियो हो, राखिहालौँ है त।
1: म अहिले रुकुम पूर्व र बागलुङको सीमा स्थित पाथिहाल्ने ठाउँमा छु। 14 साउन बिहान करिब 9 बजेको छ, पानी परिरहेको छ। अहिले यहाँको तापक्रम 3 डिग्री सेल्सियसको हारारीमा छ। प्राकृतिक स्वर्ग जस्तै चौरी खर्क पुग्नेहरूको पाथिहाल्ने ठाउँमा अहिले निकै भिडभाड देखिन्छ। समुद्री सतहबाट करिब 4000 मिटरको उचाइमा रहेको चौरी खर्कमा यति बेला रङ्गीन बुकी फुलहरू ढकमक्क फुलेका छन्। घाम लागेको दिन उत्तरतर्फ पुथा धौलागिरी र चुरे सिस्ने लगायतका हिमालहरू आँखी अगाडि देख्न सकिन्छ। करिब 2 घण्टादेखि परिवार सहित चौरी खर्कको दृश्यसँग रमाइरहनु भएका बाँकी कोलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य,
2: करिब 2 घण्टादेखि हामी यहाँ छौँ र यो 2 घण्टाको अवधिमा यो चौरी खर्कको मनमोहक दृश्यहरू, यहाँका विविध प्रजातिका फुलहरूको सौन्दर्यता, यहाँको मौसमको अनुकूलता, यहाँका सुन्दर हिमालहरू र अझै यहाँबाट उत्तर पुथातर्फका देखिने हिमालहरूको अवलोकन गर्दा मलाई यस्तो लागेको छ कि म यहाँसम्म आइपुग्न ढिला गरेँ।
1: पाथिहाल्नेसम्म मध्य पहाडी लोकमार्ग पुगेको छ, त्यहाँबाट कुइकासम्म ग्रामीण सडक छ। त्यसपछि करिब 2 घण्टाको पैदल यात्रा गरेपछि सजिलै पुग्न सकिन्छ चौरी खर्क। तर यति बेला बर्खाको समय भएकाले पाथिहाल्ने ठाउँबाटै पैदल यात्रा गर्नुपर्ने अवस्था छ। चौरी खर्कको मौसम पनि उत्तिकै अनौठो, एकैछिन मौसम खुल्ने, फेरि एकैछिनमा हिउँ पर्ने, त्यसैले यहाँको मनोरम दृश्य अवलोकन गर्न भाग्यमै लेखेर आउनुपर्छ।
3: सर भर्खरै चौरी खर्क पुगेर भर्खरै झर्नुमा चाहिँ पाथिहाल्ने ठाउँमा होइन, कस्तो महसुस भयो सर?
4: लक्ष्मण सारु मगर घर चाहिँ देवखुरी सिसेनमा पर्छ, राम्रो लाग्यो सर। अब ट्रेकिङका कुराहरूलाई अब हामीले कसरी गराउन गर्ने भन्ने कुराहरू हुन्छ, यो यात्राको सन्दर्भमा, भिजिटिङको सन्दर्भमा अलिकति पदयात्रा लाई राम्रो मान्ने त्यो खालको एउटा हेबिट भएको मान्छेहरूलाई बेस्ट मलाई लाग्यो। गत वर्ष पनि आएको थिएँ, गत वर्ष ठ्याक्कै यही पार्टी हाल्नु म फ्यामिली लिएर आएको थिएँ। मैले फ्यामिली सँगसँगै माथि निस्किन्छु भन्दा मेरो म्याडमलाई अलिक गाह्रो भयो, साह्रै उकालोमा अलिक स्याहा कठो गरेर नसक्ने अवस्था भएर मैले हामीसँग भएका साथीहरू निस्किनु भयो। मैले मेरो फ्यामिलीलाई फेरि यतातिर यो तपाईँको चाहिँ यो सुनसारी गाउँपालिका यो रोल्पाको
2: हजुर जो
4: यो बागलुङ र यो रुकुमसँग त्रिपक्षीय रूपमा चाहिँ सायद मलाई लाग्छ भूगोल केसिलगढी छ, यहाँ माथि हजुरको तिलाचन ताल भन्नु छ, त्यहाँ पनि करिब करिब 1 घन्टा 1.5 घन्टा पुगिन्छ। यता नसक्ने बेला यता पनि राम्रै छ
3: हजुर,
4: त्यहाँ हामी पुगेको र यसपटक यस वर्ष चाहिँ मैले मेरो मलाई उनी नसक्ने अवस्था म सक्दिनँ भने हजुर एक्लै जानुहोस् भनेर म एक्लै एकल यात्राको रूपमा अहिले अहिले पुगेर आएँ। बिहान हामीले हजुरको यो ठ्याक्कै यो पालतिर यो फोर्सो छ तपाईँको यो पाटियालदेखि पारिबाट उकालो निस्किनेबाट ठ्याक्कै 5:30 को समयमा म लगायत पोखराबाट आउनुभएको 2 जना बाउसरी हुनुहुन्छ, केही उता हजुरको पश्चिम रुकुम पश्चिमका साथीहरू चाहिँ बाइकमा माथिसम्म फर्स्ट बेस क्याम्पसम्म दाम भन्नुभयो, पानी परेको छ, बर्खाको मौसम, बाटो छ, बाइक त म पनि यहाँसम्म लिएर हिँडेर जान्छु भाइहरू, तपाईँहरू बाइकमै जानु अघि पछि कुरो हो भनेर म ठ्याक्कै त्यहाँबाट 5:30 हिँडेको उहाँ जुन चाहिँ चुङ्गी खर्क पुग्दाखेरि ठ्याक्कै 8:30 मैले यो स्टेपका हिसाबले ठ्याक्कै 15,210 पाइलाको हिसाबले हामी ठ्याक्कै त्यहाँ पुगेको थियो। पुग्दाखेरिको समय सन्दर्भ कस्तो थियो, पानी पर्दै पर्दै पर्दै हामी रेनकोटहरू लाउँदै लाउँदै लाउँदै गयौँ, क्याब पुग्दा बित्तिकै यति धेरै तीव्र बतास र यति कुहिरो कि चारैतिर केही पनि नदेखिने, सारा जताततै सिरक ओढेको जस्तो। अब हामी प्रकृति मनोरम दृश्यमा रमन रमाउनु भनेर आएछौँ, अवस्था त्यस्तो छ।
3: मौसमका हिसाबले अहिले चाहिँ उपयुक्त रहेन रहेछ
4: हजुर, अहिले मौसमका हिसाबले हामी त्यहाँ गएर के अनुभव बटुलियौँ भने सर, वास्तवमा चुङ्री खर्क जाने भनेको असारको बिचसम्ममा एक्चुअल त्यहाँ जुन फुलहरू फुलेका र फुल फुल्नु अब त्यहाँको धरातल त्यहाँको भूगोल र त्यहाँ प्राकृतिक सौन्दर्यतालाई देख्नका लागि जुन उज्यालो फुल जुन चारा दिशाबाट जुन खुला हुनुपर्ने प्रकृतिको हिसाब त्यो बेस्ट टाइम रहेछ या त फेरि असोज भदौ असोज पछाडि पनि बेस्ट छ भन्ने कुरा रहेछ अहिले के भयो भने सुई अब कुहिर बर्खामा कुहिर त लाग्नु नै भयो होइन त्यो प्रकृतिको स्वभावै भइगयो त्यो हाम्रो बस उग्रो होइन जतिखेर पनि सर कुहिराले थोरै तपाईँ 5 मिनट मात्रै अथवा 10 मिनट मात्रै भए पनि एकछिन कुहिरो फाट्दै कस्तो हुँदो भन्ने अनुभूति भयो हाम्रो त्यति नै दिने हिसाबले छुक हेरेर पर्खिँदा पर्खिँदा हामीले ठ्याक्कै 8:30 गएको म त लगभग 2:30 बजे जस्तो लाग्छ धेरै साथीहरू झर्नु फेरि अचल अलिक कम्ती साथीहरू पाइयो किन त्यहाँ निस्केर मास महिना सिजन अफ सिजनको हिसाबले बुझ्नुभयो होला त्यो अवस्था पाइयो
1: हरियालीमाथि छरिएका रङ्गीन बोकी फुलहरू ती फुलहरू बिच चरिरहेका गाई गोरु भेडा बाख्रा र घोडाहरूको दृश्य औधी मनमोहक देखिन्छ तल बेसीमा नागबेली चालमा बगिरहेको उत्तरगङ्गा नदी निस्ले धोर र नेपथ्यमा देखिने ढोरपाटन उपत्यकाले यहाँ पुग्ने जो कोहीलाई मोहनी लगाउँछ विशेष गरी खुलेको धौलागिरी हिम श्रृङ्खला सँगै वरपरको प्राकृतिक दृश्यले कास्की पोखराबाट चौरी खर्क पुग्नुभएकी मनिषा थापालाई निकै लोभ्याएको छ
5: खुलेको आकाश खुलेको हिमाल यहाँबाट चाहिँ राम्रो भ्यूहरू देखिन्छ एकदम राम्रो लाग्यो मलाई हामी चाहिँ पोखराबाट आएको हो अनि चाहिँ पोखराबाट नि हिमाल त देखि नै रहेको थियो तर यहाँबाट चाहिँ छुट्टै हुन्छ नि त डिफ्रेन्ट खालको भ्यू छ एकदमै राम्रो छ रमाइलो छ
1: बागलुङ जिल्लाको सीमा नजिकै रुकुम पूर्वको भूमि र पुथा उत्तरगङ्गा गाउँपालिकाको सीमा आसपास फैलिएको यो सुन्दर खर्कमा बर्खायामका बेला विभिन्न पशु चौपायासँगै गोठालाहरूको चहलपहल बढ्ने गर्छ अन्य मौसममा पनि यो ठाउँले फरक फरक प्राकृतिक सौन्दर्यको अनुभूति गराउँछ पर्यटन व्यवसायी दिलचन्द पुनका अनुसार चौरी खर्क बाह्रै महिना प्राकृतिक स्वर्ग जस्तै रहने गन्तव्य हो
6: असारको फर्स्ट विकदेखि भदौको अन्तिमसम्म चाहिँ फुलहरू हुन्छ ग्राउन्ड फुल वाइल्ड फ्लावरहरू हुन्छ फुलहरू धेरै थरी थरीका फुलहरू फुल्ने भएर फुल हेर्नको लागि चाहिँ त्यतिखेर हो ड्राई सिजनमा पनि हजुरको सनराइज र सनसेट हेर्ने प्लस चाहिँ तपाईँको यो धौलागिरी सबै माउन्टेन रेन्ज देखिने भएर बेस्ट नै छ म चाहिँ के सजेस्ट गर्छु भने तर यहाँ आउँदाखेरि जुनसुकै सिजन पनि बेस्ट छ
1: करिब 2 वर्ष यता चौरी खर्कमा आन्तरिक पर्यटकहरूको आगमन बढ्न थालेको छ तर आवश्यक प्रचार प्रसार र पर्यटन पूर्वाधारको अभावका कारण यसको सम्भावना अनुसार व्यापक रूपमा परिचित हुन नसकेको अनुभव कोलपुर नगरपालिकाका नगर प्रमुख आचार्य सुनाउनुहुन्छ
7: यो ठाउँको प्रचार र प्रसारको व्यापकता नहुँदा यति सुन्दर ठाउँ ओझेलमा परेको जस्तो अनुभूति भइरहेको छ हामीले विदेशका धेरै देशहरूका सुन्दर ठाउँहरू अडियो भिडियो सर्व दृश्य सामग्रीका माध्यमहरूबाट पनि हेर्ने गर्छौँ र हामी लोभिने गर्छौँ र हामीलाई लाग्छ यस्तै सुन्दर ठाउँमा हामी जान पाउनु पाएको भए त्यहाँ पुग्न पाएको भए त्यो ठाउँमा गएर रमाउन पाएको भए भन्ने हामीलाई चाहिँ नि मनोभावनाहरू जागृत हुन्छन् तर यहाँको ठाउँको यो चौरी खर्कको प्रचार र प्रसारको व्यापकता र कहीँ कतै पूर्वाधार निर्माणको कारणले गर्दा यो ठाउँ ओछ्यानमा परेको जस्तो मलाई अनुभूति भएको छ जसले मेरो यो भनाइहरू सुनिरहनु भएको छ म सबैलाई विनम्रतापूर्वक अनुरोध र आग्रह पनि गर्छु हामीले आन्तरिक पर्यटनलाई बढावा दिनका लागि पनि हामीले आफ्नो बिदाको समयलाई सदुपयोग गर्नका लागि पनि र यो सुन्दर दृश्यलाई अनुभूत गर्नका लागि पनि यहाँका फुलहरूसँग खेल्नका लागि यहाँको मौसमसँग खेल्नका लागि र यहाँका सुन्दर हिमालहरूलाई यहाँका सुन्दर पहाडहरूलाई दृश्य अवलोकन गरेर आफूलाई अत्यन्तै प्रफुल्लित बनाउनका लागि पनि म तपाईँहरूलाई यो सुन्दर अवसरलाई यो सुन्दर मौकालाई यो सुन्दर ठाउँलाई भेट्नका लागि ढिलाइ नगर्नका लागि पनि मैले हार्दिक अनुरोध गर्दछु
1: प्राकृतिक सौन्दर्य दुर्लभ बुकी फुल हिमालयहरूको मनोरम दृश्य खुल्ला हरियाली र मौलिक हिमाली जीवनशैलीले चौरी खर्कलाई नेपालको उत्कृष्ट आन्तरिक पर्यटन गन्तव्यका रूपमा स्थापित गराउँदै लगेको छ तर यसको दिगो विकासका लागि सडक पदमार्ग आवास संचार तथा अन्य पर्यटन पूर्वाधारमा थप लगानीसँगै प्रभावकारी प्रचार प्रसारको आवश्यकता देखिन्छ आवश्यक पूर्वाधार र संरक्षणमा ध्यान दिन सके चौरी खर्कले रुकुम पूर्व मात्र होइन लुम्बिनी प्रदेशकै पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गर्न सकिन्छ।
0: हजुर, जाउँ जाउँ लाग्ने ठाउँ पो रहेछ त चौडी खर्का। यो चाहिँ लुम्बिनी प्रदेशको रुकुम पूर्वको उच्च पहाडी क्षेत्रमा अवस्थित यो खर्काको कुरा दिलकेशीको रिपोर्टमा थियो भने अब हामी आजको यो बसाइमा दैनिक समीक्षातर्फ लागिहाल्छ। दारू, दैनिक समीक्षा लिएर न्युज टिमका सदस्य आउँदै हुनुहुन्छ, उहाँलाई स्वागत गरिहालौँ। आज रेकर्डेड समीक्षा छ, प्रस्तुत गरिहालौँ।
8: नमस्कार, दैनिक समीक्षा लिएर भीम उपस्थित भएको छु। आज मिति 2083 साल साउन 26 गते मंगलबार, श्रावण कृष्ण पक्ष चतुर्दशी तिथि, नेपाल सम्बत 1146, तदनुसार 11 अगस्त 2026। सुरु गरौँ कान्तिपुर दैनिकको खबरबाट। आयोग र समितिप्रति सरकारकै व्यवस्था, प्रतिवेदन बुझ्दैन, बुझे पनि कार्यान्वयन हुँदैन, शीर्षक राखेर दुर्गा दलालको भाइलाइनमा यो खबर छापिएको छ। 10 साउनको राति सुनसरीको कप्तानगंजमा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न सरकारले गृह सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा 7 सदस्यीय अध्ययन समिति गठन गर्यो। एक साताभित्र प्रतिवेदन बुझाउन समय पाएको समितिले कप्तानगंज पुगेर प्रत्यक्षदर्शी, स्थानीय र सुरक्षा निकायसँग सोधपुछ गर्यो, तर हालसम्म सरकारले अध्ययन समितिको प्रतिवेदन बुझेको छैन। तत्काल बुझेर कार्यान्वयन अघि बढाउनु पर्ने जिम्मेवारीमा रहेका गृहमन्त्री सुदन गुरुङले नै समय नदिएपछि प्रतिवेदन समितिकै दराजमा थन्किएको छ। प्रतिवेदन तयार भइसके पनि बुझाउन हुने अलमल र कार्यान्वयन नगर्ने उदाहरण थुप्रै छन्। बालेन्द्र शाह नेतृत्वको सरकार गठनको 4 महिना बढीको समयमा विभिन्न घटनाका जाँचबुझ तथा छानबिन गर्न भन्दै 10 वटा आयोग र समिति गठन भएका छन्। तर यसरी गठन भएका आयोग र समितिका अधिकांश प्रतिवेदन भने कार्यान्वयन विहीन भएर बसेका छन्। शासन र पारदर्शिताको नाराबाट लोकप्रिय मतसहित बनेको शाह नेतृत्वको सरकारले पनि विगतकै शैलीमा प्रतिवेदन सकेसम्म बुझ्दै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति सुरु गरेको छ, जसका कारण प्रतिवेदन अलपत्र र कार्यान्वयन विहीन छन्। यो सरकार बनेपछिका आयोग समिति मध्ये सहकारी र सम्पत्ति छानबिन बाहेक अन्यले प्रतिवेदन सरकार समक्ष बुझाएका छन्। केहीले प्रतिवेदन बुझाउने समय पर्खिरहेका छन्। उच्च अदालतका पूर्व न्यायाधीश लोकेन्द्र मल्लिक हरेक सरकारले तत्कालीन समस्या र तनावलाई सम्बोधन गर्दा आयोग वा समिति गठन गर्ने तर त्यसलाई कार्यान्वयन भने नगर्ने साझा रोगबाट ग्रसित भएको बताउनुहुन्छ। विगत पनि यस्ता धेरै आयोग र समिति बने, तिनका प्रतिवेदन कहाँ छन् कसैलाई थाहा छैन। उहाँले भन्नुभयो, अहिलेको सरकारले पनि त्यही चरित्र देखायो, आयोग र समितिप्रति सरकारकै व्यवस्था, प्रतिवेदन बुझ्दैन, बुझे पनि कार्यान्वयन हुँदैन। यो खबर कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। दरबार हत्याकाण्ड छानबिन घोषणा, प्रहरी मार्फत अनुसन्धान अघि बढाउने कि समिति बनाउने भन्नेमै अन्यल, शीर्षक राखेर कान्तिपुरले नै फ्रन्ट पेजमा अर्को खबर छापेको छ। 25 वर्ष अघि भएको दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने घोषणा गरेको सरकारले मोडलेटीबारे टुङ्गोमा पुग्न नसक्दा प्रक्रिया अघि बढेन। गौरव पोखरेलको बाइलाइनमा खबर छापिएको छ। दोस्रो पटक गृहमन्त्री बन्ने बित्तिकै सुदन गुरुङले 25 वर्ष पुरानो दरबार हत्याकाण्डको छानबिन अघि बढाउने घोषणा गरे पनि अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन। नेपाल प्रहरी मार्फत अनुसन्धान अघि बढाउने कि बेग्लै समिति बनाएर जाने भन्नेमै अन्यल हुँदा अनुसन्धान प्रक्रिया सुरु हुन नसकेको हो। 26 जेठमा गृहमन्त्री बनेको भोलिपल्ट गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की सहित सुरक्षा निकायका प्रमुख र गृहका उच्च अधिकारीसँग छलफल गर्नुभएको थियो। त्यस क्रममा प्रहरी मार्फत अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको थियो, तर प्रहरी अधिकारीले तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ राणाबाट प्रतिनिधि सभाका प्रतिपक्षी दलका नेता माधव कुमार नेपाल समेत भएको समिति गठन भएर प्रतिवेदन बुझाएकाले मन्त्री परिषदबाट निर्णय गर्न उपयुक्त हुने सुझाव दिएका थिए। पहिल्यै जाँचबुझ आयोग बनेर छानबिन भइसकेकाले फेरि अर्को समिति बनाएर निचोडमा पुग्न सकिँदैन भन्ने बुझाइ प्रहरीको रह्यो। मन्त्रालयका एक उच्च अधिकारीले भने त्यस्तोमा अहिलेसम्म प्रहरीलाई अनुसन्धान गर्न दिने वा छुट्टै समिति बनाएर निचोडमा पुग्ने भन्ने टुङ्गो लागेको छैन। गुरुङले केही दिन अघि अन्तर्वार्तामा दरबार हत्याकाण्डमा भइरहेको कामबारे बताउन नमिल्ने उल्लेख गर्नुभएको थियो। गृह मन्त्रालय भनेको संवेदनशील सूचना दिने ठाउँ होइन, कतिपय सर्फेस लेभलमा मात्र भन्ने हो, उहाँले भन्नुभएको थियो। यो खबर कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। कान्तिपुरले नै भित्री पानाहरूमा पेट्रोलमा इथानोलको परिमाण 20% पुर्याएपछि भारतमा विवाद, नेपालमा के होला खबर छापेको छ। कूटनीतिक सक्रियता बढाउँदै प्रधानमन्त्री भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट, उहाँले आज पनि केही राजदूतसँग भेट्ने तालिका बनाउनु भएको छ। गोर्खापत्र दैनिकले 200 अर्ब लगानी थपिने शीर्षक राखेर खबर छापेको छ। नेपालमा छिट्टै थप 200 अर्ब रुपियाँको वैदेशिक लगानी थपिने भएको छ, त्यसका लागि प्रक्रिया अघि बढिरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजो अर्थ मन्त्रालयमा नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै थप लगानी भित्र्याउन आग्रह गरेपछि उहाँहरूले थप नीतिगत स्थिरता खण्डमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन्। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह गर्नुभएको थियो। नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको उद्योग विस्तार गर्नुहोस्। अर्थमन्त्री वाग्लेले भन्नुभयो, नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्नुहोस्, सरकार तपाईँहरूको साथमा उभिनेछ। छलफलमा अर्थमन्त्री वाग्लेले कुनै पनि कम्पनीले नेपालमा कमाएको नाफाको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले उद्यमीले नाफाको सुरक्षा हेरेरै लगानी गर्ने भएकाले त्यसको सुरक्षा गर्नु सरकारको जिम्मेवारी हुने धारणा पनि राख्नुभयो। नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो। उहाँले भन्नुभयो, उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर भएको र कर प्रणाली पूर्वानुमय छ भन्ने विश्वास गर्न सके मात्र लगानी आउने उहाँको भनाइ थियो। त्यही विश्वास निर्माण गर्न सरकारले प्रयास थालेको उहाँले बताउनुभयो। उहाँले त्यसका लागि थप लगानी बढाउन पनि लगानीकर्तालाई आग्रह गर्नुभएको छ। किसानका डिजिटल सल्लाहकार एप शीर्षक राखेर गोर्खापत्रले अर्को खबर छापेको छ। केशवराज पौडेलको भाइलाइनमा, नेपालका अधिकांश किसानले भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेको बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। काभ्रेपलाञ्चोक मण्डन देवपुरका अग्रणी किसान राजन सापकोटा मौसम र बजारको जानकारी मोबाइल फोनबाट लिएको बताउनुहुन्छ। मेरा लागि मोबाइल एपै मेरो खेती गर्ने सल्लाहकार हुन्, सापकोटाले भन्नुभयो। लामो समयदेखि कृषि अनुसन्धान तथा प्रसार क्षेत्रमा सक्रिय कृष्ण धिदालका अनुसार नेपालमा एकजना कृषि प्राविधिकले औषधमा 1,333 घरधुरी किसानलाई सेवा दिनुपर्ने अवस्था छ। सीमित जनशक्तिका कारण सबै किसानसम्म प्रत्यक्ष रूपमा पुग्न सम्भव छैन। किसानको हातमा अहिले स्मार्टफोन छ, त्यसैले कृषि सूचना प्रवाहको सबभन्दा छिटो माध्यम मोबाइल एप बन्न सक्छ। उहाँले भन्नुभयो, पछिल्ला वर्षहरूमा नेपाल सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोगलाई प्राथमिकता दिन थालेको छ। कृषि वन पर्यावरण मन्त्रालयले सञ्चालनमा ल्याएको एमपिएस एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ। यस प्रणाली मार्फत किसानले कृषि बजारको थोक मूल्य, बजार अनुसारको मूल्यको तुलना, कृषि उपजको मूल्य प्रवृत्ति, कृषि मौसम सल्लाहकार बुलेटिन, कृषि बजारको सल्लाहकार बुलेटिन र सम्पर्क गर्ने माध्यमहरूको जानकारी पाउनेछन्। यो एपमा कृषि कार्यक्रमको जानकारी, विभिन्न सरकारी सेवा तथा अनुदान सम्बन्धी सूचना, कृषि तथ्याङ्क र अन्य सेवामा पहुँच विस्तार गर्ने प्रयास भइरहेको विनोद सुवेदीको बाइलाइनमा विराटनगर डेडलाइनको खबर छापेको छ। तत्कालीन सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गरेको विराटनगर महानगरपालिका 19 बैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माण प्राथमिकतामा नपर्दा अलपत्र अवस्थामा छ। तत्कालीन खेलकुद मन्त्री डिगबहादुर लिम्बुको पालामा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि डिपिआर तयार भएको थियो। रङ्गशाला निर्माणका लागि 2,96 करोड रुपियाँ लागत अनुमानसहितको डिपिआर बनाइए पनि त्यसपछिका सरकारले निर्माणमा प्राथमिकता नदिँदा काम अघि बढ्न नसकेको पूर्व मन्त्री लिम्बुको गुनासो छ। रङ्गशाला निर्माणका लागि सके जति प्रयास गरेको तर बजेट निर्माण अघि नै आफू मन्त्रीबाट हटेका कारण यसलाई बहुवर्षीय आयोजनामा राख्न नसकेको लिम्बुले बताउनुभयो। रङ्गशाला अलपत्र पर्नुमा राजनैतिक कारण नै मुख्य रहेको उहाँको दावी छ। राजनीतिक पूर्वाग्रहका कारण गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माण हुन नसकेको हो, लिम्बुले भन्नुभयो। तत्कालीन सरकारले काठमाडौँको मूलपानीमा 6.5 अर्ब, चितवनको भरतपुरमा 3 अर्ब र मोरङको विराटनगरमा करिब 3 अर्बकै डिपिआर बनाएर काम अघि बढ्छ। लिम्बु पछिका मन्त्रीहरू र सरकारले पनि हरेक वर्ष बजेटमा गिरिजाप्रसाद क्रिकेट रङ्गशालालाई प्राथमिकतामा राखेको भन्दै बजेट विनियोजन गरेको देखिन्छ। तर 3 अर्बको आयोजनालाई 2-3 करोड मात्रै बजेट विनियोजन गर्ने परिपाटीले रङ्गशाला निर्माणमा प्रगति हुन नसकेको हो, नागरिक दैनिकको यो खबर। सुगौली सन्धिको सक्कल कहाँ छ, सरकारसँग जानकारी छैन, शीर्षक राखेर नागरिकले अर्को खबर छापेको छ। ईश्वरी सुवेदीको बाइलाइनमा, नेपालको आधुनिक सीमा निर्धारण गर्ने सन् 1816 सुगौली सन्धि र भारतसँगको सन् 1950 शान्ति तथा मैत्री सन्धि छ। नेपाल ब्रिटेन बीचको सुगौली सन्धि र नेपाल भारत बीचको शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति हराएको आशंका गर्दै नेपाली काङ्ग्रेसका सचेतक निष्कर राईले हिजो प्रतिनिधि सभामा सरकारसँग प्रश्न गर्नुभयो। जवाफमा परराष्ट्र मन्त्री शिशिर खनालले दस्तावेजको प्रामाणिकताबारे नै स्पष्ट जानकारी नभएको स्वीकार गर्नुभयो। मेरो जानकारीमा आएअनुसार हामीसँग सन् 1816 सन्धि र सन् 1950 सन्धिका केही दस्तावेज छन्, तर सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन। राष्ट्रिय अभिलेखालयमा सन्धिका केही कागजात रहेको तथ्य छ, तर त्यो औपचारिक सन्धि हो होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन। यी विषयमा यसअघि पनि संसदलाई जानकारी गराइसकिएको पनि उहाँले बताउनुभयो। गत असार 8 गते काङ्ग्रेस सचेतक निष्कल राईको संसदमा दर्ता गरेको मौखिक प्रश्नको हिजो उत्तर दिने क्रममा मन्त्री खनालले यस्तो बताउनु भएको हो। सन् 1816 सुगौली सन्धि र 1950 नेपाल भारत शान्ति तथा मैत्री सन्धिको सकलप्रति नेपाल सरकारसँग छैन भन्ने प्रश्न नयाँ भने होइन। पहिलोपटक पूर्व परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले यो ऐतिहासिक दस्तावेजका सकलप्रति नभएको स्वीकार गर्नुभएको थियो। यो खबर नागरिकले फ्रन्ट पेजमा छापेको छ। अन्नपूर्ण पोस्टले सञ्जालबाट संवादमा फर्किए प्रधानमन्त्री शीर्षक राखेर खबर छापेको छ। 100 दिनसम्म गुमनाम प्राय रहेका प्रधानमन्त्री बालेन्द्र शाह एकाएक संवादको मोडमा फर्किनु भएको छ। कहिले भारतीय र चिनिया राजदूतसँगको कूटनीतिक चिया चुस्की त कहिले निजी क्षेत्र र नेताहरूसँग सिंहदरबारमा लगातारको बैठक। विपक्षीहरूले फेसबुकको भ्युज बढाउन देश चलाइयो भनेर खिचिडीओरी गरिरहँदा प्रधानमन्त्रीले डिप्लोमेटिक र पोलिटिकल संवाद सुरु गर्नुभएको छ। कूटनीतिक मुभ पनि सुरु राखेर यो खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हिजो भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओमिङसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। नयाँ पत्रिका दैनिकले पुरानै प्रोटोकलमा फर्किए प्रधानमन्त्री 4.5 महिनापछि एक्ला एक्ला भेटे भारतीय र चिनिया राजदूत शीर्षक राखेर खबर छापेको छ। 70 मिटर ब्याजी फुलकुमारीको आतंक, 6 लाख ऋणको 20 लाख असुल्दा पनि जग्गा कब्जा गरेर अत्याचार, विपन्नका जग्गा दृष्टिबन्ध गराएर चर्को ब्याजमा दिन थिन्ने ऋण शीर्षक राखेर रा। मिटर ब्याजीको अन्याय सम्बन्धी खबर नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै आजका लागि दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: थ्याङ्क यू भी मात्रजी। अब जाँदा जाँदै एउटा गीत एकछिन राखौँ। एकछिन भयो नि, इन्जोय गर्नुहोस् न। यो कलाकारको गीत हामी भोलि सुन्छौँ। कुन चाहिँ गीत मनपर्छ सुन्नुहोस् है, मलाई लेख्नुहोस् है त।

0: ओके, हुनुहुन्छ लालबहादुर खाती. लालबहादुर खातीका कुन गीत तपाईँलाई सुन्न इच्छा छ, लेख्नुहोस्, भोलि म सुनाउँछु. हस् त आदर्श दा, मलाई बिदा दिनुहोस्, फेरि भोलि भेटौँ. बाबाई, नमस्ते. ओके, गीत त जिङ्गल त बजेन, फेरि बजाउँछु है त.
1: सैन्य समुदायमा बिलाइन भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफपीएस. यो
2: संस्थापनसँग माग गरेको छ. इतर पक्षको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशांक कोइरालाले केन्द्रीय कार्य समितिलाई पत्र बुझाउँदै 15 महाधिवेशन सम्बन्धी सबै गतिविधि यथास्थितिमा राख्न माग गर्नुभएको हो. कांग्रेस संस्थापन पक्षले आउँदो असो 16 19 महाधिवेशन गर्ने निर्णय गरेको छ. आज केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको कोइरालाको ध्यानाकर्षण पत्रमा सर्वोच्चबाट पुनरावलोकनको निशा जारी भएकोले वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामाथि कानूनी प्रश्न खड़ा भएको दावी सहित महाधिवेशनका गतिविधि रोक्न माग गरिएको छ. पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै पनि राजनीतिक, सांगठनिक र आर्थिक निर्णय नगर्न तथा सबै संरचनालाई साबिक अवस्थामा राख्न माग गरिएको छ. पत्रमा वर्तमान सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको हैसियतमा पत्र दिएको छ. थापा सहित प्रदेश, जिल्ला, क्षेत्रीय पालिका, ओडा कार्य समिति र निर्वाचन आयोगलाई समेत बोधार्थ दिएको यो पत्रमा अदालतमा विचाराधीन मुद्दालाई असर पर्ने गरी गतिविधि अगाडि बढाइएमा अदालतको अवहेलना र कानूनी प्रतिकूलताको जिम्मेवार हुने चेतावनी समेत दिएको छ. नेपाली कांग्रेसको संस्थापन बाहिरको समूहले निवर्तमान सभापति शेरबहादुर देउबा विमानस्थल उत्रिएपछि 5,000 नेता कार्यकर्ता सहित स्कटिङ गर्ने तयारी गरेको छ. देउबा पछि मध्याहमा त्रिभुवन विमानस्थल उत्रने कार्य थालेका छ. देउबालाई विमानस्थलमा भव्य स्वागत गरेर तुम्बाराईको निवाससम्म स्कटिङ गरिने नेता एनपी साउदले जानकारी दिनुभएको हो. इतर समूहको राष्ट्रिय भेला का लागि बाहिरबाट आउने र काठमाडौँका कार्यकर्ताले विमानस्थलमा पुगेर देउबाको स्वागत गर्ने उहाँको भनाइ छ. जापान पठाउने भन्दा 115 जनाबाट 2,80,00,000 ठगी गर्ने ललितपुर चाङथलीका एकजना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्। कन्सल्टेन्सी ग्याटसिबी इन्टरनेसनल प्रालीका प्रमुख कार्यकारी अधिकृत प्रतीक बुढाथोकीलाई पक्राउ गरिएको हो. वैदेशिक रोजगार विभागबाट पक्राउ पूर्जी जारी गराएपछि बुढाथोकीलाई बुटोलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ. बुढाथोकीले आफ्नो कन्सल्टेन्सीबाट 115 जनालाई जापान पठाइदिने भन्दै 2,80,00,000 लिएको आरोप छ. श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना गर्नुभएको छ. प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राई,
3: त्यस्तो देश जुन देशमा सुरक्षा छैन, न्याय छैन, सेवा सुविधा र अवसर छ, राज्यले सबैभन्दा पहिला दिनुपर्ने सुरक्षा हो. सुरक्षित छैन नागरिक, आज हामी सांसदहरू पनि सुरक्षित छैन, कोही पनि सुरक्षित छैन. नो वान इज सेफ इन नेपाल. जे पनि हुन सक्ने स्थिति छ. यो देशलाई देश जस्तो बनाइराख्नका लागि हामीले के गर्नुपर्छ? हामी तयार छौँ, म चाहिँ तयार छु र हाम्रो दल तयार छ. नैतिकता नै बल्लो, नैतिकता नै शक्ति हो. अब हामी आफैले नैतिकता गुमाउँछौँ भने हामीलाई कसैले पत्याउनेवाला छैन. प्रधानमन्त्रीज्यूले नैतिक जिम्मेवारी बहन गरेर त्यसो गरेर बाल हट गर्नु हुँदैन प्रधानमन्त्रीज्यूलाई. हामी त्यो भन्न चाहन्छौँ. न्याय पनि छैन यो देशमा, होइन? उदाहरणका लागि त्यही माइतीघर जाँदा हुन्छ, कति महिनादेखि त्यहाँनिर कोही मान्छे बसेर डेडामा, होइन, त्यो उसमा पालमा तपाईँको चाहिँ घाममा बसिरहेको छ. ती माइती घरमा बसेका मान्छेहरूलाई भेट्न चाहिँ सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालयका मन्त्रीहरू जानुभयो. प्रश्न गर्न चाहन्छु, जानुहोस् तपाईँहरू त्यहाँ मन्त्रालयमा, तपाईँको छैन एसीको, तपाईँको हावा खाँदै बसेर देश भेट्न सकिँदैन.
2: चीनसँग जोडिएका नाका मध्ये बझाङको ताक्लाकोट 7 पहिलो पटक खुले पनि सोनाका पुग्ने सड़क बन्न कम्तीमा 6 लाग्ने भएको छ. कोविड महामारीको कारण देखाएर बन्द गरिएको नाका पुग्ने चैनपुर ताक्लाकोट सड़कमा चाहिए जति बजेट भए पनि कम्तीमा 6 लाग्ने भएको हो. सेती राजमार्ग चैनपुर ताक्लाकोट सड़क आयोजना प्रमुख वीरेन्द्र यादवले ट्र्याक खोल्नकै लागि 3 रुपियाँ चाहिने बताउनु भएको छ.
4: अब अहिले जुन यो स्थानीय व्यापारीले 7 पछि नाका खुल्दा 6 हिँडेर ताक्लाकोट जानुपर्ने अवस्था रहेछ, कहिलेसम्म यो अवस्था रहन्छ?
5: भौगोलिक विकटता भएको कारणले ट्र्याक खोल्न कठिनाइ भइरहेको छ र बजेट पनि न्यून विनियोजन भइराखेको छ. अलिकति बजेट विनियोजनको दर बढ्यो भने 5-6 ताक्लाकोट, यानि नेपाल र चाइनाको बोर्डरसम्म ट्र्याक खोल्न सकिन्छ.
4: अब पाँच छ वर्षमा खोल्नको लागि कति बजेट चाहिन्छ, तर अहिले त्यसको तुलनामा कति बजेट विनियोजन हुने गरेको छ?
5: अहिले वार्षिक 13 करोड 14 करोड मात्रै विनियोजन भइराखेको छ। त्यहाँसम्म खोल्नलाई लगभग हामीलाई 2.5-3 अर्ब रुपियाँ नै चाहिन्छ।
2: अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकर अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु हुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता पोखरी श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। पोखरी श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन।

त आदर्शदार कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको उठान मैले पुरानो नेपाली चलचित्र बाँच्न चाहनेमा समेटेको एउटा गीतबाट गरिसकेको छु, नयाँ नयाँ घामको किरण, जुन गीत लेख्नु भएको थियो नर्दन रुम्बाले, भने सङ्गीत भने नेपाली चलचित्रमा पहिलो सङ्गीत भर्ने महिला सङ्गीतकार शान्ति ठटालको सङ्गीत रहेको थियो, अनि स्वर रहेको थियो बिमला सेन्चुरी प्रधान, बिमला प्रधान दिदी यतिखेर भने सिक्किमतिर बस्नुहुन्छ, धेरै अगाडि सिक्किम गएको बखत हामी उहाँको घरसम्म पुगेका थियौँ, बिमला दिदी लगायत उहाँको श्रीमान हाम्रा श्याम दाईलाई पनि मैले मिस गरिरहेको छु है त। लागौँ अब आजको तिथिमिति कुरा गर्नुपर्दा, आज मिति विक्रम सम्बत 2083 साल साउन 26 गते साउन कृष्ण चतुर्दशी तिथि मङ्गलबार, नेपाल सम्बत 1146 तदनुसार आज भने अगस्त महिनाको 11 तारिक सन् 2026 र मौसम कुरा गर्नुपर्दा आज पनि देशका केही ठाउँमा वर्षा हुन सक्ने सम्भावना रहेको छ, कतै कतै मेघ गर्जन चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सूर्योदय नेपालमा 5:32 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:45 जाँदा हुँदैछ। यो जानकारी श्रोताहरू अब नि गीतको पालो भइसकेछ, अब नि म अर्को नेपाली चलचित्र मायालुमा समेटेको एउटा गीत राखिहाल्छु। आशा भोसलेको स्वरमा गीत लेख्नु भएको छ, कुसुम गजमेरले पनि सङ्गीत रहेको छ रञ्जित गजमेरको।

नेपाली चलचित्र मायालुमा समेटेको यो गीत राखे आशा भोसलेको स्वरमा कुसुम गजमेरको गीत रचना अनि रञ्जित गजमेरको सङ्गीत रहेको थियो। र अब नै श्रोताहरू बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको बारेमा जानकारी दिने बेला भइसकेको छ। र आदरणीय श्रोताहरू, आज मङ्गलबार हो र मङ्गलबारको स्वर्णिम सङ्गम घर देश र परदेशलाई जोड्ने दिन हो, अर्थात् यता घर गाउँको हाल खबर वस्तुस्थिति रेडियो तरङ्ग मार्फत जस्ताको तस्तै राख्ने दिन हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। र यसको लागि हामीलाई आवश्यक पर्ने हुन्छ तपाईँ आदरणीय श्रोताहरू, जति पनि श्रोताहरू यतिखेर नेपालभन्दा बाहिर बसेर हामीलाई सुन्दै हुनुहुन्छ भने यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराइदिनु भएमा हामी स्टुडियोको टेलिफोन मार्फत तपाईँका आफन्तजन परिवारजन र साथी सङ्गीहरूसित जोडिनेछौँ र घर गाउँको हाल खबर जस्ताको तस्तै तपाईँसम्म पुर्याउनेछौँ। र आज भने चाहिँ म कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको पहिलो घन्टा अर्थात् पहिलो चरणमा मात्रै टेलिफोन लिनेछु। दोस्रो चरणमा भने चाहिँ बेलायतमा हरेक वर्ष एउटा ठुलो साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएको एउटा संस्था रहेको छ, मगर सङ्घ युके, र उक्त संस्थाका कोषाध्यक्ष मन थापा मगर यतिखेर नेपाल आउनुभएको छ। भोलि बेलायत फर्कदै हुनुहुँदो रहेछ र बिए बेस गोर्खा रेडियो आउने उहाँले इच्छा जाहेर गरेको हुनाले मैले हुन्छ तपाईँलाई वेलकम छ भनेको छु। र उहाँ आउनुभएछ नै कार्यक्रमको दोस्रो घन्टा चाहिँ म युके मगर सङ्घका कोषाध्यक्ष मन थापा मगरसित कुराकानी गर्नेछु। हरेक वर्ष उहाँहरूले अर्थात् यो संस्थाले चाहिँ नेपालका चर्चित गायक गायिकाहरूलाई बेलायतमा लगेर साङ्गीतिक कार्यक्रम गर्दै आइरहेको संस्था पनि हो र उहाँसित यसैको सेरोफेरोमा कुराकानी गर्नेछु। पहिलो चरणमा भने चाहिँ यहाँहरूले नि दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा म फोन डायल गर्नेछु र यहाँहरूको मोबाइल र टेलिफोन नम्बरको प्रतीक्षा गर्दै यति बेला पनि मैले आज नेपाली चलचित्रहरूको गीत राखिरहेको अवस्थामा नयाँ नेपाली चलचित्र भन्दा पनि पुराना नेपाली चलचित्रका गीतहरू अलि बढी कर्णप्रिय सुनौ सुनौ लाग्ने भएको हुनाले यति बेला भने चाहिँ म चोखो मायामा समेटेको अर्को एउटा गीत राख्न चाहन्छु। साधना सरगमको स्वरमा गीत लेख्नु भएको छ, रत्न शमशेर थापाले भने सङ्गीत रहेको छ शक्ति बल्लभको।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आजको बसाई भनेको घरदेश र परदेशलाई जोड्ने दिन हो। र आज भने मैले यो बसाईको पहिलो खण्डमा चाहिँ तपाईँ आदरणीय श्रोताहरूले दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा फोन डायल गर्नेछु भनेर जानकारी गराइसकेको छु। ओम प्रसाद थापा काउचाधैले गएको हप्ता नि मलाई एउटा नम्बर दिनुभएको थियो, गुलमेली पुरानो पौराणिक गायक उदय पुन भाइको नम्बर भनेर, तर उदय पुनजीले आज टेलिफोन उठाउनु भएन। मैले तपाईँले दिनुभएको नम्बरमा दुईपटक फोन पुरै रिङटोन गए तापनि उहाँले टेलिफोन उठाउनु भएन, सायद कतै व्यस्त हुनुहुन्छ होला त्यही भएर फोन उठाउनु भएन। ओम प्रसाद थापा काउचाधाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आजको पहिलो खण्डमा मात्रै म टेलिफोनहरू लिनेछु। र यति बेला भने रघु भट्टराईजीले आज त घरदेश र परदेशलाई जोड्ने क्रममा आज त सुलुबुङ र जमुना समेत जोडिने भयो, बरु यो कुन ठाउँ रहेछ तुलसीजी भन्नुभएको छ। अब यो ठाउँ चाहिँ तपाईँलाई भन्ने हो भने रघु भट्टराईजीलाई धन्यवाद दिन चाहन्छु। यो पुल चाहिँ मैले धेरैचोटि तरेको पुल हो, अर्थात् यो पुलको पारिपट्टि त्यो एउटा तपाईँले तस्विर पनि देख्नु भएको छ होला, जो घाँसै घाँसले एउटा सानो एउटा पालबाट त्यो पालपट्टिको भाग चाहिँ जमुना हो। र यो पुल चाहिँ मेरो गाउँ, मेरो जन्मस्थान र सुलबुङलाई जोड्ने, अर्थात् इलाम सदरमुकाम जानुपर्दा पहिला हामी यही पुल तरेर चाहिँ इलाम जानुपर्थ्यो। चार पाँच घन्टाको यात्रा गरेपछि मात्र इलाम पुगिन्थ्यो, त्यो पनि हिँडेर। तर अहिले भने गाउँ जानको लागि यो पुल प्रयोग हुनै छोड्यो। यो पुल चाहिँ धनबहादुर थेबे र रूपा थेबेको नाममा चाहिँ भनौँ उहाँहरूकै परिवारले बनाएको पुल हो। र यो पुलले धेरैजनालाई सयौँ हजारौँलाई तारेको थियो वारिपारि, र किनकि माई खोला अहिले ठुलो छ यो खोला पनि, जहाँ अहिले चाहिँ विद्युत पनि भनौँ निस्केको छ, विभिन्न ठाउँबाट माई खोलाबाट विद्युत उत्पादन भएको छ। र अहिले भने यो पुल प्रयोग गरिँदैन, किनकि अहिले गाउँजनको लागि इलाम सदरमुकामबाट गाडीमा एक घन्टा पन्ध्र बिस मिनटमा पुगिन्छ, मोटरसाइकलमा 45 मिनटमा पुगिन्छ, 35 वर्षमा केही भएन भन्ने मात्रै सुनिन्छ। तर यस्ता धेरै कुरा भएको छ है, किनकि यही पुल तरेर हिँड्नु पर्थ्यो हामी, तल माई खोला डङ डङ बगिरहेको हुन्थ्यो, अनि इलाम जानको लागि 6 घन्टा सदरमुकाम जानको लागि हिँड्नु पर्थ्यो। अब सदरमुकाम जानको लागि मेरो गाउँ बाँच अल्टरनेटिभ बाटो एउटा दुईवटा तिनवटासम्म मोटर बाटो छ, जताबाट गए पनि हुन्छ, त्यही खोलाबाट विद्युत उत्पादन भएको छ। र त्यो विद्युत चाहिँ गाउँभरि झलमल्ल, हिजो गाउँमा टुकी बालिनु पर्थ्यो, बत्ती बालिनु पर्थ्यो, अलिकति हुने खानेले लालटिन र पेट्रोलमा एक्स मेन्टल भनिन्छ बालिन्थ्यो, तर अब घर घरमा बिजुली छ, त्यो बिजुली पनि झिलिमिली वारिपारि जमुना माबु सुलबुङ प्याङ त्यो वरिपरिका हाम्रा गाउँहरू छन् है, सबै माई मजुवा सबैतिर चाहिँ झिलिमिली बत्ती पुगेको छ, गाउँमै प्लस टू भएको छ, गाउँमै हस्पिटल, गाउँमै आयुर्वेदिक अस्पताल पुगेको छ। यो 35 वर्षमा केही भएन भन्दा पनि जति हुनु पर्थ्यो त्यो चाहिँ भएको होइन, तर केही चाहिँ भएको है, किनकि मेरो बाउ अथवा मेरो बाजेले भोगेको, मेरो बाउले भोगेको दुःख सायद मैले त्यति भोगिनु होला, तर मेरो छोराले मैले भोगेको दुःखको

सुमिन बेवस्तामाले सेवा र नमस्कार तुलचन, म पनि यता पशुपतिको डाँडाबाट धेरै श्रोताले मन पराउनु भएको कार्यक्रम स्वर्णिम सङ्गम सुन्दैछु है भनेर लेख्नु भएको छ। अनि बहिनी सुमी लिम्बूको आमा बिरामी हुनुहुँदो रहेछ, आमालाई शीघ्र स्वास्थ्य लागु कामना गर्दै उदयपुर निवासी बहिनी एन्जलको लाई पनि जोडिदिनु होला है भनेर लेख्नु भएको रहेछ। सुबिन व्यवस्था आमाजीलाई धन्यवाद दिन चाहन्छु। ओहो, ऐतिहासिक पुल पो रहेछ, ल थेबे दम्पतिले निकै पुण्यकर्म गर्नुभएको रहेछ, माई खोलाको पुल भनेर लेख्नु भएको छ। रघु भट्टराईजीलाई धन्यवाद दिन चाहन्छु। यो सम्भवतः इलाम जिल्लामा रहेको सबैभन्दा अग्लो पुल पनि हो होला, किनकि यहाँबाट तल हेर्दाखेरि हामी ठुलो करिब करिब 1-1.5 केजीको ढुङ्गा माथिबाट झार्ने हो भने त्यो तल पुग्दाखेरि चाहिँ सानो एउटा गुच्चा जस्तो देखिन्छ, त्यति अग्लोमा छ यो पुल है। र यो पुल एउटा ऐतिहासिक पुल पनि हो, यो पाखा यो जङ्गलतिर घाँस काटेका सम्झनाहरू पनि छन्। आज मलाई ती पुराना दिनको सम्झना गर्न मन लागेर मैले तस्विर राखेँ। रघु भट्टराईजीलाई धन्यवाद दिँदै अब भने म एउटा गीत यहाँहरू आज राख्न चाहन्छु। श्रोताहरू, आज मैले कार्यक्रमको सुरुवातमै पुरानो नेपाली चलचित्रहरूकै गीत राखेँ र यसै क्रममा अर्को एउटा गीत राखिहाल्छु। हरिभक्त कटुवालले लेख्नुभएको गीत हो, रञ्जित गजमकै सङ्गीत रहेको छ र यसमा स्वर रहेको छ साधना सरगमको। यो निकै नै मार्मी मिठो गीत छ, यहाँहरूलाई राखिहाले। चलचित्र दुई थोपा आँसुको गीत हो यो चाहिँ।

यो गीत राखे श्रोताहरू यहाँहरू माझमा चलचित्र दुई थोपा शुभाष्य साधना सरगमको स्वरमा हरिभक्त काटवालले लेख्नुभएको गीत थियो। सङ्गीत यसमा रञ्जित गजमेरको रहेको थियो। गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडेम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र मैले कार्यक्रमको दोस्रो खण्डमा चाहिँ मगरसङ्घ युकेका वर्तमान कोषाध्यक्ष मोहन थापा मगरसित कुराकानी गर्छु भनेर अघि बाचा गरिहालेँ। उहाँ आउँछु पनि भन्नुभएको थियो, अहिले मलाई म्यासेज गर्नुभयो। म अलिकति बिजी भए, अलिक ढिलो होला कि के गरौँ भन्नुभएको छ, र समयको तारतम्यको कारणले गर्दाखेरि मैले उहाँलाई नआएकै राम्रो, किनकि अब चार बजीपछि त ढिलो भयो भने त कार्यक्रममा समेट्न सकिँदैन। अनि ल त माफ भएँ हजुर, अलिकति बिजी भए भनेर लेख्नु भएको छ। खै केही छैन, उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँ नआए तापनि कार्यक्रम सडेमसँग फ्यामिली कनेक्टिङलाई हामी निरन्तरता दिने नै छौँ। यहाँले मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराइदिन सक्नुहुन्छ। सुबिन व्यवस्थामाले नम्बर दिनुभएको थियो, फेरि हटाउनु भयो जस्तो छ। मैले यहाँ हेर्दैछु, भेट देखिरहेछन् भेटिरहेछन्। खैर जे होस्, बेबेस गोर्खा रेडियो सुन्दैछ नि तपाईँ आदरणीय श्रोताहरूले पनि हामीलाई मोबाइल र टेलिफोन नम्बर उपलब्ध गराउन सक्नुहुन्छ, र तपाईँले दिनुभएका मोबाइल र टेलिफोनमा म फोन डायल गर्नेछु। एउटा नम्बरमा त मैले डायल गरेको थिएँ अघि, ओमप्रसाद थापा काउचा दाईको नम्बर हामीसँग सुरक्षित रहेको थियो, र उहाँसित उहाँले चाहिँ पुराना गायक भनेर दिनुभएको थियो। उहाँले टेलिफोन नउठाएको कारणले कुराकानी हुन सकेन। र बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडेमसँग फ्यामिली कनेक्टिङ यहाँहरू सुन्दै हुनुहुन्छ भने हामीसित जोडिन सक्नुहुनेछ, र यहाँहरूले दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा म फोन डायल गर्नेछु। र अब भने यहाँहरूका नम्बरहरूको प्रतीक्षा गर्ने क्रमलाई पनि निरन्तरता दिँदै एउटा गीत राख्न चाहन्छु। त्यसभन्दा अगाडि जितेन थेबे लेम्बुले चाहिँ नमस्कार भनेर लेख्नु भएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, र एउटा गीत राखिहाल्छु। अब भने चलचित्रको गीत नभएर एउटा पूर्वेली लोक लायक गीत यहाँहरू माझमा राख्न चाहन्छु। रमाइलो गीत छ, भीम कुमारी ओझाले लेख्नुभएको गीत हो, सन्तोष विसीको सङ्गीत रहेको। यो गीतमा स्वर भने सन्तोष विसी र लक्ष्मी कार्कीको रहेको छ। जाली रुमाल छेउछेउमा फुर्का छ, क्यारी जोबन जान्छ नि सुर्ता छ, बढौली उमेर कसरी जाने हो, त्यसैको सुर्ता सबैलाई हुने गर्दछ। अहिलेलाई भने यही गीत

0: रेडियो बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ
1: हजुर आदरणीय श्रोता बीएफएस गोर्खा रेडियोको यो प्रस्तुति मङ्गलबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज मैले कार्यक्रमको पहिलो चरण मात्रै टेलिफोन लिने मैले यहाँलाई जानकारी गराएको थिएँ र दोस्रो खण्डमा उपस्थित हुने जानकारी गराउनु भएको थियो युके मगर सङ्घका कोषाध्यक्ष मोहन थापा मगरले तर उहाँको कारणवश अन्य ठाउँमा अलिकति व्यस्तता भएको कारणले गर्दा आउन असमर्थ भए भनेर लेख्नु भएको छ र उहाँको अनुपस्थितिको कारणले गर्दा कार्यक्रमको दोस्रो खण्डमा पनि टेलिफोन नम्बर त म लिने छु यहाँहरूले पनि कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ सुन्दैन छ भने हामीसित जोडिन सक्नुहुन्छ यहाँहरूलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु र यति बेला भने एउटा गीत राख्न गइरहेछु खेमराज गुरुङले गाउनुभएको गीत हो दोबाटोमा साइली माइली जीवन भाग दुईमा समेटेको गीत हो र अमर श्रेष्ठ खेमराज गुरुङ को स्मृति दिवस पनि अब नजिक नजिक आइरहेको छ र हरेक वर्ष उहाँको स्मृति दिवसमा उहाँकै नाममा स्थापना गरेको खेमराज गुरुङ ट्रस्टले वर्षको श्रेष्ठ सम्मान र पुरस्कारहरू प्रदान गर्दै आइरहेको छ र यस वर्ष पनि यो पुरस्कारले निरन्तरता पाएको छ र खेमराज गुरुङ को स्मृति दिवस कृष्ण जन्माष्टमीको दिन चाहिँ हामी उहाँलाई सम्झने गर्दछौँ तिथिले चाहिँ कृष्ण जन्माष्टमी परेको हुनाले अमर श्रेष्ठ खेमराज गुरुङलाई मैले सम्झेदेखेर र उहाँकै गीतबाट दो बाटोमा साइली माइली र एउटा खुसीको कुरा चाहिँ उहाँको शालिग चाहिँ उहाँकै गिरिया जिल्लामा स्थापना हुन गइरहेछ अर्थात् शङ्खुवासभा जिल्लामा खेमराज गुरुङको शालिग चाहिँ स्थापना हुने भएको छ र नेपाली गीत सङ्गीतको क्षेत्रमा अझ भनौँ लोक सङ्गीतको क्षेत्रमा एउटा छुट्टै प्रभाव जमाउन सफल गायक पनि हुनुहुन्छ खेमराज गुरुङ उहाँको जीवन भाग एकबाट चाहिँ नेपाली साङ्गीतिक क्षेत्रमा उहाँले आफ्नो उपस्थिति जनाउनु भएको थियो भने भाग दुईसम्म पुग्दाखेरि उहाँको स्वरमा रहेको उहाँकै शब्द संयोजन रहेको वारी जमुना पारी जमुना जमुनाको फेदैमा मनोकामना यो गीत चाहिँ अत्यन्तै भनौँ रुचाइएको गीत हो नेपाली गीत सङ्गीतको एउटा ऐतिहासिक रेकर्ड गर्न सफल गीत पनि हो जसका लाखौँ अडियो क्यासेट र सिडीहरू बिक्री भएको छ सम्भवतः अहिलेको जस्तै डिजिटल जमाना त्यतिखेर भइदिएको भए यो गीतले करोडौँ कमाउने थियो होला तर पनि अडियो र सिडीबाट पनि उहाँले लाखौँ कमाउनु भएको थियो र यसै गीतको सफलताले गर्दाखेरि उहाँले विभिन्न सामाजिक काम पनि गर्नुभएको थियो र अनामनगरमा एउटा सङ्गीत साधना एउटा सङ्गीत सिक्ने स्कुल पनि स्थापना गर्नुभएको थियो सोही स्कुलमा सङ्गीत सिकेर नेपाली गीत सङ्गीतको क्षेत्रमा एउटा छुट्टै नाम बनाइसक्नु भएको छ शङ्कर थापा इस्माइलले उहाँ सङ्गीतकार गायक हुनुहुन्छ त्यस्तै केही दिन अगाडि मात्रै उहाँ स्वर्गीय हुनुभयो अस्ट्रेलियामा हुनुहुन्थ्यो महेन्द्र रायमाझी मेरा अभिन्न मित्र उहाँ पनि भनौँ केही दिन अगाडि उहाँको निधन भएको छ उहाँप्रति श्रद्धा सुमन पनि व्यक्त गर्न चाहन्छु उहाँको पहिलो चिनारी चिन्जान चाहिँ सङ्गीत साधनामा भएको थियो पछि रेडियो नेपालमा पनि हामीले सँगै काम गरेका थियौँ रेडियो नेपालमा प्राविधिक रूपमा आउनु भएको थियो त्यसपछि उहाँ अङ्ग्रेजी समाचार पढ्न थाल्नुभयो र केही समय पश्चात म अस्ट्रेलिया जानुभएको थियो। केही दिन अगाडि उहाँको चाहिँ हृदयघातको कारणले गर्दा अस्ट्रेलियामा निधन भएको छ। उहाँप्रति पनि श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। र यति बेला भने खेमराज गुरुङको प्रसङ्ग आउँदै गर्दा मैले महेन्द्र रायमाझीलाई पनि सम्झेँ र उहाँको विद्यालय सङ्गीत साधना स्थापना भएपश्चात उहाँले धेरै सामाजिक काम गर्नुभएको थियो र एउटा बच्चा त्यहाँ चिया लिएर आउनुहुन्थ्यो, सानो बच्चा सङ्गीत साधनामा, र खेमराज गुरुङले पढ्छु बाबु अनि पढ्छु भनेर भनेपछि उहाँलाई चाहिँ एउटा बोर्डिङ स्कुलमा खेमराज गुरुङले बोर्डर्स नै गर्नुभएको थियो। र त्यतिखेर भन्नुहुन्थ्यो मैले कमाएको यो गीत सङ्गीतबाट कमाएको केही रकम चाहिँ यो भाइको लागि खर्च गर्छु भनेर उहाँले पढाउनु पनि भएको थियो। डन बस्को स्कुल जस्तो लाग्छ, पुतली सडकमा छ, त्यहाँ होस्टेलमै राखेर उहाँले पढाउनु भएको थियो। खेमराज गुरुङ गायनको अलावा मनकारी मान्छे पनि हुनुहुन्थ्यो। अहिलेलाई भने म यही गीतबाट खेमराज गुरुङलाई सम्झेँ, डोबातोमा साइली माइली।

0: हेमराज गुरुङको स्वरमा रहेको यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा अब भने चाहिँ पहिलोपल्ट म यो कनेक्टिङमा नेपालबाट नेपालतिरै जोडिँदैछु र मलाई यो नम्बर चाहिँ सबिन बिवास सावाजीले दिनुभएको हो। उहाँले चाहिँ उदयपुर निवासी एन्जल तस्विराको नम्बर दिनुभएको छ र बहिनी सुमै लिम्बूको आमा बिरामी हुनुहुँदो रहेछ भनेर लेख्नु भएको छ। हामी पनि उहाँकी आमाको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु अनि एन्जल तस्विराजीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। एन्जल बहिनी नमस्ते। कस्तो युनिक नाम एन्जल तस्विरा है तपाईँको नाम। अनि तपाईँ कहाँ उदयपुर कहाँ हुनुहुन्छ अहिले? हजुर, भनेपछि उदयपुरको के बेलाका
1: बेलाका
0: पाँच नम्बर भन्नुहुन्छ। कस्तो छ हौ उदयपुरतिरको मौसम? चिसो छ कि घमाइलो छ कि कस्तो छ? पानी चाहिँ परिरहेको छैन अहिले। अनि के गर्दै हुनुहुन्छ अहिले तपाईँ? यस्तै हो, खेतीपातीमै व्यस्त भन्नुभएपछि धान रोपिसक्नु भयो त्यसो भने? ए सब्जी खेती। ओहो ल, अर्ग्यानिक सब्जी उत्पादन गर्नुपर्छ है सबैको, भनौँ उपभोक्ताको पनि स्वास्थ्यलाई ख्याल गरेर राम्रा राम्रा अर्ग्यानिक तरकारीहरू उत्पादन गर्नुभयो भने त त्यसको मार्केट राम्रै हुन्छ नि। अनि सम्झनु भयो त आज हाम्रो सुबिन विवास सामाले, उहाँलाई केही भन्न चाहनुहुन्छ? अब बेबेस रेडियोमा बोलिसकेपछि संसारभरिको श्रोतासँग पनि तपाईँको अब कनेक्ट हुनेछ है। अब यस्तो मिठो बोल्ने बहिनी एन्जल तस्विरा नामै कस्तो राम्रो, कसले राखिदिएको यो नाम? ए कस्तो राम्रो नाम रहेछ, ल साह्रै खुसी लाग्यो। हाम्रो सुबिनजीलाई पनि धन्यवाद दिन चाहन्छु है, तपाईँले पनि टेलिफोन उठाइदिनु भयो, तपाईँलाई पनि धन्यवाद दिँदै हामी बिदा हुन्छौँ है त।
1: हजुर,
0: ए हुन्छ हुन्छ, सम्झनुहोस्।
1: हजुर, मेरो साथी राजवन्त अवकीले आगामी दिनमा जन्मदिन आउँदैछ, उहाँलाई जन्मदिनको लाखौँ लाखको शुभकामना। आज मेरो सम्झना छोड्दै
0: धेरै धेरै धन्यवाद दिँदै हामी बिदा हुन्छ है। उहाँ हुनुहुन्थ्यो उदयपुरबाट एन्जल तस्विरा, उहाँसित संक्षिप्त कुराकानी गरे, नम्बर दिनुभएको थियो सुमिन विवास सामाले, उहाँलाई पनि धन्यवाद दिँदै। अब नि श्रोताहरू, यहाँहरू माझमा मनोज थापा मगर सुनिता थेगिम लिम्बूले गाउनुभएको एउटा गीत राख्न चाहन्छु। गीत लेख्नु भएको छ लीलाराज कामबाङले भने सङ्गीत यसमा मनोज थापाको रहेको छ र गीत पश्चात पनि यहाँहरूले बिएबिएस गोर्खा रेडियोको समाचार सुन्न सक्नुहुन्छ। समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ। अहिलेलाई भने गीतै सुनौ र गीत पश्चात भने चाहिँ यहाँहरूले समाचार सुन्न सक्नुहुनेछ।

0: માં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે BFBS યુ BFBS ગોઠા રેડિયો રેડિયો ગોઠા રેડિયો
1: रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीनजना बालबालिका बेपत्ता भएका छन्। देवाही गुनाही दुई लक्ष्मीनियाका 10 वर्षीय मोहम्मद रमतुल्ला सहित उही उमेरका रोशन खातुन र सबनन खातुन बेपत्ता भएको प्रहरीले जनाएको छ। आज दिउँसो 2 बजेतिर नदीमा नुहाउन पसेका बेला डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन्। बालबालिकाको नेपाल प्रहरी र सशस्त्रको टोलीले खोजी गरिरहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ। सरकारले झुटा विवरण पेश गरेर राहदानी र नागरिकता लिनेलाई जरिवाना मात्रै तिराउने गरी राहदानी ऐन 2076 संशोधन गर्न लागेको छ। गएको शुक्रबार परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा पेश गरेको राहदानी विधेयकमा झुटो विवरण बुझाएर राहदानी लिनेले कैद सजाएको साटो जरिवाना मात्रै तिरे पुग्ने व्यवस्था राखिएको हो। दोषी ठहरिने व्यक्तिले फौजदारी कसरको कैद सजाएको साटो प्रशासनिक प्रकृतिको जरिवाना तिरे पुग्नेछ। हालसम्म झुठा विवरण दिएर राहदानी लिनेमाथि 2 लाख रुपियाँदेखि 5 लाखसम्म जरिवाना र 1 वर्षदेखि 3 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सरकारले यही व्यवस्था परिवर्तन गर्न विधेयक ल्याएको हो। संशोधन विधेयक अनुसार झुट्टा विवरण पेश गरेर राहदानी लिएको पुष्टि भएमा 1 लाखदेखि 2 लाख रुपियाँसम्म जरिवाना हुने प्रावधान राखिएको छ। यसअघि झुट्टा विवरण दिएर नागरिकता लिनेलाई 1 वर्षदेखि 3 वर्षसम्म कैद र 1 देखि 5 लाखसम्म जरिवानाको व्यवस्था थियो। अब कानुन संशोधन भएमा झुटो विवरण दिएर नागरिकता लिनेलाई 1 देखि 2 लाख जरिवाना हुनेछ। यसअघि अदालतबाटै सजाय ठहर हुने गरेकोमा जरिवानाको निर्धारण महानिर्देशकबाट हुने व्यवस्था मिलाइएको छ। सरकारले राजसभा सभापति रवि लामिछानेको दोहोरो पासपोर्ट काण्डलाई सहज पार्ने गरी संशोधन विधेयक ल्याएको भन्दै आलोचना पनि भएको छ। नेपाली काङ्ग्रेसको इतर पक्षले 15 महाधिवेशनका सबै प्रक्रिया स्थगित गर्न संस्थापनसँग माग गरेको छ। इतर पक्षको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशाङ्क कोइरालाले केन्द्रीय कार्य समितिलाई पत्र बुझाउँदै 15 महाधिवेशन सम्बन्धी सबै गतिविधि यथास्थितिमा राख्न माग गर्नुभएको हो। काङ्ग्रेस संस्थापन पक्षले आउँदो असोज 16 देखि 19 सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय स्थानीयमा दर्ता गराइएको कोइरालाको ध्यानाकर्षण पत्रमा सर्वोच्चबाट पुनरावलोकनको निशा जारी भएकाले वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामाथि कानूनी प्रश्न खडा भएको दावीसहित महाधिवेशनका गतिविधि रोक्न माग गरिएको छ। पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै राजनीतिक साङ्गठनिक र आर्थिक निर्णय नगर्न तथा सबै संरचनालाई साबिक अवस्थामा राख्न माग गरिएको छ। पत्रमा वर्तमान सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको हैसियतमा पत्र दिइएको छ। थापासहित प्रदेश जिल्ला क्षेत्रीय पालिका वडा कार्य समिति र निर्वाचन आयोगलाई समेत बुधार्थ दिइएको यो पत्रमा अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी गतिविधि अघि बढाएमा अदालतको अवहेलना र कानुनी प्रतिकूलताको जिम्मेवार हुने चेतावनी समेत दिइएको छ। यसैबीच नेपाली काङ्ग्रेसको संस्थापन बाहिरको समूहले निवर्तमान सभापति शेरबहादुर देउवा विमानस्थलमा उत्रिएपछि 5,000 नेता कार्यकर्तासहित एस्कोर्टिङ गर्ने तयारी गरेको छ। देउवा पर्सि मध्याह त्रिभुवन विमानस्थल उत्रने तालिका छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले मुलुकमा सुरक्षा न्याय र सुशासनको अवस्था अत्यन्तै नाजिक भएको भन्दै सरकारको आलोचना गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राई,
2: यस्तो देश जुन देशमा सुरक्षा छैन, न्याय छैन, सेवा सुविधा र अवसर छ, राज्यले सबैभन्दा पहिला दिनुपर्ने सुरक्षा हो। सुरक्षित छैन नागरिक आज।
1: इरानले ज्यान लिने धम्की दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टर्कीबाट बेलायतसम्मको यात्रा गोप्य बनाइएको खुलासा भएको छ। अङ्काराको नेटो शिखर सम्मेलनपछि ट्रम्पलाई टर्कीबाट बेलायत लैजाने क्रममा क्याटरिङ ट्रकमा लुकाएर सैन्य विमानसम्म पुर्याइएको द वासिङटन पोस्ट र द न्युयोर्क टाइम्सले खुलासा गरेका हुन्। शिखर सम्मेलनपछि ट्रम्पलाई C-32E सैन्य विमान मार्फत बेलायत लगिएको थियो, तर पत्रकार र व्हाइट हाउसका केही कर्मचारीलाई उहाँ पुरानै एयरफोर्स वनमा यात्रा गरिरहेको विश्वास दिलाइएको थियो। अङ्काराबाट बेलायत निस्कनु अघि ट्रम्पले पनि पुरानो समयको सम्झनाका लागि पुरानो हल्का निलो रङको एयरफोर्स वनमा जाने बताउनु भएको थियो। तर अङ्कारा विमानस्थलमा ट्रम्पलाई सामान ओसार्ने क्याटरिङ ट्रकमा लुकाएर अर्को सैन्य विमानसम्म पुर्याइएको थियो। पुरानो एयरफोर्स वनलाई भने ट्रम्प त्यही विमानमा यात्रा गरिरहेको देखाउन प्रयोग गरिएको थियो। विमानभित्रका पत्रकारलाई समेत ट्रम्प त्यही विमानमा रहेको विश्वास थियो। विमान उड्ने बेला उनीहरूलाई झ्यालका पर्दा बन्द गर्न भनिएको थियो। व्हाइट हाउसका केही कर्मचारी समेत ट्रम्प त्यही विमानमा रहेको ठानिरहेका थिए। ट्रम्प बोकेको सैन्य विमान बेलायतको समयअनुसार राति 10:15 बजेतिर पुगेको थियो। पुरानो एयरफोर्स वन भने त्यसको केही मिनटपछि मात्र बेलायत पुगेको थियो। बेलायत पुगेपछि ट्रम्पलाई फेरि पुरानो एयरफोर्स वनमा लगिएको थियो। उहाँले त्यही विमानबाट ओर्लिए जस्तो गर्दै पत्रकारतिर हात हल्लाउँदै कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ विमानतिर जानुभएको थियो। व्हाइट हाउसका संचार निर्देशक स्टिभ च्युङले राष्ट्रपतिको सुरक्षाका लागि सबै उपाय अपनाइएको बताउनु भएको छ। हवस् त, खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: नगद हुँदा चाहिँ चाहिँ एउटा पैसाको बिम्ब टिपेको गीत राखे नेपालीमा एउटा उखान पनि छन् छ हुन त धेरै उखान छ श्रोताहरू छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेरी धन देख्दा महादेवको पनि तीन नेत्र जल्छ भन्ने एउटा उखान रहेको छ यस्तै यस्तै गीत राखेँ मैले नारी हस्ताक्षर गीतकार यशोदा थापा अर्थात् यशो थापाले लेख्नु भएको यो गीतमा स्वर सङ्गीत भने दिनेश गौतमको रहेको थियो र गीत पश्चात बेबेस गोर्खा रेडीको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु यशुदा थापा अर्थात् यशु थापाजी त यतिखेर बेल्जियमतिर हुनुहुन्छ कार्यक्रम पनि सुन्दै हुनुहुन्छ जस्तो लाग्छ मलाई र अब भने चाहिँ म व्यवसायमा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै गर्दाखेरि ओमप्रसाद थापा काउचा दाईले बेलायतबाट एउटा नम्बर दिनुभएको छ र उहाँले चाहिँ हाम्रा गुल्मी जिल्लाको नवचर्चित नृत्य कला कि धनी कला थापा मगर भन्ने लेख्नु भएको छ कलाजीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु कलाजी नमस्ते सन्चै हुनुहुन्छ हामी पनि एकदम ठिक छु अनि तपाईँ कहाँ हुनुहुन्छ अहिले ए तपाईँको बसाइ चाहिँ बुटोल नि हो
1: बसाइ बुटोल कहिले गुल्मी त्यस्तै छ
0: गुल्मी चाहिँ कहाँ हो तपाईँको
1: मेरो गुल्मी शान्तिपुर नजिकै
0: ए भनेपछि जे होस् गुल्मी बुटोल आउजाउ भइरहन्छ के छ भुटोलतिरको मौसम कस्तो छ यो अब बर्सातको समय साउन पनि करिब करिब जान लागिसक्यो होइन कस्तो छ
1: अहिले त ठिकै छ हजुर एकदमै गर्मी पनि भन्न मिल्दैन
0: अनि उहाँले हाम्रो जिल भनौँ नव नृत्य कला भनेर नाम पनि कला थापा मगर हुनुहुँदो रहेछ भनेपछि तपाईँ चाहिँ नृत्य गर्नुहुन्छ भनेपछि डान्सर होइन भनेपछि त यो नाच्नु धेरै बाँच्नु पनि भन्छन् नाच्ने चाहिँ राम्रो पनि हो होइन र तपाईँको यो नृत्य यात्रा चाहिँ कहाँबाट सुरु भयो गुल्मीबाटै हो के छ अब यसलाई करियर बनाउने सोचमा हुनुहुन्छ कि भनेपछि ए बुढेसकालमा करियर नबनाउने तर एउटा सोखको रूपमा चाहिँ यसलाई लिइरहनु भएको छ किन हौ मनै मार्नु भएछ त न भनेर एकदम भनेपछि होइन नि अहिले हेर्नुहोस् त अहिले पनि हाम्रा पुराना नायक मिथिला शर्मालाई हेऱ्यो भने अहिले पनि नाचिरहनु भएको छ होइन अनि आज सम्झनु भयो क्या तपाईँलाई हाम्रो ओमप्रसाद थापा काउचा दाईले उहाँ बेलायतबाट कार्यक्रम सुनिरहनु भएको छ आफ्नो जिल्लाको चेलीलाई सम्झाउनु भएको छ ओम दाई लगायत तपाईँलाई चिन्नुहुने अनि गुल्मीवासीहरूलाई केही भन्न चाहनुहुन्छ बेलायत लगायत विश्वभरि छरेर बस्नुहुने तपाईँका जिल्लावासीहरूलाई सबैजना तपाईँहरू त्यता सबैजना ठिकठाकै हुनुहुन्छ उसो भने अनि अब काठमाडौँ चाहिँ आउनु भएको छैन होला अब तपाईँले अघि भनिहाल्नु भयो यसलाई करियरको रूपमा लिने त होइन सोखको रूपमा भनिहाल्नु भयो कहिलेकाहीँ यसो भनौँ स्टेजतिर पनि नाच्नु भएको छ कि
1: छ हजुर स्टेजतिर छ अस्ति भर्खर सुटिङको लागि आएको
0: थिएँ ए हजुर भनेपछि जस यसलाई एक किसिमले भने तपाईँले करियरको रूपमा पनि लिँदै हुनु रहेछ नि किन स्टेजमा नाच्नु सुटिङमा जानु भनेपछि होइन एउटा पार्ट टाइमको रूपमा भए पनि यसलाई कन्टिन्युटी चाहिँ दिनु होला खुसी लाग्यो आज तपाईँसँग यसरी संक्षिप्त कुराकानी गर्ने मौका मिल्यो अनि ओम दाईलाई पनि धन्यवाद दिन चाहन्छु र तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु है त हस् नमस्ते हामी बिदा हुन्छौँ है त हजुर श्रोताहरू उहाँ हुनुहुन्थ्यो कला थापा मगर बुटोलमा बस्नुहुँदो रहेछ र उहाँको नम्बर चाहिँ मलाई फानब्रो बेलायतबाट ओमप्रसाद थापा काउचा दाईले दिनुभएको थियो ओमप्रसाद थापा दाईलाई धन्यवाद दिन चाहन्छु नाच्ने कुरा गर्दाखेरि एउटा नाचौँ नाचौँ लाग्ने गीतको सम्झना पो आयो मलाई कति राम्रो फुल जस्तै चिटिक्कै यो गीत सुन्दाखेरि यसै नाचौँ जस्तो लाग्छ अहिलेलाई भने म यही गीत यहाँहरू माझमा राख्न चाहन्छु स्वर रहेको छ यसमा भानु ओली र गायिका अन्जु गौतमको अहिलेलाई भने यही गीत यहाँहरू माझमा राख्न चाहन्छु भानु ओली र अन्जु गौतमको स्वरमा

रेडियो। तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

हल्लाहरू यो गीत राखे श्रोताहरू यहाँहरू माझमा इस्माइल दासको स्वरमा गीत लेख्नु भएको थियो नूतन भूषालले भने सङ्गीत रहेको थियो यसमा सङ्गीतकार सुनिल मास्केको र यो गीत पश्चात बिएबिएस गोर्खालीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आदरणीय श्रोताहरू अब भने मैले टेलिफोन लिने क्रमलाई रोक्नै पर्ने भएको छ किनकि हाम्रो भनौँ यो सिस्टममा केही खराबी आएको हुनाले टेलिफोनलाई लिङ्क गर्न सकिरहेको छुइनँ र हाम्रा प्राविधिक मित्रको पनि बिदा रहेछ र अर्का प्राविधिक मित्र पनि फर्किसक्नु भएको कारणले गर्दाखेरि यहाँ भएको सिस्टममा आएको खराबीलाई मैले यो प्रत्यक्ष कार्यक्रममा मिलाउन पक्कै पनि असमर्थ भएको छु यसको लागि क्षमा चाहन्छु कहिलेकाहीँ हाम्रो यो स्टुडियोमा रहेका भनौँ डेस्कटपहरू अनि मिर्याट कहिलेकाहीँ जाम हुने गर्छ रोकिने गर्दछ र समयको ख्याल गर्नुपर्ने हुन्छ हामीले त्यही भएर पनि यहाँ मैले यता मिलाउन थाले भने बोल्नलाई रोक्नुपर्ने हुन्छ र अलिकति समस्या आएको कारणले गर्दाखेरि टेलिफोन लिङ्क जोड्न असमर्थ भएको छु क्षमा चाहन्छु र तपाईँको प्रतिक्रिया चाहिँ पढिहाल्छु यहाँ हरिराईजी लेख्नुहुन्छ फेल्थम लन्डनबाट हुनुहुन्छ तुलसी सर नमस्कार म पनि हाजिरी जनाउँदै यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा मिठा मिठा गीत सङ्गीतका साथै आफन्तजनहरूसितको कुराकानी सुरुबाटै सुनेर मनोरञ्जन लिइरहेछु है धन्यवाद सबैलाई शुभ दिन भन्नुभएको छ हरिराईजीलाई धन्यवाद दिन चाहन्छु उहाँ फेल्थम लन्डनबाट हुनुहुन्छ सधैँ नै कार्यक्रम सुन्नुहुन्छ र सुनेर हामीसित यस्तै गरी जोडिनुहुन्छ प्रतिक्रियाको माध्यमबाट उहाँलाई धन्यवाद दिन चाहन्छु जुनिना राई बहिनीले नमस्ते तुलसी दाई भन्ने लेख्नुभएको छ जुनिना बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु फोन चाहिँ हाम्रो जुनिना बहिनी पनि नउठाउनु हुँदो रहेछ हरिराईजीले पटक पटक सम्झनु भयो मैले धेरै पटक फोन गरेँ अहँ पटक्कै फोन उठाउनु भएन फ्यामिली कनेक्टिङमा तर आज रेडियो सुन्नुभएकोमा चाहिँ यहाँलाई धन्यवाद दिन चाहन्छु यसै गरी यहाँ भुवन गुरुङ दाई लेख्नुहुन्छ नमस्कार तुलसीजी छ्याजलो सुन्दैछ हजुरको लभली कार्यक्रम भन्नुभएको छ भुवन गुरुङ दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु बेबे

र यसै गरी यहाँ अन्य श्रोताहरूको प्रतिक्रिया पनि देखिरहेको छु, उहाँहरूको प्रतिक्रिया पढिहाल्छु। नूतन भूषालजीले पनि कार्यक्रम सुनिरहनु भएको छ, उहाँ लेख्नुहुन्छ, नमस्कार सर, सुनिरहेछु यस्तै पुलबाट, म पनि निकै ओहोर दोहोर गरेको छु तर खुट्टा कमाउँदै, हल्लिँदा त झनै साथु नै पो जान्छ, जे होस् पुरानो दिनमा पुऱ्याइदिनु भएकोमा धन्यवाद भन्ने लेख्नु भएको छ। नूतनजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, पुरानो दिनको सम्झना गर्नुभयो, यहाँलाई धन्यवाद दिन चाहन्छु। साधुराम गुरुङज्यू लेख्नुहुन्छ, उहाँ अहिले साधुरामजी चाहिँ बेलायतबाट हुनुहुन्छ, जो आफै पनि गीतकार हुनुहुन्छ। साधुराम गुरुङजी उहाँ लेख्नुहुन्छ, नमस्कार तुलसीजी, म पनि हजुरको अत्यन्तै लोकप्रिय कार्यक्रम फ्यामिली कनेक्टिङ अन्तर्गत पुराना मिठा मिठा फिल्मी गीतहरू सुनेर पनि आनन्द लिइरहेछु है, तर बेलायतमा बाहिर निस्कनै गाह्रो भइरहेछ, गर्मी फेरि त्यसपो पटक फर्केर आयो है हजुर, धन्यवाद भन्नुभएको छ। अब बेलायतमा यस्तो न्यानो गर्मी पन भएको कुरा लेख्नुभयो, यो राम्रै कुरा हो, तर यो जलवायु परिवर्तनको कारणले पनि हुनसक्दछ यस्ता भनौँ मौसममा फेर बदलाव। केही दिन अगाडि मैले गएको हप्ता होला फ्यामिली कनेक्टिङमा एउटा अम्बक राखेको थिएँ, काँडे अम्बक, त्यो साह्रै मिठो हुन्थ्यो, भित्र चाहिँ त्यसमा दाना पनि हुने गर्दथ्यो, त्यो हाम्रो गाउँघरतिर खुबै पाइन्थ्यो, तर आजकल पाइँदैन रहेछ, बोटै मासियो भन्छन्। यो सायद यो जलवायु परिवर्तनको साथसाथै यो खोला ठुल्ठुला खोलाहरूमा चाहिँ यो विद्युत निकाल्ने यो होडबाजी चलेपश्चात वरपरको मौसममा पनि अर्थात् वातावरणीय प्रभाव चाहिँ अवश्य पर्ने रहेछ, त्यही कारण पनि हुनसक्दछ यस्ता चिजहरू, यस्ता वनस्पतिहरू मासिँदै गएको अनि मौसममा पनि फेरबदल आएको यसै कारण हुनसक्दछ। साधुराम गुरुङजीलाई धन्यवाद दिँदै अब नै म युवराज चमलागाईले गाउनुभएको एउटा गीत राख्न चाहन्छु। साधुराम गुरुङले लेख्नुभएको गीत हो, युवराजजी त्यतिखेर युएसएतिर हुनुहुन्छ।

युवराज समलगाईको स्वरमा रहेको गीत राखे साधुराम गुरुङज्यूले धन्यवाद भनेर लेख्नु भएको छ। बेलायतबाट गीतकार साधुराम गुरुङको गीत रचना रहेको निकै नै मिठो गीत छ, कर्णप्रिय गीत छ। यो गीत पश्चात श्रोताहरू फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। कार्यक्रम सडिमसँग फ्यामिली कनेक्टिङमा मैले अघि नै यहाँहरूलाई जानकारी गराइसकेको छु। अब भने मैले टेलिफोनहरूलाई लिने छुइनँ किनकि केही प्राविधिक गडबडी भएको कारणले गर्दाखेरि टेलिफोन लिङ्क जोड्न असमर्थ भएको छु र हामी राम्रो साथमा रहेको स्टुडियोमा रहेका डेस्कटप मध्ये हामी सधैँ प्रयोग गर्ने हामीले प्रयोग गरिरहेको डेस्कटपको चाहिँ क्रसर नचलेको र भनौँ जाम भएको कारणले गर्दाखेरि अब भने मैले तपाईँहरूको यो प्रतिक्रियालाई पनि पढ्नको लागि चाहिँ मैले मोबाइलको सहारा लिएको छु, तर डेस्कटप भने चाहिँ अहिले पूर्ण रूपमा जाम भएको छ। प्राविधिक मित्र नरजङ दाईको विदा रहेछ र केबल भाइ पनि घर फर्किसक्नु भएको रहेछ, त्यही कारणले गर्दाखेरि यताको समस्या सल्भ गर्न असमर्थ भए। त्यही भएर तपाईँका टेलिफोन नम्बरहरू चाहिँ लिने क्रमलाई रोकेको छु। अर्को हप्ता फेरि पनि कुराकानी गरौँला यहाँहरूले दिनुभएका मोबाइल र टेलिफोन नम्बरहरूमा। अर्को हप्ता म अवश्य कुराकानी गर्नेछु। पुष्कर श्रेष्ठजीले मामाको छोराको नम्बर दिनुभएको थियो, मैले सुरुमै फोन पनि डायल गरेको थिएँ, उहाँको फोन लागिरहेको थिएन, फेरि गर्छु भन्ने सोचमा बस्दा बस्दै यता प्राविधिक समस्या आएको हुनाले यता जोडिन सकेन। अब भने म एउटा गीत राख्न चाहन्छु, गायिका रूपी सिन्जाली मगरले गाउनुभयो गीत, रूपी जित यतिखेर बेलायततिरै हुनुहुन्छ।

0: TFBS Gorkha Radio.
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद.
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त.
2: होस्, छोडिदिउँ, ठिकै छ. बरु फेरि नआउला नि यहाँ.
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ. साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ. यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk.

झुल्के घामको किरणसँगै उडी गए जहाजमा यो गीत राखेँ मैले यहाँहरू माझमा। रोशन गुरुङको स्वरमा गीत लेख्नु भएको थियो गणबहादुर थापा मगरले, भने सङ्गीत रहेको थियो यसमा गणेश पराजुलीको र वैदेशिक रोजगारीको सिलसिलामा 150 भन्दा बढी देशमा नेपालीहरू जाने गर्दछ। सायद यो 150 भन्दा बढी देशहरूमा जाने ती तन्नेरीहरूको लर्को देखेर नि गीतकारले यो गीत लेखेको हुनुपर्दछ। 110 देशलाई चाहिँ नेपाल सरकारले नै वैदेशिक रोजगारीको लागि 110 देशलाई चाहिँ खुला गरेको छ भने अन्य देशहरूमा पनि लुकुछिपी जाने गरेको एक तथ्याङ्कले देखाएको छ। र यो देशमा बढ्दो बेरोजगारीको एउटा डरलाग्दो सङ्केत पनि हो, किनकि यति धेरै देशहरूमा नेपाली श्रमिकहरू नेपाली तन्नेरीहरू जानु भनेको चाहिँ देशले रोजगारी नदिँदाको परिणाम हो। र घर छोडेर ऋण काटेर त्यो परदेश जाँदै गरेका ती तन्नेरीहरूको भनौँ भिडलाई देखेपछि गीतकारले सायद यो गीत कोरेको हुनुपर्दछ। र यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज मैले कार्यक्रमको दोस्रो खण्डमा चाहिँ मगरसँग युकेका कोषाध्यक्ष मन थापा मगरसित कुराकानी गर्छु भनेर सुरुमै बाचा गरेँ, तर उहाँको कार्यव्यस्तताको कारणले गर्दा उहाँ असमर्थ भयो आउनु। उहाँले नि क्षमा मागिसक्नु भएको छ। र अब नि म तपाईँका प्रतिक्रियाहरू पढ्ने क्रमलाई यहाँ यशुदा सुवेदी लेख्नुहुन्छ। हो, हाम्रा यशु थापाजीले अहिले यशुदा सुवेदी भनेर आफ्नो फेसबुक आइडी बदल्नु भएको रहेछ। नमस्ते तुलजी, कार्यक्रम सुन्दैछु है हजुर लगायत सबै सजगप्रति नमन गर्दछु भन्नुभएको छ। उहाँ चाहिँ अहिले बेल्जियमबाट हुनुहुन्छ। यसै गरी यहाँ मिनी कालीकोटे राईजीले बेलायतबाट नमस्ते तुलजीदाई सुनिरहेछ रेडियो भनेर लेख्नु भएको छ। सुन्दर पुल भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी छवि थापा मगरज्यूले पनि तुलसीजी सुनेर साथ दिँदैछु भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। होमा पायम लिम्बूले पनि ग्रेट पिक्चर सेवा र तुलसीजी भन्नुभएको छ। होमा पायम लिम्बूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र फ्यामिली कनेक्टिङमा मैले जानकारी गराइसकेको छु, टेलिफोनहरू लिने मैले यस कारणले पनि जमर्को गरिन, हाम्रो प्राविधिक समस्या आएको कारणले गर्दाखेरि अलिकति अप्ठ्यारो परेको हुनाले यहाँले दिनुभएको टेलिफोन नम्बरमा मैले आज जोडिन सकेन, कुराकानी गर्न सकिनँ, यसको लागि क्षमा चाहन्छु। र भने गीतै राख्न चाहन्छु। हामी कार्यक्रमको प्रचार प्रसारतिर पनि पुग्दैछौँ र यति बेला भने चाहिँ अघि मैले कार्यक्रमको सुरुवातमा 4 नेपाली चलचित्रका गीतहरू राखेँ भने, पुरानो नेपाली चलचित्रको गीत राखेको थियो भने, अब भने चाहिँ एउटा नेपाली नयाँ चलचित्र नयाँ नेपाली चलचित्रको गीत राख्न चाहन्छु। हुन त यो चलचित्र धेरै अगाडि मिज्यू नाममा चलचित्र आइसकेको छ र फेरि अर्को मिज्यू चलचित्र निर्माण भएको छ। मिज्यू चलचित्रमै समेटेको एउटा गीत राख्न चाहन्छु, श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वरमा शब्द सङ्गीत श्रीकृष्ण बम मल्लकै रहेको छ। मैले त गीत त यहाँहरू माझ राख्ने जमर्को त गरेँ, तर कहिलेकाहीँ भनिन्छ नि प्रविधिले हामीलाई फेरि धोका दिने गरेको छ। फेरि पनि म यो गीत सुनाउने कोसिस चाहिँ जारी राख्छु।

हजुर श्रोताहरू गइराखेर काइलीको याद आउँछ यो गीत पश्चात अभने श्रोताहरूको याद गर्दा गर्दै पनि सबैले नेटो काटिसकेछ मैले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेछ ओझेल पर्ने बेला भइसकेछ र आज जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो सुनिदिनु भएकोमा धन्यवाद सुनेर जोडिनु सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिँदै कार्यक्रमको बिसौनीमा पुछारमा भने चाहिँ म गायिका आस्था रावतको स्वरमा रहेको एउटा रमाइलो गीत यहाँहरूमा आज छाड्दै कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ बाटो ओझेल पर्न चाहन्छु बिदा हुन चाहन्छु तपाईँहरूको बाँकी बोल शुभ रहोस् सुरक्षित रहोस् नमस्ते।

0: सरकारले सुनसरी र सिराहाको प्रदर्शनमा गोली लागेर ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गरेको छ। आजको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गरेको हो। साउन 9 गते राति दुई समुदाय बीचको झडपमा देवानगंज 3 कप्तानगंजमा ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घाइते जय प्रकाश मेहताको उपचारका क्रममा विराटनगर र रविन्द्रको काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो। देवानगंज घटनापछि भड्किएको हिंसाका क्रममा सिराहा गोल बजारमा भएको प्रदर्शन गणेश कुमार यादवको ज्यान गएको थियो। गृहमन्त्री सुदन गुरुङले मृतकका राहत क्षतिपूर्ति लगायतका विषयमा परिवारसँग सहमति गर्नु भएको थियो। सरकारले झुटा विवरण पेश गरेर राहदानी र नागरिकता लिनेलाई जरिमाना मात्रै तिराउने गरी राहदानी ऐन 2076 संशोधन गर्न लागेको छ।
1: गएको शुक्रबार परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा पेश गरेको राहदानी विधेयकमा झुटो विवरण बुझाएर राहदानी लिनेले कैद सजायको साटो जरिमाना मात्रै तिरे पुग्ने व्यवस्था राखिएको हो। दोषी ठहरिने व्यक्तिले फौजदारी कसरको कैद सजायको साटो जरिवाना तिरे पुग्नेछ। हालसम्म झुठा विवरण दिएर राहदानी लिनेमाथि 2,00,000 रुपियाँदेखि 5,00,000 जरिवाना र 1 वर्षदेखि 3 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। संशोधन विधेयक अनुसार झुट्टा विवरण पेश गरेर राहदानी लिएको पुष्टि भएमा 1,00,000देखि 2,00,000 रुपियाँसम्म जरिवाना हुने प्रावधान राखिएको छ। यसअघि झुट्टा विवरण दिएर नागरिकता लिनेलाई 1 वर्षदेखि 3 वर्षसम्म कैद र 1,00,000देखि 5,00,000 जरिवानाको व्यवस्था थियो। अब कानून संशोधन भएमा झुटो विवरण दिएर नागरिकता लिनेलाई 1-2 लाख जरिवाना हुनेछ। यसअघि अदालतबाटै सजाय ठहर हुने गरेकोमा जरिवानाको निर्धारण महानिर्देशकबाट हुने व्यवस्था मिलाइएको छ। सरकारले राज्यसभा सभापति रवि लामिछानेको दोहोरो पासपोर्ट काण्डलाई सहज पार्ने गरी संशोधन विधेयक ल्याएको भन्दै आलोचना पनि भएको छ।
0: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीका करार मासिक तथा दैनिक जालादारी श्रमिकले भक्तपुर सानो टिमीमा परिषदको केन्द्रीय कार्यालय घेराउ गरेका छन्। रोजगारीको सुरक्षा, कामको निरन्तरता र सेवा सुविधा सुनिश्चितता लगायतका माग राख्दै करार श्रमिक संघर्ष समितिले सिटिभिटीको केन्द्रीय कार्यालय घेराउ गरेको हो। समितिले रोजगारीबाट बाहिरिएका 74 जना श्रमिकलाई पुनः काममा जोड्नुपर्ने करार कर्मचारीलाई दशैं पेस्की पोसाक प्रशिक्षण दुर्गम र स्थानीय भत्ता
2: गर्ने स्पोर्ट्स इभेन्ट अन्तर्गत शहीद लखन थापा मगर मेमोरियल कप आयोजना हुने गर्थ्यो र एभ्री इयर उहाँहरूले फुटबल राख्नुहुन्थ्यो भने फुटबल टुर्नामेन्ट राख्नुहुन्थ्यो भने यो वर्षदेखि गल्फ टुर्नामेन्ट राख्नु भएको छ। यसै क्रममा गल्फ ओआईसी हुनुहुन्छ क्याप्टेन ताम देगा दाजु, हामी उहाँसँग कुराकानी गरिरहेका छौँ। दाजु, तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दै अब भने बाँकी प्रसङ्गलाई हामी अघि बढाउँ।
0: यो टोलीले धनुषाको कमला नगरपालिका सहित रौतहटका गरूडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिका पुगेर जनप्रतिनिधि, कर्मचारी र सरोकारवालासँग छलफल गर्नेछ। टोलीले बजेट निर्माण र नगरसभा सञ्चालनमा देखेका समस्या पहिचान गर्दै समन्वय गर्ने मन्त्रालयले जनाएको छ। व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धिकरणको मुद्दामा विशेष अदालतले 1 करोड धरौटी मागेको छ। आज भएको थुनछेक बहस पछि गोल्छासँग अदालतले 1 करोड धरौटी मागेको हो। न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइराला गुजलासले धरौटी माग गर्ने आदेश दिएको हो। त्यसअघि बकपत्र गराइएको थियो। व्यवसायी गोल्छा यसअघि पनि 1 करोड धरौटी बुझाएर रिहा हुनु भएको थियो। गत साउन 12 गते काठमाडौँ जिल्ला अदालतले बिमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख गरी 1 करोड धरौटी माग गरेको थियो। इरानले ज्यान लिने धम्की दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टर्कीबाट बेलायतसम्मको यात्रा गोप्य बनाइएको खुलासा भएको छ।
1: अङ्काराको नेटो शिखर सम्मेलनपछि ट्रम्पलाई टर्कीबाट बेलायत लैजाने क्रममा क्याटरिङ ट्रकमा लुकाएर सैन्य विमानसम्म पुर्याइएको वाशिङटन पोस्ट र न्यूयोर्क टाइम्सले खुलासा गरेका हुन्। शिखर सम्मेलनपछि ट्रम्पलाई C-32E सैन्य विमान मार्फत बेलायत लगिएको थियो, तर पत्रकार र व्हाइट हाउसका केही कर्मचारीलाई उहाँ पुरानै एयरफोर्स वनमा यात्रा गरिरहेको विश्वास दिलाइएको थियो। अङ्काराबाट बेलायत निस्कनु अघि ट्रम्पले पनि पुरानो समयको सम्झनाका लागि पुरानो हल्का निलो रङको एयरफोर्स वनमा जाने बताउनु भएको थियो। तर अङ्कारा विमानस्थलमा ट्रम्पलाई सामान ओसार्ने क्याटरिङ ट्रकमा लुकाएर अर्को सैन्य विमानसम्म पुर्याइएको थियो। पुरानो एयरफोर्स वनलाई भने ट्रम्प त्यही विमानमा यात्रा गरिरहेको देखाउन प्रयोग गरिएको थियो। विमानभित्रका पत्रकारलाई समेत ट्रम्प त्यही विमानमा रहेको विश्वास थियो। विमान उड्ने बेला उनीहरूलाई झ्यालका पर्दा बन्द गर्न भनिएको थियो। व्हाइट हाउसका केही कर्मचारी समेत ट्रम्प त्यही विमानमा रहेको ठानिरहेका थिए।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

मिठो कौडा भाका संगीता थापा र मिलन थापाका आवाजमा सुनाए प्रिय श्रोताबृन्द, यही गीतको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवाकोसेलीको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम। न्यानो युवा टक्राउन चाहन्छु, म शिरी सनवार तपाईँको सेवामा छु। आजको यो प्रस्तुतिलाई लिएर तपाईँहरू सबैजनालाई कार्यक्रममा स्वागत, युवा टक्राउँदै अब अगाडि लिएर जान चाहे ठिक चार बजेसम्मको लागि आज तपाईँसँग म रहनेछु कार्यक्रममा। समय भने अहिले 1:13 गएको छ दिउँसोको, र यो बेलायतको समय हो। बेलायतमा दिउँसो भइरहेको छ भने बेलायतभन्दा बाहिर विभिन्न ठाउँमा विभिन्न समय पक्कै पनि भएको छ। जहाँ जहाँ जुन जुन समयमा सुन्नुहुन्छ त्यहीको स्थानीय समयअनुसारको मेरो अभिवादन स्वीकार्नुहोला अनि कार्यक्रममा साथ दिनुहोला भन्न चाहन्छु। यतिखेर आउनुहोस् अब आजको यो कार्यक्रमको कुरा गरौँ। मङ्गलबारको कार्यक्रम हो यो आज। यसर्थमा यस्तो मिठा मिठा लोकभाकाहरू तपाईँको लागि एकपछि अर्को राख्दै जाने मेरो तयारी पनि रहेको छ। आज विक्रम सम्बत 2083 साल साउन महिनाको 26 गते, तदनुसार 11 अगस्त सन् 2026 मङ्गलबारको दिन परेको छ। र आज मङ्गलबारको यो प्रस्तुतिमा आजको यो कार्यक्रममा तपाईँलाई अब भने मैले अगाडि लिएर जान चाहेकी छु यस्तै मिठा मिठा लोकगीत सङ्गीतहरूको साथसाथमा अन्य सरसामग्रीहरूतर्फ। कार्यक्रमको यो चरणमा तपाईँको लागि हाम्रो मौसमको जानकारी पश्चात अब एकैछिनपछि म हेल्थ सेगमेन्टमा हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा तपाईँहरूको ध्यान आकर्षण पनि म गराउनेछु। अनि यसको अलावा तपाईँको लागि चाहिँ म राख्नेछु कार्यक्रमको दोस्रो चरणमा छड्के सलाम। र सधैँ नै छड्के सलाम तपाईँले सुन्ने गर्नुभएको छ कार्यक्रमको दोस्रो चरणमा मङ्गलबारको दिनमा, होइन? र आज पनि हाम्रो दाजु योगराज राईको प्रस्तुतिमा रहनेछ डब्लुओटी रिटायर्ड सुक्रिम राईज्यूसँग गरिएको कुराकानी, उहाँ र उहाँको चाहिँ धर्मपत्नी पद्मा राई, उहाँहरू दुईजनासँगको कुराकानी रहेको छ। यो कुराकानी आज तपाईँको लागि राख्नेछु, सुन्दै गर्नुहोला। अनि कार्यक्रमको अन्तिम चरणमा मिठा मिठा गीत सङ्गीतको साथमा विविध सही समसामयिक विषयवस्तुका जानकारीहरू कुराकानीहरू जे जस्तै छन् म तपाईँसँग सेयर गर्दै नै जानेछु। त यिनै विविध सरसामग्रीसहित ठिक 4 बजेसम्म तपाईँको सेवामा म रहनेछु। तपाईँहरू सबैले साथ दिनुहुन्छ होला भन्ने आशा पनि गर्दछु। आजको मेट अफिसले दिएको जानकारी अनुसार मौसम कस्तो छ हेरिहालौँ। आज चाहिँ मेट अफिसले एम्बर वेदर वार्निङ स्पेसली युज एक्सट्रिम हिटको लागि इस्यु गरेको कुरा जनाएको छ। र सबैतिर चाहिँ होइन, केही इङ्ल्यान्डको चाहिँ पूर्वीय भूभागहरूतिर चाहिँ एम्बर वेदर वार्निङ इस्यु गरिएको छ। तर आजको लागि नभएको यो एक्सट्रिम हिट चाहिँ थर्सडे यानि कि आउने बिहिबार बिहानको 9 बजेदेखि रातिको 12 बजेसम्म हुने जानकारी गराएको छ। र हिट चाहिँ बिस्तारै बिस्तारै पिक हुँदै जाने देखिन्छ। र यो हिट वेभ जस्तो गरेर एकैचोटि लामो समयसम्मको लागि त रहने छैन, तर एकैचोटि पिक गरेर त्यही समयमा चाहिँ फेरि त्यो पछाडि नर्मलमा पनि फर्किने कुरा पनि जानकारी हामीलाई मिलेको छ। यो चाहिँ विशेष गरिकन यो पूर्वीय भूभागहरूतिर धेरै यसको चाहिँ असर रहने देखिएको छ है। र यसबाट हुन सक्ने जति पनि स्थिति छ हेल्थसँग रिलेटेड, त्यसमा चाहिँ नि अलिकति ध्यान पुर्याउनु नै पर्ने हुन्छ भनेर भनिएको छ है। र थर्सडेको दिनमा चाहिँ एकदमै पिक हुनेछ हिट यो विकको लागि। र दक्षिण र दक्षिण पूर्वीय भूभागमा शुक्रबार पनि केही वार्म रहनेछ, तर बिस्तारै बिस्तारै शनिबार अनवर्ड चाहिँ नि अलिकति चिसो हावाको कारणले गर्दाखेरि अलिकति यो मौसममा केही सुधार भएको महसुस भने पक्कै पनि गर्न सकिनेछ। यो अर्ली वार्निङ तपाईँहरूको लागि मैले सेयर गरिहालेँ जुन चाहिँ वेट अफिसले हामीलाई दिएको छ। र आजको कुरा गर्नुपर्दा सुक्खा छ, घमाइलो छ धेरै जस्तो ठाउँमा, हावा पनि मन्द गतिमा चलिरहेको छ। उत्तर पश्चिमी स्कटल्यान्ड र पश्चिमी नर्दर्न आयरल्यान्डका भूभागहरूमा चाहिँ नि केही बदली रहने देखिएको छ, हल्का फुल्का वर्षा पनि हुनसक्छ। अनि घाम लाग्ने ठाउँमा चाहिँ एकदमै न्यानो पनि बढेको महसुस गर्न सक्नुहुन्छ तपाईँले। अनि रातिको कुरा गर्नुपर्दा सुदूर उत्तर पश्चिम भूभागहरूमा राति वर्षा जारी रहनेछ, तर सुक्खा रात रहने चाहिँ बाँकी भूभागहरूमा चाहिँ आकाश खुला रहेर। त यो मौसमको जानकारी, मौसम विवरण मैले तपाईँसँग सेयर गरेँ। र अब भने अगाडि बढ्नुपर्दा सुनको भाउ त निकै नै माथि गएछ, तपाईँहरूले सुन्दै पनि आउनु भएको छ होला, फलो गर्दै हुनुहुन्छ होला है। हिजोभन्दा 6,400 रुपियाँ बढेको छ आज। छापावाल सुन प्रति तोला 3,07,900 रुपियाँमा कारोबार भइरहेको छ। अनि चाँदी प्रति तोला 4,780 रुपियाँमा कारोबार
भइरहेको रहेछ। यो चाहिँ सुन चाँदीको दरभाव जुन तलमाथि फ्लक्चुएट भइ नै रहन्छ, यस विषयवस्तुमा मैले जानकारी तपाईँलाई गराएँ। र अब अगाडि बढ्नु पर्दाखेरि तपाईँको लागि अर्को एउटा मिठो लोक भाका राख्ने मेरो तयारी रहेको छ, र यसको साथसाथमा आजको हेल्थ सेगमेन्टतर्फ पनि तपाईँलाई लिएर जान्छु। अहिलेको लागि अन्जु पन्त र परेश राईले गाउनुभएको गीत मेरो प्लेलिस्टमा रहेछ, सुनिहालौँ है त।

0: BFBS Gorkha Radio.
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर BSD हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
2: BFBS गोर्खा रेडियो।

दिवाको सिलिमामा स्वास्थ्य चर्चाको पालो परेको छ। आदरणीय श्रोतावृन्द, स्वास्थ्य चर्चामा आज हामी कुरा गर्दैछौँ एउटा यस्तो पेय पदार्थको बारेमा जसले चाहिँ विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ, तर त्यो पेय पदार्थ तपाईँ हामीमध्ये धेरैले पिउने पनि गरेका छौँ है। र आज यस

विषयवस्त में हेल्थ सेगमेंट अंतर्गत तपाईं को लागि जानकारी लिएर म हाजिर भएको छु र त्यो पिय पदार्थ के हो भन्नुहुन्छ भने त्यो हो एनर्जी ड्रिंक्स हजुर एनर्जी ड्रिंक्स तपाईं हामी सबैले कुनै न कुनै बेला पिएकै हुनुपर्छ होइन रेडबुल मन्स्टर लगायतका यस्ता पेय पदार्थहरू थुप्रै छन् जसले चाहिँ नि एनर्जी ड्रिङ्क भनेर चाहिँ नि बजारीकरण गरिएको हामी पाउँछौँ तर त्यो एनर्जी ड्रिङ्कले हामीले एनर्जी बुस्ट गर्नको लागि पिउँछौँ पनि तर त्यो एनर्जी ड्रिङ्कको लत लाग्यो भने त्यसको नियमित सेवन भयो भने चाहिँ नि हाम्रो शरीरमा स्वास्थ्यमा कस्तो असर पुर्याउँछ भन्ने कुरा चाहिँ हामीले ध्यान दिइरहेका हुँदैनौँ मार यही नै खान्छौँ किनभने यसबाट हाम्रो स्वास्थ्यलाई घाटा पुगिरहेको हुन्छ त यही विषयवस्तुलाई आज उठाउने मेरो तयारी रहेको आउनुहोस् आजको हेल्थ सेगमेन्टमा अब यस विषयवस्तुमा कुरा गरिहालौँ एनर्जी ड्रिङ्क्स भन्ने बित्तिकै अब नामैले भन्छ एनर्जी यानि कि ऊर्जा होइन ऊर्जा बढाउने र एकदमै अलर्ट बनाउने उद्देश्यले बनाइएका पेय पदार्थ हुन् यिनमा सामान्यतया कस्ता कस्ता सामग्रीको संयोजन हुन्छ भन्नुहुन्छ भने भिटामिन बी र अन्य थपिएका पदार्थहरू हुन्छ उच्च मात्रामा क्याफिन हुन्छ टाउरिन ग्वाडान र जिन्जेङ जस्ता उत्तेजक पदार्थ हुन्छ र चिनी वा कृत्रिम मिठास पनि हुन्छ कफी वा चियाको तुलनामा एनर्जी ड्रिङ्क्सको एउटै क्यान वा बोतलमा धेरै मात्रामा क्याफिन हुन सक्छ जुन कहिलेकाहीँ धेरै कप कफी बराबर पनि हुन्छ कतिपय एनर्जी ड्रिङ्क्सको एउटै कन्टेनरमा एकभन्दा बढी सर्भिङ हुन्छन् त्यसैले आफूले सोचेभन्दा धेरै क्याफिन सेवन गर्न पुगिन्छ यसरी कतिपय एनर्जी ड्रिङ्क्सले प्राकृतिक वा स्वास्थ्यका लागि राम्रो सामग्री भएको दावा गर्छन् तर यो दावा चाहिँ पक्कै पनि सही होइन भनेर हामीले भुल्नु हुँदैन त यसै एनर्जी ड्रिङ्क्सको कुरा गर्दाखेरि यसबाट स्वास्थ्यमा पर्ने बेफाइदाको विषयवस्तुमा कुरा गर्छु सबैभन्दा पहिला त मुटुको स्वास्थ्यको कुरा गर्छु उच्च मात्रामा क्याफिन र उत्तेजक पदार्थले मुटुलाई विशेष रूपमा असर गर्छ एनर्जी ड्रिङ्क सेवन गरेपछि क्याफिन छिट्टै नै रक्त प्रवाहमा पुग्छ र मुटुमा रहेको रिसेप्टरलाई उत्तेजित गर्छ यसले मुटु कति छिटो र कति बलियोसँग धड्किन्छ भन्नेमा असर पनि पार्न सक्छ तपाईँलाई मुटु ढुकढुक भएको वा मुटुको धड्कन असामान्य भएको महसुस हुनसक्छ जसलाई एरिदमिया भनेर भनिन्छ क्याफिन सेवनले रक्तचापलाई बढाउन सक्छ कहिलेकाहीँ उल्लेखनीय रूपमा नै बढाउँछ लामो समयसम्म उच्च रक्तचाप रहँदा हृदयघात स्ट्रोक वा हृदय विफलताको जोखिम पनि बढ्न सक्छ यो प्रभाव उमेरका आधारमा मात्र सीमित हुँदैन युवा अथवा अन्यथा स्वस्थ मान्छेहरूले पनि धेरै एनर्जी ड्रिङ्क सेवन गरेपछि आपतकालीन उपचार आवश्यक पर्ने अवस्था सामना गर्न सक्छन् यसै गरिकन स्नायु प्रणालीको कुरा गरौँ अब धेरै मात्रामा क्याफिन सेवन गर्दा स्नायु प्रणाली अत्याधिक उत्तेजित हुन सक्छ यसले एङ्जाइटी हात खुट्टा काँप्ने बेचैनी वा प्यानिक अट्याक जस्ता समस्या निम्त्याउन सक्छ एनर्जी ड्रिङ्क्सले सामान्य निन्द्राको चक्रमा पनि असर पार्न सक्छ दिनको सुरुवातमा सेवन गरे पनि र पर्याप्त निन्द्रा नहुँदा शरीरलाई पुनस्थापित हुन हार्मोनलाई नियमन गर्न र ऊर्जा सन्तुलित राख्न कठिन हुन्छ त्यसपछि दिनभरि काम गर्न फेरि एनर्जी ड्रिङ्क्समा नै भर पर्नुपर्ने अवस्था आउन सक्छ जसले यस्तो चक्र तोड्न कठिन बनाउँछ यसै गरिकन एनर्जी ड्रिङ्क्सले पाचन प्रणालीमा पनि समस्या निम्त्याउन सक्छ यसले वाकवाकी लगाउने एसिड रिफ्लक्स बढाउने र डिहाइड्रेसन गराउन पनि सक्छ अनि रगतमा चिनीको मात्रा अचानक बढेपछि त्यसपछि ऊर्जा अचानक घट्न सक्छ अनि रगतमा चिनीको मात्रा पटक पटक बढिरहँदा टाइप 2 मधुमेह जस्ता मेटाबोलिक समस्याको जोखिम पनि बढ्न सक्छ यसै गरिकन मस्तिष्क र मानसिक स्वास्थ्यको पनि कुरा गरौँ है मस्तिष्क र मानसिक स्वास्थ्यमा पनि यसको असर पुग्ने रहेछ प्रिय श्रोता भने उत्तेजक पदार्थले मनोदशा ध्यान केन्द्रित गर्ने क्षमता र भावनात्मक नियन्त्रणमा पक्कै पनि असर पार्छ यसले मान्छेलाई बढी चिडचिडापन बनाउने बेचैनी महसुस गराउने हुनसक्छ बारम्बार एनर्जी ड्रिङ्क्सको सेवन गर्दा क्याफिनमा निर्भरता हुन सक्छ अनि यसको प्रभाव कम भएपछि टाउको दुख्ने वा अन्य विथड्रअल लक्षणहरू पनि देखिन सक्छ यसै गरिकन क्याफिनको यो कुरा मैले गरेँ जसले गर्दाखेरि मस्तिष्क र मानसिक स्वास्थ्यमा यसको धेरै असर पुग्छ भनेर पनि भनिसकेका छु मृगौलाको पनि कुरा गरौँ अब है क्याफिनले शरीरबाट तरल पदार्थ कमी गराउन सक्छ विशेष गरी कडा शारीरिक र गतिविधिका क्रममा पानीको सट्टा एनर्जी ड्रिङ्क सेवन गर्दा डिहाइड्रेसन पनि हुनसक्छ जसले मृगौलालाई थप दबाब पार्न सक्छ त यस प्रकारका चाहिँ असरहरू हाम्रो शरीरमा हाम्रो स्वास्थ्यमा देखिन्छ मुटुदेखि लिएर स्नायु प्रणाली पाचन प्रणाली मस्तिष्क मानसिक स्वास्थ्य मृगौला आदि इत्यादि सम्पूर्ण महत्त्वपूर्ण जुन हाम्रो चाहिँ सिस्टमहरू छन् बडीको होइन यसमा चाहिँ यसको
प्रभाव पर्दो रहेछ, नकारात्मक रूपमा प्रतिकूल असर पर्दो रहेछ। यस अर्थमा पनि हामीले चाहिँ नि यस प्रकारको एनर्जी ड्रिङ्क्सको जुन सेवन छ यसलाई चाहिँ तोड्नुपर्छ, कम गर्नुपर्छ, यसबाट छुटकारा लिनुपर्छ भन्ने कुरालाई बिर्सन हुँदैन। त अहिलेको लागि यति नै गर्छु म, अगाडि अब यसै विषयवस्तुमा अन्य जानकारीहरू तपाईँसँग सेयर गर्ने छु, तर त्योभन्दा अगाडि छोटो विश्राममा हामी कुशल लिम्बु थुलुङ र मनु नेमाले गाउनु भएको एउटा मिठो लोक भाका सुन्छौँ, र यो म्युजिकल ब्रेक पश्चात हामी फेरि पनि अगाडि बढ्छौँ हाम्रो हेल्थ सेगमेन्ट अन्तर्गतको यो सामग्रीतर्फ।

0: रेडियो तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो पीएफ

अङ्खङ आइजीले अझै नै बिर्सेको छैन सोचले. मिठो गीत सँगसँगै हाम्रो यो छोटो साङ्गीतिक विश्राम पनि सम्पन्न भयो. अब हामी अगाडि फेरि पनि बढ्छौँ आजको हाम्रो हेल्थ सेगमेन्ट अन्तर्गतको सामग्रीतर्फ. एनर्जी ड्रिङ्क्सको बारेमा आज कुरा हुँदैछ. त एनर्जी ड्रिङ्क्स पिउनाले के कस्तो प्रकारको समस्याहरू स्वास्थ्यमा देखिन्छ भन्ने कुरा मैले गरिसकेको छु, तपाईँहरूको लागि राखिसकेको छु होइन. र अब चाहिँ यही सिलसिलालाई अगाडि म बढाउने तयारीमा छु. प्रिय श्रोताबृन्द, कति मात्रालाई धेरै मानिन्छ त एनर्जी ड्रिङ्क्स पिउँदाखेरि भन्ने विषयवस्तुमा पनि अलिक कुरा गर्छु है. त अधिकांश स्वास्थ्य वयस्कका लागि एएफडीले सामान्यतया दिनमा 400 मिलिग्रामभन्दा बढी क्याफिन सेवन नगर्न सिफारिस गर्छ. तर एनर्जी ड्रिङ्क्सको लेभल हेर्दा यो मात्रा धेरै हुन्छ. कतिपय एनर्जी ड्रिङ्क्सको एउटै क्यानमा 200-300 मिलिग्रामसम्म क्याफिन हुन्छ. एकभन्दा बढी क्यान पिउँदा वा कफी तथा अन्य क्याफिनयुक्त उत्पादनसँगै सेवन गर्दा तपाईँ सुरक्षित सीमाभन्दा धेरै माथि पुग्न सक्नुहुन्छ. त कस्ता कस्ता मानिसले एनर्जी ड्रिङ्क सेवन गर्दा विशेष गरी ध्यान अप्नाउनुपर्छ, विशेष सावधानी अप्नाउनुपर्छ, वा पूर्ण रूपमा चाहिँ एनर्जी ड्रिङ्क्सलाई चाहिँ नेग्लेक्ट गर्नुपर्छ अथवा पिउनु हुँदैन भन्ने कुरा पनि अलिकति म चर्चा गर्न चाहन्छु. क्याफिन पाचन क्षमता कम भएका व्यक्तिहरूलाई, जसले चाहिँ क्याफिनलाई राम्ररी डाइजेस्ट गर्न सक्दैनन्, उनीहरूले एनर्जी ड्रिङ्क्स नपिएकै राम्रो. यसै गरिकन उच्च रक्तचाप भएको, मुटु रोग भएको वा एङ्जाइटी डिसअर्डर भएका व्यक्तिहरू भए, यसै गरिकन गर्भवती वा स्तनपान गराइरहेका व्यक्ति अनि किशोर किशोरी तथा बालबालिका, यिनीहरूले चाहिँ एनर्जी ड्रिङ्क्सबाट टाढा रहेको धेरै नै राम्रो मानिन्छ है. र तपाईँको शरीरले धेरै क्याफिन सेवन भएको सङ्केत दिन्छ. यदि कुनै लक्षण देखिएमा क्याफिन सेवन रोकेर तुरुन्तै चिकित्सकीय सल्लाह लिनुपर्छ भन्ने कुरालाई ध्यान दिँदै अब केही लक्षणहरू पनि म कुरा गर्छु. छाती दुख्नु, चक्कर लाग्नु वा बेहोस हुनु, यसै गरिकन लगातार टाउको दुख्नु, मुटु तीव्र वा अनियमित रूपमा धड्किनु, अत्याधिक थकान हुँदाहुँदै पनि निदाउन कठिन हुनु, यस प्रकारका कुनै पनि लक्षण तपाईँलाई देखिएको छ र तपाईँ चाहिँ एनर्जी ड्रिङ्क्सको सेवन नियमित रूपमा गर्नुहुन्छ भने तपाईँले चाहिँ तुरुन्तै आफ्नो स्वास्थ्य संस्थामा सम्पर्क राखिहाल्नुपर्छ अथवा सरसल्लाह लिइहाल्नुपर्छ. यसै गरिकन एनर्जी ड्रिङ्क्सका स्वास्थ्य विकल्पहरूको कुरा गर्छु है. त अब म यदि तपाईँलाई ऊर्जा बढाउने तथा अनि शरीरका लागि तुलनात्मक रूपमा सुरक्षित उपाय चाहिएको छ भने आफ्नो चिकित्सकसँग कुरा गर्नुहोस्. ऊर्जाको स्तर सुधार गर्न र शरीरमा अत्याधिक उत्तेजना नल्याउन तपाईँले केही उपायहरू अप्नाउन सक्नुहुन्छ. जस्तो कि निन्द्रालाई प्राथमिकता दिनुहोस्, दैनिक कति ऊर्जावान महसुस गर्नुहुन्छ भन्नेमा तपाईँको लागि जुन नियमित र पर्याप्त निन्द्राको ठुलो भूमिका हुन्छ है. अधिकांश वयस्कलाई हरेक रात करिब 8 घन्टा निन्द्रा आवश्यक पर्छ. विशेष गरी लामो दिनमा 20 मिनटको छोटो पावर न्यापले पनि मद्दत गर्न सक्छ. यसै गरी कम क्याफिन भएको पेय पदार्थको छनौट, सीमित मात्रामा कफी, चिया वा माचा सेवन गर्दा तुलनात्मक रूपमा सहज तरिकाले ऊर्जा बढाउन सकिन्छ. थपिएको चिनी, कृत्रिम मिठास र एनर्जी ड्रिङ्क्समा सामान्यतया पाइने अन्य पदार्थ कम गर्न आफ्नो पेयलाई हल्का बनाउन सकिन्छ. यसै गरिकन प्रोटिन र जटिल कार्बोहाइड्रेटयुक्त सन्तुलित खाना खानुहोस् र प्रशस्तै पानी पिउनुहोस्, जसले गर्दाखेरि प्राकृतिक रूपमा शरीरलाई पोषण मिल्दछ. अनि नियमित व्यायाम गर्नुहोस्, नियमित शारीरिक गतिविधिले ऊर्जा स्तरलाई स्थिर राख्न र समग्र स्वास्थ्य सुधार गर्न मद्दत गर्छ. दिनभरि लामो समयसम्म निष्क्रिय रहँदा थकान महसुस नहोस् भनेर बिचबिचमा छोटो समय हिँडुल वा शारीरिक गतिविधिहरू गर्नु पनि जरुरी छ. यसै गरिकन आवश्यक परे भिटामिन बारे विचार पनि गर्नुहोस्, शरीरमा आइरन वा भिटामिन बीको कमी हुँदा ऊर्जा अलिक कम भएको महसुस हुन्छ. ऊर्जा कम भएको महसुस हुँदाखेरि कति अल्छी लाग्ने, अलिकति चिडचिडापन भएको जस्तो महसुस हुने, लेथार्जिक भनेर भन्छ नि, कुनै पनि प्रकारको काम गर्नु गर्नमा उत्साह नहुने, त्यो प्रकारको चाहिँ एउटा अनुभव हुनसक्छ. तपाईँ हामी सबैलाई यो कुनै न कुनै बेलामा त्यस्तो खालको महसुस भएको हुन पनि सक्छ होइन. यस्तो बेलामा चाहिँ नि तपाईँले आफ्नो शरीरमा चाहिँ भिटामिन्सहरूको लेभल चेक पनि गर्न सक्नुहुन्छ र सोही अनुसारको सप्लिमेन्ट आवश्यक परेको छ भने तपाईँ त्यसको त्यसको सेवन पनि गर्न सक्नुहुन्छ है. तर सप्लिमेन्ट आवश्यक छ कि छैन भन्ने कुरा चाहिँ स्वास्थ्य सेवा प्रदायकले परीक्षण तथा मूल्याङ्कन पछि निर्धारण गर्छ. त स्वास्थ्य कर्मीको चाहिँ सल्लाह लिएर तपाईँले सप्लिमेन्ट चाहेको खण्डमा सप्लिमेन्ट पनि लिन सक्नुहुन्छ है. यसरी चाहिँ एनर्जीलाई पनि आफ्नो भनौँ न बुस्ट गर्न सकिन्छ.
त केही मानिसका लागि एनर्जी ड्रिङ्क्सले तत्काल ऊर्जा दिएको महसुस त हुन्छ, तर थकानको वास्तविक कारण पहिचान गर्न सकेमा छोटो समयका लागि गरिने उपाय दीर्घकालीन बानी बन्नबाट रोक्न सकिन्छ। वास्तविक ऊर्जा क्यानबाट आउँदैन, आफ्नो स्वास्थ्यको राम्रो हेरचाहबाट आउँछ। त आदरणीय श्रोताबिन, आज हामीले एनर्जी ड्रिङ्क्सको बारेमा केही कुरा गऱ्यौँ। एनर्जी ड्रिङ्क्स गर्ने बानी छ भने हामीलाई कस्तो प्रकारको चाहिँ स्वास्थ्यसँग सम्बन्धित समस्याहरू आउन सक्छ भन्ने विषयवस्तुमा कुरा गरेँ। अब एउटा मिठो तामाङ सेलो रामचन्द्र काफ्रे र प्रासी साकेको आवाजमा सुनाउँदै समाचारतर्फ तपाईँलाई लिएर जान्छु। त्यसपश्चात कार्यक्रमको दोस्रो चरणमा फेरि हाम्रो भेट हुनेछ।

0: सरकारले सुनसरी र सिरहाको प्रदेशमा गोली लागेर ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ।
1: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने, सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने, पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय काउन्सिलर अफिस खोल्न सहमति दिने, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती बारालाई नियुक्ति गर्ने र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
0: नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले साउन 9 गते प्रदेश सरकारमा सहकार्यका लागि गरेको 3 बुँदे सहमति कार्यान्वयन गर्न निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डले हस्ताक्षर गर्दै 5 बुँदे निर्देशन जारी गर्नुभएको छ। 5 बुँदे निर्देशनमा सरकार गठनको आधार, मन्त्रालय बाँडफाँडको आधार, मन्त्रालय छनौट गर्ने क्रम, प्रदेश सरकारको न्यूनतम साझा प्रतिबद्धता र सहकार्य दिगो बनाउने उद्देश्य उल्लेख छ। व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धिकरणको मुद्दामा विशेष अदालतले 1 करोड़ धरौची मागेको छ। आज भएको थुनछेक बहसपछि गोल्छासँग अदालतले 1 करोड़ धरौटी मागेको हो। न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो। त्यसअघि बकपत्र गराइएको थियो। व्यवसायी गोल्छा यसअघि पनि 1 करोड़ धरौटी बुझाएर रिहा हुनु भएको थियो। गत साउन 12 गते काठमाडौँ जिल्ला अदालतले बीमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख गरी 1 करोड़ धरौटी माग गरेको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राई,
2: यस्तो देश जुन देशमा सुरक्षा छैन, न्याय छैन, सेवा सुविधा र अवसर छ, राज्यले सबैभन्दा पहिला दिनुपर्ने सुरक्षा हो। सुरक्षित छैन नागरिक, आज हामी सांसदहरू पनि सुरक्षित छैन, कोही पनि सुरक्षित छैन, नो वान इज सेफ इन नेपाल। जे पनि हुन सक्ने स्थिति छ। यो देशलाई देश जस्तो बनाइराख्नका लागि हामीले के गर्नुपर्छ? हामी तयार छौँ, म चाहिँ तयार छु र हाम्रो दल तयार छ। नैतिकता नै बल्लो, नैतिकता नै शक्ति हो। अब हामी आफैले नैतिकता गुमाउँछौँ भने हामीलाई कसैले पत्याउनेवाला छैन। प्रधानमन्त्रीज्यूले नैतिक जिम्मेवारी बहन गरेर त्यसो गरेर बालहट गर्नु हुँदैन। प्रधानमन्त्रीज्यूलाई हामी त्यो भन्न चाहन्छौँ। न्याय पनि छैन यो देशमा, होइन? उदाहरणका लागि त्यही माइतीघर जाँदा हुन्छ, कति महिनादेखि त्यहाँनिर कोही मान्छे बसेर डेढामा, होइन, त्यो उसमा पालमा तपाईँको चाहिँ घाममा बसिरहेको छ। ती माइती घरमा बसेका मान्छेहरूलाई भेट्न चाहिँ सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालयका मन्त्रीहरू जानुभयो। प्रश्न गर्न चाहन्छु, जानुहोस् तपाईँहरू त्यहाँ मन्त्रालयमा, तपाईँको चाहिँ एसीको तपाईँको हावा खाँदै बसेर देश भेट्न सकिँदैन। कहिले चाहिँ यही सदनबाट चाहिँ हामीले नगरौँ है भन्दा भन्दै ताली बजाएर चाहिँ पास भएको बजेटहरू चाहिँ फेरि स्टेटसबाट चाहिँ कता के गर्ने भन्ने कुराहरू सुन्छु। त्यस्तो केटाकेटीपनले देश चल्दैन।
0: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिडिभिटीका करार, मासिक तथा दैनिक जालाधारी श्रमिकले भक्तपुर सानो ठिमेमा परिषदको केन्द्रीय कार्यालय घेराउ गरेका छन्। रोजगारीको सुरक्षा, कामको निरन्तरता र सेवा सुविधा सुनिश्चितता लगायतका माग राख्दै करार श्रमिक संघर्ष समितिले सिडिभिटीको केन्द्रीय कार्यालय घेराउ गरेको हो। समितिले रोजगारीबाट बाहिरिएका 74 जना श्रमिकलाई पुनः काममा जोड्नुपर्ने, करार कर्मचारीलाई दशैं पेस्की पोसाक प्रशिक्षण, दुर्गम र स्थानीय भत्ता लगायतका सुविधा उपलब्ध गराउनु पर्ने माग पनि गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पक्षमा उभिनु भएको छ। निजी क्षेत्रलाई विश्वकप र अरू अन्तर्राष्ट्रिय खेलको हिस्सेदारी दिने प्रस्ताव ल्याएपछि इन्फान्टिनो चौतर्फी निशानामा परेका बेला ट्रम्पले उहाँलाई साथ दिनुभएको हो। ट्रम्पले इन्फान्टिनोलाई हटाउने प्रयास गर्नु गम्भीर भूल हुने चेतावनी समेत दिनुभएको छ। विश्वकपको हिस्सेदारी बेच्ने योजना विफल भएपछि इन्फान्टिनोमाथि राजीनामा दिन दबाव बढ़िरहेको छ। संवाददाता नेट केली।
3: Well, in a Truth Social post, Mr. Trump said removing the FIFA president would actually be a costly move. He called him a fantastic leader of football's governing body, who has presided over the most successful World Cup. It's clear he's fully supporting Mr. Infantino to stay on, as calls for a resignation continues.
0: अख्तियारले इलामको चुलाचुली गाउँपालिकाका 2 जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। खबर यति नै, नमस्कार।
4: BFBS गोर्खा रेडियो हो।

मिठो सोरठी भाका सुन्दै हुनुहुन्थ्यो तपाईँले यतिखेर भीमसाह पदम केसी वन्दना पाण्डे अनि साथीहरूको आवाजमा. र यो मिठो गीतको साथसाथमा यो लोक भाकाको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवाकोशैलीको यो चरणको शुभारम्भ भइसक्यो. दोस्रो चरणमा अहिले हामी रहेका छौँ. यो दोस्रो चरणको प्रस्तुति सँगसँगै अगाडि बढ्नुपर्दा कार्यक्रमको यो चरण अन्तर्गत भने हामी सुन्दैछौँ अब अगाडि हाम्रो छड्के सलाम. छड्के सलाम अन्तर्गत दाजु योगराज राईले आज कुराकानी गर्नुभएको छ हाम्रो श्रोताहरू हुनुहुन्छ डब्लु टू सुप्रिम राई र पद्मा राई. उहाँहरू दुईजनासँग गरिएको रमाइलो भलाकुसारी आज तपाईँको सेवामा अब राख्ने मेरो तयारी रहेको छ र तपाईँहरू सबैले यसलाई सुनेर इन्जोय गर्नुहुन्छ होला भन्ने आशा पनि गर्दछु. त यही आशाको साथमा आदरणीय श्रोतावृन्द अब भने अर्को एउटा मिठो लोक भाकातर्फ तपाईँलाई लिएर गइहाल्छु किनभने यो आजको हाम्रो सामग्री पनि तपाईँको लागि राख्नुपर्ने हुन्छ. यसर्थमा अहिलेको नैको लागि भने आज मिठा मिठा लोकगीत सङ्गीतहरू सुनिरहेको कारणले गर्दाखेरि एउटा पुरानो मिठो गीत म तपाईँको लागि राख्ने तयारीमा रहेकी छु. शम्भु राई र उषा किरण अधिकारीले गाउनु भएको छ.

प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको

0: counting on the march. Left! Salute!
1: 1, 2, 3, 4, 5, down, 3. कार्यक्रम छड्के सलाम
2: हजुर बीएफएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम छड्के सलामबाट नमस्कार. म योगराज राईको यो कार्यक्रममा चाहिँ ब्रिटिस आर्मीबाट भर्ती हुनुभएका ब्रिगेड अफ गोर्खासबाट भनौँ न सापहरू अनि गुर्जियाहरूसँग कुराकानी गर्ने गर्छौँ प्रत्येक हप्ता. र यो हप्ताको चाहिँ कार्यक्रममा गत हप्ताबाट भनौँ न डब्लुटु रिटायर सुक्रिम राई साप हुनुहुन्छ र उहाँको घर चाहिँ खोटाङ हो. पछि धरान भयो हुँदै अहिले युकेको यसमा बसोबास गर्नुहुन्छ. X7Z को चाहिँ उहाँ सदस्य हुनुहुन्छ अनि हाम्रो दिदी हुनुहुन्छ पद्मा राई दिदी. उहाँ एकदमै राम्रो बोल्नु हुँदोरहेछ. इन्डियाको भान्जी त पढ्नु भयो होइन र उहाँहरूको स्टोरीहरू सुनिरहेका छौँ. साप चाहिँ 27 अक्टोबर 1976 चाहिँ धरान गोपा क्याम्प भन्थ्यो त्यहाँ भर्ती हुनुभएको रहेछ अनि फेरि पेन्सन पनि 27 अक्टोबर 1994 जानुभएको रहेछ र उहाँसँग कुराकानी गरेको छौँ. 2006 सालमा उहाँ चाहिँ यहाँ बेलायत आउनुभएको रहेछ. फोकल्यान्ड वारको कुरा हामी विस्तार विस्तार त्यतिर जानेछौँ. साप फेरि हप्ता कार्यक्रम वेलकम छ हजुरलाई.
3: थ्याङ्क यू भेरी मच.
2: हजुर दिदी नमस्कार.
4: धन्यवाद भाइ.
2: कस्तो लागिरहेको छ साप यो रेडियोमा कुराकानी गरिआउँदा तपाईँ
3: मलाई खुसी लागेको छ किनकि अहिलेसम्म जस्तै नेपालीमा यस्तो रेडियोमा बोलेको थिइनँ. इट इज फर्स्ट टाइम हो होइन. खुसी नै छु. मेरो आफ्नो श्रीमतीसँगको एउटा कहानी भन्नु पाउँदा गर्नु पाउँदा खुसी नै छु. म
2: दिदीलाई चाहिँ
4: मलाई पनि एकदमै खुसी.
2: हङकङमा फ्यामिली वाला बस्नुभयो?
4: ज्यू हजुर.
2: त्यहाँ पनि बिहेभियर थियो नि?
4: थियो हजुर.
2: हजुर
4: सुन्थे. मैले गीतहरू पनि मतलब माग गरेको थिएँ अघि. एकदमै राम्रो ब्रोडकास्ट गरिदिनु भएको थियो. हजुर तिनवटा गीत हुन्थ्यो नि त्यतिखेर चाहिँ एकदमै राम्रो लाग्थ्यो. बिहेभियर सुनिबस्थे.
2: भाग लिनुहुन्थ्यो?
4: भाग लिएर होइन फोन इनमा गरिनँ तर एउटा गीतहरू चाहिँ मागेको थिएँ. हजुर उहाँ बाहिर हुनुहुन्थ्यो त्यतिखेर चाहिँ. हजुर
2: राइट. साप त अब कविताहरू पनि लेख्नु हुँदो रहेछ. कविता कुसुम कार्यक्रमहरू थियो पर्वती थियो कहीँ पठाउनुहुन्थ्यो?
3: म त्यो लेख्दिनँ थिएँ होइन. हुन त कहिलेकाहीँ मैले एउटा मात्रै कविता लेखेको थिएँ जुन चाहिँ यो फोकलेनदेखि हामी फर्किँदाखेरिको लेखेको थिएँ तर त्यो पब्लिक भएन नि त. पब्लिक भयो तर त्यो कहाँ छ पनि. तर त्योभन्दा पहिला यो यो एउटा मैले जुन चाहिँ तर फोकल्यान्ड वार सकेर हामी युगन्डामा चाहिँ लेखेको त्यो चाहिँ एउटा छ होइन. अरू चाहिँ थुप्रै छ मेरो होइन. मलाई आज कस्तो भयो भन्नेहरू शीर्षकहरू त्यही मेरो डायरी कहाँ हरायो तिमीलाई देखेपछि भन्ने चिज छ होइन. कहाँ कहाँ भन्नेहरू छ मेरो के लेख्छु कस्तो मलाई भयो भने वाट इज आई फिल इट भन्ने चिजहरू छ केहरू छ होइन त्यो लेखेको छु. अनि अर्को छ भनौँ त्यसको कहानी भरे आउँछ होला होइन भरे म भन्छु होइन. त्यस कारणले हुन त सबै मैले बिहा गरिसकेपछि बुढिया पाएपछि मलाई के लाग्यो भन्यो नि आधी संसार मेरो संसार चाहिँ पुरा भयो सबभन्दा आई फिल द्याट वान होइन. अनि

0: गर्नुहुन्छ
1: घरमा त अब होइन खाना त त्यस्तोहरू बनाउनु पर्दैन उहाँले, म गरिहाल्छु जस्तै यताउति सबै मलाई
2: जाँदा पनि पक्का
1: हजुर
2: कटक्क राखेको रहेछ है त्यो उहाँको हो कि तपाईँ
1: दुईजना हजुर उहाँले पनि गर्नुहुन्छ, म त्यसमा उहाँले पहिला मोडल ऊ गर्नुहुन्छ होइन
2: यसरी
1: बनाउनुहुन्छ किनभने अब म्यानेजमेन्ट उहाँले मजाले गर्नुहुन्छ त्यति मलाई आउँदैन अनि टक्कै त्यसमै ठक ठक ठक राख्छु उहाँले हो नि त उहाँ र म नै हो हजुर।
2: कति रिसाउनुहुन्छ?
1: रिसाउनु त अब रिसाउनुहुन्छ
2: किनभने
1: हिजो आज धेरै रिसाउनुहुन्छ अनि कहिले काहीँ जिस्काउँछु हटफेल होला है भन्छु त्यति किनभने होइन यो अब फरक हुँदो रहेछ क्या, पहिला चाहिँ बच्चाहरू बढ्दै गएको अर्कै जिन्दगी होइन त्यसले गर्दाखेरि अनि अहिले चाहिँ अब धेरै फरक हुन्छ। अब
3: उसले रिसाउँछ तर मैले उसले मैले रिसाउने एउटा वातावरण नै दिँदिन भनेकै होइन, रिसाउनुको जे पनि अर्थ हुन्छ जो
2: रिसाउँ कसरी दिनुहुन्न त
3: म जस्तो सबै चिज मैले रेडी जसमा हरेक चिजमा 100% अप टु डेट छ भने उसले कम्प्लेन गर्ने मौकै छैन। सबभन्दा पहिला
2: मैले कहाँ हुन्छ नि यस्तो फुलसुल लिएर दिने सरप्राइज दिने त्यस्तो पनि गर्नुहुन्छ बर्थडेतिर स्पेसल ओकेजनतिर के
3: उसलाई त्यो गर्छु म, तर त्योभन्दा पनि उसलाई चाहिँ मैले म के मान्छ के चाहन्छु म जति बुढिया तिनवटा चिज चाहिन्छ मैले चाहिँ भन्छु क्या बुढियालाई के चाहिन्छ तिनवटा चिजमा मलाई चाहिन्छ भने एउटा चाहिँ खाँदाखेरि बुढिया हुनुपर्छ
2: ए अगाडि
3: मिठो नमिठो भने उसलाई भन् मिठो भयो नमिठो भयो भने पाएँ नि बुढियालाई
2: त होइन
3: होइन त्यो त हो नि अधिकार छ नि त्यसैले रिसाउनुको अर्थ चाहिँ त्यो बुढिया हो त्यस कारणले
2: भएन भने रिसाउनुहुन्छ
3: रिसाउँछु
2: त्यो त हो नि त अब पकाएर पनि दिनु छ दुःख हुन्छ नि त अनि रिसायो भने त
3: होइन अर्थ हुन्छ नि
1: जस्तै तिन चिजमा चाहिँ श्रीमती मलाई
2: हुनुपर्छ
3: एउटा सुत्दाखेरि न्यानोपन हुन्छ आमा हो नि बुढिया त न्यानोपन होइन अनि हिँड्दाखेरि हेर त भन्दै होइन हिँड्दाखेरि हेर त भन्दै गर्दै कति राम्रो भन्ने तिन चिजमा
2: तपाईँ एकदम माया गर्नुहुँदैछ नत्र भने त अलिकति नयाँमा त हामी पनि हिँडेको हो पुरानो भएपछि चाहिँ अब त्यो व्यवहारले गर्दा अब बुढिया एकातिर हिँडिरहेको हुन्छ हामी त्यो भनेपछि उहाँले एकदम माया गर्नुहुँदो रहेछ होइन।
3: अब एउटा भन्छु है म तपाईँहरूलाई होइन जस्तै बुढिया बुढिया नै हो होइन बुढिया चाहिँ के हो भने बुढिया चाहिँ सबभन्दा पहिला घर मन्दिर हो है तर घरको देवी चाहिँ को त बुढिया हो होइन घरको देवी चाहिँ बुढी पुजारीको हो बुढो हो होइन पुजारी म हो भनेर भन्छु कि त्यस कारणले त्यहाँ अब पुज्ने काम जब तिमीलाई जे गर्ने भयो तिमी बेगर मन्दिर घरै होइन
2: होइन हाम्रो बाबाले भन्नुहुन्थ्यो के जस्तै घरमा अब छोरी मान्छे छैन भने घर एकदमै अँध्यारो
3: मतलबै छ मतलबै
2: आउँदैन त्यो मैले यसो सम्झिन्छु म पनि यसो घरमा बुढिया छैन हामी छोरा र म मात्रै छौँ त्यो अँध्यारो हुन्छ कि त्यहाँ कुनै चलमल हुँदैन सबै तपाईँले त्यो कुरा ल्याउनु भयो अनि उहाँ चाहिँ के कुरामा रिसाउनुहुन्छ दिदी चाहिँ
3: उसले चाहिँ मलाई दबाई खाएन भन्दाखेरि रिसाउँछ त्यो ठिकै हो रिसाएको होइन त्यो उसले चाहिँ
2: सम्झाएको
3: होइन मैले चाहिँ उसलाई केमा रिसाउँछु भने चाहिँ अब त्यहाँ गेस्टहरू छ नि गेस सबभन्दा डेन्जर हो नि म टाउन कन्ट्रोलमा काम गर्छु नि त गेस
2: काम गर्नुहुन्छ तपाईँ
3: अहिले छोडेको 2 वर्ष छोडेको अब त्यहाँ हेर्नुहोस् त त्यहाँ गेसले नै आगो लाग्छ सबभन्दा खतरा त्यहाँदेखि गेसको इलेक्ट्रिकको अनि कुनै यस्तो जाड यो इलेक्ट्रिक तारहरू हर्नर सबै मेरो हेर्नुहोस् त केही छैन सबै म छ्याक्छ गर्छु होइन त्योहरूमा अलिकति केही भयो भने चाहिँ यसो गर्नु हुँदैन यसो नगर लु त्यहाँ ग्यास बाली रहेछ होइन बाली
2: रहेछ
3: त्यहीँ बस्नु
2: पर्यो त्यो चाहिँ मेरो घरमा पनि त्यो हुन्छ कि यतापट्टि डढिसक्यो उतापट्टि टेलिभिजन
3: बोलेको बोलेकै त्यो नगर भने जहिले पनि त्यहाँ हुनुपर्छ जहिले तहिले नेग्लिजेन्स त्यसरी हुन्छ नेग्लिजेन्स नगर भन्छु
2: होइन खाना पकाउनुहुन्न
3: पकाउँदिनँ म
2: जस्तै बाहिरतिर दिदी जानुभयो तपाईँ त म एउटै क्याटेगोरी रहेछ म चाहिँ अलि त बनाउँछु तर मिठो चाहिँ
3: म ब्रेकफास्ट बनाउँछु नि ब्रेकफास्ट 2 मिनट 1 मिनटमा म बनाउँछु
2: कस्तो ब्रेकफास्ट त्यसमा फरक पर्छ नि
3: तर इङ्ग्लिस ब्रेकफास्ट
1: इङ्ग्लिस
3: सस अन्डा रोटी के केहरू चियाहरू म एक मिनटमा एकैचोटि टकटक गरेपछि एकछिनमा मैले अब पिएचपिसी कोर्स गरेको स्टार्ट लाइनमा चाहिँ हामी हो कि स्टार्ट लाइनमा त्यहाँ ड्याङड्याङ गोली हान्दैछ त्यहाँ ब्रुअप गर्नुपर्छ त्यस कारण ब्रुअप गर्नुपर्छ है तपाईँले कोर्स गर्नु भएन मैले पिएचपिसी गरेको होइन ब्रेकअनमा ब्रुअप भने डाक्टर ब्रुअप गरेर चाखिहाल्छ गुर्जीले होइन जे पनि चिया भन्दाखेरि अरू खाने थोक इन्स्ट्रक्टरले
2: कपाल काले हो कि रङ्गाको छ
3: रङ्गाको नि अलिकति रङ्गाको

0: नन मेजर त फुलिसक्यो त म त कालै देखिन्छ
1: होइन रङ्गाको
2: रङ्गा
1: अलि यङ पल्टेको
0: हजुर ठिक छ हजुर दिदी र साहबलाई धेरै धेरै धन्यवाद अब छोटो विश्राम लिउँ र त्यसपछि बाँकी कुराकानी गर्नेछौँ सुप्रिम राई साहब र दिदी पद्मा राईसँग कुराकानी गरेका छौँ अब सेकेन्ड फेजमा चाहिँ उहाँहरूको विवाह भइसकेको छ अब भर्ती किन लाग्नुभयो अलिकति त्यहाँबाट प्रसङ्ग जोड्नेछौँ
3: छड्के सलाम गोर्खा रेडियो

0: गोर्खा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
0: BFBS गोर्खा रेडियो।

0: छ र हाम्रो पाहुना हुनुहुन्छ अथवा मेरो पाहुना हुनुहुन्छ डब्लु टोली टार सुक्रिम राई साहब र उहाँको श्रीमती पद्मा राई दिदी हुनुहुन्छ X7GR को हुनुहुन्छ। साहब र दिदीलाई फेरि वेलकम।
1: थ्याङ्क यू भेरी मच।
0: हजुर ओके, अघि भर्ती किन हुनुभयो भनेर मैले सोध्दै थिएँ, खास किन भर्ती हुनुभयो? तपाईँ त पहिला मलायामा पनि बस्नु भएको रहेछ, मामासँग के कुराले चाहिँ भर्ती हुनुपर्छ भन्ने जग्गा? तपाईँहरू त एकदमै धनी परिवारको हुनुहुँदो रहेछ, त्यति बेला आवश्यक पनि थिएन होला भर्ती हुन।
1: सबभन्दा पहिला चाहिँ मैले पहिलेदेखि के भन्थेँ भने बाउको सम्पत्तिमा म एक पैसा पनि हस्तक्षेप गर्दिनँ भन्थे क्या। आफ्नो कमाइ आफैले गर्छु होइन, आफैले कमाउँछु भन्थे नि, आफैले कमाउँछु आफैले गर्छु, त्यस कारणले म भनौँ फाल्टै नै म केही नोकरी चाहिँ गर्छु नै भन्थे होइन। त्यस कारण मैले यसो सोचेँ, मैले सबभन्दा पहिला के चाहिँ गर्दा मैले सुइटेबल हुन्छ त भन्दाखेरि ब्रिटिस आर्मीमै जानु पर्यो, सबभन्दा ट्राई गर्नु पर्यो भने, अनि ट्राई गरेँ। तिनपल्टमा म भर्ती भएको
0: है, तिनपल्टमा सँगै रहेछ।
1: तिनपल्टमा फर्स्ट टाइम म लोकलमा आएको, मेरो वाइट नै पुगेन।
0: मैले त्यही गेस गर्दै थिएँ कि
1: वाइट पुगेन होइन, अनि सेकेन्ड टाइममा म केरा त होइन पानी त खाएको, अनि सेकेन्ड टाइममा मेरो यो तेह्रवालासँग हुने थिएँ, तर सेलेक्सन गर्नेले साह्रो मन पराएको थियो, तर मेरो वाइट चाहिँ 100 पनि पुगेको थिएन हो, 110 पुग्नु नै 100 पनि पुगेको थिएन होइन। त्यहाँदेखि र पनि मलाई एकछिन बस्नु है भनेको थियो। त्यसमा अर्को एकजना भने गुरुजी हुनुभयो, उहाँलाई चाहिँ उहाँको आफन्त आएर कता कता भएछ भनौँ न, त्यहाँदेखि उहाँलाई लिनुभयो, मलाई चाहिँ छोड्यो भने
0: सेकेन्ड टाइम पनि वाइट नै पुगेन।
1: अनि सेकेन्ड टाइम त्यहाँ सेकेन्ड टाइम वाइट पुगेन, अनि थर्ड टाइम चाहिँ अनि म फेरि त्यहाँदेखि उसलाई बिहा गरेँ होइन। बिहा गरेपछि अनि फेरि गएँ ट्राई गरेँ, ट्राई गर्दाखेरि चाहिँ हुन्छ। तर म पहिला अलिकति के थिएँ भने नि लिडरसिप पढ्नुको थिएँ क्या, म पुलिसहरू सबै पुलिसहरूलाई कन्ट्रोल गर्थेँ, उहाँहरू कन्ट्रोल गर्थेँ, सबै कन्ट्रोल गर्दाखेरि अनि केटाहरू कन्ट्रोल गर्थेँ, अनि के भन्यो भने हाम्रो भर्ती गर्ने साफले ल सुकिन भाइ ल यहाँ केटाहरू केही भयो भने चाहिँ अघि कन्ट्रोल गर्नु, केही हुनु नदिनु, म तपाईँलाई टिकट दिइआउँछु भन्नुभयो।
0: त्यो चाहिँ गाउँकै कुरा,
1: गाउँकै कुरा त्यहाँदेखि होइन हुन्छ साहब भने त्यहाँदेखि होइन, त्यहाँदेखि वाइट नपुगेको भयो मेरो, फेरि सबै पुग्यो। पहिला सजिलै थियो होइन, छातीमा मेरो नफुलाइने 32 फुलाएर 34-35 पुऱ्याइदिन्थेँ। लुगा खोल्दा चाहिँ म मोटो थिएँ भित्र होइन, ढिलो थिएँ, अरू चाहिँ गाला पुक्क अलिक उ थियो क्या लुगा खोल्दा चाहिँ, अनि यो कसरी गिङ्रिङ्गै भन्थ्यो नि। त्यसो गर्दाखेरि अनि पछाड बिहा भएपछि त मलाई त आवश्यकता पर्यो है।
0: विवाह भएपछि त भर्ती जाने मन भयो त, माया बढ्दै गयो होला,
1: मलाई के
0: श्रीमती छोडेर जानुपर्छ भन्ने होइन,
1: माया लाग्यो नि अब के गर्नु, माया लाग्यो तर मैले उसलाई सम्झाएँ,
0: दुःख भए त ठिकै छ, दुःख पनि नरहेछ।
1: र पनि मलाई के सोचे भने
0: दिदीलाई चाहिँ म अब भर्ती भएर जान्छु भन्दा चाहिँ कस्तो लागेको थियो दिदी?
2: नर्मल, मलाई खुसी नै लागेको थियो। म उहाँले जस्तो बिहा हामीलाई माग्नु भयो, मागेर पिताजीले दिनुभयो, अनि सानो बाउ र जेठाजु उहाँ त उताबाट लिनु आउनु भएको थियो,
0: आसामबाट
2: जेठाजु चाहिँ लिनु आउनु भएको थियो, अनि सानो बाउले चाहिँ पुर्याउनु जानुभयो, अनि पुर्याउनु जानु भएपछि 3 दिनमा पुग्यौँ रेलबाट।
0: उहाँ
2: पनि उहाँले लानु भएको, जस्तो अब राति कुरा छिनछान भयो, हजुर राति कुरा छिनछान भयो, अनि पिताजीले चाहिँ साउनमा हुँदैन भनेर असारमै हामी अब नियरली हाम्रो 50 वर्ष हुन आँट्यो,
0: हजुर पुग्यो
2: हजुर, अनि साउनमा जानु हुँदैन, लानु हुँदैन, घरमा पनि इन हुनु हुँदैन भनेर असारमै सानो बाउ अनि हाम्रो उताबाट आउनुभयो जेठाजु अनि लिनु आउनुभयो, अनि गयौँ 3 दिन ट्रेन बाई ट्रेनबाट, अनि उहाँ म जेठाजु अनि सानो बाउ 3 दिनपछि चाहिँ बडा पत्थरमा चाहिँ हामी पुग्यौँ हाम्रो घरमा। अनि गएपछि खुसी लाग्यो मलाई, अब ठुलो परिवार होइन, 25 जना एक छाकमा 25 जना खान्थ्यौँ, रमाइलो एकदमै झ्याउँझ्याउँ एकदमै क्या हजुर एकदमै।
0: त्यति बेला त अब माइत छोडेर घर जाँदा त मान्छेहरू रुँदै जान्थे, तपाईँलाई त्यस्तो भयो कि भएन?
1: ऊ त खुसी भएर
2: म त अनि त्यस्तो उसलाई भएन भएन, अनि बात मार्दै गयौँ, अनि अनि उता इन्डियामा पुग्यौँ, अनि सबै नन्दहरू देवरहरू सबै मतलब मिलनसार क्या एकदमै एकदम साथी जस्तो
0: अब पहिल्यै बोल्नु भयो बहिले भ्या भन्नु
2: हो त्यसले गर्दा अलिकति
0: हाम्रो आमा बाबाले भन्नुहुन्थ्यो पाँच वर्षसम्म नबोलेर तपाईँको त त्यो चाहिँ स्थिति
2: भएन भएन अनि घरमा गएपछि अनि 25 एक छाकमा अनि नानीहरू पनि खुसी अनि बाबा आमाहरू पनि सासु ससुरा पनि खुसी अनि सानो बाउले ल है भेनाजु बुहारी ल्याइदिएको छु है भन्नुभयो जे होस्
0: बुहारीलाई त्यति बेला साह्रै थियो तपाईँहरूलाई राम्रै हुन्थ्यो त्यति बेला जस्तै बिहानै उठ्नु पर्ने दुःख गर्नु
2: त्यो त हजुर त्यो त हुन्छ नै अब 3 उठ्थे म
0: 3
2: नै किनभने 3
0: होइन
2: नन्दहरू पनि उठ्नुहुन्थ्यो कोही बढार कुरार गर्ने आँगन कोही के गर्ने होइन एकदम गाउँ घरमा त कसैलाई पनि ऊ छैन सबैलाई नै मतलब
0: के भन्नुहुन्थ्यो 3 त धेरै
1: तर के भने एउटा बुहारी भएर एउटा उसले ट्रेनिङ पनि गर्यो
2: 3:30
1: त्यसैले मैले पहिले बिहा गर्दिनँ थिएँ
0: उठाउनु भन्नु भएन नउठाउनु भन्नु
1: होइन अब घर हो त्यो त एउटा बुहारीको
2: त्यतिखेर उठेन भने त भ्याइँदैन के काम हजुर
0: ढिकी जातो पनि गर्नु पर्थ्यो
2: होइन ढिकी जातो होइन त्यो ब्रेकफास्टहरू सातजना
1: घरमा किचनमा मात्रै हुने
2: हजुर 7 त निम हली हिउँदो बर्खा टुट्दैन थियो कि 7 हली चाहिँ हाम्रोमा बस्थ्यो नै अनि अब हिउँदोमा कुवेर खेती उखु खेती सुगर केन उखु खेती अनि बर्खामा चाहिँ हाम्रो धान ठुलो खेती क्या कहिले पनि 10 पनि सम्म पनि रोपाइ हुन्थ्यो
0: घरमा कामको दुःख हो कि माइतमा दुःख थियो
2: माइतमा त थिएन नि अब माइतमा त अब रिटायर भएर निस्केपछि बैरबनमा व्यवसाय बिजनेसमा सघाउँथे अनि मेरो कान्छा दाजु चाहिँ उता काठमाडौँ होइन इन्डियामै
0: पढ्नु
2: ठिकै म फेरि कस्तो मान्छे भने म चाहिँ जेमा पनि हजुर म कहिले पनि जस्तो अब धेरै भयो या मलाई ऊ भयो भन्ने मेरोमा कहिले पनि आएन
0: जे छ त्यही गर्ने
2: जे छ अनि उहाँ साथमा हुनुहुन्थ्यो ह्याप्पी पछिबाट फेरि निस्केर हामी पहाड निस्क्यौँ उहाँले मलाई निकाल्नु भयो मतलब हामी फर्केर पहाड निस्क्यौँ अनि पहाडमा चाहिँ सोभिङ भन्छ बोपुङको त अलिक तलतिर
0: प्रोपर्टी थियो
2: हजुर
1: अब तपाईँलाई के भन्छु भने अलिकति म के भन्छु भने मेरो चाहिँ आमा चाहिँ फर्स्ट वाइफ बाबाको होइन फर्स्ट वाइफबाट हामी 3 हो 3 भाइ 2 होइन 2 हो तर भाइहरू चाहिँ पहिले खसेको होइन 2 भाइ खसेको अनि एकजना म जेठा अनि माइलीपट्टि चाहिँ एकजना बहिनी छ
0: आसामको चाहिँ माइली आमा
1: कान्छी आमा
0: कान्छी आमा
2: आसामको चाहिँ
1: कान्छी आमा अनि कान्छी आमा चाहिँ लिम्बुनी हो लिम्बुनी हुनुहुन्छ होइन
0: बाबा चाहिँ इन्डियातिर पस्नुभयो त्यसपछि उतै बिहा गएर
1: त्यहाँ पानथरे भन्थ्यो कि हाम्रो बाबाको ससुरा चाहिँ पहिलाको त्यहाँको बुढो चाहिँ सबभन्दा उहाँको
0: उहाँले बिहा गर्दा तपाईँको आमा त जीवितै हुनुहुन्थ्यो नि
1: जीवितै हुनुहुन्थ्यो
0: अनि तपाईँले चाहिँ कहिले कहिले लाग्दैथ्यो अब आमा जीवितै हुँदा बाबाले के गरेको हो भन्ने त्यस्तो लाग्थ्यो
1: मलाई यसो विचारै ठिकै जस्तो लाग्यो मलाई बाउले बिहा गरेको किनभने नि मेरो आमा चाहिँ 7 चेली 1 हो
0: ओहो प्यारमा हुर्किनु भयो
1: त्यहाँदेखि अब हाम्रो चाहिँ मेरो चाहिँ फुपूहरू 4 कि 5 6 अरे 6 सबै पहिला विराटनगरमा थियो अरे हाम्रो
2: 9 2 बाँचेको रहनु भयो किनभने पहिला मलेरियाले पहिलाको जमाना यो चाहिँ
1: मेरो बाजे चाहिँ ब्रिटिसकै पहिलाको आर्मी हुनुहुन्थ्यो त्यस कारणले त्यहाँदेखि लाउरे त्यहाँदेखि हाम्रो चाहिँ घर चाहिँ विराटनगरमा थियो अरे होइन विराटनगरदेखि त्यहाँ त्यो लागेपछि चाहिँ सबै मरेपछि चाहिँ अनि पहाडमै गएको होइन पहाडले लगेर गएर अनि उता गर्दाखेरि मेरो एकजना फुपू सम्जमदारिनी फुपू हुनुहुन्छ यो चाहिँ म बिहा तपाईँलाई देखाउँछु यो चाहिँ मेरो बिहा गरेकै दिन
2: होइन
1: यो धरानमा यो चाहिँ बडा पत्थरमा यो चाहिँ बडा पत्थरमा त्यसको 2 बादमा हो यो चाहिँ बिहा गरेको दिन त्यस कारणले त्यस्तो भएको हुनाले सायद उसले चाहिँ कस्तो हुन्छ भने पैसाको दासी होइन प्रेमको दासी छ भने जे पनि सहन्छ त उसले चाहिँ मसँग खुसी थियो त्यस कारण उसले जे पनि गर्नु चाहिँ रेडी थियो. जस्तै म रेडी थिएँ भने ऊ पनि रेडी थियो, भनौँ न रेडी थियो. त्यस कारण म सायद उसलाई गुनासो थिएन जे गर्नु भने. म पहिल्यैदेखि भन्थेँ
0: मैले चाहिँ कतिको सहयोग गर्नुहुन्थ्यो त, नौठ अलिकति काममा सघाउने हुन्छ नि, पानी ल्याउने होइन हुन्छ. साप र दिदीलाई यतिमै यो हप्ताको कार्यक्रम बन्द गरौँ. फेरि अर्को हप्ता चाहिँ त्यही भर्तीको कुराबाट जोड्नेछौँ अनि बिस्तारै बिस्तारै हामी फोकल्यान्ड युद्धतिर प्रवेश गर्नेछौँ. आदरणीय श्रोताहरू, साप र दिदीलाई धन्यवाद भन्दै र फेरि तेस्रो एपिसोडमा भेट्ने बाचा राख्दै कार्यक्रम छड्के सलामबाट मैले बिदा मागेँ.

0: पाकिस्तानको ब्रोड पीक आरोहणको क्रममा हिम पहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइएको छ। किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र निमा शेर्पाको शव आज कतार एयरवेज मार्फत नेपाल ल्याइएको हो। तीनैजनाको शव नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। साउन 14 हिम पहिरोमा परेर उनीहरू तीनजनासहित कीर्तिमानी आरोही निर्मल पूर्जा, पूर्व बहादुर गुरुङ, युक्ता नवाङ थिन्डु शेर्पा गरेर 6 नेपाली र अन्य 4 जनाको निधन भएको थियो। युक्ताको शव साउन 21 नेपाल ल्याएर स्वयम्भूमा अन्त्येष्टि भइसकेको छ। निर्मलको परिवार बेलायतमा रहेकाले उहाँको लन्डनमा अन्त्येष्टि हुनेछ। नवाङको शव भने भौगोलिक कठिनाईका कारण संकलन हुन नसकेको भनिएको छ। सरकारले सुनसरी र सिराहाको प्रदर्शनमा गोली लागेर ज्यान गुमाएका 4 जनालाई शहीद घोषणा गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ।
1: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने, सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने, पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय काउन्सिलर अफिस खोल्न सहमति दिने, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती 12 नियुक्ति गर्ने र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
0: नेपाली काङ्ग्रेसको इतर पक्षले 15 महाधिवेशनका सबै प्रक्रिया स्थगित गर्न संस्थापनसँग माग गरेको छ।
2: इतर पक्षको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशाङ्क कोइरालाले केन्द्रीय कार्य समितिलाई पत्र बुझाउँदै 15 महाधिवेशन सम्बन्धी सबै गतिविधि यथास्थितिमा राख्न माग गर्नुभएको हो। काङ्ग्रेस संस्थापन पक्षले आउँदो असोज 16-19 महाधिवेशन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको ध्यानाकर्षण पत्रमा सर्वोच्चबाट पुनरावलोकनको निशा जारी भएकाले वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामाथि कानूनी प्रश्न खडा भएको दावीसहित महाधिवेशनका गतिविधि रोक्न माग गरिएको छ। पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै राजनीतिक, सांगठनिक र आर्थिक निर्णय नगर्न तथा सबै संरचनालाई साबिक अवस्थामा राख्न माग गरिएको छ। पत्रमा वर्तमान सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको हैसियतमा पत्र दिइएको छ। थापा सहित प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा कार्य समिति र निर्वाचन आयोगलाई समेत बुधार्थ दिइएको यो पत्रमा अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी गतिविधि अघि बढाएमा अदालतको अवहेलना र कानूनी प्रतिकूलताको जिम्मेवार हुने चेतावनी समेत दिइएको छ।
0: नेपाली काङ्ग्रेसको संस्थापन बाहिरको समूहले निवर्तमान सभापति शेरबहादुर देउवा विमानस्थल उत्रिएपछि 5,000 नेता कार्यकर्ता सहित स्कटिङ गर्ने तयारी गरेको छ। देउवा पर्सि मध्याह त्रिभुवन विमानस्थल उत्रने तालिका छ। देउवालाई विमानस्थलमा भव्य स्वागत गरेर तुम्बाराईको निवासमा स्कटिङ गरिने नेता एनपी साउदले जानकारी दिनुभएको हो। इतर समूहको राष्ट्र भेलाका लागि बाहिरबाट आउने र काठमाडौँका कार्यकर्ताले विमानस्थलमै पुगेर देउवाको स्वागत गर्ने उहाँको भनाइ छ। सरकारले झुटा विवरण पेश गरेर राहदानी र नागरिकता लिनेलाई जरिमाना मात्रै तिराउने गरी राहदानी ऐन 2076 संशोधन गर्न लागेको छ।
2: गएको शुक्रबार परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा पेश गरेको राहदानी विधेयकमा झुटो विवरण बुझाएर राहदानी लिनेले कैद सजायको साटो जरिमाना मात्रै तिरे पुग्ने व्यवस्था राखिएको हो। दोषी ठहरिने व्यक्तिले फौजदारी कसरको कैद सजायको साटो जरिवाना तिरे पुग्नेछ। हालसम्म झुठा विवरण दिएर राहदानी लिनेमाथि 2,00,000 रुपियाँदेखि 5,00,000सम्म जरिवाना र 1 वर्षदेखि 3 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। संशोधन विधेयक अनुसार झुट्टा विवरण पेश गरेर राहदानी लिएको पुष्टि भएमा 1,00,000देखि 2,00,000 रुपियाँसम्म जरिवाना हुने प्रावधान राखिएको छ। यसअघि झुट्टा विवरण दिएर नागरिकता लिनेलाई 1 वर्षदेखि 3 वर्षसम्म कैद र 1,00,000देखि 5,00,000सम्म जरिवानाको व्यवस्था थियो। अब कानून संशोधन भएमा झुटो विवरण दिएर नागरिकता लिनेलाई 1-2 लाख जरिवाना हुनेछ। यसअघि अदालतबाटै सजाय ठहर हुने गरेकोमा जरिवानाको निर्धारण महानिर्देशकबाट हुने व्यवस्था मिलाइएको छ। सरकारले राजसभा सभापति रवि लामिछानेको दोहोरो पासपोर्ट काण्डलाई सहज पार्ने गरी संशोधन विधेयक ल्याएको भन्दै आलोचना पनि भएको छ।
0: प्रतिनिधि सभाको शून्य समयमा विपक्षी र सत्तारूढ दलका सांसदले समेत सरकारको आलोचना गरेका छन्। कांग्रेस सांसद अर्जुन नरसिंह घिसीले विधि अनुसार नचलेकै कारण प्रधानमन्त्री एक्लिएको टिप्पणी गर्नुभएको छ। पाका सांसद केसीले सरकारको स्थायित्वमाथि नै प्रश्न उठाउनु भएको छ।
3: प्रधानमन्त्रीको एक्लै हिँड्ने लहर हो कि एक्लै पर्नु भएको? देश र जनताको हितमा सिङ्गो संसद तपाईँको साथमा छ, तर संसद प्रति उपेक्षा गरेर होइन, आफ्नो जवाबदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाया बन्दैछन्। राम्रा प्रयासहरू पनि हचुवा विधिविहीन प्रक्रिया देखिए। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1,00,000 युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्, भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्, बिजुलीको टुङ्गो छैन, राहदानीको लागि उस्तै ताती छ, सुगुम्बासीको बिचल्ली छ, बेरोजगारी बढ्दैछ। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो, तर नवर्षन जो हो नवर्षन ए मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
0: रासोपा सांसद आशिका तामाङले कविताको शैलीमा सरकारको काममाथि प्रश्न उठाउनु भएको छ।
4: ग्यास ग्यास ग्यास भएन भने रोकिन्छ खाने गाँस। हातमा छ क्यास तर बजारमा छैन ग्यास। पहुँच हुनेवालाहरूले लान्छन् छानी छानी 3 वटासम्म भरिभरि सिलिन्डरका ग्यास। अनि हुँदैन त छिमेकीको घरमा हाहाकार भोग र प्यास। सरकार भन्छ पुग्नेछ ग्यास, जनताहरू रात दिन खाली सिलिन्डर बोकी सडकमा छ उठी बास।
0: अब खबर फटाफट।
2: रैथाने कोदोको बिउ बचाउन स्याङ्जाको वालिङ 1 कोदो खेती सुरु। 30 रोपनीमा कोदो खेती हुँदै सरकारले सिफारिस गरेको काभ्रे 2 जातको कोदोको मूल बिउ उत्पादन गरिने। गएको वर्ष दिनमा कोशी प्रदेशभरमा नियम पालना नगर्ने 95,000 सवारी साधन ट्राफिकको कारबाहीमा 9,42,00,000 जरिवाना असुली, झापाबाट 2,40,00,000 र ताप्लेजुङबाट 8,07,000 उठ्यो। मुलुकका सहरी क्षेत्रमा यसै वर्षदेखि उच्च गतिको मोबाइल ब्रोडब्यान्ड 5G सेवा सुरु हुँदै आउँदो 9 वर्षभित्र मुलुकभर 5G पहुँच पुर्याउने लक्ष्य। अण्डाको माग बढ्न थालेपछि व्यवसायीले भाउ फेरि बढाए। सबभन्दा ठुलो XL अण्डा क्रेटको 560, ठुलो अण्डाको 545, मजौलाको 500 तोकियो। उत्पादनको मूल्य अझै उठ्न गाह्रो परेको तर्क। स्याङ्जामा 1 सामुदायिक वन 1 पोखरी अभियान। 27 सामुदायिक वनभित्र 27 रिचार्ज पोखरी निर्माण। यो वर्ष थप 7 वनभित्र 1-1 रिचार्ज पोखरी बनाइने। म्याग्दी अन्नपूर्ण 7 स्थानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका 9 घर परिवार विस्थापित। पहिरोबाट थप 18 घर परिवार जोखिममा। र स्रोत खुलाउन नसकेपछि 52,50,000 सहित 4 पर्सा प्रहरीको फन्दामा। वीरगंज 10 आदर्शनगरमा रकम सहित पक्राउ परेका बिहार सीतामढी 12 प्रसौनी र पर्साको बिन्दवासिनीका युवाको हिरासतमा बास।
0: इरानले ज्यान लिने धम्की दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टर्कीबाट बेलायतसम्मको यात्रा गोप्य बनाइएको खुलासा भएको छ।
2: अङ्काराको नेटो शिखर सम्मेलनपछि ट्रम्पलाई टर्कीबाट बेलायत लैजाने क्रममा क्याटरिङ ट्रकमा लुकाएर सैन्य विमानसम्म पुर्याइएको वाशिङटन पोस्ट र न्यूयोर्क टाइम्सले खुलासा गरेका हुन्। शिखर सम्मेलनपछि ट्रम्पलाई C-32E सैन्य विमान मार्फत बेलायत लगिएको थियो, तर पत्रकार र व्हाइट हाउसका केही कर्मचारीलाई उहाँ पुरानै एयरफोर्स वनमा यात्रा गरिरहेको विश्वास दिलाइएको थियो। अङ्काराबाट बेलायत निस्कनु अघि ट्रम्पले पनि पुरानो समयको सम्झनाका लागि पुरानो हल्का निलो रङको एयरफोर्स वनमा जाने बताउनु भएको थियो। तर अङ्कारा विमानस्थलमा ट्रम्पलाई सामान ओसार्ने क्याटरिङ ट्रकमा लुकाएर अर्को सैन्य विमानसम्म पुर्याइएको थियो। पुरानो एयरफोर्स वनलाई भने ट्रम्प त्यही विमानमा यात्रा गरिरहेको देखाउन प्रयोग गरिएको थियो। विमानभित्रका पत्रकारलाई समेत ट्रम्प त्यही विमानमा रहेको विश्वास थियो। विमान उड्ने बेला उनीहरूलाई झ्यालका पर्दा बन्द गर्न भनिएको थियो। व्हाइट हाउसका केही कर्मचारी समेत ट्रम्प त्यही विमानमा रहेको ठानिरहेका थिए। ट्रम्प बोकेको सैन्य विमान बेलायतको समयअनुसार राति 10:15 पुगेको थियो। पुरानो एयरफोर्स वन भने त्यसको केही मिनट पछि मात्र बेलायत पुगेको थियो। बेलायत पुगेपछि ट्रम्पलाई फेरि पुरानो एयरफोर्स वनमा लगिएको थियो। उहाँले त्यही विमानबाट ओर्लिए जस्तो गर्दै पत्रकारतिर हात हल्लाउँदै कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ विमानतिर जानुभएको थियो। व्हाइट हाउसका संचार निर्देशक स्टिभ च्युङले राष्ट्रपतिको सुरक्षाका लागि सबै उपाय अपनाइएको बताउनु भएको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पक्षमा उभिनु भएको छ। निजी क्षेत्रलाई विश्वकप र अरू अन्तर्राष्ट्रिय खेलको हिस्सेदारी दिने प्रस्ताव ल्याएपछि इन्फान्टिनो चौतर्फी निशानामा परेका बेला ट्रम्पले उहाँलाई साथ दिनुभएको हो। हौस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
5: यो BFBS गोर्खा रेडियो हो।

हजुर, त्यो प्रिय श्रोता मिठो गीत बसन्त थापा, देवी घरती, लक्ष्मी थापा आदिको स्वरमा सुन्दै हुनुहुन्थ्यो। बडो मिठो गीतको साथमा आजको कार्यक्रमको यो अन्तिम चरणको यात्रा सुरु भइसकेको छ। यहाँ सबैलाई कार्यक्रममा सुस्वागत, न्यानो युवा टकाउन चाहन्छु। म शिरी सनवार तपाईँको सेवामा छु आजको प्रस्तुतिसहित, आजको कार्यक्रमसहित ठिक चार बजीसम्म तपाईँसँग नै रहन्छु अझै पनि। र यो अन्तिम चरणको यात्रामा यहाँहरू सबैलाई सुस्वागत, न्यानो युवा एकपटक फेरि पनि मैले टकाउन चाहेँ। समय अहिले दिउँसोको 3:17 गइसकेको छ र अब आज मङ्गलबारको दिन भएको हुनाले आज पनि यो अन्तिम चरणमा पनि म तपाईँको लागि मिठा मिठा लोकगीत सङ्गीत नै सुनाउँदैछु, किनभने लोकगीत सङ्गीत चाहिँ हाम्रो आजको प्रस्तुतिको विशेषता हो। सधैँ नै मङ्गलबारको दिनमा हामी यस्तै गीत सङ्गीतहरू सुनेर आफ्नै देश, आफ्नै परिवेश, आफ्नै चाहिँ माटोको सुगन्धमा हराउने गर्दछौँ, होइन? नेपालबाट टाढा हामी आफ्नो कर्मभूमिमा चाहिँ कार्य छौँ, बाहिर बसिरहेका छौँ भने यस्ता गीत सङ्गीतले हामीलाई हाम्रो देशको नजिक, हाम्रो आफ्नो कला संस्कृतिको नजिक पुर्याएको जस्तो महसुस हुन्छ। लोक संस्कृति संस्कारलाई लोकगीत सङ्गीतले झल्काउने गर्दछ र त्यस कारण गर्दाखेरि पनि यी गीत सङ्गीतहरू हाम्रो मनको निकै नै नजिक रहेका हुन्छन् र यही सिलसिलामा यस्ता गीत सङ्गीतहरू सुनाउँदा तपाईँले पनि निकै नै इन्जोय गर्नुहुन्छ है। र आज यस्तै यस्तै गीत सङ्गीतहरू सुन्ने सुनाउने पालो परेको हुनाले मैले यस्तै गीतहरूलाई नै तपाईँको लागि राख्दैछु। पक्कै पनि तपाईँहरू सबैले इन्जोय गर्दै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। यही सिलसिलामा अब एउटा मिठो रोइला बाका छ, सुनाउँछु है त यतिखेर।

0: KFBS गोरखा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: BFBS गोरखा रेडियो।

हजुर दादुरी श्रोतावृन्द, सुखीय यो गीत भर्खरै मात्र देउडा भाका चक्रबम र जानकी तारा मी मगरको आवाजमा हामीले सुनिसकेका छौँ। समय दिउँसोको अहिले 3:34 गएको छ। त आजको दिनको कुरा गर्नुपर्दाखेरि आज चाहिँ अवेरनेस डेज, हलिडेज, इभेन्ट्सहरूको पनि अलिकति हामी जानकारी सधैँ लिने तयारीमा रहेका छौँ र आज चाहिँ नि पर्न गएको छ 11 अगस्तको दिन। र 11 अगस्तको दिनमा आज के छ भनेर भन्नुहुन्छ भने प्रिय श्रोताबृन्द, आज चाहिँ 11 अगस्तको दिनमा संसारभरि नै नेसनल सन एन्ड डटर डे सेलिब्रेट गरिँदैछ। अगस्त 11 दिनमा यो मनाइने गरिन्छ र यो चाहिँ नि अब जुन हाम्रो चाहिँ यो आफ्नै नै सेल्फ एक्सप्लेनेटरी छ भन्दा फरक पक्कै पनि नपर्ला। नेसनल सन एन्ड डटर डे भनिसकेपछि आफ्नो छोरा र छोरीको चाहिँ

भनौँ न सेलिब्रेसन हो होइन, र स्पेसली यो जुन सेलिब्रेट गर्ने दिन चाहिँ नि अमेरिकाबाट सुरु भएको धेरै साल अगाडि, तर अहिले चाहिँ ग्लोबल फिनोमिनन नै भइसकेको छ, ग्लोबली नै विश्वव्यापी रूपमा नै यसलाई चाहिँ नि भनौँ अब्जर्भ गर्न सुरु गरिसकिएको छ। यस अर्थमा पनि यो चाहिँ नि अहिले ग्लोबल एउटा अब्जर्भेन्सको रूपमा चाहिँ नि हामीले लिइरहेका छौँ। त आज चाहिँ यो नेसनल सन एन्ड डटर डे भनिसकेपछि आफ्नो छोरा र छोरीको जुन चाहिँ उपस्थिति छ आफ्नो जीवनमा होइन, त्यसलाई सेलिब्रेट गर्ने दिनको रूपमा हामीले यसलाई लिन पनि सक्छौँ। र यस दिनको महत्त्व चाहिँ आफ्नो बच्चाहरूलाई यो महसुस गराउनु हो कि उनीहरू हाम्रो जीवनमा कति खास छन् भनेर, आमा बुवाको जीवनमा कति खास र कति जरुरी छन् भन्ने कुरा चाहिँ महसुस गराउनु पनि हो। परिवारको साथमा मिलेर क्वालिटी टाइम बिताउने, घुम्ने या साथमा भोजन गर्ने, अनि छोरा होस् वा छोरी दुइटैलाई बराबर माया र सम्मान दिने, यो एउटा चाहिँ समानताको सन्देश बोक्ने दिन पनि हो भन्दा फरक पक्कै पनि नपर्ला जस्तो लाग्छ। यो राष्ट्रिय छोरा तथा छोरी दिवसको रूपमा यो चाहिँ अमेरिकाबाट सुरु भएको हो, तर मैले अघि नै भनेअनुसार संसारको हरेक देशहरूमा चाहिँ अहिले यसलाई चाहिँ नि मनाउने गरिन्छ। र यसको इतिहासलाई हेर्नु पर्दाखेरि चाहिँ सन् 1930 दशकमा हामी पुग्छौँ, र त्यहाँ चाहिँ यसको चाहिँ त्यो सुरुवात हुन पुगेको जुन एउटा चाहिँ सन्दर्भ छ, सन् 1930 सन्दर्भलाई हामीले लिन सक्छौँ आदरणीय श्रोतावृन्द है। र छोरा होस् वा छोरी, सानो होस् वा ठुलो, टिनेजर्स होस् वा चाहिँ किशोर अवस्थाको होइन, सबै चाहिँ छोराछोरीहरू कुनै पनि उमेर समूहको किन नहोस्, आमा र बुवाको लागि, अभिभावकको लागि ऊभन्दा ठुलो, ऊभन्दा महत्त्वपूर्ण अर्को संसारमा कुनै व्यक्ति नै हुन सक्दैन भन्दा फरक नपर्ला। र यही बन्ड, यही जुन सम्बन्ध छ प्रेमको, एउटा मायाको होइन, एउटा समर्पणको, यसलाई चाहिँ सेलिब्रेट गर्ने, यसलाई चाहिँ मनाउने आजको यो दिन हो अगस्त 11। सधैँ नै एभ्री इयर हामीले यसलाई चाहिँ नि छोरा र छोरी अथवा पुत्र वा पुत्रीमाथि नै समर्पित गरेका छौँ। एकदमै ठुलो राम्रो अपर्च्युनिटी, राम्रो मौका हो यो परिवारको हरेक चाहिँ मेमोरिजहरू जुन सँगसँगै हामीले बिताउँछौँ होइन, त्यसलाई चाहिँ स्पेसल बनाउने, स्पेसल मोमेन्ट क्रिएट गर्ने यो एउटा चाहिँ नि महत्त्वपूर्ण दिन हो भन्दा फरक पक्कै पनि नपर्ला। जिन्दगी एकदमै भाग दौडको स्थितिमा अहिले चलिरहेको छ, तपाईँको मेरो हामी सबैजनाको एकदमै फास्ट पेसमा भनौँ न होइन, एकदमै तेज तीव्र गतिमा चाहिँ जिन्दगी हामी सबैको चलिरहेको छ। यति चाहिँ भनौँ न एकदमै स्पेसल मोमेन्टहरू पनि एकदमै फ्लिटिङ रूपमा चाहिँ भागिरहेको हामीले महसुस गर्न सक्छौँ। त्यस कारण गर्दाखेरि हामीले हाम्रो सम्बन्धमा, हाम्रो परिवारको एउटा जुन डाइनामिक्स छ, यसमा चाहिँ धेरै नै यो फास्ट पेसको जिन्दगीले चाहिँ असर पुर्याइरहेको छ, नकारात्मक रूपमा प्रतिकूल असर पनि पुर्याइरहेको हुनसक्छ। हामीले हाम्रो छोराछोरीको लागि समय दिन सकिरहेका छौँ, छोराछोरीले हाम्रो लागि समय दिन सकिरहेका छैनौँ, एकले अर्कालाई भनौँ, श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई, आफ्नो पार्टनर्सलाई, इच अदरलाई चाहिँ हामीले समय दिन नसकिरहेको अवस्थामा यस्तो दिनहरूले चाहिँ नि एकैछिन रोकिएर यो भागदौडको जिन्दगीलाई एकैछिन पज गरेर यो एकदमै व्यस्त समयबाट केही पलहरू चोरेर चाहिँ नि हामीले यो दिनमा चाहिँ नि आफ्नो छोराछोरीसँग र छोराछोरीले आफ्नो अभिभावकसँग चाहिँ नि एकदमै क्वालिटी टाइम बिताएर आजको दिनलाई चाहिँ नि स्पेसल बनाएर एउटा स्पेसल मोमेन्टहरू क्रिएट गर्नको लागि पनि जरुरी छ यस्तो दिनहरू। र आजको दिन त्यही दिन हो जुन दिनमा हामीले यी सम्पूर्ण कामहरू गर्न सक्छौँ है। र यो दिन हामीले हाम्रो छोराछोरीसँग बसेर कुराकानी गर्न सक्छौँ, उनीहरूलाई केले चाहिँ नि प्रेरित गर्छ, केले उनीहरूलाई चाहिँ होइन मोटिभेट गर्छ, कस्तो कस्तो कुराले प्रेरणा मिल्छ भन्ने कुराहरू पनि हामीले यो सन्दर्भमा कुरा गर्न सक्छौँ। कस्ता कुराहरूले उनीहरूको जीवनमा चाहिँ नकारात्मक असर पुर्याइरहेका छन्, उनीहरूको जीवनमा केही समस्याहरू पो छन् कि होइन, केही चाहिँ इस्युजहरू आइरहेका छन् कि, त्यो कुराहरू पनि गर्न सक्छौँ। उनीहरूको आशा, उनीहरूको सपनाको कुरा हामी सिक्न सक्छौँ। एक चाहिँ एकदमै मनको ढोकाहरू सब खोलेर हरेक कुराहरू चाहिँ एकअर्कासँग सेयर गर्न सक्छौँ। वर्षको अरू दिन हामीले बसेर कुरा गर्न नसकिए तापनि भनौँ, अथवा त्यो समय नमिले तापनि, आज चाहिँ वी क्यान मेक इट ह्याप्पन होइन। त्यस कारण गर्दाखेरि पनि कुनै न कुनै दिन समर्पित गर्नु जरुरी छ भने जस्तै नै होला जस्तो लाग्छ मलाई। हुन त हामी दिनरात आफ्नो छोराछोरीसँग सँगै हुन्छौँ होइन, भनौँला अब सानो सानो छोराछोरी केटाकेटी छन् अथवा घरमा नै रहेका बच्चाहरू छन्, घरबाट चाहिँ स्कुलहरू जाने, युनिहरू
जाने बच्चाहरू भने त हामीसँग हुन्छन् नै, तर हामीबाट टाढा रहेका हाम्रा केटाकेटी हाम्रा छोराछोरीहरूसँग पनि आजको दिनमा चाहिँ नि हामीले वी क्यान मेक इट अ पोइन्ट टु कल देम होइन, अथवा उनीहरूले पनि आफ्नो आमा बुवालाई अभिभावकलाई कल गर्न सक्छन् अनि आजको दिनमा चाहिँ एकअर्कालाई सम्झना गर्न सक्छौँ। अरू दिनमा पनि हामी व्यस्त रहे तापनि आजको दिनमा व्यस्तताको बावजुद पनि आज स्पेसल डे भएको हुनाले समय निकाल्न सक्छौँ, त्यो कोसिस गर्नको लागि पनि आजको दिन जरुरी रहेको छ र आजको दिन त्यस कारण गर्दाखेरि पनि महत्त्वपूर्ण छ भन्दा फरक पक्कै नपर्ला। यदि भन्दा नभन्दै एउटा म्युजिकल ब्रेकमा फेरि पनि लाग्ने बेला भइसकेको छ, मिठा मिठा लोक भाकाहरू हामी सुनिरहेका छौँ। यही सिलसिलामा आउनुहोस् अब अर्को एउटा मिठो लोकगीत तपाईँको लागि राख्छु र यसैको साथमा अगाडि हामी बढ्छौँ है। त पुरानो गीत छ, लालबहादुर खातीले गाउनुभएको रहेछ, मेरो प्लेलिस्टमा आज यो गीत सुनाउँछु तपाईँलाई।

0: PFBS गोरखा रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org।

आदरणीय श्रोता वृन्द, यो मिठो गीत सँगसँगै अब हामी करिब करिब कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। यसर्थमा यहाँहरू सबैसँग बिदा लिने बेला भइसक्यो। कार्यक्रममा आज साथ दिनुभयो यसको लागि थ्याङ्क यू भेरी मच। र म भने अब अहिले यो मिठो गीत सँगसँगै बिदा लिन्छु। हस्त, नमस्ते, बाई।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्तारूढ र विपक्षी दलका सांसद बीच आरोप प्रत्यारोप,
1: भान्जामा ग्यास छैन, जनता महँगीको मारमा छन्,
2: वर्तमान सरकारले कामबाट उत्तर दिइरहेको छ,
0: के काङ्ग्रेसले असन्तुष्ट पक्षको आग्रह बमोजिम महाधिवेशन सम्बन्धी कार्यक्रम रोक्छ,
3: एउटा शिक्षाको आधारमा चाहिँ नि हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन।
0: महामन्त्री गुरुराज घिमिरे र सिरियाका पदस्थ राष्ट्रपति बसर अल असदलाई एउटा अदालतद्वारा मृत्युदण्डको फैसला। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। सिरियाको एउटा अदालतले देशमा चलेको गृहयुद्धका क्रममा मानवता विरुद्धका अपराध गरेको आरोपमा अपदस्थ राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। बसर अल असद सन् 2024 आफ्नो परिवारसहित रुस भागेका थिए। उनलाई पूर्व नियोजित हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको छ। विश्व मामिला संवाददाता जोआना किन भन्छिन्, सिरियाको अन्तरिम सरकारका अधिकारीहरूले पहिलाको सरकारमा रहेका मानिसहरूमाथि प्रत्यक्ष रूपमा उपस्थित गराएर र उनीहरूको अनुपस्थितिमा पनि मुद्दा चलाउने प्रक्रियालाई जारी राख्नेछन्। बीबीसीकी विश्व मामिला संवाददाता जोआना किनको भनाई। विद्रोह सुरु भएको दारा प्रान्तमा राजनैतिक सुरक्षाको जिम्मेवारी सम्हालेका अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। कोलम्बियामा गएको भूकम्पका कारण मृत्यु भएको पुष्टि भएका मानिसहरूको संख्या अहिले कम्तीमा 169 पुगेको छ। सोमबार देशको पश्चिमी क्षेत्रमा 7.4 म्याग्निट्युडको भूकम्प गएको थियो। उद्धारकर्मीहरूले रातभरि काम गर्दै भत्किएका दर्जनौं भवनका भग्नावशेष मुनि फँसेका मानिसहरूको खोजी गरेका थिए। कोलम्बियाका नयाँ राष्ट्रपति अभेलार्डो डेला एस्प्रिएलाले आपतकालीन अवस्था घोषणा गरेका छन्। अमेरिका, इक्वेडर र भेनेजुएला लगायतका देशहरूले उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। थाइल्याण्डका प्रधानमन्त्रीले पछिल्ला केही दिनमा भएका दुई घातक गोलीकाण्डको प्रतिक्रिया स्वरूप नयाँ हतियार खरिद गर्ने अनुमति पत्र जारी गर्न रोक लगाएका छन्। थाइल्याण्डमा दर्ता गरिएका बन्दुकहरू घरमै राख्नुपर्ने हुन्छ र सार्वजनिक स्थानमा बोकेर हिँड्न पाइँदैन। गत साता बैङ्कक नजिकै भएको सामूहिक गोलीकाण्डमा एक किशोरले 8 हत्या गर्नुका साथै आत्महत्या गरेका थिए। जापानका मनोचिकित्सकहरूले बढ्दो संख्यामा बालबालिका स्मार्टफोनको लतमा परेको र यो समस्या व्यापक सामाजिक समस्याका रूपमा विकसित हुँदै गएको चेतावनी दिएका छन्। एकजना विशेषज्ञ रियुटा कावासिमाले छोटो भिडियोहरूलाई औँलाले स्वाइप गरेर निरन्तर स्क्रोल गर्न सकिने सुविधाले मानिसलाई निकै शक्तिशाली रूपमा लत लगाउने आकर्षण पैदा गर्ने बताएका छन्। 14 एक विद्यार्थीले दिनमा 11 बढी समय फोन प्रयोग गर्ने गरेको पत्ता लागेपछि अहिले उनको उपचार भइरहेको छ। एउटा अध्ययनले लामो समयसम्म हरेक दिन कम्तीमा 1 इन्टरनेट प्रयोग गर्ने बालबालिकामा 3 मौखिक बौद्धिक क्षमतामा तुलनात्मक रूपमा ह्रास देखिने गरेको पत्ता लगाएको छ। र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाका कारण मृत्यु हुनेको संख्या 2000 नाघेको छ। स्वास्थ्य अधिकारीहरूले कङ्गोको इतिहासमै अहिले तीव्र गतिमा प्रकोप फैलिएको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। जवाफदेहिता, सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्ताधारी र विपक्षी दलका सांसदहरूबीच आरोप प्रत्यारोप भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले जनताका समस्या सम्बोधन गर्ने विषयमा सरकार गम्भीर नभएको आरोप लगायो भने सत्तारूढ दलका सांसदहरूले सरकार जवाफ दिनभन्दा काम गर्नमा व्यस्त रहेको दावी गरे। संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिबारे विपक्षी दलका सांसदहरूले आज पनि प्रश्न उठाए। सुनौ एक रिपोर्ट। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले सिङ्गो संसद प्रधानमन्त्रीसँग भए पनि उनले उपेक्षा गरेको आरोप लगाए। केसीले संसदप्रति प्रधानमन्त्रीको जवाफदेहितादेखि लिएर पछिल्लो समय जनताले भोगिरहेका समस्याबारे प्रश्न गरे।
1: देश र जनताको हितमा सिङ्गो संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1,00,000 युवा फर्काउने प्रतिबद्धता खोइ किसानहरू मलको हाहाकारमा छन्, भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो। तर नवर्षन जो हो नवर्षन हेमेग उसैको हुन्छ घर घर जस्तो नहोस्।
0: नेकपा एमालेको सांसद क्षितिज थेबेले देश र जनताका खातिर प्रधानमन्त्रीलाई साथ दिन आफूहरू तयार रहेको बताए, तर सरकारका काम कारवाहीमा आफूहरूको सहयोग निर्भर गर्ने उनले उल्लेख गरे।
5: प्रधानमन्त्रीज्यूले एक्सप्रेस हो रोकिँदैन भने चाहिँ एक्सप्रेस गतिमा महँगी बढिराखेको छ। गत वर्षको तुलनामा यो वर्ष दोब्बर महँगी र मूल्य वृद्धि बढिसकेको छ। न त सरकारको कुनै राहत प्याकेज छ, अझ करमा कर थपेर न बिजुली पाल्न सकिन्छ, न शिक्षा, न स्वास्थ्य, न राइड सेयरिङ। जनता मारमा छ, महँगीले ढाँट सकेको छ, मूल्य वृद्धिले आज जनतालाई आघात पारेको छ। म त्यही जनताको सेवकको नाताले म कसरी प्रधानमन्त्रीलाई साथ दिन सकौँ?
0: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सरकार कमजोर हुँदा मुलुकमा आगजनी, तोडफोड, धार्मिक विवादका घटना बढेको दावी गरे, तर बैठकमा सत्ताधारी रासोपाका सांसदहरूले सरकारका कामलाई विपक्षीहरूले नहेरेको आरोप लगाए। अहिले देखिएका समस्या वर्तमान सरकारकै कारणले सृजित भए जस्तो प्रस्तुत गरिएको भन्दै रासोपाका सांसद अशोक कुमार चौधरीले भने,
2: वर्तमान सरकारले कामबाट उत्तर दिइरहेको छ। सरकारको ध्यान आरोपको जवाब दिनुभन्दा पनि जनताको विश्वास जगाउने माखिन्द्रित देखिन्छ। बालेर सरकारले आश्वासन बाँड्ने होइन, बन्द उद्योग खोल्नलाई, चलाउनलाई, जनतालाई परिणाम दिन काम गरिरहेको छ।
0: रासोपाकै सांसद हरिमोहन भण्डारीले पुराना दलहरूले विगतका गल्तीहरू बिर्सेका आरोप लगाए।
6: विगतमा भएका विकृतिहरू नबिर्सेर साथीहरू अँगाल हाल्नुहोस् भनेर मैले सुरुमै भनेको थिएँ, तर उहाँ आफ्नो नेताको बहादुरी गरेर हिँड्नु भएको छ र त्यो बहादुरी कृपया अबदेखि नगर्नु होला।
0: आजको बैठकमा पनि विपक्षी दलका सांसदहरूले सीमाका विषयमा दिएको विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग दोहोऱ्याए। अर्को विषय, नेपाली काङ्ग्रेसका असन्तुष्ट पक्षद्वारा आयोजना गर्न लागिएको राष्ट्रिय भेलाका आयोजक समिति संयोजक शशाङ्क कोइरालाले सभापति गगन थापालाई 15 महाधिवेशनसँग सम्बन्धित कार्यक्रम रोक्न र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेका छन्। कोइरालाले पार्टी वैधानिकताको विवादको मुद्दा फेरि हेर्ने निर्णय गरेको सर्वोच्च अदालतले त्यसबारे अन्तिम टुङ्गो नलगाउँदासम्म त्यस्तो निर्णय नगर्न भनेका हुन्। पत्रमा सभापति थापालाई तत्कालीन महामन्त्री भनिएको छ। काङ्ग्रेस केन्द्रीय कार्य समितिलाई सम्बोधन गरिएको पत्र पार्टीका सबै तह र निर्वाचन आयोगलाई बुधार्थ दिइएको छ। यसै सन्दर्भमा साथी शरद केसीले नेता गुरुराज घिमिरेलाई पत्र पाउनु भयो भनेर सोधेका छन्।
7: शशाङ्क कोइरालाले पठाउनु भएको पत्रका बारेमा बाहिर हामीले सञ्चार माध्यममा सुनेका छौँ।
8: भनेको तपाईँहरूको हात परिसकेका छैन?
7: त्यही त, हामीले सञ्चार माध्यममा पत्र पठाउनु भयो उहाँहरूले भन्ने कुरा मात्रै थाहा पाएका छौँ।
8: अनि पत्रमा जुन बेहोरा देख्नुभयो तपाईँले, त्यसबारे तपाईँको प्रतिक्रिया के छ?
7: होइन, एउटा कुरा, हामी लोकतन्त्रवादी, हामीले सत्यलाई स्वीकार्न सक्नुपर्छ। बिपी कोइरालाको शिक्षा यही हो हामीलाई। सत्य के हो भने नेपाली कङ्ग्रेसको अहिलेको सभापति गगन कुमार थापा हो। अदालतको पुनरावलोकनको विषय टुङ्गिएर त्यो विषय नउल्टिउन्जेल नेपाली कङ्ग्रेसका साथीहरूले मात्रै होइन, नेपालले मात्रै होइन, संसारले गगन कुमार थापा नै सभापति हो भन्ने कुरा अन्तिम सत्य हो।
8: भनेपछि तपाईँहरूको यो पत्रको व्यवहारमा सबभन्दा चित्त दुखाइ चाहिँ पार्टी सभापति गगन थापालाई तत्कालीन महामन्त्री भन्या हुनाले हो?
7: अब सत्यलाई बङ्ग्याउन खोज्नु हुँदैन कसैले पनि।
8: तर अब एउटा राजनीतिक अडान लिइराख्या, एउटा मान्यता बोकिरा, दुईटा खेमा भइसकेपछि विपरीत धारमा त स्वाभाविकै थियो त्यो त। तर त्यसका अन्तर्वस्तु जुन छ नि पत्रमा, त्यो बारेमा तपाईँको प्रतिक्रिया जान्न खोजेको मैले, किनभने निर्णय रोक्का गर्नु, अब दुर्गामी निर्णयहरू नगर्नु भन्ने खालको जुन कुरा छ नि, त्यो तपाईँहरू मान्नुहुन्छ कि मान्नुहुन्न?
7: होइन, हामी नेपालको संविधान अन्तर्गत गठन भएका क्रियाशील नेपालका संवैधानिक निकाय र सम्मानित सर्वोच्च अदालतले मान्यता दिएको नेपाली कङ्ग्रेसको केन्द्रीय सभापति गगन कुमार थापाको कुरा गर्दैछौँ हामी। त्यसो भएको हुनाले चाहिँ अहिले त्यो विषयलाई असत्य हो भन्न अहिले मिल्दैन। र जुन निकायले वैधानिकता दिएको छ, जुन निकायले अधिकारी दिएको छ, त्यो निकाय नबोलुन्जेलका लागि, त्यो अन्यथा नहुन्जेलका लागि पार्टीका गतिविधिहरू रोक्न मिल्दैन, त्यो कुरा नै अगाडि बढ्छ।
8: त्यो एउटा कानुनी पक्ष भयो तपाईँले भनेको। अदालतले पुनरावलोकन गर्ने भनिसकेपछि अब एउटा पक्षको भनाइ चाहिँ के भने, अब पुरानो स्थितिमा आयो कङ्ग्रेसको अवस्था भन्ने छ। अब त्यसमा बहस होला, कानुनी पक्षहरू होलान्, धारणा होलान्। यदि सहमति खोज्ने हो, काङ्ग्रेस मिलाउने हो भनेपछि त तपाईँहरूले ल ठिक छ नि त, सामूहिक रूपमा एकताको प्रयास गर्ने एउटा वातावरण बनाउने हो भने त यो निर्णायक बिन्दु बन्न सक्थ्यो नि, होइन?
7: होइन, तपाईँले अहिले भन्नुभएको कुरा चाहिँ सत्य हो। पार्टीका नेताहरू बिचमा समझदारी भएर नेताहरूका बिचमा चाहिँ नि संवादको माध्यमबाट एउटा चाहिँ हामीले एउटा अन्डरस्ट्यान्डिङ समझदारी बनाउने हो भने, जसका लागि हामीले हिजो पनि प्रयत्न गरेका थियौँ, उहाँहरूसँग औपचारिक अनौपचारिक कुराकानी भएको थियो। अहिले पनि त्यो स्पेस बाँकी नै छ, त्यो ठाउँ बाँकी नै छ। यो अहिले नयाँ प्रकरण पुनरावलोकनको प्रकरण आएपछि पनि त्यो ठाउँ बाँकी नै छ र यसलाई चाहिँ पार्टीका सबै नेताहरू एकै ठाउँ बस्ने एउटा मौकाको रूपमा अवसरको रूपमा पनि लिनुपर्छ भनेर मैले बोलेको पनि छु, लेखेको पनि छु। त्यसो भएको हुनाले हाम्रो धारणा के हो भने यो अहिलेको जुन विकसित घटनाक्रमलाई पनि हामीले चाहिँ सबै नेताहरू एकै ठाउँ बसेर पार्टीको 15 महाधिवेशन विधिवत रूपबाट सम्पन्न गर्ने अवसरको रूपबाट उपयोग गर्न सक्छौँ।
8: तर होइन, तपाईँहरूले पनि त पहिले वैशाखमा महाधिवेशन गर्ने भन्नुभयो, भदौमा गर्ने भन्नुभयो, आखिर पुसमा सार्नु भयो। त्यो यदि सहमतिको मिलन बिन्दु हुन सक्छ भने, त्यो सम्भावना छ भने, त्यो रोक्नमा किन प्रतिष्ठाको विषय बनाउनु भयो भन्नु खोजेको मैले?
7: होइन, विगतमा हामीले 15 महाधिवेशनको तिथि तत्कालीन कार्य समितिले सारेको हो। हामी विशेषबाट नेतृत्वमा आइसकेपछि हामीले कुनै मिति सारेको छैन। 15 महाधिवेशनको प्रक्रिया जुन मितिबाट प्रारम्भ गर्छौँ भनेका छौँ, हामीले त्यही मितिबाट प्रारम्भ गर्ने तयारीमा हामी छौँ। तपाईँले भन्नुभएको कुरा चाहिँ के हो भने, अघि पनि मैले सङ्केत गरेँ, नेताहरूका बिचमा बसेर समझदारी भयो भने सबभन्दा ठुलो विधान त्यही हो, सबभन्दा ठुलो कानुन त्यही हो। तर नेताहरूको बिचमा समझदारी नै नभइकन चाहिँ उहाँहरूले पठाउनु भएको सार्वजनिक भएको एउटा चिठीको आधारमा चाहिँ नि हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन।
0: नेपाली काङ्ग्रेसका नेता गुरुराज घिमिरे साथी शरद केसीसँग कुरा गर्दै साँझ पखमा एउटा विषय संक्षेपमा। सरकारले तराई मधेसमा हालै भएका साम्प्रदायिक तनावका क्रममा ज्यान गुमाएका 4 शहीद घोषणा गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्री परिषदको आज बसेको बैठकले सुनसरीका 3 र सिराहाका 1 शहीद घोषणा गर्ने निर्णय गरेको हो। त्यसै गरी मन्त्री परिषदको बैठकले भूतपूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने र पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्ने सहमति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने निर्णय पनि गरेको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदलाई देशको गृहयुद्धका बेला युद्ध अपराध र मानवता विरुद्धका अपराध गरेको ठहर गर्दै उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2024 डिसेम्बरमा असदको शासन ढलेपछि उनी आफ्नो परिवारसहित दमास्कसबाट रुसको राजधानी मस्को भागेका थिए। त्योसँगै उनको परिवारले 5 सिरियाको सत्तामाथि राखेको नियन्त्रण गुमेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
4: दक्षिणी सिरियाको दारा प्रान्तका पूर्व राजनीतिक सुरक्षा प्रमुख अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। उनीमाथि अदालतमा मुद्दा चलाइएको थियो र न्यायाधीशले सजाय सुनाउँदा उनी कारागारमा लगाइने लुगा लगाएर अदालतभित्रको कठघरामा उपस्थित थिए। दारालाई असदको शासन विरुद्धको विद्रोह सुरु भएको स्थानका रूपमा व्यापक रूपमा लिइन्छ। सन् 2011 मार्च महिनामा सरकार विरोधी नाराहरू भित्तामा लेखेको आरोपमा केही किशोरहरूलाई पक्राउ गरी यातना दिएको घटनापछि दारा सहरमा विरोध प्रदर्शन सुरु भएको थियो। सुरक्षा बलहरूले ती प्रदर्शनमाथि हिंसात्मक दमन गरे। त्यो दमनले देशभरि विरोध प्रदर्शन फैलिन र अन्ततः गृहयुद्धमा परिणत हुन योगदान पुर्यायो। उक्त गृहयुद्धमा लाखौँ मानिस मारिएका थिए। 50 बढी समयसम्म सिरियामा शासन गरेको असद शासनसँग सम्बन्धित अधिकारीहरूमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षको सुरुदेखि मुद्दा चलाउन थालेको हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

गुमान सिंह मङखेमले गाउनुभएको यो गीत सँगै आजको साँझको कार्यक्रम गोधुलीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको हजुर आज पनि हामीले कार्यक्रमको शुभारम्भमा दिनको ठिक चार बजे बिबिसी नेपाली सेवाको कार्यक्रम सुन्यौँ अनि त्यसपछि भने नारायण गोपालको स्वरमा रहेको मन्दिरमा छ कि माया मूर्तिमा छ भन्ने बोलको गीतसँगै हामीले प्रोमो ब्रेक लियौँ अनि त्यसपछि भने गुमान सिंह मखिमले गाउनुभएको उहाँ ब्यान अफ द ब्रिगेड अफ बर्खास्टको मेम्बर हुनुहुन्छ कहाँ हराए मेरा बोलको गीतसँगै हामी कार्यक्रमलाई अघि बढाइरहेका छौँ तपाईँलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन आज विक्रम सम्बत 2083 साल साउन महिनाको 26 गते तदनुसार आज भने तपाईँहरूको साथमा आज मङ्गलबार 11 अगस्त सन् 2026 हो आज पनि नेपालका विभिन्न जात जातिहरूले मनाउने विभिन्न कार्यक्रमहरू छन् र यसै क्रममा नेपाली भाषामा आज गथामुङ चरे भनिन्छ यो गथामुङ चरे नेपाली भाषामा यसलाई यस हिसाबले गको अर्थ घर थाको अर्थ स्तम्भ र मुगको अर्थ बलियो हुन्छ र नेवारी भाषामा चतुर्दशीलाई नेवारीमा चहे भने भन्दछन् र प्रत्येक वर्ष श्रावण कृष्ण पक्षको चतुर्दशी तिथिमा गथामुङ पर्व मनाइन्छ र आजको दिनमा काठमाडौँ उपत्यका र अन्य विभिन्न देश विदेशका भनौँ न विशेष गरेर देश विदेशमा रहेका नेवारी समुदायले घरभित्र रहेको सम्पूर्ण अपवित्र वस्तुहरू जस्तो कि भूत प्रेत पिचास अनि राक्षस यस्ता थुप्रै कुराहरू रोग व्याधि आदिलाई विधिवत रूपमा पन्छाएर आफ्नो बासस्थान टोल छिमेक र बाटोघाटो सफा बलियो एवं सुरक्षित बनाइराख्न आज घण्टा गर्न अथवा गथामुङ पर्व मनाउने गर्दछन् र नेवारी समुदायले मनाउने सरसफाइको पर्वको रूपमा गथामुङलाई लिन सकिन्छ यस दिन सर्वप्रथम त घर आँगनमा सरसफाइ तथा सम्पूर्ण कोठा भयो छिँडी चोटा होइन लिपपोत गरी पवित्र बनाएर आफ्नो इष्टदेवका रूपमा प्रतिष्ठित कार्तिकेयको पूजा

गर्दा सङ्कलन भएको फोहोरलाई यो राक्षसको रूप मानेर अनि छ्याली अथवा नर्कट अथवा बोजोको बोट सिस्नो गाजा आदि काम नलाग्ने वनस्पतिमा पोको पारिन्छ र त्यसलाई कलात्मक रूपमा गथामुङ बनाइन्छ र त्यही राक्षस रूपलाई नै गाली गर्दै घरबाट बाहिर निकाल्ने एउटा परम्परा रहेको छ र यो पुरा पूर्वकालदेखि नै काठमाडौँ उपत्यका लगायत देश विदेशका विभिन्न ठाउँहरूमा यस्तो किसिमको तन्त्र विद्याको साधना केन्द्रको रूपमा त्यहाँका सिद्ध तान्त्रिकहरूले वैशाख महिनामा पर्ने अक्षय तिथिका दिन वर्षकालमा रोपाई गराउन भूत प्रेत पिचास डाकिनीहरूलाई तन्त्र विद्याको सहाराले विधिवत आह्वान गरेको कथाहरू पनि तपाईँहरूले सुन्दै आइरहनु भएको छ होला। र आज घरबाट निकालिएका भूत प्रेतलाई डोबाटोमा सङ्कलन गरी साँझतिर भने नगरवासीको धेरै मानिसहरूको साथमा बस्ती परिक्रमा गराएर नदी किनारामा लगी सामूहिक रूपमा पन्छाउने चलन रहेको छ। ओके, आजको दिनमा यो रोचक किम्बदन्ती रहेको थियो र यति मात्रै नभएर अन्य थुप्रै कथाहरू छन्। अब यो विषयलाई हामी यहीँ रोकौँ र अर्को एउटा गीत सुनौँ। आउनुहोस् स्काई ब्यान्डबाट हामी अर्को गीत सुनौँ।

समय बेलुकीको 5 बज्नको लागि अब 19 मिनेट बाँकी रहेको छ भने नेपालमा पनि बेलुकीको 9:26 गयो। ब्रुनाईमा पनि अब रातको 12 बज्नको लागि 19 मिनेट बाँकी रहेको छ। बीएफबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ साँझको कार्यक्रम गोधुलीमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। र यो कार्यक्रमको पहिलो घण्टा हो। कार्यक्रमको दोस्रो घण्टामा भने इन्टेक अफ 1RJRमा भएको इन्टेक अफको रिपोर्ट भने 5:10 तपाईँहरूले सुन्न सक्नुहुनेछ। अनि त्यसै गरी कार्यक्रमको थर्ड आवरमा बेलुकी 6:10 भने मगर एसोसिएसन युकेले आयोजना गर्ने स्पोर्ट्स इभेन्ट एभ्री इयर उहाँहरूले शहीद लखन थापा मगरको स्मृति दिवसको अवसरमा स्पोर्ट इभेन्ट गर्नुहुन्छ। लास्ट इयरसम्म उहाँहरूले फुटबल टुर्नामेन्ट राख्नुभएको थियो भने यस वर्ष उहाँहरूले गल्फ टुर्नामेन्ट राख्नुभएको छ। र यो विषयमा गल्फ ओआइसी हुनुहुन्छ क्याप्टेन ताम ढेगासँग गरिएको कुराकानी हामी कार्यक्रमको थर्ड आवरमा सुन्नेछौँ। र कार्यक्रमको दोस्रो घण्टामा भने यस वर्षको लागि इन्टेक कप 1RJRमा भने विनर हुन सफल भएको छ इन्टेक 2023 र इन्टेक 25 बेसमा यस्तो प्रतिस्पर्धा भएको थियो र लास्टमा पेनाल्टी सुटआउटमा भने 23 विनर हुन सफल भएको छ। र यो कम्पिटिसन बडो गजबको भएको थियो। रातको 9 वान आर्जेरको फुटबल पेसमा धमकादार प्रस्तुति भनौँ न, एकदमै यो 30 इस हाफ थियो र बिचमा 10 ब्रेक थियो र पनि यो खेल एकदमै रमाइलो भएको थियो। तपाईँहरूले सुन्न नभुल्नुहोला भन्दै आउनुहोस् अहिलेको लागि भने मुरलीधरले गाउनु भएको उडायो सपना सबै हुरीले अबको प्रस्तुतिमा स्वीकार्नुहोस् यो मिठो गजल।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

सबु थापाले गाउनु भएको मुटु मेरो यहाँहरूले सुनिराख्नु भएको थियो श्रोता। आउनुहोस् अब भने हामी मौसम सम्बन्धी जानकारी पनि लियौँ। यहाँहरूलाई थाहा छँदैछ अब भने एक्सट्रिम हिट वेभ आउनेवाला छ र आज पनि प्राय गरेर धेरैजसो स्थानहरूमा मौसम सुक्खा नै रहेको थियो। उत्तर पश्चिमी क्षेत्रतिर भने हल्का रूपमा वर्षा भयो र आजको लागि अधिकतम तापक्रम भने तपाईँहरूले थाहा पाइसक्नु भएको छ, आजको अधिकतम तापक्रम भने 25 डिग्री सेल्सियस हो। भोलि बुधबारको दिनमा भने 32 डिग्री अनि बिहिबार भने 37 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। आज युकेमा सूर्योदय बिहानको 5:39 भएको थियो भने सूर्यास्त बेलुकी 8:32 हुनेछ र मेट अफिसले जानकारी गराए अनुसार श्रोता एम्बर एक्सट्रिम हिट वार्निङ इस्यु भइसकेको छ र यो बिहिबारको दिनमा त एकदमै पिकमा पुग्नेछ 37 डिग्री, कुनै कुनै स्थानहरूमा 37 डिग्री, जसमा पिटरबरो अनि त्यस्तै गरी सेफिल्ड, क्याम्ब्रिज, बर्मिङ्गम, अक्सफोर्ड र लन्डनको एरियामा भने 37 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ र यो हाई प्रेसर भएको हुनाले पनि टेम्परेचर एकदमै त्यो दिनमा बढी डे बाई डे अब बिस्तारै बढ्दै जान सक्ने पनि अनुमान गरिएको छ। यसको लागि यहाँहरू सबैजना स्टेइङ सेफ इन द हिट वेभ भन्न चाहन्छौँ श्रोता। तपाईँहरूलाई यो जति पनि सिनियर बाबा आमाहरू हुनुहुन्छ जो बिरामी हुनुहुन्छ अनि घरदेखि बाहिर जान सक्नुहुन्न, उहाँहरूलाई पनि थुप्रै समस्याहरू हुन सक्छन्। यसको लागि तपाईँहरूले सतर्कता अप्नाउन सक्नुहुनेछ अनि त्यस्तै गरी अन्य साधारण मानिसहरू पनि यो टेम्परेचर वाइडली रूपमा एकदमै बढिरहेको अवस्था हो र यहाँहरूलाई अब यो साँझको कुराकानी पनि गरौँ। आज साँझ पनि कुनै कुनै स्थानहरूमा भनौँ न उत्तर पश्चिमी भूभागका केही स्थानहरूमा भने पानी पर्ने सम्भावना रहेको छ, बाँकी स्थानहरूमा मौसम सुक्खा नै रहनेछ। अनि भोलि बुधबार, बुधबारको दिनमा पनि पश्चिमी स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डका केही भूभागमा मात्र पानी पर्ने सम्भावना रहेको छ, बाँकी स्थानहरूमा भने घाम लाग्नेछ। भोलि इङ्ल्यान्ड र वेल्समा भने प्रशस्त मात्रामा घाम देखा पर्नेछ। अनि त्यस्तै गरी बिहिबारको दिनमा त यो थर्सडेको दिनमा भनौँ यो अत्याधिक मात्रामा गर्मी बढ्न सक्ने मेट अफिसले अब यो एम्बर हिट वार्निङ नै गरेको छ। श्रोता तपाईँहरू सजग भएर बस्नुहोला र विशेष गरेर लन्डनको सेरोफेरोमा बस्नुहुने, लन्डन, अक्सफोर्ड, क्याम्ब्रिज, बर्मिङ्गम, पिटरबरो, सेफिल्ड अनि त्यो एरियामा बसोबास गर्ने मानिसहरूलाई बढी मात्रामा यो गर्मीको फिल हुनेछ। आउनुहोस् अब भने रेखा शाहले गाउनुभएको एउटा मिठो गीत सुनाउँछु म। यो गीतमा स्वर भरेका छन् रेखा शाहले र गीतको बोल छ सिमसिमे पानीमा। अबको प्रस्तुतिमा हामी सुनौ सिमसिमे पानीमा। अनि तिम्रो म छु मेरो को छ र यस्तै यस्तै हो गीतबाट सुन्नु होला।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली काङ्ग्रेसका सांसदले प्रधानमन्त्री बालेन्द्र शाहसँग एक रूपियाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउनुको कारण मागेका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै अछामका काङ्ग्रेस सांसद भरत कुमार स्वार,
4: कहाँ नभएका मेयर हुँदा अखण्ड नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेको हामी सबैले देखेको कुरा हो, तर आज त्यो चुच्चे नक्सा मेटाएर एक रूपियाँको सिक्का थाप्नु के बाध्यकारी अवस्था उहाँ माथि आइपर्यो।
3: खाना पकाउने ग्यास अभावलाई लिएर प्रतिनिधि सभा सांसद आक्रोशित भएका छन्। प्रतिनिधि सभा बैठकमा चन्देश्वर मण्डलले कालोबजारी गर्नेमाथि कारवाही नभएको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
5: अहिले महँगी आकाशिएको छ, कृत्रिम अभाव छ भन्ने नियमन किन हुँदैन? कालाबजारीहरूलाई कारवाही किन हुँदैन? किसानलाई मलको अभाव छ, हस्पिटलमा उपचारको अभाव छ, खाना पकाउने ग्यासको अभाव छ, पासपोर्टको लागि युवाहरू बिहान 9 बजेदेखि 5 बजेसम्म लाइनमा बस्छन् तर पासपोर्ट उपलब्ध हुँदैन।
3: सरकारले 24 वटा खनिज पदार्थको रोयल्टी निर्धारण गरेर खानी तथा खनिज पदार्थ ऐन संशोधन विधेयक ल्याएको छ।
6: प्रतिनिधि सभामा ल्याइएको विधेयकमा 3 वटा वर्गभित्र पर्ने 24 वटा खनिज र 3 का उपसमूह निर्धारण गरिएको हो। सुझावका लागि ल्याइएको विधेयकमा सुन, चाँदी, मर्करी, क्रिस्टल, ग्रेफाइट, कोरन्डम, टुर्मालिन जस्ता खनिजको रोयल्टी दर निर्धारण गरिएको छ। उद्योगले कोरन्डमका लागि सबभन्दा बढी रोयल्टी तिर्नुपर्नेछ। अधातु वर्गमा रहेको यो खनिजका लागि प्रति केजी 25,000 रुपियाँ निर्धारण गरिएको छ। यो वर्गमा रुबी, सफर, इमरल्ड लगायत खनिज पर्नेछन्। यस्तै एक्युमेरिन बेरिलको प्रति केजी 15,000 रुपियाँ रोयल्टी पर्नेमा काइनाइट सुन पनि छन्। विधेयकमा युरेनियम र थोरियम जस्ता रेडियोथर्मिक खनिज, लिथियम जस्ता खनिज पनि समेटिएका छन्। सरकारले अनुमति बिना कुनै पनि खनिज उत्खनन गरेमा 10 वर्षसम्म कैद सजाय हुने व्यवस्था विधेयकमा गरेको छ।
3: रौतहटको लाल बकैया नदीमा नुहाउन गएका 3 जना बाल बालिका बेपत्ता भएका छन्। देवाही गुनाही 2 लक्ष्मीनियाका 10 वर्षीय मोहम्मद रहमतुल्लाह सहित सोही उमेरका रोशन खातुन र सबनब खातुन बेपत्ता भएको प्रहरीले जनाएको छ। आज दिउँसो 2 बजे नदीमा नुहाउन पसेका बेला डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन्। बाल बालिकाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ। बजेट पेश गर्न नसकेका 4 पालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव नेतृत्वको टोली पठाउने भएको छ। मन्त्रालयले मधेस प्रदेशका 3 पालिकालाई बजेट ल्याउन स्थलगत सहजीकरणका लागि सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका अध्यक्ष लगायतका प्रतिनिधिको संयुक्त टोली पठाउन लागेको हो। यो टोलीले धनुषाको कमला नगरपालिका सहित रौतहटका गरूडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिका पुगेर जनप्रतिनिधि, कर्मचारी र सरकारवालासँग छलफल गर्नेछ। टोलीले बजेट निर्माण र नगरसभा सञ्चालनमा देखेका समस्या पहिचान गर्दै समन्वय गर्ने मन्त्रालयले जनाएको छ। अब खबर फटाफट।
7: रैथाने कोदोको बिउ बचाउन स्याङ्जाको वालिङ 1 मा कोदो खेती सुरु, 30 रोपनीमा कोदो खेती हुँदै सरकारले सिफारिस गरेको काभ्रे 2 जातको कोदोको मूल बिउ उत्पादन गरिने। गएको वर्ष दिनमा कोशी प्रदेशभरमा नियम पालना नगर्ने 95,000 सवारी साधन ट्राफिकको कारबाहीमा 9,42,00,000 जरिवाना असुली, झापाबाट 2,40,00,000 र ताप्लेजुङबाट 8,07,000 उठ्यो। मुलुकका सहरी क्षेत्रमा यसै वर्षदेखि उच्च गतिको मोबाइल ब्रोडब्यान्ड 5G सेवा सुरु हुँदै आउँदो 9 वर्षभित्र मुलुकभर 5G को पहुँच पुर्याउने लक्ष्य। अण्डाको माग बढ्न थालेपछि व्यवसायीले भाउ फेरि बढाए। सबभन्दा ठुलो XL अण्डा क्रेटको 560, ठुलो अण्डाको 545, मझौलाको 500 तोकियो। उत्पादनको मूल्य अझै उठ्न गाह्रो परेको तर्क। स्याङ्जामा 1 सामुदायिक वन 1 पोखरी अभियान, 27 वटा सामुदायिक वनभित्र 27 वटै रिचार्ज पोखरी निर्माण। यो वर्ष थप 7 वटा वनभित्र 1-1 वटा रिचार्ज पोखरी बनाइने। म्याग्दी अन्नपूर्ण 7 स्थानको फेकण्डु भिर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका 9 घर परिवार विस्थापित, पहिरोबाट थप 18 घर परिवार जोखिममा। र स्रोत खुलाउन नसकेपछि 52,50,000 सहित 4 जना पर्सा प्रहरीको फन्दामा, वीरगंज 10 आदर्शनगरमा रकमसहित पक्राउ परेका बिहार सीतामढी, 12 को प्रसौनी र पर्साको बिन्दवासिनीका युवाको हिरासतमा बास।
3: पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिम पहिरोमा परेर ज्यान गुमाएका थप 3 नेपाली आरोहीको शव नेपाल ल्याइएको छ। अहिलेसम्मका खबर।

0: हजुर आदरणीय श्रोताहरू, म अहिले वान आर्जरको फुटबल पिचमा छु। वान आर्जरको मोस्ट प्रेस्टिजियस स्पोर्टिङ कम्पिटिसन द इन्टेक कप 2026 वान आर्जरको सर्जुन मोर ब्यारेक्सको यो फुटबल पिचमा सम्पन्न भइसकेको छ। म बिहानै मर्निङ ड्युटी आउँदा नै यहाँ चहल पहल सुरु भइसकेको थियो र यो वर्ष भने इन्टेक कप 2026 रन गरिराख्नु भएको छ, अथवा यस इभेन्टको ओर्गनाइजर इन्टेक 17 हाम्रो कोप्रल नवीन थापा भाइ हुनुहुन्छ। भाइ, तपाईँलाई बिएबिएस कर्कारी रेडियोमा वेलकम छ।
1: थ्याङ्क यू सो मच दिदी, नमस्ते। अनि तपाईँलाई थ्याङ्क यू सो मच फर कमिङ टुडे दिदी।
0: एन्युअल प्रोग्राम हो तपाईँहरूको यो स्पोर्ट इभेन्ट, वान आर्जरमा डिफ्रेन्ट इन्टेकले भनौँ न, जुन इन्टेक विनर हुन्छ त्यस इन्टेकले नै हरेक वर्ष होस्ट गर्छ र यो वर्ष तपाईँहरूले गर्दै हुनुहुन्छ, यसको मेन उद्देश्यको बारेमा बताइदिनुहोस् न।
1: यसको मेन उद्देश्य भन्नुपर्दा चाहिँ दिदी, इन्टेक कप भन्ने बित्तिकै अब हाम्रो वान आर्जरमा हुनुभएको जति पनि इन्टेकहरू हुनुहुन्छ उहाँहरू चाहिँ जुन इन्टेकले पहिला जितेको छ अर्गनाइज गर्ने वान डे इभेन्ट हो, अनि त्यो दिनमा चाहिँ सबैजना आउनुहुन्छ र एउटा इन्टेक कप ट्रफीको लागि चाहिँ उनीहरू चाहिँ कम्पिट चाहिँ गर्नुहुन्छ। अनि यसले चाहिँ डेफिनेटली सबैजनालाई एक ठाउँमा ल्याउने अनि हाम्रो चाहिँ टिम कोहिजन एकदम यसले चाहिँ राम्रो सपोर्ट गर्छ जस्तो लाग्छ दिदी।
0: पक्कै पनि नेक्स्ट इयर तपाईँहरूको नेपाल कपको लागि पनि क्यापेबल छ अथवा को राम्रो स्पोर्ट्स प्लेयर छ भनेर त्यो पनि थाहा पाउन सकिन्छ होला, होइन नवीन भाइ?
1: हजुर, एकदमै दिदी। किन भन्दाखेरि अब यस वर्ष हामीले नेपाल कप जित्न पनि सफल भयो वान आजियरले, अनि डेफिनेटली यहाँ खेल्ने कति भाइहरू हुनुहुन्छ, गुरुजीहरू हुनुहुन्छ, उहाँहरू नेपाल कप टिमबाट पनि पर्नुहुन्छ र अझै नेक्स्ट इयर चाहिँ योभन्दा राम्रो टिमहरू बनाउनको लागि नेपाल कपको ओआइसी टुआइसी गुरुजी अनि साहबहरूलाई चाहिँ एकदम सहयोग चाहिँ गर्छ यो इन्टेक कपले चाहिँ दिदी।
0: इन्टेक 17 यस कार्यक्रमलाई होस्ट गर्ने ओआइसी हुनुहुन्छ हाम्रो कोप्रल नवीन भाइ, म उहाँसँग कुराकानी गरिरहेको छु। यस वर्ष यो इन्टेक कप 2026 खेल्नको लागि कतिवटा इन्टेकले भाग लिनुभएको थियो भाइ?
1: यस वर्ष चाहिँ टोटल चाहिँ 15 टिम थियो दिदी हाम्रो रेजिमेन्टभित्रबाट चाहिँ, अनि उहाँहरूले चाहिँ टिम सब्मिसन चाहिँ गर्नुभएको थियो, अनि उहाँहरू नै चाहिँ आज चाहिँ टोटल चाहिँ हामीले 15 टिमलाई चाहिँ खेलाइएको चाहिँ थियो दिदी इन्टेक कपमा चाहिँ।
0: है, 15 टिमलाई कतिवटा पिचमा खेलाउनु भएको थियो? सबैभन्दा पहिला त यसको फिक्सरको बारेमा बताइदिनुहोस् न
1: दिदी। इनिसियलमा चाहिँ 16 भनेर चाहिँ आएको थियो, पछि अलिकति चेन्ज भयो डिफ्रेन्ट रिजनले गर्दा चाहिँ, पर्सनल कमिटमेन्टले गर्दाखेरि चाहिँ हामी 15 चाहिँ गयो। त्यसपछि हाम्रो स्पोर्ट आइसी हाम्रो इन्टेकको चाहिँ लास्ट कोप्रल अनिल नम्बरले चाहिँ म्याच फिक्सर चाहिँ गर्नुभयो बटालियनमा। त्यसपछि हामीले चाहिँ 3 डिफ्रेन्ट ग्रुपहरू चाहिँ डिभाइड गरेर 3 डिफ्रेन्ट पिचहरू चाहिँ एलोकेट गरेर सोही म्याच फिक्सर अनुसार चाहिँ आज चाहिँ खेलाइएको चाहिँ थियो दिदी।
0: यति धेरै टिमहरूलाई खेलाउनको लागि वान डे टुर्नामेन्ट हो, होइन, लाइन्सम्यान रेफ्रीहरू बाहिरबाट हायर गर्नु परेको थियो कि इन बिट्विन बटालियनभित्रबाट नै उहाँहरूले हेल्प गर्नुभएको थियो?
1: हजुर दिदी, यो चाहिँ एकदमै अप्ठ्यारो कुरा हो, किन भन्दाखेरि एउटै पल्टनभित्र चाहिँ अब त्यति धेरै हामीले सबै गेमको लागि पुग्ने रेफ्रीहरू पाउन एकदम साह्रो पनि पर्छ। यो 9 साइड भएको कारणले गर्दा हामीलाई लाइन्सम्यान चाहिँ चाहिन्थेन दिदी, तर रेफ्रीहरू चाहिँ हामीले रेजिमेन्टमा नै हुनुभएको चाहिँ क्वालिफाइड रेफ्री भएको गुरुजीहरूलाई चाहिँ हामीले रिक्वेस्ट गरेर उहाँहरूले चाहिँ आज सपोर्ट गर्नुभएको थियो दिदी।
0: तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ नवीन भाइ?
1: म पर्सनली चाहिँ फुटबल चाहिँ खेल्दिनँ टु बी अनेस्ट दिदी, म नर्मल कम्पनीको नर्मल गेमहरूमा मात्र खेल्छु, तर आज इन्टेकको चाहिँ म पिएमसी भएको रिजनले गर्दा चाहिँ हजुर म चाहिँ एज अ वाइसी चाहिँ यो इन्टेक कप दिदी। हजुर हजुर,
0: इभेन्टहरू अर्गनाइज गर्न विशेष गरेर तपाईँहरूको त मेन जिम्मेवारी भयो, अन्य इन्टेकले पनि तपाईँहरूलाई हेल्प गर्नुभएको थियो?
1: यो चाहिँ कस्तो भयो भन्दाखेरि दिदी, निकै लामो ग्याप भएको थियो 2019 चाहिँ अहिले 2026 आउँदाखेरि, हामीले 2019 जितेपछि हामीले रन गर्ने धेरै कोसिस गऱ्यौँ तर विभिन्न कारणहरूले गर्दा चाहिँ हामीले रन गर्ने अपर्च्युनिटी चाहिँ पाएनौँ। तर यहाँ आइसकेपछि हाम्रो गोर्खा मेजर साहब मेजर बविन्द्र साहब उहाँले अनि प्लस हाम्रो कप्रोल्स क्लबको पिसिसी साहब कप्रोल सन्तोष गुरुजी उहाँहरूको डाइरेक्सन सपोर्ट स्पेसली चाहिँ एकदम राम्रो कोअर्डिनेसनले गर्दा चाहिँ हामीले चाहिँ यो इयर चाहिँ रन गर्न चाहिँ सफल चाहिँ भयो दिदी।
0: फुटबल पिचभरि मैले धेरै दर्शकहरू देखेको छु, तपाईँ एज अ ओवाइसी पनि हुनुहुन्छ, यहाँले अब अभियसली नोटिस पनि गरिराख्नु भएको छ, ओभरअल दर्शकहरू भनौँ न यो एभ्री इन्टेकको अनि फ्यामिली चिल्ड्रेन्सहरू पनि यहाँ अब फुडी स्टलहरू मैले देखिरहेको छु अनि आइसक्रिम भ्यान अनि त्यस्तै गरी बाउन्सी क्यासलहरू पनि छ बच्चाहरूको लागि, कति जति दर्शकहरूको सहभागिता रहेको थियो नवीन भाइ?
1: ठ्याक्कै यति नै भन्दा पनि दिदी मेरो अनुमानमा चाहिँ करिब 300 भन्दा चाहिँ धेरै नै थियो. एभ्री इन्टेकको सबै प्लेयरहरू, उहाँको सपोर्टरहरूदेखि लिएर हाम्रो फ्यामिलीज, दिदी बहिनीहरू, प्लस हाम्रो साहबहरू, गुरुजीहरू आउनुभएको कारणले गर्दा चाहिँ मेरो अनुमानमा चाहिँ 300 भन्दा चाहिँ धेरै मान्छेहरू छ. अलिकति पिक टाइममा, दिउँसोको टाइममा चाहिँ त्यति मान्छेहरू चाहिँ आउनु चाहिँ भएको थियो दिदी आज चाहिँ.
0: हजुर नवीन भाइ, एज अ होस्ट वान डे फुटबल टुर्नामेन्टको इन्टेक कपको ओआइसी हुनुहुन्छ, र अन्तमा के भन्न चाहनु?
1: अन्तमा चाहिँ दिदी, अब जति पनि ग्याप भयो पहिला चाहिँ हाम्रो 2019 2026 आउँदाखेरि, अब त्यो ग्याप चाहिँ नरहिकन चाहिँ आउने वर्षहरूमा चाहिँ यसलाई चाहिँ हामीले कन्टिन्यू गर्न सक्यौँ भने चाहिँ, जस्तो नेपाल कपको लागि चाहिने हामीले प्लेयर्सहरू आइडेन्टिफाई गर्नेदेखि लिएर एट द एन्डमा चाहिँ यसको मेन एम भनेकै सबैजनालाई चाहिँ एकै ठाउँमा ल्याएर चाहिँ टिम कोहिजनहरू, हाम्रो चाहिँ मोरालहरू बुस्ट गर्ने कुरामा चाहिँ एकदम हेल्प गर्ने भएको कारणले गर्दा चाहिँ कन्टिन्यू चाहिँ हामीले चाहिँ गर्नु चाहिँ पर्छ भन्ने चाहिँ मेरो चाहिँ फाइनल चाहिँ छ दिदी. हजुर
0: अवश्य, तपाईँ व्यस्त व्यस्त हुनुहुन्छ र तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच.
1: थ्याङ्क यू सो मच दिदी. सबैभन्दा थ्याङ्क यू चाहिँ तपाईँलाई आज आइदिनु भयो अनि यो कभरेज गरिदिनु भयो. यो नै एकदम इम्पोर्टेन्ट हो. अलवेज बिआइबिएसले चाहिँ हामीलाई जति पनि सपोर्ट गरिरहेको छ त्यसको लागि तपाईँ अनि तपाईँको टिम सबैजनालाई चाहिँ थ्याङ्क यू सो मच चाहिँ भन्न चाहन्छु दिदी.
0: भाइ, यो हाम्रो खुसीको कुरा हो. थ्याङ्क यू.
1: थ्याङ्क यू सो मच दिदी.
0: अब भने हामी कोप्रल वीरेन्द्र लिम्बू भाइसँग कुराकानी गर्दैछौँ. ट्रफीदेखि लिएर क्यास प्राइजको लागि पनि उहाँले व्यवस्था गरिराख्नु भएको छ. र भाइ, तपाईँ एज अ ट्रेजरर, तपाईँले जति पनि ट्रफी भनौँ न, अब यो विशेष गरेर तपाईँहरूले यो प्राइज पनि एकदमै अट्र्याक्टिभ छ भनौँ, होइन, इन्ट्रेस्टिङ छ. यो प्राइज सङ्कलन गर्नको लागि भनौँ न, यो फन्ड रेजिङ कहाँ कसरी गर्नुभयो भाइ?
2: हजुर दिदी, यसको लागि चाहिँ हाम्रो इन्टेक्स 17 चाहिँ मैले चाहिँ सकभर चाहिँ मैले स्पोन्सरसिप खोज्ने ट्राई गरेको छु र म केही समयपछि मैले सम्पूर्ण स्पोन्सरसिपहरूको म एकचोटि नाम पनि लिन चाहन्छु. र हामीले यसमा चाहिँ टिम इन्ट्री गरेको छौँ, हामीले 15 त्यहाँबाट टिम इन्ट्री बाबद केही रकम उठेको थियो र बाँकी रहेको केही रकमहरू चाहिँ हामीले स्पोन्सरसिपबाट पाएको छौँ र त्यसरी गर्दा चाहिँ हामीले चाहिँ अहिले फाइनेन्स मिलाइरहेको छौँ यो इन्टेक कप 2026 लागि.
0: फर्स्ट प्राइज र त्यस्तै गरी इन्डिभिजुअल प्राइजहरू के के छन्?
2: इन्डिभिजुअल प्राइजको लागि चाहिँ 3 डिफ्रेन्ट क्याटेगोरीमा चाहिँ इन्डिभिजुअल प्राइज छ. त्यो चाहिँ बेस्ट एउटा सिङ्गल पर्सनको लागि, अनि अब टिम ट्रफी पनि रहेको छ, त्यो पनि इन्डिभिजुअलको लागि, विनर र रनर अपको लागि. र विनरले चाहिँ तपाईँको मेन रनिङ सिल्ड ट्रफी पनि छ. त्यसको साथसाथै हामीसँग चाहिँ क्यास प्राइज पनि रहेको छ, जुन चाहिँ विनरको लागि 1500 pounds र रनर अपको लागि 700 pounds रहेको छ.
0: इन्ट्रेस्टिङ. यो प्राइज कसले पाउनुहुन्छ एकैछिनमा हामी थाहा पाउनेछौँ. र तपाईँको अनुभवमा COVID-19 अहिले मात्रै तपाईँहरू खेल्दै हुनुहुन्छ र यति लामो ग्यापमा तपाईँहरूले यो पहिलोपटक रन गर्दै हुनुहुन्छ भाइ, तपाईँको अनुभव कस्तो रह्यो?
2: हाम्रो पनि यो फर्स्ट टाइम भएको कारणले गर्दाखेरि चाहिँ क्वाइट च्यालेन्जिङ, किनभने तपाईँको 8-9 ग्याप भइसकेको छ, किनभने 8-9 अगाडि भएको थियो. त्यो कारणले गर्दाखेरि हामीलाई चाहिँ फर्स्ट टाइम गर्दाखेरि क्वाइट च्यालेन्जिङ, तर अब एज अ टिम वर्क अब बिल्ड अप सबै कुराहरू गर्दै गर्दाखेरि अहिले चाहिँ सहज भएको छ आजको दिनसम्म आउँदाखेरि.
0: स्पोन्सरसिप तपाईँलाई हेल्प गर्ने को को हुनुहुन्छ?
2: हजुर, अब फर्स्ट अफ अल चाहिँ हाम्रै आफ्नै पल्चन फर्स्ट बटालियन रोयल गोर्खा फोर्स 1RGR बाट चाहिँ हाम्रो इन्टेक पिआरआई फन्डबाट चाहिँ हाम्रो जिएम साहबको थ्रुबाट चाहिँ हामीले केही रकम पायौँ. र तपाईँलाई बाहिर सिभिज स्टेटबाट चाहिँ सोध्नु पर्दा भन्नु पर्दाखेरि चाहिँ हाम्रो चाहिँ मिलिट्री स्टोर बाट भएको छ, अनि चौतारी रियल इस्टेट, अनि गोर्खा हिल, अनि तपाईँको नेपाली किचन, अनि हिमालयन क्याफे, यतिबाट चाहिँ हामीलाई चाहिँ बाहिरबाट चाहिँ स्पोन्सरसिप प्राप्त भएको छ.
0: नेक्स्ट इयर होस्ट गर्ने जो विनर बन्नुहुन्छ उहाँहरूलाई के टिप्स छ तपाईँको तर्फबाट?
2: तपाईँको अब जो पनि विनर हुनुहुन्छ, अब नर्मल आजको जति पनि कुराहरूबाट तपाईँहरूले देखिसक्नु भएको छ, यहीँबाट सिक्ने, अब हामीबाट केही कमी कमजोरी भएको छ अब भने चाहिँ हामीले चाहिँ त्यो पोइन्ट्सहरू चाहिँ उहाँहरूलाई पास गर्छौँ र भरसक योभन्दा चाहिँ अझै राम्रो बनाउनुहुन्छ होला भन्ने आशा छ आजको विनरले. सेम टाइममा दिदी, मैले अघि एउटा स्पोन्सरसिप छुट्याएँ, हाम्रो लेमन लिफले पनि हामीलाई चाहिँ स्पोन्सरसिप गर्नुभएको दिदी, जस अब नेक्स्ट इयरको लागि चाहिँ जस विनरलाई चाहिँ हामी अब गुड लक, बेस्ट अफ लक भन्न चाहन्छौँ र योभन्दा धमाकेदार प्रस्तुत गर्नु हुन्छ होला भन्ने हामी एक्सपेक्टेसन पनि राख्छौँ इन्टेक 17 तर्फबाट.
0: ओके, एकैछिनपछि हामी रिजल्ट थाहा पाउनेछौँ. अहिलेको लागि भने हामी साङ्गीतिक विश्राम लिउँ. वीरेन्द्र भाइ, थ्याङ्क यू भेरी मच.
2: हजुर, हुन्छ, थ्याङ्क यू दिदी.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS

0: हजुर आदरणीय श्रोताहरू, म वान आर्जरको फुटबल पिचमा छु र यति बेला इन्टेक 17 होस्ट गरिराख्नु भएको यो वान डे फुटबल टुर्नामेन्ट अथवा इन्टेक कपको लागि इन्टेक 17 2IC हुनुहुन्छ कोप्रल विवेक योञ्जन भाइ. भाइ, तपाईँको ओभरअल अनुभव भनौँ न, यो वर्ष तपाईँहरूको इन्टेकले रन गरिराख्नु भएको यो इन्टेक कप, तपाईँको अनुभव कस्तो रह्यो?
1: थ्याङ्क यू सो मच दिदी. फर्स्ट थिङ फर्स्ट क्वेसनको लागि, एक्सपिरियन्स अनुसारले र अनुभव अनुसारले चाहिँ इट्स अ न्यू एक्सपिरियन्स फर अस इन्टेक 17 टु अर्गनाइज यत्रो ठुलो इभेन्ट जहाँ चाहिँ 15 टिमले चाहिँ पार्टिसिपेट गरेको थियो. अनि सोफार चाहिँ सेमी फाइनलतिर हामी पुगिसकेका छौँ. सोफार चाहिँ विदाउट एनी इन्जुरिज हामीले चाहिँ सोफार कन्डक्ट गर्न एकदम सफल हुँदा चाहिँ एकदमै खुसी छु दिदी. अनि अन टप अफ द्याट हाम्रो चाहिँ एकदम खुसी चाहिँ केमा छौँ भने चाहिँ सम्पूर्ण इन्टेकको गुर्जी नम्बरी

0: म चाहिँ त्यही हो दिदी.
1: ओके, अनि आज अभियसली तपाईँहरू अर्गनाइजर टिम भएको हुनाले होइन खेल्ने मौका त कतिको पाउनुभयो
0: दिदी? खेल्न चाहिँ हाम्रो एउटा सेट टिम छ, हरेक इन्टेकको चाहिँ हामीले चाहिँ 15 सेट प्लेयर अलरेडी नोमिनेट अनि डिक्लेरेसन गरेर फर्स्टमै उठाइसकेको थियौँ. अनि हाम्रो चाहिँ सेट टिम थियो, त्यही कारणले हाम्रो अर्गनाइजरमा ओआइसी म 2IC अनि हाम्रो सेक्रेटरी नम्बरी चाहिँ हामी चाहिँ फुल अन फोकस चाहिँ अर्गनाइजिङतिर गरियो धेरै.
1: अवश्य यसले गर्दा नै सफलतापूर्वक एकदमै सम्पन्न भइसकेको छ र तपाईँले भने जस्तै अब भने क्वार्टर फाइनल सकेर हामी सेमी फाइनलतर्फ आइरहेका छौँ. अहिले कुन कुन टिमहरू पढ्नु भएको छ सेमी फाइनलमा विवेक भाइ?
0: हजुर दिदी, सेमी फाइनलमा चाहिँ इन्टेक 23, इन्टेक 2019 अनि इन्टेक 2016 अनि इन्टेक 2025 पुग्न सफल भएको छ दिदी. अब वी आर लुकिङ फर विनर.
1: अवश्य भाइ, तपाईँ अझै व्यस्त हुनुहुन्छ, तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच. र यो वर्ष भने इन्टेक 17 कहाँसम्म पुग्न सफल भएको थियो
0: दिदी? हामी चाहिँ क्वार्टर फाइनलसम्म चाहिँ थ्रु हुन सक्यौँ, तर क्वार्टर फाइनलमा चाहिँ अनफर्चुनेटली हाम्रो टिम पास हुन सकेन. रिजन बिहाइन्ड चाहिँ हामी पहिला पनि भनेको, हामी चाहिँ अर्गनाइजतिर एकदम फोकस छौँ अनि त्यही कारणले हामीले सेट प्लेयर एकदम मिनिमम चाहिँ युज गरेर हामीले प्रोग्रेस गर्दै थियौँ. त्यही हो दिदी, अर्गनाइजिङ चाहिँ हाम्रो मेन प्रायोरिटी.
1: अवश्य अर्गनाइजिङ चाहिँ तपाईँको मेन प्रायोरिटी भयो. म्याचमा तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
0: म चाहिँ राइट ब्याक दिदी.
1: नेपाल कप पनि खेल्ने मौका पाउनुभयो?
0: छैन दिदी, म नेपाल कप.
1: तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच.
0: थ्याङ्क यू सो मच दिदी, थ्याङ्क यू.
1: हजुर आदरणीय श्रोताहरू, अहिले सेमी फाइनल भएको थियो इन्टेक 19 प्लस हाम्रो इन्टेक 25 को बीचमा, र यो सेमी फाइनलमा हाम्रो नेपाल कप खेल्नु भएको, नेपाल कप 1RZ-बाट नेपाल कप पनि खेल्नु भएको इन्टेक 19-बाट भाइ, यहाँको पुरा नाम के पर्यो?
2: मेरो पुरा नाम चाहिँ सनिम राई दिदी.
1: सनिम भाइ, आज तपाईँहरूको खेल कस्तो भयो?
2: खेल भन्नुपर्दा दिदी, जस एक्सपेक्ट गरेको भन्दा चाहिँ एकदम राम्रो भयो दिदी. हामीले अब ट्रेनिङ नै अब एज अ इन्टेक हामीले ट्रेनिङ गर्नु अब अभियसली टाइम छैन, हामी अब एमबिजीमा छ. अब जस सकेसम्म चाहिँ हामीले टाइम निकालेर ट्रेनिङ गरे अनुसारको भन्दा पनि राम्रो रिजल्ट चाहिँ आज चाहिँ देख्न सक्यो. सबैले इक्वली इफोर्ट लगाएर चाहिँ जस यतिकोसम्म पुग्नु भनेको चाहिँ हाम्रो लागि धेरै ठुलो कुरा हो.
1: सेमी फाइनलसम्म आइपुग्दा तपाईँहरूले बिहानदेखि होइन तपाईँहरू अब लिग म्याच पनि खेल्नुभयो, त्यस्तै गरी नकआउटसम्म, र अहिले सेमी फाइनलसम्म कतिवटा म्याच खेल्नुभयो सनिम भाइ?
2: हामी टोटल फर्स्ट ग्रुप स्टेजमा चाहिँ टोटल 4 दिदी, अनि त्यस पछाडि एउटा क्वार्टर, भनेपछि टोटल 5 गेम खेलेर चाहिँ हामी सेमीसम्म पुगेको थियो दिदी. जस सेमीमा चाहिँ अब अनफर्चुनेटली विन भएन.
1: तपाईँहरूले टोटल 5 म्याच खेल्नुभयो, इस हाफ 30 थियो क्यारे होइन?
2: हजुर दिदी, 30 अनि 5 ब्रेक इन बिट्विन,
1: भनेपछि त करिब करिब 4 समथिङ होइन?
2: हजुर, एकदमै धेरै लामो.
1: अनि कतिको इन्जोय गर्नुभयो यहाँले?
2: हजुर एकदमै, अब हाम्रो इन्टेक आएदेखि चाहिँ यो इन्टेक कप चाहिँ भएको थिएन दिदी, अब ड्यु टु द भेरियस रिजनले गरेर. अनि जस फर्स्ट टाइम इन्टेक कप खेल्नु पाउँदा चाहिँ जस एकदमै खुसी लागेछ, अनि मैले सोचेको थिएन कि यति साह्रो राम्रो माहौल हुन्छ. अब जता पनि आफ्नो इन्टेकलाई सपोर्ट गर्ने, इन्टेकको बोन्डिङ राम्रो गराउने अनि स्ट्रङ गराउने चाहिँ यो चाहिँ एकदम राम्रो इभेन्ट हो जस्तो लाग्छ दिदी मलाई चाहिँ पर्सनली चाहिँ. हजुर,
1: अब नेपाल कप खेल्नेमा 1RZ-बाट तपाईँको इन्टेक 19 कतिजना हुनुहुन्थ्यो?
2: पहिला चाहिँ थियो दिदी, तर यो लास्ट, यो अहिले लास्ट हाम्रो भएको नेपाल कपमा चाहिँ म मात्र थिएँ दिदी 19 चाहिँ.
1: अनि आज तपाईँ कुन पोजिसनबाट खेल्नुभयो?
2: आज म मिडबाट खेलेँ दिदी, मिडफिल्डर.
1: सनिम भाइ एकदमै खुसी लाग्यो, र पछि पनि अब अभियसली तपाईँ एकदमै टायर्ड हुनुभएको छ, अबको केही समयमा हामी फाइनल म्याच हेर्दैछौँ इन्टेक 25 र 23 बिचमा.
2: हजुर दिदी हुन्छ.
1: ओके भाइ, तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच.
2: हुन्छ दिदी, थ्याङ्क यू भेरी मच दिदी तपाईँलाई.
1: हजुर आदरणीय श्रोताहरू, त्यसै गरी अहिले भने मैले भेटिरहेको छु द इन्टेक कप 2026 रेफ्री गरेर आउनुभएको छ भाइ, यहाँको पुरा नाम के पर्यो?
3: हजुर मेरो नमस्ते दिदी, मेरो नाम लेस करोड बलबहादुर गुरु, 1RZ.
1: इन्टेक कपको लागि तपाईँले बिहानदेखि नै रेफ्री गर्नुभएको होला, अहिलेसम्म अब फाइनल म्याच हुन अझ बाँकी नै छ, अहिलेसम्म कतिवटा टिममा रेफ्री गर्नुभयो भाइ?
3: हजुर दिदी, मैले क्वार्टर फाइनलबाट चाहिँ नकआउट चरणमा चाहिँ मैले गेम रन गरेको थिएँ दिदी, टोटल आफ्टर सेमी फाइनल 4.
1: अनि तपाईँ कुन इन्टेकको हुनुहुन्छ?
3: 2015
1: यसपटकको इन्टेक कपमा भाग लियो कि लिएन?
3: गुड क्वेसन दिदी, भाग लिएको थियो तर उनीहरू चाहिँ ग्रुप स्टेजभन्दा अगाडि जानु सकेन, पोइन्ट टेबलमा अलिकति तल हुन पुग्यो.

0: आज त तपाईँले रेफ्री गर्नुभयो, यसभन्दा अगाडि पनि खेल्ने मौका पाउनु भएको थियो भाइ फुटबल?
1: हजुर दिदी, म चाहिँ पहिल्यै अब हाम्रो इन्टेक रिप्रेजेन्ट नै गरेको थिएँ, तर इज भेरी लङ टाइम ब्याक। अब हामीले त्यो बेला चाहिँ ट्रफी नै उचालेको थियो ब्रुनाईमा, फलोइङ बाई सेकेन्ड इयर चाहिँ हाम्रो रनर अप पनि भएको थियो दिदी।
0: एकदमै इन्ट्रेस्टिङ। तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ भाइ?
1: म चाहिँ राइट ब्याक अर सेन्ट्रल डिफेन्डर इधर। हजुर,
0: अनि पहिला तपाईँ नेपाल कप पनि खेल्ने मौका पाउनुभयो?
1: हजुर दिदी, म नेपाल कपसम्म चाहिँ पुग्न सकिएन, त्यस्तै भयो।
0: आजको विशेष गरेर यो नाइन साइड फुटबल, हाम्रो जति पनि प्लेयरहरू अब सबैले जित्न खोजिरहेका छन्, प्राइस पनि एकदमै एट्र्याक्टिभ छ, उहाँहरू कतिको रफ खेल्नुभयो, कतिको फिजिकली भनौँ न कतिको डिसिप्लिनमा खेल्नुभयो, तपाईँको अनुभव कस्तो रह्यो?
1: हजुर, मेरो अनुभव चाहिँ अब मैले एकदमै अब लेटेस्ट इन्टेक जो इन्टेक रिप्रेजेन्ट गरिरहेको छ उनीहरूको गेम चाहिँ मैले अफिसिएट गर्न पाएको थिएँ, तर मैले गेमको दौरान पर्दा एकदम हाई टेन्स, एकदम फिजिकल चाहिँ धेरै इन्टेन्सवाला गेम परेको थियो। योभन्दा अगाडि चाहिँ मैले इन्टेक 24 र 25 परेको थियो, विच इज इन्टेक 25 चाहिँ एकदम हाई इन्टेन्स गेममा चाहिँ इन्टेक 25 चाहिँ वन गरेको थियो।
0: धेरै वर्षपछि भनौँ न 2019 पछि जब COVID-19 आयो त्यसपछि मात्र यो पहिलोपटक 2026 इन्टेक कप सुरु भएको छ, र यो ओभरअल खेल हेरेर तपाईँको एक्सपिरियन्स भनौँ न अब यो हुनुपर्छ अथवा फ्युचरको लागि वान आर्जेले नेपाल कपमा पनि प्लेयरहरू रोज्ने मौका, फाइदै फाइदा छन्, यो विषयमा के भन्न चाहनुहुन्छ?
1: करेक्ट दिदी, यो एकदम राम्रो हो, तर निकै लङ ग्याप भएको थियो, हुन पाएको थिएन, तर यो चाहिँ हरेक इयरली चाहिँ हुनुपर्छ भन्ने चाहिँ मेरो अफिसियल तर्फबाट चाहिँ म चाहिँ भन्न चाहन्छु, विच इज योले चाहिँ लङ टर्ममा नेपाल कप अब आफ्नो 5 कम्पनीमा वान अर्जेहरूको चाहिँ उनीहरूको चाहिँ हरेक यहाँ के अरे च्याम्पियन कम्पनी हुन्छ हरेक साल, उनीहरू चाहिँ त्यसमा पनि चाहिँ आफ्नो प्लेयर चुज प्लेयर सेलेक्सनको लागि प्लस फर्दर नेपाल कपको लागि चाहिँ यो टुर्नामेन्ट चाहिँ एकदमै इम्पोर्टेन्ट छ दिदी।
0: एज अ रेफ्री, रेफ्री गर्नको लागि पनि फिट एन्ड फाइन हुनु पर्यो होइन, प्लेयरहरूसँगै कुद्नु पर्यो, कतिको साह्रो गाह्रो हुँदो रहेछ?
1: धेरै गाह्रो हुन्छ दिदी, मेन्टल फिजिकल अप डाउन लेफ्ट राइट एकदमै गाह्रो हुन्छ। अरू प्लेयर चाहिँ एउटै पोजिसनमा हुन्छ भने म चाहिँ अप डाउन चारै कर्नर पुग्नुपर्छ, इट्स भेरी टफ दिदी।
0: भाइ एकदमै खुसी लाग्यो तपाईँको समयको लागि, थ्याङ्क यू भेरी मच।
1: थ्याङ्क यू दिदी, नमस्ते।
0: एकैछिनपछि हामी रिजल्ट थाहा पाउनेछौँ, अहिलेको लागि भने हामी साङ्गीतिक विश्राम लियौँ।

0: यो BFPS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: गोर्खा रेडियो।

0: म वान आर्जेरको फुटबल पिचमा छु। यो वर्षको लागि इन्टेक कप वान आर्जेरमा विनर हुन सफल भएको छ इन्टेक 23। भाइहरू तपाईँहरूलाई ह्युज कंग्रेचुलेसन। भाइहरू तपाईँहरू बिहानदेखि बिहानको 8 बजेदेखि बेलुकीको करिब करिब अहिले 9 बज्न लागिरहेको छ होइन, कन्टिन्यू रूपमा तपाईँहरू खेल्नुभयो र तपाईँहरूको यो ग्रुप स्टेज म्याचदेखि फाइनलसम्म कतिवटा गेम खेल्नुभयो? तपाईँ नेपाल कपमा पनि खेल्नु भएको, आज पनि ओभरअल भनौँ न यो सबै म्याचमा सुरुदेखि अन्त्यसम्म तपाईँको त्यो स्टेमिना रनिङ पनि एकदमै राम्रो थियो र तपाईँको अनुभव सुनाउनुहोस्।
1: नमस्ते दिदी, अनि धन्यवाद। मेरो आजको एक्सपिरियन्स एकदम राम्रो थियो। अनि आफ्टर लङ टाइम नम्बरहरू कोही कता इआरईबाट अल द वे नर्थ क्याट्रिकबाट पनि ट्राभल गरेर आउनुभएको छ। जस आफ्टर लङ टाइम हाम्रो चाहिँ इन्टेक बन्डिङसँगै जस टिमवर्क मिलाएर चाहिँ हामीले चाहिँ गेम खेल्यौँ, जित्यौँ पनि, जस एकदम खुसी छु दिदी।
0: ओके, इन्टेक 23 तयारी कतिको गर्नुभएको थियो? तपाईँहरू जित्नु पनि भयो
1: दिदी। अनेस्टली भन्नुपर्दा हामी चाहिँ यहीँ सर्जन मोर ब्यारेकमै भएको नम्बरहरू चाहिँ विकेन्डमा चाहिँ टाइम मिलाएर चाहिँ फ्रेन्डली म्याचहरू खेल्ने चाहिँ गरेको थियौँ, तर नम्बरहरू इआरईबाट आउनुभएको नम्बरहरूसँग चाहिँ एज अ वान टिममा चाहिँ खेल्न पाएको थिएनौँ। फर्स्ट गेममा चाहिँ कोप गर्न गाह्रो भयो, त्यस आफ्टरअल चाहिँ पछाडिको म्याचहरूमा चाहिँ जस कोप गर्न राम्रो भयो, अन्त एट द एन्डमा चाहिँ हामीले चाहिँ विनर पनि भयौँ।
0: ओके भाइ, तपाईँको अनुभव कस्तो रह्यो?
2: हजुर दिदी, हजुरलाई एकदम धेरै थ्याङ्क यू हामीलाई अब आएर सम्झिदिनु भयो नि दिदी। अब जस हामीले चाहिँ अब आशा गरेको थियो जित्छौँ कि भनेर, तर अब जित्छौँ नै भनेर त हामीले सोचेको थिएन, तर अब विच इज गुड, हाम्रो टाइम राम्रो रहेछ दिदी अहिले चाहिँ, अनि हामीले चाहिँ इन्टेक कप भएको थिएन, तर अहिले चाहिँ हामीले अपर्च्युनिटी पायौँ अनि हामीले ग्र्याब गरौँ, एकदम खुसी छ दिदी।
0: त्यसै गरी हाम्रो इन्टेक 2023 बेस्ट गोलकिपर पनि हुनुहुन्छ, तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन।
1: थ्याङ्क यू दिदी।
0: पेनाल्टी सुट आउटमा कतिवटा गोल स्टप गर्नुभयो?
1: मैले गर्नु चाहिँ 2 गरेको थिएँ, एउटा चाहिँ फल भयो, अनि ओभरअल गेममा चाहिँ टोटल 3 भनौँ न, ओभरअल लिगमा पनि लिगमा अरे क्वार्टर फाइनलमा पनि एउटा गरेको थिएँ, अनि अहिले पेनल्टी सुटआउटमा चाहिँ 2, तर एउटा चाहिँ जस फल भयो।
0: भाइहरू तपाईँहरू सबैलाई वान्स अगेन ह्युज कङ्ग्रेचुलेसन।
3: हुन्छ, थ्याङ्क यू दिदी।
0: प्राइस कति पाउनु भयो? क्यास प्राइस
3: 3,10,000 रुपियाँ।
0: एकदमै रमाइलो, थ्याङ्क यू,
4: थ्याङ्क यू भेरी मच,
3: थ्याङ्क यू सो मच दिदी।
0: र यति बेला सास अलिकति बढिरहेको अवस्था हो र प्रेजेन्टेसन पुरा भइसकेको छ, फाइनल क्लोजिङको लागि वान आर्जरका सिओ साहिबले अब केही भन्नुहुन्छ र यति बेला हामीले कारको हेडलाइट प्रयोग गरिरहेका छौँ, एकदमै उज्यालो भइरहेको छ जताततै र रमाइलो भइरहेको छ। क्लोजिङ मेसेज पनि सिओ साहबबाट हामी सुनौँ।
5: I will quickly sum up the event and hand it over to our CEO staff for the closing remarks. So one of the last ma sakne bala same kura dinchu hamro intake 17 lai kati ramro bannabas ta aaja ko tyaskara lai sabai le pakau thulo round of applause dinos. Arko din dara kinare ekdam late ho. So thank you very much and well done intake 23. Shabash.
0: Thank you, sir. Thank you very much.
5: एकदम ज्वरो तर सायद म सानो खुरिदिन्छु आजको बारेमा। हाम्रो इन्टेक कप फर्स्ट टाइम सिन्स 2019 बनाएको अनि म एकदम खुसी लाग्यो, किनभने हाम्रो इन्टेक पक्का बाल्यो चिज मेरो विचारमा, हाम्रो फल्थन के अरे अनि हाम्रो ब्रिगेड गाखेजभित्र के अरे इन्टेकको इन्टेक whether यो दाई whether यो गुरुजी whether you are bhai, whether you are dost, it's what makes us so strong. And so aaja ma ekdam khushi lagyo kinabhane yo competition ekdam safa thiyo ani ekdam pakka competitive thiyo ani aaja ko winner hamro intake 23 ma pakka badhai dinchu. Hos, thank you.
0: नेपाली 3,00,000 कति रुपियाँ भन्दै हुनुहुन्थ्यो होइन, एकदमै रमाइलो. यो वर्षको लागि वान आर्जेरमा इन्टेक 2026 कप भनौँ न, इन्टेक 2026 कप भन्दा अगाडिको विनर हुनुहुन्थ्यो, इन्टेक 17 रन गरिराख्नु भएको हो र यो कम्पिटिसन बडो गजब भयो. धेरै इन्टेकका प्लेयरहरू अनि सपोर्टरहरू, फ्यामिलीज, दिदीबहिनीहरू सबैको व्यापक सहभागिता रहेको थियो. एकदमै रमाइलो भयो र यो कार्यक्रमको प्रेजेन्टेसन भने रातको करिब करिब 10 बज्नुभन्दा अगाडि एकदमै रमाइलो भयो. सबैले इन्जोय गर्नुभयो. भाइहरू, तपाईँहरूको यो आजको दिनको खुसी. उहाँहरू फेरि मेसिङ हटमा जानुहुनेछ र त्यहाँबाट मेसिङ खाँदै अझ रमाइलो गर्नुहोला. यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्दै म वान आरजेआरको सर्जुन मोड ब्यारेक्सको फुटबल पिचबाट म रूपा राणा पनि बिदा चाहन्छु. नमस्ते बाबा.

0: जापानिज इन्सेफ्लाइटिस जे भारतको संक्रमणबाट एक महिनामा 9 जनाको मृत्यु भएको छ। जापानिज इन्सेफ्लाइटिस जे भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको ज्यान गएको हो। अन्य 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोगहरू मध्ये जे सबैभन्दा धेरै मृत्यु गराउने रोगमा पर्छ। केही वर्ष यता जेईले प्रकोपकै रूप लिन थालेको छ। जेई एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जेई भाइरस संक्रमित क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो लामखुट्टेको टोकाइबाट सर्ने फ्लाइवी भाइरस हो। डेङ्गी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुँगुर र हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुँगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा हुन्छन्। न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानुन व्यवसायलाई सिफारिस नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएसनको सिफारिसमा वा कानुन व्यवसायलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यस पटक करियर जजबाट मात्रै सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास सुरु गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। न्यायाधीश नियुक्तिमा सधैँ प्रश्न उठ्ने गरेकाले राजनीतिक गन्धको आरोप नआओस् भन्नका लागि पनि योपल्ट फरक शैलीमा सिफारिस गरिने उहाँले बताउनुभयो। मानव अधिकार संरक्षण र सामाजिक न्यायका लागि संविधानले गठन गरेका 8 संवैधानिक आयोगका सिफारिस कार्यान्वयनमा सरकारको उदासीनता देखिएको छ। आयोगहरूले उजुरीमाथि अनुसन्धानदेखि नीतिगत सुधारसम्मका विषयमा वर्षौंदेखि सरकारलाई सिफारिस गर्दै आए पनि औसतमा 14% मात्रै पूर्ण कार्यान्वयनमा गएको तथ्याङ्क छ। संविधानले मानवाधिकार र सामाजिक न्यायसँग सम्बन्धित विषयमा सरकारलाई निगरानी र जवाफदेही बनाउन 8 संवैधानिक आयोगको व्यवस्था गरेको छ। संविधानको भाग 25 र 27 अनुसार राष्ट्रिय मानवाधिकार आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, त्यस्तै राष्ट्रिय थारू आयोग, राष्ट्रिय मधेसी आयोग र राष्ट्रिय मुस्लिम आयोग गठन भएका छन्। तर राष्ट्रिय मानवाधिकार आयोगदेखि महिला, दलित, आदिवासी जनजाति, थारू, मधेसी, मुस्लिम र समावेशी आयोगका कैयौं सिफारिस कागजमै सीमित छन्। यी आयोगलाई सम्बन्धित विषयमा उजुरी लिने, अनुसन्धान गर्ने र आवश्यक कार्यवाही र नीतिगत सुधारका लागि सरकारलाई सिफारिस गर्ने संवैधानिक अधिकार छ। राष्ट्रिय मानवाधिकार आयोगका सिफारिस कार्यान्वयन गर्न सरकार बाध्यकारी देखिएको छ। राष्ट्रिय मानवाधिकार आयोग ऐन 2068 दफा 17 उपदफा 10 गम्भीर मानवाधिकार उल्लङ्घनका घटनामा आयोगले मुद्दा चलाउने गरेको सिफारिस कार्यान्वयनमा प्रत्यक्ष अवरोध सिर्जना गरेको थियो। यो प्रावधान अनुसार महान्यायाधिवक्ताले मुद्दा चलाउन नमिल्ने निर्णय गरेमा त्यसको कारणसहित आयोगलाई जानकारी गराए पुग्ने व्यवस्था थियो। आयोगको सिफारिस कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था थिएन। यो प्रावधान अन्तरिम संविधान 2063 धारा 132 उपधारा 2 रहेको आयोगको अधिकारसँग बाझिएको भन्दै अधिवक्ता ओम प्रकाश अर्याल र पुनम देवी महर्जनले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। अवैध रूपमा नाबालिगको डिम्ब कारोबारमा जोडिएकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नूतन शर्मा ठाकुरमाथि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान सुरु गरेको छ। काउन्सिलले 12 साउनमा स्पष्टीकरण सोधेर पत्र काटेको थियो, तर यसको चित्त बुझ्दो जवाफ नआएको भन्दै काउन्सिलले बोलाएर सोध्ने तयारी भइरहेको जनाएको छ। काउन्सिलका अनुसार डाक्टर शर्माले आफूमाथि लागेका आरोप ढाकछोप गर्ने गरी लिखित जवाफ पठाउनु भएको छ। नाबालिगको डिम्बको अवैध कारोबारमा संलग्न रहेको देखिएपछि डाक्टर शर्मा विरुद्ध गएको 21 साउनमा सरकारी वकिल कार्यालय ललितपुरमा बयान भएको थियो। बयानका क्रममा उनले नाबालिगको डिम्ब कारोबार नगरेको तर दान गर्न तयार वयस्क महिलाको भने डिम्ब कारोबार गरेको स्वीकार गरेकी थिइन्। उनको यो बयान स्वास्थ्य मन्त्रालय मात्र नभई सर्वोच्च अदालतको समेत आदेश विपरीत हो। सर्वोच्चले वर्ष दिन अघिबाटै अवैध रूपमा डिम्ब निकालेर बिक्री वितरण गर्ने काममा रोक लगाएको थियो। न्यायाधीश टेक प्रसाद ढुङ्गानाको इजलासले निवेदनको अन्तिम टुगो नलागेसम्मको अवधिभर डिम्ब निष्कासनमा रोक लगाएको थियो। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्व मन्त्री गोविन्द राज जोशीले जेल नै नबसी सबै कैद छुट पाउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।

0: बीएबीएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। आउनुहोस् अब भने मगर एसोसिएसन युकेले आयोजना गर्दै आएको गल्फ टुर्नामेन्टको विषयमा हामी कुराकानी गर्नेछौँ। मगर एसोसिएसन युकेले एभ्री इयर शहीद लखन थापा मगर मेमोरियल फुटबल टुर्नामेन्ट गर्नुहुन्थ्यो, तर यस वर्षदेखि उहाँहरूले गल्फ टुर्नामेन्ट गर्दै हुनुहुन्छ। शनिबार 15 अगस्तको दिनमा बर्ड हिल्स गल्फ सेन्टर मेडन हेटमा आयोजना गर्नुभएको गल्फको विषयमा हामी कुराकानी गर्दैछौँ। यस इभेन्टको ओवाइसी हुनुहुन्छ क्याप्टेन रिटायर्ड ताम ढेगा दाजु, म उहाँलाई स्वागत गर्न चाहन्छु। दाजु नमस्ते, अनि गोर्खा रेडियोमा स्वागत छ।
1: बहिनी गुड आफ्टरनुन, नमस्ते। जति पनि सम्पूर्ण हाम्रो बिहेबियर सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा म क्याप्टेन ताम ढेगाको तर्फबाट गुड आफ्टरनुन, थ्याङ्क यू सो मच giving me opportunity to say a few word about hamro yes first martial lakhan thapa golf tournament ko bishay ma kehi information haru share garna paunda khushi lagirakhe cha, thank you।
0: hajur yo ta hamro khushi ko kura ho daju, jera haru jasto hamra local community haru le yi ra esta activities haru banauna bibhinna event haru aayojana garnu huncha ani hamra darshak haru lai shrota haru lai sunauna ko lagi yi ra esta karyakram haru ma hajur haru le sahabhagita janaunu huncha, tyo nai hamro khushi ko kura ho daju। र पहिला हजुर क्युओजेएलआरमा हुनुहुन्थ्यो, आफ्टर रिटायर्ड अहिले के गर्दै हुनुहुन्छ?
1: हजुर, आफ्टर रिटायर्ड 2011 मा म अगस्तमा रिटायर भएदेखि केही न केही त अब युकेमा बसेपछि काम गर्नै पर्यो। इभन रिटायर भएर पनि सो मच अपर्च्युनिटी एज अ ड्राइभिङ इन्स्ट्रक्टर, पहिला जो हामी जुनियर रेङ्कमा पनि थियो हङकङदेखि, र कन्टिन्यू सिन्स 2011 अन्टिल नाउ हाम्रो स्कुल छ एटेन्टिभ ड्राइभिङ स्कुल, यसमा चाहिँ हामी झन्डै 12 जना हाम्रो एक्स त्यो जलारकै भुर्जीहरू साथीभाइहरू छन्, साफ पनि हुनुहुन्छ। हजुर, इट्स डुइङ गुड, आई थिंक या हैव टु डु समथिङ।
0: हजुर, एकदमै खुसी लाग्यो दाजु, अब यो त राम्रो कुरा हो। सधैँ नयाँ नयाँ ड्राइभरहरू अथवा लर्नर्सहरू आउनुहुन्छ, एकदमै रमाइलो पनि छ होला होइन दाजु? कतिको इन्जोय गर्नुभएको छ हजुरले?
1: ज्यू, एब्सोल्युटली न्यू जेनेरेसन भनौँ न आइराखेको हुन्छ स्कुलमा, जस्तै स्टुडेन्टहरू पास थ्रु हुँदै जानुहुन्छ, नयाँ आउँदै गर्नुहुन्छ, नयाँ फेस सुरु भइराखेको हुन्छ, अल डिफरेन्ट। अब सबै अभियसली एक किसिमकै हुनुहुन्न, कोही अब एकदमै प्रोएक्टिभ क्विक लर्नर हुन्छ, कोही चाहिँ अब मिडियम। त्यही हो, समटाइम अभियसली अब एज अ टिचर भन्नुपर्दा हामी चाहिँ विशेष पर्टिकुलरली हामी नेपाली डिआईहरू अफकोर्स अलिकता एक्सपेक्टेसन धेरै हुन्छ, गर्दाखेरि छिटो सिकोस् आफ्नो पुपिलले, छिटै फर्स्ट टाइम पास गरोस्, वाइ वेस्टिङ मनी, वाइ वेस्टिङ टाइम भन्नेले गर्दाखेरि
0: हो नि दाजु। अब हाम्रो हातको 5 औँला पनि बराबर छैन भनेपछि त अब डिफ्रेन्ट ब्याकग्राउन्डबाट डिफ्रेन्ट फ्यामिलीबाट आउनुभएका होइन, एउटै फ्यामिलीको बच्चाहरू पनि एउटै माइन्ड मेकअप हुँदैन, अथवा तपाईँले भने जस्तै क्विक लर्नर अथवा डिफ्रेन्ट टाइपको हुन्छ। निकै रमाइलो अनुभव सँगाल्नु भएको रहेछ हजुरले भने जस्तै, अब हामी गोर्खालीहरू अलिकति छिटो सिके हुन्थ्यो, हामीले भनेको कुरा छिटै बुझिदिए हुन्थ्यो भन्ने त लाग्छ, तर मेन्टल्ली अनि प्र्याक्टिकल्ली अनि थियोरिटिकल्ली पनि फरक फरक हुन्छ, हजुर बुझ्ने तरिका फरक फरक हुन सक्छ। एनिवे, अब भने हामी शहीद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्टको विषयमा कुराकानी गरौँ दाजु। कहिले कहाँ कसरी हुँदैछ दाजु, यसको फिक्स्चर पनि बताइदिनुहोस् न।
1: हजुर, आउने नेक्स्ट Saturday 15 हुँदैछ, यसको लोकेसन हो बर्ड हिल्स गल्फ सेन्टर, ड्रिफ्ट रोड, ग्रे वुड साइड, मिडन हेड, SL63ST। I repeat again, Sierra Lima 63 Sierra Tango postcode ho, la golf course chai ni Bird Hills Golf Center ra
0: एन्ट्री फी कति छ, कम्पिटिसनको फोर्मेट, अनि त्यस्तै गरी म्याक्सिमम प्लेयर्सहरू, अनि कति ह्यान्डिक्यापमा खेल्दैछन् आदि इत्यादिको बारेमा पनि बताइदिनुहोस् न दाजु।
1: ओके, थ्याङ्क यू हजुर। ग्रिन फी नै टोटली हामीले क्लब हाउसमा तिर्नु पर्ने £45 हो एज अ वान कोर्सको, त्यसमा चाहिँ हामीले £10 एक्स्ट्रा चार्ज गरिएको छ। रिजन वाइ त्यो £10 चाहिँ नि आफ्टर द गल्फ सोसियल गेट टुगेदर केही इन्टरटेनमेन्ट गरौँ, डिनर लिँदै गर्दाखेरि इन अ मिन टाइम प्राइज गिभिङहरू पनि त्यतिखेरै हुन्छ, हामीले इन्टरटेन पनि राखिएको छ, गर्दाखेरि ओन्ली £10 अभियसली डिनर टु £10 त हुँदैन। हवेभर हाम्रो खेलिसकेपछि हाम्रो डिनर चाहिँ नि यो अल्डर सर्टमा थबेल बारमा हुँदैछ, र त्यसमा यहाँलाई जस्ट यु नो इन्फोको लागि वी हेभ अ इन्टरटेनमेन्टमा भोइस अफ नेपाल सिजन सेभेनका विनर नानु हुनुहुन्छ, जहाँ चाहिँ नि उहाँले पनि पर्फर्म गर्नुहुन्छ, निका थापा हुनुहुन्छ, त्यसमा अर्को सुपर मोडल सरिश्मा बगर पनि हुनुहुन्छ, दुईजना त स्योर हुनुहुन्छ, त्यसमा दुई तिनजना अरू पनि हुन्छ. सो यहाँलाई भलिपूर्ण इन्टरटेनमेन्ट पनि हुँदैछ. वेल वी डुइङ अ प्राइज गिभिङ अनि डिनर लिँदै गर्दाखेरि त्यो भन्छु 10 टनको कुरामा 45 प्रत्येक चिठी त हामीले झन्डै 2 महिना अगाडि नै पठाइसकेको. एभ्री कमिटी युकेमा भएको कमिटीहरू अनि गल्फको साथीभाइहरूलाई इन्डिभिजुअलले पनि पठाइसके हो. गर्दाखेरि धेरै एक्सपेक्टेसन भन्दाखेरि धेरै छ हजुर, अनि 100 जना जति आउनुहुन्छ होला जस्तो लागेको थियो
0: हजुर,
1: अहिले ओभर 150+ हुनुहुन्छ. हामीले अब म्यानेज गर्न सक्छ, त्यसमा केही छैन
0: हजुर. भनेपछि त्यो दिनमा खेल्नको लागि 150 जति त इन्डिभिजुअल नै हुनुहुन्छ होइन दाजु उहाँहरू?
1: हजुर
0: 150 इन्डिभिजुअल अनि प्लस अब ग्रुपमा पनि हुनुहुन्छ. कति ग्रुप हुनुहुन्छ उहाँहरू?
1: हजुर त्यही भित्रै नै हो, सरी भन्नुपर्दा जनजनाको टिम छ, टिमबाट खेल्नुहुन्छ भने कति चाहिँ इन्डिभिजुअल, उहाँ टिमको प्लस उहाँ इन्डिभिजुअलमा पनि उहाँको राम्रो स्कोरहरू ल्याउनु भएको छ भने
0: उहाँहरूलाई
1: त्यसमा पनि प्राइज चाहिँ अभियसली उहाँहरूले पाउनुहुनेछ.
0: अभियसली अब टिम अथवा इन्डिभिजुअलको प्राइजको कुराकानी आइसक्यो दाजु. अब विशेष गरेर यो इभेन्टको एकदमै आकर्षक ट्रफी मेडल क्यास प्राइजेसहरूको बारेमा पनि बताइदिनुहोस् न.
1: हाम्रो यसमा 3 डिफरेन्ट ट्रफीहरू छ, मेजर ट्रफी
0: हजुर.
1: एउटा चाहिँ नि टिम ट्रफी हुन्छ, अर्को चाहिँ नि ग्रोस विनर जसले चाहिँ नि ग्रोसमा सबभन्दा कम्ती हान्नुभयो, र अर्को चाहिँ नेट हुन्छ जो चाहिँ आफ्नो ह्यान्डिक्यापहरू भेरिज ह्यान्डिक्यापहरू 1 देखि हामीले 24 लिएको छ, गर्दाखेरि त्यसको नेटमा आफू त्यो नेट ह्यान्डिक्याप डिडक्ट गरेर कति खेल्नुभयो त्यसलाई चाहिँ नेटमा काउनुहुन्छ. गर्दाखेरि 3 डिफरेन्ट बिग ट्रफीहरू छ. यसमा यो कुरा गर्दै गर्दाखेरि स्पोन्सरसिपमा चाहिँ नि
0: अब यहाँले 3 डिफरेन्ट क्याटेगोरीका ट्रफीहरूको बारेमा त बताइदिनु भयो दाजु, अनि त्यस्तै गरी इन्डिभिजुअल मेडल ट्रफीहरू होला, लङ्गेस्ट ड्राइभ एनटिपी अनि टुर्स गर्नेहरूको लागि पनि, त्यो दिनमा एकदमै राम्रो हार्डवर्क गर्नेहरू पनि होला नि होइन, उहाँहरूको लागि पनि केही प्राइजेसहरू छन् कि दाजु?
1: थ्याङ्क यू फर आस्किङ. हजुर लङ्गेस्ट ड्राइभ त्यो चाहिँ नोबिलिटी प्राइजहरू हुन्छ. लङ्गेस्ट ड्राइभको ओपनमा छ कसले सबभन्दा ठाडो हान्नुहुन्छ उहाँलाई सेपरेट भयो, र त्यसमा ओभर 55 पनि छुट्टै छ. गर्दाखेरि एनटिटी भनेको हजुरले भने जस्तै नियरेस्ट टु द पिन होल इन वान गर्नु ग्रेट, त्यसको पनि प्राइज छ. इभन लाइक माई एज ओभर 50 लागि पनि त्यसमा छुट्टै प्राइज छ. गर्दाखेरि सो मेनी प्राइजेस
0: हजुर, भनेपछि लङ्गेस्ट ड्राइभ एनटिपी अनि टुर्स गर्नेहरूको लागि पनि छुट्टै प्राइज होला होइन?
1: हजुर सो अलिकता एट्र्याक्सनको लागि अफकोर्स. गर्दाखेरि यो टिमको भनेको थियो नि, यो टिममा चाहिँ लाइक अहिले चाहिँ नि नम्बरीकोबाट आउनु भएको छ एज अ टिमकोबाट. टिममा चाहिँ 5 प्लेयर्स हुनुहुन्छ, टप 5 चाहिँ 1 चाहिँ स्टेयर जो 4 हुन्छ.
0: सो
1: 4 गर्दाखेरि जसको टिमले चाहिँ नि अब राम्रो स्कोर ल्याउनु भयो उहाँले चाहिँ त्यो टिमको ट्रफी प्लस प्राइज पनि छ त्यसमा.
0: ओके
1: इन्क्लुडिङ त्यसको
0: दाजु 150 पर्सन हुनुहुन्छ अथवा गल्फर्सहरू हुनुहुन्छ हाम्रो जति पनि गल्फरहरू, अनि त्यस्तै गरी उहाँहरू इन्डिभिजुअल पनि खेल्नुभयो अनि यता आएर टिम पनि दर्ता गर्नुभएको छ हजुरले भने जस्तै इन्टेक अनुसारले टिममा पनि हुनुहुन्छ अथवा डिफरेन्ट नाम हुनसक्छ. एन्ट्री फी चाहिँ दुवै तर्फबाट तिर्नुपर्छ कि वान्स तिरिसकेपछि भइहाल्छ?
1: इन्डिभिजुअलको हो, उहाँले टिम चाहिँ ओके इन्ट्याक्ट एनओ 99 अथवा 2000 गर्नुहुन्छ भने हामीले उहाँहरूको नाम दिनुभएको छ.
0: त्यसको
1: तपाईँलाई सर्टमा भन्दाखेरि 0-6 ह्यान्डिक्यापको 1 हुनु पर्यो, 7-2 अर्को हुनु पर्यो, 2-2 अनि अर्को चाहिँ 13-18 गर्दाखेरि 5 1 चाहिँ काउन्ट हुँदैन जसको लेस छ. 4 प्रत्येक टिमको थुप्रै हुनुहुन्छ टिमहरू पनि, टिमहरूको प्राइजमा यदि उहाँले जित्न सकेन फर्स्ट या सेकेन्ड भने उहाँहरूको स्टिल इन्डिभिजुअलको स्कोर राम्रो छ भने उहाँहरूले ग्रोसमा पनि पाउन सक्नुहुन्छ, नेटमा पनि पाउन सक्नुहुन्छ। बेस्ट खेल्नु पर्यो, अभियसली ग्रेट अपर्च्युनिटी छ त्यहाँ,
0: सम्पूर्ण गल्फरहरूलाई ग्रेट अपर्च्युनिटी छँदैछ, तपाईँहरू राम्रो खेल्नु होला। अब एकैछिन हामी साङ्गीतिक विश्राम लियौँ र सेकेन्ड पार्टमा बाँकी प्रसङ्ग राखौँला।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो PFBS गोर्खा रेडियो हो।

बीएबीएस कर्का रेडियो सुनिराख्नु भएको छ। मगर एसोसिएसन युकेले आयोजना गर्ने स्पोर्ट्स इभेन्ट अन्तर्गत शहीद लखन थापा मगर मेमोरियल कप आयोजना हुने गर्थ्यो। फुटबल टुर्नामेन्ट राख्नुहुन्थ्यो भने यो वर्षदेखि गल्फ टुर्नामेन्ट राख्नु भएको छ। यसै क्रममा गल्फ ओआइसी हुनुहुन्छ क्याप्टेन ताम देगा दाजु, हामी उहाँसँग कुराकानी गरिरहेका छौँ। दाजु, हजुरलाई पुनः कार्यक्रममा स्वागत गर्दै अब भने हामी यो प्रसङ्गलाई अघि बढाउँ। शनिबार 15 अगस्तको दिनमा सबै गल्फरहरू क्लब हाउसमा कति बजे आइपुग्नुपर्छ, अनि ब्रिफिङहरू होला होइन, अनि ग्रुप फोटोहरू

0: अनफोर्चुनेटली
1: हजुर.
0: अभियसली उहाँहरू अब के भन्छ डिस्क्वालिफाइड हुनुहुन्छ, तर सबै टाइममा सधैँ टर्न अप नै हुनुहुन्छ.
1: अवश्य गल्फ भनेपछि होइन. अब यो एक दिनको लागि कति हाम्रा गल्फरहरू त वान डे अगाडि नै आएर बसेको पनि हामी देख्छौँ कुनै कुनै गल्फ क्लबको लागि, होइन. फर्स्ट टी बिहानको ठिक 8 बजे भन्नुभयो, फर्स्ट टी अफ, अनि त्यस्तै गरी लास्ट टी अफ कति बजे छ दाजु?
0: हाम्रो लास्ट टी अफ चाहिँ उहाँहरूको चाहिँ 1 बजे हुन्छ एटलिस्ट, भेरी लास्ट टी अफ.
1: गल्फरहरू चाहिँ बल हरायो भने अलिकति टाइम लिने अनि पछाडिको लागि एकदमै क्यूमा राख्ने त्यस्तो हुन्छ नि दाजु, त्यसको लागि पनि पेनाल्टिजहरू केही छ कि?
0: हजुर, विदिन हराएको विदिन 2 मिनट भित्र चाहिँ खोज्नु पर्यो, पाउनु पर्यो. यदि त्यो भित्र टाइममा आउन सकेन भने विदिन त्यो टिमकोले चाहिँ अब कसैले भन्नुहुन्छ यो चाहिँ अनेस्ट गेम, सो उहाँले फेरि रिटी अफ अथवा कुन सेकेन्ड अथवा थर्ड सट के थियो त्यहीदेखि पेनाल्टी तिरेर फेरि हान्नु पर्यो. उहाँको अब यदि अब आउट अफ बन गर्छ कि
1: अघि यहाँले भन्दै हुनुहुन्थ्यो जस्तो कि अब 3 वटा डिफरेन्ट क्याटेगोरिजमा ट्रफीहरू छ, अनि क्यास प्राइजेसहरू के के छन्?
0: हजुर, छ. टिमको लागि चाहिने 500 हो,
1: हजुर,
0: र टिम रनर अपलाई चाहिँ 250 छ. ग्रस विनरको चाहिँ नि 350 हो, अनि रनर अपलाई 200 छ इन्डिभिजुअलको. यो चाहिँ त्यस्तै नेट विनरको 250 अनि रनर अपलाई 150 छ. अब त्यो चाहिँ नि इन्डिभिजुअलको भयो भने फेरि डिभिजन वाइज पनि छ. हजुर, लाइक एबिसी डिभिजन छुट्याइएको छ,
1: र
0: त्यो डिभिजनमा चाहिँ नि फेरि त्यो डिभिजनको विनर अनि रनर अपलाई चाहिँ नि डिभिजनको एमा 200 अनि 100 छ. डिभिजन बीको विनर रनर अप अगेन 200 100, फेरि सी डिभिजनको पनि 200 अनि 100 रनर अपलाई. र त्यस्तै नोबेल्टी प्राइजहरू जस्तो सिनियरको एज लाइक 55+ विनर अनि रनर अपलाई 150 अनि 100, अनि अरू यो नोबेल्टी जस्तो एनटिपी भन्छ नियरेस्ट टु द पिन लङ्गेस्ट ड्राइभ अनि सिनियरहरूको लागि पनि प्राइज चाहिँ त्यहाँनिर एटलिस्ट 50-50 pounds चाहिँ क्यास प्राइज छ, प्लस ट्रफी पनि हुन्छ छुट्टै इन्डिभिजुअल ट्रफी पनि. गर्दाखेरि धेरै सो मेनी प्राइजेसहरू छ. बेसिकली इन्जोय द डे. अभियसली गल्फहरूलाई अब खेल्नुभन्दा अगाडि चाहिँ त्यही हो, मलाई पनि सुरुमा सरी मेरै इन्डिभिजुअल भन्नु पर्दाखेरि एकदम अल्छी लाग्दो गेम जस्तो लाग्थ्यो पहिला पहिला. अनि जब तपाईँ अब गल्फमा सुरु गरिसकेपछि
1: केही लाग्दैन होइन दाजु?
0: हजुर, बिहान 5-6 बजे उठेर पनि गइन्छ त्यो गल्फ भनेपछि.
1: अवश्य
0: जस्ट रियली
1: अब यति धेरै ट्रफी मेडल्स अनि क्यास प्राइजेसहरू पनि छन्, फन्ड कलेक्सनको विषयमा पनि केही भन्न चाहनुहुन्छ?
0: यो गल्फमा प्राय भन्नुपर्दा धेरै अरू अरू कम्पनीहरूले पनि गर्नुहुन्छ, लाइक हाम्रो यो पिपल मोर्गेजले पनि गर्नुहुन्छ, अरू अरूले पनि गल्फ यो टुर्नामेन्टहरू खेलाउनुहुन्छ, विच इज ग्रेट, लाइक गोर्खा हिल देखि पनि गर्नुहुन्छ. त्यस्तै हाम्रो मगरसङ्घ युकेले गर्दैछ. यसमा यो 3 वटा ट्रफी भनेको थियो, जुन चाहिँ नि टिम विनर अनि ग्रस विनर अनि नेट विनरलाई चाहिँ जुन ठुलो ट्रफीहरू छ त्यसको लागि स्पोन्सर चाहिँ गर्दै हुने मेन त अब मगरसङ्घ युकेले नै गर्नु भएको छ, हाम्रो प्रेसिडेन्ट लालुज्यू.
1: र
0: अर्को चाहिँ नि मिमजी हुनुहुन्छ, यो एस्टार फाइनेन्सियल सल्युसनको मिमजीले गर्नुहुन्छ. यही मार्फत यही रेडियो थ्रु उहाँलाई पनि थ्याङ्क यू सो मच भन्नु पर्ला. धेरै ठाउँमा उहाँले स्पोन्सर गरिदिनुहुन्छ. स्टारको म्यानेजर ओनर. अर्को प्राइज चाहिँ एज अ कोअर्डिनेटर मैले अब भोलिन्टियर नै दिएको छु. अर्को सिल भन्छ त्यो चाहिँ ग्रोस विनरको लागि, र यो चाहिँ यो त्यो जुन बिग ट्रफीहरू चाहिँ नि यसलाई रनिङ सिल भन्छ, जो लानुहुन्छ अनि उहाँको नाम लेखिन्छ त्यो सिलमा. नेक्स्ट इयर चाहिँ जो विनरले चाहिँ नि रिटर्न गर्नुपर्छ, र अर्को साल को विनर हुनुहुन्छ उहाँको लागि चाहिँ नि उहाँको नाम लेखिन्छ भने अरू नर्मल प्राइजेस छ. हामी एडिसन

0: थपिहाल्छ, उसको विषयमा त्यति नै छ।
1: ज्यू दाज्यू, भनिन्छ नि दाज्यू होइन, भेरी जेन्टलमेन गेम भने जस्तै एकदमै अनेस्ट, अनि आफैसँग कम्पिट गर्ने हो आफैसँग। अनि 18 होल ग्रिनमा हिँडेर अब मेडिटेसन अभियसली भइहाल्छ, फिट एन्ड फाइन हुनुहुन्छ होइन, अनि तपाईँको फ्लाइटमा तपाईँको ग्रुपमा पक्का इन्जोय हुन्छ, अनि एक आपसमा नयाँ कुरा सेयरिङ हुन्छ, रमाइलो छँदैछ। अनि दाजु हजुर कुन क्याटेगोरीमा खेल्नुहुन्छ नि?
0: हजुर खासै भन्दा म एकदमै आई विस टु सिङ्गल ह्यान्डिक्याप भन्छ अन्डर 10, तर म आई कुन डु इट, तर आई हेभ ट्राइड सो हार्ड। पहिला पहिला धेरै फोरसँग पनि लेसन लियो सम्रिजन, आई कुन, तर मेरो त बेस्ट चाहिँ नि 12 हो, तर त्यसपछि अहिले चाहिँ अब सरी यो रेडियोमा लाइभै हुँदैछ, यो मेरो फ्रोजन सोल्जर भन्छ सम्रिजन, मेरो फ्रोजन सोल्जर भएर यो स्ट्रिङ ड्राइभरले चाहिँ नि अब अलिकता हान्नै नमिल्ने थियो,
1: काकन
0: अलिअलि भइराखेको छ, इज लङ टाइम त्यो आइरन मात्रै खेल्दाखेरि त्यति राम्रो भएन, ड्राइभरले टी अप नगरौँ भने गर्दाखेरि आई स्टप फर आफ्टर कोभिड, म खासै खेलेकै छैन। अहिले त म के भन्छु, मेरोमा त हेन्डिक्याप नदिए पनि हुन्छ, म त्यत्तिकै भन्नु पर्दा रेकमेन्डेड हुन्छ, तर म त 24 पनि खेल्न त सक्दैन, तर अब आफै ओआइसी टेक पार्ट
1: छ नि दाजु, रमाइलो हो होइन। अब त्यति धेरै गल्फरहरू आउनुहुन्छ, फ्रोजन सोल्डर चाहिँ अलि इजी भएको छ दाजु, अहिले खेल्न मिल्छ
0: हजुर, अहिले गेटिङ
1: बेटर।
0: हाम्रो मे महिनामा हाम्रो एक्स किओजीला रिटायर अफिसरहरूको अर्गनाइज गर्नु भएको थियो हाम्रो मेजर चक्र साहबले, त्यतिखेर अलिअलि खेलियो, विच इज गुड, अलि ब्याकग्राउन्ड अहिले बिस्तारै रिकभर हुँदैछ, तर हजुर आइम ट्राइङ टु डु माई बेस्ट, त्यही हो, अरू भन्नै पर्दा अरू एक्टिभिटीहरू यो सोसियल ग्यादरिङ एक्टिभिटी धेरै भइराखेको छ, त्यतातिर पनि मोर सम्रिजन इन्भल्भमेन्ट भइराखेको छ, गल्फमा चाहिँ प्राय अब विकेन्डतिर हुनुपर्ने, यता सोसियलतिर धेरै मिक्सअप हुँदाखेरि एक्चुली आई हेभन्ट रियली गट टाइम, हाम्रो बिजी लाइफ, फेरि हजुरलाई अघि गो ब्याक टु द पोइन्ट, अब ड्राइभिङ इन्स्ट्रक्टरहरू इन पर्टिकुलरली मोर बिजी आर विकेन्ड,
1: बिजी हुनु नै सबैभन्दा ठुलो कुरो हो दाजु। लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्टको विषयमा जानकारी गराइदिनु भयो, बर्ड हिल्स गल्फ सेन्टर मेडन हेडमा गल्फ कम्पिटिसन हुन गइरहेको छ शनिबार 15 अगस्तको दिनमा। यो चाहिँ स्ट्रोक प्ले हो नि होइन दाजु?
0: हजुर हजुर, स्ट्रोक प्ले, थ्याङ्क यू भेरी मच, हजुरले भनिहाल्नु भयो, अरू जति पनि अप टु 18 चाहिँ स्ट्रोक प्ले हुन्छ, त्यसपछि अब 18 बाहेक 24 चाहिँ स्ट्रेबल फोर्ड
1: दाजु हजुर लगायत सम्पूर्ण गल्फरहरूलाई एकदमै गुड लक भन्न चाहन्छौ, रिजल्ट के कस्तो भयो पछि हामी सुन्नेछौ।
0: हजुर डेफिनेटली,
1: शनिबार 15 अगस्तको दिनमा बर्ड हिल्स गल्फ सेन्टर मेडन हेटमा 150 गल्फरहरू युकेको विभिन्न स्थानबाट इन्जोय गर्नु होला, अनि त्यसपछि साँझको कार्यक्रम पनि डिनर प्लस नेपालदेखि आउनुभएका कलाकारहरूको साथमा इन्जोय गर्नु होला। हस् थ्याङ्क यू दाजु।
0: Thank you very much, Baini. Bye-bye. Thank you.
1: Hus, bye.

0: रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: गोर्खा रेडियो।

हजुर, आदरणीय श्रोताहरू, अहिले मिठो लोक भाका भन्नाले पनि कौडा भाकाको गीत हामीले सुनिरहेका थियौँ। राजु गुरुङ र मेलिना राईको स्वरमा रहेको यो गीत थियो। अब भने हामी कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौँ। भोलि यही समयमा कार्यक्रम गोधुलीमा हामी भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। भोलि हामी भेट्नेछौँ र भोलिको कार्यक्रमको साथमा साँझको कार्यक्रम गोधुलीमा तपाईँ हामी भेट्दै रमाइलो गर्दै जाउँला। अहिलेको लागि भने आजको यस कार्यक्रमबाट म पनि छुटिन्छु। यहाँहरूले दिनको ठिक 4 बजे समाचार भनौँ न, बिबिसी नेपाली सेवाको समाचारपछि भने हामी कार्यक्रम गोधुलीमा तपाईँ हामी सँगै रह्यौँ र अहिलेसम्म मलाई साथ दिनुभयो अनि सुनेर यहाँहरूले रमाइलो पनि गर्नुभयो होला। तपाईँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्दै आजको यस कार्यक्रमबाट म पनि छुटिन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। नमस्ते, बाबाई।

0: महाकाली नदीमा पानीको बहाव 1,08,000 क्युसेक नाघेको छ। आज राति 9 बजे गरिएको मापन अनुसार बहाव 1,08,000 क्युसेक नाघेको इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रमुख जीवन गुरुङले जानकारी दिनुभएको छ। नदीमा जलस्तर बढेपछि सवारी आवागमन प्रभावित भएको छ। शारदा ब्यारेज बनबासा पुलमा बेलुकी 5 बजेपछि 4 पाङ्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको गुरुङले बताउनुभयो। पानीको बहाव बढ्दै गएपछि पुलमा भारतीय पक्षबाट 4 पाङ्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। ठूला सवारी साधन आवागमनमा रोक लगाउँदा भारततर्फ आवागमन प्रभावित भएको छ। साना सवारी साधन भने चलिरहेका उहाँले बताउनु भयो। पुल जीर्ण भएकाले भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव 1,00,000 क्युसेक नाग्दा पुलमा ठूला सवारी साधन आवागमनमा रोक लगाउँदै आएको उहाँले बताउनु भयो। सरकारले सुनसरी र सिराहाको प्रदर्शनमा गोली लागेर ज्यान गुमाएका 4 जनालाई शहीद घोषणा गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।
1: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सबवाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने, सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने, पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय काउन्सिलर अफिस खोल्न सहमति दिने, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती 12 नियुक्ति गर्ने र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
0: गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। ढिलासम्म चलेको सदनमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन। सभामुख टिपी अर्यालले निर्णयार्थ प्रस्तुत गर्न खोज्दा काङ्ग्रेस सचेतक निष्कल राईले गणपूरक संख्या यकिन गर्न माग गर्नुभएको थियो। 3 मिनट घण्टी बजाएर गणना गर्दा गणपूरक संख्या नपुगेपछि सभामुखले अर्को बैठकमा प्रस्ताव पेश हुने बताउँदै भदौ 1 गते दिउँसो 1 बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धिकरणको मुद्दामा विशेष अदालतले 1 करोड धरोटी मागेको छ। आज भएको थुनछेक बहसपछि गोल्छासँग अदालतले 1 करोड धरोटी मागेको हो। न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरोटी माग गर्ने आदेश दिएको हो। त्यसअघि बकपत्र गराइएको थियो। व्यवसायी गोल्छा यसअघि पनि 1 करोड धरोटी बुझाएर रिहा हुनुभएको थियो। गएको साउन 12 गते काठमाडौँ जिल्ला अदालतले बिमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख गरी 1 करोड धरोटी माग गरेको थियो। नेपाली काङ्ग्रेसको इतर पक्षले 15 महाधिवेशनका सबै प्रक्रिया स्थगित गर्न संस्थापनसँग माग गरेको छ।
2: इतर पक्षको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशाङ्क कोइरालाले केन्द्रीय कार्य समितिलाई पत्र बुझाउँदै 15 महाधिवेशन सम्बन्धी सबै गतिविधि यथास्थितिमा राख्न माग गर्नुभएको हो। काङ्ग्रेस संस्थापन पक्षले आउँदो असोज 16-19 महाधिवेशन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको ध्यानाकर्षण पत्रमा सर्वोच्चबाट पुनरावलोकनको निशा जारी भएकाले वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामाथि कानूनी प्रश्न खडा भएको दावी सहित महाधिवेशनका गतिविधि रोक्न माग गरिएको छ। पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै राजनीतिक, सांगठनिक र आर्थिक निर्णय नगर्न तथा सबै संरचनालाई साबिक अवस्थामा राख्न माग गरिएको छ। पत्रमा वर्तमान सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको हैसियतमा पत्र दिइएको छ। थापा सहित प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा कार्य समिति र निर्वाचन आयोगलाई समेत बुधार्थ दिइएको यो पत्रमा अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी गतिविधि अघि बढाएमा अदालतको अवहेलना र कानूनी प्रतिकूलताको जिम्मेवार हुने चेतावनी समेत दिइएको छ।
0: पोखराको पृथ्वी चोकमा वर्षौंदेखि सड़क पेटी तथा फुटपाथबाट सञ्चालन हुँदै आएका बस आजदेखि बस पार्क भित्रबाटै छुट्न शुरू गरेका छन्। सड़क पेटीमा बस पार्किङ तथा यात्रु चढाउने झार्ने काम हटाएर बस पार्क भित्रैबाट बस छुट्ने व्यवस्था मिलाइएको हो। सड़क पेटी र फुटपाथमा बस तथा अन्य सवारी साधनको अव्यवस्थित पार्किङका कारण पृथ्वी चोकदेखि चाइना पुलसम्मको क्षेत्र लामो समयदेखि अस्तव्यस्त थियो। फुटपाथ समेत बस सञ्चालन र यात्रु चढाउने झार्ने काममा प्रयोग हुँदा पैदल यात्रुले शास्ति खेप्दै आएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटाले पोखरा महानगरमा चल्ने नगर बस बाहेक जिल्ला बाहिर जाने तथा लामो दूरीका बस पार्कभित्रबाटै छुट्ने व्यवस्था गरिएको बताउनुभयो। बस पार्क अगाडिका यातायात समितिका अव्यवस्थित टिकट काउन्टर समेत हटाइने ट्राफिक प्रहरीले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: रेडियो।

0: SBS गोर्खा रेडियो
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजन गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ। यतिखेर देशमा भनौँ नेपालको प्रमुख सहरहरूमा एलपी ग्यासको अभाव भएको निकै दिन भइसकेको छ, तर अहिले यो विषय संसदीय समितिमा पुगेको छ। सरकारले ऑयल निगमलाई सहज बनाउनको लागि भनिरहेको छ र ऑयल निगमको भनाइ अनुसारले गर्दा व्यवसायहरूले यतिखेर सहजीकरण भन्दा पनि अझै पनि यो केही समय अझै लम्बिन सक्ने संकेतहरू बजारको अहिलेको अवस्थामा देखिएको छ। कतिपय अवस्थामा ग्यास जगेडा राखिदिने अथवा चाहिँ अलिक चाहिने भन्दा बढी नै बढी जगेडा चाहिँ राखिएको कुराहरू पनि बाहिर आइरहेको छ। यिनै प्रसङ्गहरूमा केन्द्रित रहेर उपभोक्ता अधिकार कर्मी प्रेमलाल मजरसँग कुराकानी गर्दैछौँ। उहाँ लामो समयदेखि आम उपभोक्ताको लागि आवाज उठाउँदै आइरहनु भएको व्यक्तित्व हुनुहुन्छ र नेपालमा विभिन्न यस्ता उपभोक्ता अधिकारसँग जोडिएका सङ्घ संस्था छन् र यतिखेर हामीसँग उपभोक्ता अदालत पनि रहेको छ। तर यतिखेर उहाँ कहाँ हुनुहुन्छ र यो विषयमा उहाँले अहिले के गर्दै हुनुहुन्छ कार्यक्रममा स्वागत गरिहालौँ। प्रेमलालजी कार्यक्रममा स्वागत छ यहाँलाई।
2: हजुर धन्यवाद, नमस्कार।
1: नमस्कार, अब समय दिनुभयो, धेरै धेरै धन्यवाद छ। यतिखेर तपाईँ काठमाडौँमै हुनुहुन्छ कि कतै यात्रामा हुनुहुन्छ? मलाई अघि अफ द रेकर्ड भन्नुहुन्छ कतै यात्रामा हुनुहुन्छ भन्नुभएको थियो।
2: म यात्रामै छु, यात्रामा मतलब चाहिँ कुनै अर्को धार्मिक अथवा आफ्नो व्यक्तिगत होइन, उपभोक्ता अधिकारलाई उपभोक्ता सम्बन्धी कुराको लागि बजारकै निरीक्षणको क्रममा म अहिले गौरमा पुगेको छु, रौतहटको गौरमा।
1: गौरमा विशेष त तपाईँको यात्राको चाहिँ मुख्य भनौँ न, अब तपाईँले आम सञ्चार माध्यम पनि पछि सार्वजनिक गर्नु नै हुनेछ होइन, अहिले तपाईँ यात्राकै क्रममा हुनुहुन्छ होइन, अध्ययनकै क्रममा हुनुहुन्छ। विशेष त तपाईँको यतिखेरको यात्राको उद्देश्य अलिकति भन्यो, त्यसपछि हामी अलिकति ग्यासको विषयमा प्रवेश गरौँ। अनि
2: अब म हिस्ट्री अस्तिबाट मैले यात्रा सुरु गरेको थिएँ, काठमाडौँबाट बिरेन्द्र बिरेन्द्रबाटको बोर्डरै बोर्डर, यो बोर्डर एरियाहरू चाहिँ सीमावर्ती जिल्लाहरू सहर बजारहरू निरीक्षण गर्दै आउने क्रममा म यहाँ छु। अहिले म गौर बजारमा पुगेँ। हिजो हामीले के गरेका थियौँ भने अस्ति रसोलको बजार पनि हेरेँ, पारिपट्टि होइन भारतीय बजार हेरेँ र त्यहाँ हाम्रो पर्साको बिरेन्द्र बजार पनि हेरेँ। त्यहाँ चाहिँ तपाईँको हामीले मैले विशेष रूपमा के हेरेको छु भने चिनीको आपूर्ति व्यवस्थापन कसरी गरिरहेको छ, नुनको आपूर्ति व्यवस्थापन कसरी गरिरहेको छ र बजारको भाव कस्तो छ, त्यो ट्रेन्ड हेर्न चाहिँ म यहाँ आएको हो। म चाहिँ करिब मधेस प्रदेशका 8 जिल्लालाई म भ्याउने गरी हिँड्दै आएको छ, कहाँ पुग्छ अब त्यो समयले बताउँछ होइन। अहिले चाहिँ मैले देखेँ यो बजारकै क्रममा मैले तपाईँलाई भन्न चाहन्छु, श्रोताहरूलाई पनि भन्न चाहन्छु, तपाईँ हामीले किनेको चिनी यो भारतीय बजारमा 47 रुपियाँमा दिन्छ, भारतीय रुपियाँ अर्थात् नेपाली रुपियाँको कुरा गर्दा 75 रुपियाँ 76 रुपियाँ जति कति पर्न आउँछ। मैले हिजो तपाईँको यो सायद श्रोताहरूले काठमाडौँका श्रोताहरूले थाहा पनि हुँदैन,

0: होला मोती हरुवा भन्ने ठाउँमा यो बारा जिल्लाको छोटी भन्सार छ, त्यो छोटी भन्सार म मैले गएर हेरेँ, त्यहाँ तपाईँको चिनी नेपाली रुपियाँ 60 रुपियाँमा पाइरहेको छ नेपाली बजारमै, नेपालको बजारमा। मोती हरुवा भनेको उत्ता भारतीय बजार भयो, यतापट्टिको हाम्रो तपाईँको सिद्धगन्ज भन्ने छ, त्यो सिद्धगन्ज भन्ने ठाउँमा चाहिँ तपाईँको चाहिँ के छ भने 60 रुपियाँमा पाइरहेको छ। अनि त्यहाँ नुन आयो नुनी छ, कोही कोही तपाईँको इन्डियन नुनहरू पनि राखेको अब थियो भने त्यहाँ चाहिँ तपाईँ आयो नुनी नाकाले कडाइ गरेको कारणले चिनी त अलिअलि आइरहेछ, तर मल खाड चाहिँ अहिले एउटा दाना पनि आउनु छोड्यो। पहिले चाहिँ विगतमा चाहिँ तपाईँको चाहिँ मल खाडहरू यहीँको बजारमा आपसी पर्ने किसानलाई आपसी पर्ने उताबाट आउँथ्यो भने अहिले त्यहाँ आउनु छोडेछ। अहिले नेपाल सरकारले नै अनुदानमा दिएको मल नै यहाँ बिक्री हुँदो रहेछ, त्यो चाहिँ एउटा बुझेँ। अनि अर्को कुरा चामलको हकमा, यो जस्तो हाम्रो खाने चामल, चामलको हकमा पनि यता उताबाट यहाँ खुला बजारबाट आउन छोडिया रहेछ। अब चोरी छिपी चाहिँ ल्याउँदो रहेछ, तर अब चोरी छिपीको त भाव हामीले सोध्नु पनि भएन, यहाँ उनी पनि भएन, अब त्यसरी चाहिँ यहाँ बजार चलिरहेछ। मैले त्यता यो 4-5 वटा बजारहरू हेरिसकेपछि
1: अब यसमा सबैभन्दा तपाईँको चाहिँ चिनीसँग जोडेको विषय भयो, अनि अरू भनौँ न चोरी चकारी कस्तो हुँदो रहेछ, कर कसरी छरी हुँदो रहेछ भन्ने कुरा नै भयो होइन। अब जस्तै तपाईँ हामीले अहिले लामो समयदेखि यो भनौँ न भोगिरहेको ग्यासको सहजता होइन, ग्यासको चाहिँ के छ त्यता तिर कस्तो छ? अब राजधानी काठमाडौँमा त अब 1.5-2 महिना कुर्नु पनि कुरा आएको छ, पोखरातिर गए त्यस्तै समस्या छ, आज गुल्मीतिर पनि समाचार आएको छ होइन, विभिन्न ठाउँमा जस्तै चितवनतिर भयो, यो सहरी क्षेत्रमा चाहिँ अलिकति अभाव खडा भएको अभाव देखिएको कुराहरू आयो। जुन ठाउँमा तपाईँ जानुभएको छ त्यो एरियामा चाहिँ ग्यासको स्थिति के छ खास चाहिँ?
0: जस्तो विभिन्न भयो, विभिन्न त महानगरपालिका भयो, कलैया नगरपालिका भयो, जितपुर गरी तपाईँको उपमहानगरपालिका भयो होइन, अनि गरीमाई नगरपालिका भयो, म सिमरनगढमा हेरे, बजारहरूमा यहाँका जो स्थानीय ग्यास उद्योगहरू जस्तो नारायण रहेछ, बारा रहेछ, अरू अरू मोनो ग्यास रहेछ, तर यहाँ त्यस्तो समस्या परेन। अस्ति वीरगन्जमा चाहिँ एउटा समस्या देखियो, मोनो ग्यास लुकाइएको छ भन्ने थाहा थियो, तर हामीले तत्कालिक त्यहाँ ठाउँमा हाम्रो जिल्ला प्रशासन कार्यालयबाट अनुगमनको लागि अनुरोध गरिसकेपछि जिल्ला प्रशासनले गरेको अनुगमनको क्रममा कम्तीमा 200 सिलिन्डर लुकाइरहेको अवस्था फेला पर्यो यहाँ।
1: त्यो चाहिँ बढी मूल्यमा बिक्री गर्नको लागि राखेको रहेछ, अरू के रहेछ उद्देश्य?
0: पके पनि त्यही, अब जस्तो भनौँ न, आधा सिलिन्डरको ग्यास लुकाइराखेको अवस्था थियो, आधा सिलिन्डर ग्यासै उनीहरूले त कतिमा बेच्नु खोजिरहेको रहेछ भने उनीहरूले त भनेको छैन, तर ग्राहकहरूको भनेअनुसार उनीहरूले 1200 रुपियाँ तिरेर हामी किनिरहेको छौँ भनेर भन्दै थियो, सेल पनि गर्ने रहेछ। अर्को कुरा त टाइट सेल पनि गर्दो रहेछ, माने ग्याससँग जोडेर अरू सामान बिक्री गर्ने, चामल भयो, चिनी भयो, यताउता त्यो अरू सामान खाद्य सामग्री पनि बिक्री गर्दो रहेछ त्यो सँगै, त्यो लिएन भने अरू सामान लिएन भने त्यो ग्यास नदिने पनि रहेछ, त्यो पनि एउटा समस्या यहाँ देखेँ। यो त काठमाडौँमा पनि त्यही समस्या छ।
1: अब ओभरअल चाहिँ भनौँ न, यो ग्यासको समस्या समाधान गर्नुको लागि चाहिँ तपाईँहरूले देखेको भनौँ न दीर्घकाललाई अलिकति चाहिँ यो समस्या समाधान गर्नुको लागि चाहिँ देखेको खास चाहिँ के छ तपाईँहरूको चाहिँ भनौँ न, यो त लामो समयदेखि
0: तपाईँहरूलाई काम गर्नुभएको छ एकदमै पक्कै पनि, यो अत्यन्त महत्त्वपूर्ण कुरा। वास्तवमा यो ग्यासको आपूर्ति व्यवस्थामा देखिएका जुन समस्या छ नि, आयल निगमले भन्छ हाम्रो यो लुकाइयो भन्छ कि उपभोक्ताले लुकाइयो भन्छ, उनीहरूले व्यापारीले लुकायो भन्ने नि फेरि त्यो नेपाल आयल निगमको व्यवस्थापनीय कमजोरी, उनीहरूको बदमासी को कारणले अहिले यो समस्या आयो। किनभने उनीहरूले थाहा छ कि ग्यास कसले लुकायो, आम अब तपाईँ हामीले चाहिँ ग्यास लुकाउन सक्ने क्षमता हाम्रो सर्वसाधारण नेपालीको छैन होला, त्यो होटलवालाहरूले 10-20 वटा राख्या होला, अरूले अब ठुल्ठुलो होटलले चाहिँ 150 वटै राख्या होला, त्यो हाम्रो काम होइन। त्यो कसको काम भने त्यो त व्यवस्थापन हेर्ने नियमन निकायको रूपमा रहेको नेपाल आयल निगमले, वाणिज्य विभागले वा अन्य गृह प्रशासनले हेर्नुपर्ने थियो नि त, तिनीहरूले त्यो ठाउँमा हेरेकै छैन। अनि उनीहरूले के मात्र कुरा गरेर तिनीहरूलाई बचाएर उपभोक्ताले ग्यास सिलिन्डर लुकाएर, ग्यास सिलिन्डर लुकाएर के त्यो त्यो सुन भएर आउने हो र आखिर त्यो युज गर्ने हो? युज गर्ने अथवा युज नगरिकन नहुने चिजलाई लुकाइयो, उपभोक्ताले लुकायो भनेर जुन किसिमले नेपाल आयल निगमले यो यही हिसाबले तपाईँको मन्त्र जपे जस्तै हरेक दिन त्यही कुरो चाहिँ तपाईँहरूको मिडियालाई सरकारलाई चाहिँ इन्फर्मेसन दिएर त्यो उनीहरूले चाहिँ विज्ञप्ति दिएर भ्रमित पार्ने काम चाहिँ गरिरहेको छ। यो टोटली रङ कुरा हो, गलत कुरा हो। किनभने एउटा उपभोक्ताले, मैले एउटा श्रोताहरूसँग पनि तपाईँहरूसँग, तपाईँहरूसँग कति होला, मसँग 2 होला, तपाईँसँग 2 होला, अथवा श्रोताहरूसँग 2 होला बढीमा, त्यो 2 पनि हामीले युज गरिराखेका हुन्छौँ, एउटा युज गरिरहेको हुन्छौँ भने अर्को एउटा स्टकमा हुन सक्छ त्यति हो, दुईवटा भन्दा तिनवटा राख्न सक्ने स्थिति हुँदैन। त्यसमा पनि काठमाडौँ उपत्यकाको हकमा कुरा गर्ने हो भने त्यहाँ 60-70 लाख जनसङ्ख्या भएकोमा दैठाने पिपुल्सको हकमा कुरा गर्दा 15-16 लाख भन्दा बढी दैठाने छैन। अब 15-16 लाख मान्छेले कतिवटा सिलिन्डर राख्ने, अनि डेरामा बस्नेले कतिवटा राख्छ, तपाईँ डेरामा

0: आफ्नो एउटा कोठा दिएर मान्छ, दुईटा कोठा हड्डी हड्डी लिन्छ, दुईटा कोठा लिन्छ, अनि एउटा कोठामा भान्सा हुन्छ, भान्सामा कतिवटा सिलिन्डर राख्ने, दसवटा सिलिन्डर लुगाएर राख्छ त्यो डेरामा बस्नेले, यस्तो चाहिँ फन्तुस कुरा गर्ने काम प्रेम राज्यद्वारा सञ्चालित नेपाल आइलिङले गरिरहेको त्यो अत्यन्त बदमासी हो। उनीहरूले कहाँ हेर्नुपर्ने, कहाँ गर्नुपर्ने, कहाँ नियमन गर्नुपर्ने भने उपभोक्ताले लुकायो भन्नु को सट, उनीहरूले के गर्नुपर्ने, विक्रेताहरू ग्यास सिलिन्डर बिक्री गर्ने सानसाना विक्रेताहरू, ठुलो उद्योगले पनि होइन, विक्रेताहरूले यो लुगा राखेको छ, यसको लागि केही गर्नै पर्ने थियो नेपाल आइलिङ निगमलाई। यदि ऊ पारदर्शी रूपमा सरकार र जनता समक्ष आउने हो भने उसले ती तिनवटा कुराहरूमा त गरे हुन्छ, एउटा त त्यो विक्रेताले जहाँबाट खरिद गरेको त्यो खरिदको भ्याट बिल, अर्को चाहिँ जसलाई बिक्री गरेको त्यसको फोन नम्बर, त्यसको नाम नमेसी त्यो ग्राहकको अथवा उपभोक्ताको उसले राख्या हुन्छ, त्यो मात्र हेर्न लगाए पनि पुग्छ कहाँ ग्यास सिलिन्डर लुगाइरहेछ, कहाँबाट कालो बजार गरिरहेछ भन्ने कुरा कस्तो थाहा हुन्छ। यति कुरा नगरिकन उल्टो चाहिँ सजिलोसँग आपन्छिनको लागि उपभोक्ताले ग्यास सिलिन्डर लुगाइरहेछ, ग्यास सिलिन्डर बजारमा आएछ, ए बाबा त्यो खाने चिज हो र पकाउने चिज हो, त्यो ग्यास बाल्ने हो, बालिसकेपछि खाली भएपछि त्यो त बजारमा आइहाल्छ नि, त्यो लुकाउने चिजै होइन। उपभोक्ताले त्यो लुकाउँदै लुकाउँदै त्यो म 100% नेपाल सरकारले अथवा त्यहाँ नेपाल आइलिङले बोलेको यो शब्दको खण्डन पनि गर्छ आम उपभोक्ताको तर्फबाट पनि।
1: हजुर, अब कार्यक्रमबाट बित मान्नु पर्दाखेरि प्रेमलालजी, अब जति पनि अहिले यो जुन भनौँ न उपभोक्ताहरूले शास्ति बिहोरिरहेको छ होइन, अहिले तपाईँ अनुगमनमै हुनुहुन्छ होइन, अहिले अघि तपाईँले बताइहाल्नु भयो सुरुकै चरणमा चाहिँ, अब समग्र अन्तमा बिट मान्नु पर्दाखेरि यो जुन ग्यासको दीर्घकालीन समस्या समाधान गर्नको लागि सरकारले ऐन निगमलाई निर्देशन पनि दिइसकेको छ, अब यो संसदीय समितिमा पनि गएर छलफल भएको छ, तर अहिलेसम्म चाहिँ यो दीर्घकाललाई समस्या समाधान गर्नको लागि काम गरेको जस्तो देखिँदैन, के देख्नुहुन्छ अन्तमा चाहिँ तपाईँले देखेको यो चुकिएको मान्छेलाई बेकु बनाएको ठाउँ छ?
0: साथीहरूलाई र नियमन निकायलाई म के भन्न चाहन्छु भने यो ठुलो समस्या होइन, 13 अरब जनसङ्ख्या भएको भारतमा ग्यास सिलिन्डरको त्यहाँ पनि समस्या हुन्छ, तर चाहिँ ठुलो यति परिमाणमा जुन समस्या काठमाडौँमा देखियो हल्का, अब यो तपाईँको आधा सिलिन्डरमा फुल सिलिन्डर आउँदाखेरि त यो समस्या देखिन्छ भने त्यो पनि अभावको बेला होइन, भरेको बेलामा अझ चाहिँ तपाईँको आपूर्ति व्यवस्था सहज गर्नको लागि गरेको बेलामा यो हुन्छ भने अभावै भएकोमा के कति होला। त्यसले म के भन्न चाहन्छु भने नेपाल आयल निगमले आफूले बिक्री गरेको ग्यास कसलाई, कुन उद्योगलाई कति पिडियो काटियो र त्यो उद्योगले कतिवटा डिलरलाई कति सिलिन्डर बेच्यो, अनि त्यो डिलरले सब डिलरलाई कतिवटा सब डिलरलाई बेच्यो र कति सिलिन्डर बाहिर बजारमा छ, कम्तीमा त्यो एकछिन तथ्याङ्क त निकाल्नु न, आयल निगम त्यो एकछिन तथ्याङ्क सिलिन्डर यति छ बजारमा भन्नसम्म अहिलेसम्म सक्दैन। मैले तपाईँलाई चुनौती नै दिन्छु यिनीहरूलाई, आयल निगमले आजको नीतिसम्ममा बजारमा यतिवटा 1 करोड सिलिन्डर बजारमा छ भनेर भन्न सकेको अवस्था छैन, न उद्योगले भनेको छ, अनि उद्योगहरू पनि के बदमासी गरिरहेछ भने भिडियो लिनको लागि नेपाल आयल निगमबाट यो प्रडक्ट डेलिभरी अर्डर भन्छ त्यसलाई, पिडिओ लिनको लागि मात्र ग्यास सिलिन्डर मसँग धेरै छ भनेर तपाईँको नभएको रेकर्डहरू देखाएर ग्यास बढी चाहिँ आपूर्ति गरिरहेछ उनीहरूले, अनि उनीहरूले बढी बिजनेस गर्नको लागि त्यो गरिरहेछ, त्यो भनेको फ्रेन्ड काम हो। त्यसकारणले मैले के भने भन्छु भने यकिन तथ्याङ्क ट्रान्सपेरेन्सिभली अथवा पारदर्शी ढङ्गले यकिन तथ्याङ्क सही तथ्याङ्क निकालेर के अनुसार गर्यो भने नेपालमा ग्यासको अभाव कहिले पनि हुँदैन।
2: म अहिले रुकुम पूर्व र बागलुङको सीमा स्थित पाथी हाल्ने ठाउँमा छु। 14 साउन बिहान करिब 9 बजेको छ, पानी परिरहेको छ, अहिले यहाँको तापक्रम 3 डिग्री सेल्सियसको हारारीमा छ। प्राकृतिक स्वर्ग जस्तै चौरी खर्ग पुग्नेहरूको पाथी हाल्ने ठाउँमा अहिले निकै भिडभाड देखिन्छ। समुद्री सतहबाट करिब 4000 मिटरको उचाइमा रहेको चौरी खर्गमा यति बेला रङ्गीन बुकी फुलहरू ढकमक्क फुलेका छन्। घाम लागेको दिन उत्तरतर्फ पुथा धौलागिरी र सूर्य सिस्ने लगायतका हिमालहरू आँखी अगाडि देख्न सकिन्छ। करिब 2 घण्टादेखि परिवार सहित चौरी खर्कको दृश्यसँग रमाइरहनु भएका बाँकी कोलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य,
3: करिब 2 घण्टादेखि हामी यहाँ छौँ र यो 2 घण्टाको अवधिमा यो चौरी खर्कको मनमोहक दृश्यहरू, यहाँका विविध प्रजातिका फुलहरूको सौन्दर्यता, यहाँको मौसमको अनुकूलता, यहाँका सुन्दर हिमालहरू र अझै यहाँबाट उत्तर पुथातर्फका देखिने हिमालहरूको अवलोकन गर्दा मलाई यस्तो लागेको छ कि म यहाँसम्म आइपुग्न ढिला गरे।
2: पाथिहाल्नेसम्म मध्य पहाडी लोकमार्ग पुगेको छ, त्यहाँबाट कुइकासम्म ग्रामीण सडक छ, त्यसपछि करिब 2 घण्टाको पैदल यात्रा

0: गरेपछि सजिलै पुग्न सकिन्छ चौरी खर्क। तर यति बेला बर्खाको समय भएकाले पाथी हाल्ने ठाउँबाटै पैदल यात्रा गर्नुपर्ने अवस्था छ। चौरी खर्कको मौसम पनि उत्तिकै अनौठो, एकैछिन मौसम खुल्ने, फेरि एकैछिनमा हिउँ पर्ने। त्यसैले यहाँको मनोरम दृश्य अवलोकन गर्न भाग्यमै लेखेर आउनुपर्छ।
1: सर, भर्खरै चौरी खर्क पुगेर भर्खरै झर्नुमा चाहिँ पाथी हाल्ने ठाउँमा होइन, कस्तो महसुस भयो सर?
2: लक्ष्मण सारु मगर घर चाहिँ देवखुरी सिसेनिया पर्छ। राम्रो लाग्यो सर। अब ट्रेकिङका कुराहरूलाई अब हामीले कसरी ग्राउन्ड गर्ने भन्ने कुराहरू हुन्छ। यो यात्राको सन्दर्भमा, भिजिटिङको सन्दर्भमा अलिकति पदयात्रालाई राम्रो मान्ने त्यो खालको एउटा हेभी भएको मान्छेहरूलाई बेस्ट मलाई लाग्यो। गत वर्ष पनि आएको थिएँ, गत वर्ष ठ्याक्कै यही पार्टी हाल्ने म फ्यामिली लिएर आएको थिएँ। मैले फ्यामिली सँगसँगै माथि निस्किन्छु भन्दा मेरो म्याडमलाई अलिक गाह्रो भयो, साह्रै उकालोमा अलिक स्या स्या कसो गरिनँ, नसक्ने अवस्था भएर मैले हामीसँग भएका साथीहरू निस्किनु भयो। मैले मेरो फ्यामिलीलाई फेरि यतातिर यो तपाईँको चाहिँ यो सुनसारी गाउँपालिका यो रोल्पाको जो यो बागलुङ र यो रुकुमसँग त्रिपक्षी रूपमा चाहिँ सायद मलाई लाग्छ भूगोलको सिलगढी छ, यहाँ माथि हजुरको तिलाचन ताल भन्नु छ, त्यहाँ पनि करिब करिब 1-1.5 घन्टामा पुगिन्छ। यता नसक्नेकोलाई यता पनि राम्रै छ
1: हजुर।
2: त्यहाँ हामी पुगेको र यसपटक यस वर्ष चाहिँ मैले मेरो मेडमलाई उनी नसक्ने अवस्था म सक्दिनँ भने हजुर एक्लै जानुहोस् भनेर म एक्लै एकल यात्राको रूपमा अहिले अहिले पुगेर आएँ। बिहान हामीले हजुरको यो ठ्याक्कै यो पालतिर यो फोर्सो छ तपाईँको यो पाकिहाल्नेदेखि पारिबाट उकालो निस्किनेबाट ठ्याक्कै 5:30 समयमा म लगायत पोखराबाट आउनुभएको दुईजना प्रवासी हुन्छ, केही उता हजुरको पश्चिम रुकुम पश्चिमका साथीहरू चाहिँ बाइकमा माथिसम्म फर्स्ट बेस क्याम्पसम्म जाम भन्नुभयो, पानी परेको छ, बर्खाको मौसम, बाटो इलेक्ट्रिक छ, बाइक त म पनि यहाँसम्म लिएर म हिँडेर जान्छु भाइहरू, तपाईँहरू बाइकमा जानु अघि पछि कुरो हो भनेर म ठ्याक्कै त्यहाँबाट 5:30 हिँडेको उहाँ जुन चाहिँ चुङ्गी खर्क पुग्दाखेरि ठ्याक्कै 8:30 र मैले यो स्टेपका हिसाबले ठ्याक्कै 15,210 पाइलाको हिसाबले हामी ठ्याक्कै त्यहाँ पुगेको थियो। पुग्दाखेरिको समय सन्दर्भ कस्तो नि पानी पर्दै पर्दै पर्दै हामी रेनकोटहरू लाउँदै लाउँदै लाउँदै गयौँ। त्यहाँ पुग्दा बित्तिकै यति धेरै तीव्र बतास र यति कुहिरो कि चारैतिर केही पनि नदेखिने, सारा जताकतै सिरक ओढेको जस्तो। अब हामी प्रकृति मनोरम दृश्यमा रम्न रमाउनु भनेर आएछौँ, अवस्था त्यस्तो छ।
1: मौसमका हिसाबले अहिले चाहिँ उपयुक्त रहेन रहेछ
2: हजुर। अहिले मौसमका हिसाबले हामी त्यहाँ गएर के भन्नुभयो बटुलिम भने सर, वास्तवमा चुङ्गी खर्क जाने भनेको असारको 20 सम्ममा एक्चुअल त्यहाँ जुन फुलहरू फुलेका र फुल फुल्नु अब त्यहाँको धरातल त्यहाँको भूगोल र त्यहाँ प्राकृतिक सौन्दर्यतालाई देख्नका लागि जुन उज्यालो पनि जुन चारा दिशाबाट जुन खुला हुनुपर्ने प्रकृतिको हिसाबले त्यो बेस्ट टाइम रहेछ। या त फेरि असोज भदौ असोज पछाडि पनि बेस्ट छ भन्ने कुरा रहेछ। अहिले के भयो भने अब कुहिर बर्खामा कुहिर त लाग्नु नै होइन, त्यो प्रकृतिको स्वभावै भइगयो, त्यो हाम्रो बसको कुरो होइन। जतिखेर पनि सर्र कुहिर थोरै तपाईँ 5 मिनट मात्रै अथवा 10 मिनट मात्रै भए पनि एकछिन कुहिरो फाट्दै कस्तो हुँदो भन्ने अनुभूति भयो हाम्रो। त्यति नै दिने हिसाबले छुक हेरेर पर्खिँदा पर्खिँदा हामी ठ्याक्कै 8:30 गएको, म त लगभग 2:30 बजीसम्म बसे जस्तो लाग्छ। धेरै साथीहरू झर्नु फेरि अचल अलिक कम्ती साथीहरू पाइयो किन त्यहाँ निस्केर यो मास महिनाको सिजन अफिजनको हिसाबले बुझ्नुभयो होला त्यो अवस्था पाइयो।
0: हरियाली माथि छरिएका रङ्गीन बोकी फुलहरू, ती फुलहरू बिच चरिरहेका गाई गोरु, भेडा बाख्रा र घोडाहरूको दृश्य औधि मनमोहक देखिन्छ। तल बेसीमा नागबेली चालमा बगिरहेको उत्तरगङ्गा नदी, निस्ले धोर र नेपथ्यमा देखिने ढोरपाटन उपत्यकाले यहाँ पुग्ने जो कोहीलाई मोहनी लगाउँछ। विशेष गरी खुलेको धौलागिरी हिम श्रृङ्खलासँगै वरपरको प्राकृतिक दृश्यले कास्की पोखराबाट चौरी खर्क पुग्नुभएकी मनिषा थापालाई निकै लोभ्याएको छ।
3: खुलेको आकाश, खुलेको हिमाल, यहाँबाट चाहिँ राम्रो भ्यूहरू देखिन्छ, एकदम राम्रो लाग्यो मलाई। हामी चाहिँ पोखराबाट आएको हो, अनि चाहिँ पोखराबाट नि हिमाल त देखि नै रहेको थियो, तर यहाँबाट चाहिँ छुट्टै हुन्छ नि त, डिफ्रेन्ट खालको भ्यू छ, एकदमै राम्रो छ, रमाइलो छ।
0: बागलुङ जिल्लाको सीमा नजिकै रुकुम पूर्वको भूमि र पुथा उत्तरगङ्गा गाउँपालिकाको सीमा आसपास फैलिएको यो सुन्दर खर्कमा बर्खायामका बेला विभिन्न पशु चौपायासँगै गोठालाहरूको चहल पहल बढ्ने गर्छ। अन्य मौसममा पनि यो ठाउँले फरक फरक प्राकृतिक सौन्दर्यको अनुभूति गराउँछ। पर्यटन व्यवसायी दिलचन्द पुनका अनुसार चौरी खर्क 12 महिना प्राकृतिक स्वर्ग जस्तै रहने गन्तव्य हो।
4: असारको फर्स्ट विकदेखि भदौको अन्तिमसम्म चाहिँ फुलहरू हुन्छ, ग्राउन्ड फुल, वाइल्ड फ्लावरहरू हुन्छ, फुलहरू धेरै थरी थरीका फुलहरू फुल्ने भएर फुल हेर्नको लागि चाहिँ त्यतिखेर हो। ड्राई सिजनमा पनि हजुरको सनराइज र सनसेट हेर्ने प्लस चाहिँ तपाईँको यो धौलागिरी सबै माउन्टेन रेन्ज देखिने भएर बेस्ट नै छ। म चाहिँ के सजेस्ट गर्छु भने तर यहाँ आउँदाखेरि जुनसुकै सिजन पनि बेस्ट छ।
0: करिब दुई वर्ष यता चौरी खर्कमा आन्तरिक पर्यटकहरूको आगमन बढ्न थालेको छ, तर आवश्यक प्रचार प्रसार र पर्यटन पूर्वाधारको अभावका कारण यसको सम्भावना अनुसार व्यापक रूपमा परिचित हुन नसकेको अनुभव कोलपुर नगरपालिकाका नगर प्रमुख आचार्य सुनाउनुहुन्छ।
5: यो ठाउँको प्रचार र प्रसारको व्यापकता नहुँदा यति सुन्दर ठाउँ ओझेलमा परेको जस्तो अनुभूति भइरहेको छ। हामीले विदेशका धेरै देशहरूका सुन्दर ठाउँहरू अडियो भिडियो सर्व दृश्य सामग्रीका माध्यमहरूबाट पनि हेर्ने गर्छौँ र हामी लोभिने गर्छौँ र हामीलाई लाग्छ यस्तै सुन्दर ठाउँमा हामी जान पाउनु पाएको भए त्यहाँ पुग्न पाएको भए त्यो ठाउँमा गएर रमाउन पाएको भए भन्ने हामीलाई चाहिँ नि मनोभावनाहरू जागृत हुन्छन्। तर यहाँको ठाउँको यो चौरी खर्कको प्रचार र प्रसारको व्यापकता र कहीँ कतै पूर्वाधार निर्माणको कारणले गर्दा यो ठाउँ ओझेलमा परेको जस्तो मलाई अनुभूति भएको छ। जसले मेरो यो भनाइहरू सुनिरहनु भएको छ म सबैलाई विनम्रतापूर्वक अनुरोध र आग्रह पनि गर्छु, हामीले आन्तरिक पर्यटनलाई बढावा दिनका लागि पनि हामीले आफ्नो बिदाको समयलाई सदुपयोग गर्नका लागि पनि र यो सुन्दर दृश्यलाई अनुभूत गर्नका लागि पनि यहाँका फुलहरूसँग खेल्नका लागि यहाँको मौसमसँग खेल्नका लागि र यहाँका सुन्दर हिमालहरूलाई यहाँका सुन्दर पहाडहरूलाई दृश्य अवलोकन गरेर आफूलाई अत्यन्तै प्रफुल्लित बनाउनका लागि पनि म तपाईँहरूलाई यो सुन्दर अवसरलाई यो सुन्दर मौकालाई यो सुन्दर ठाउँलाई भेट्नका लागि ढिलाइ नगर्नका लागि पनि मैले हार्दिक अनुरोध गर्दछु।
0: प्राकृतिक सौन्दर्य, दुर्लभ बुकी फुल, हिमालयहरूको मनोरम दृश्य, खुल्ला हरियाली र मौलिक हिमाली जीवनशैलीले चौरी खर्कलाई नेपालको उत्कृष्ट आन्तरिक पर्यटन गन्तव्यका रूपमा स्थापित गराउँदै लगेको छ। तर यसको दिगो विकासका लागि सडक, पदमार्ग, आवास, संचार तथा अन्य पर्यटन पूर्वाधारमा थप लगानीसँगै प्रभावकारी प्रचार प्रसारको आवश्यकता देखिन्छ। आवश्यक पूर्वाधार र संरक्षणमा ध्यान दिन सके चौरी खर्कले रुकुम पूर्व मात्र होइन लुम्बिनी प्रदेशकै पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गर्न सकिन्छ।
6: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: हाम्रो डेयरी उद्योगमा हाल दैनिक 20,000 लिटरसम्म दुग्ध संकलन हुन्छ, जसबाट कृषकको आय आर्जनमा उल्लेख्य वृद्धि भएको छ। हरिसेका निम्दिकी शेर्पा र किपा शेर्पाको हाम्रो डेयरी उद्योग स्थानीय कृषकको लागि वरदान साबित भएको छ। गाउँमै उद्योग सञ्चालनमा आएपछि किसानहरूले उत्पादन गरेको दुधले भरपर्दो बजार पाएको छ।
1: पहिला अब बेरोजगारी जस्तै थियो, एउटा राम्रो रोजगार पाएको छ अहिले चाहिँ। यहाँ मैले मात्रै नै, यहाँ लगभग यो गाउँमा सबैले भनौँ न, पहिला चाहिँ तपाईँको बाख्रा पाल्ने, अब त्यस्तै भैँसीहरू, राँगोहरू, गोरुहरू पाल्ने थियो भने अहिले लगभग तपाईँको घर प्रत्येक जस्तै छ गाई, दुईवटा तिनवटा नपाल्ने कोही पनि छैन अहिले।
2: समयमा पैसा नपाउने डिडिसीले लगेको दुधको चाहिँ मासिक पैसा, अब अहिले चाहिँ जस्तो डिडिसी नभएर यो छुर्पी उद्योगलाई दुध दिन थालेपछि समयमा पैसा दिएर हामी खुसी छौँ।
0: तिरथुम जिल्ला दुधमा आत्मनिर्भर मानिन्छ। यहाँ उत्पादित दुध नेपाल दुग्ध विकास संस्थान डिडिसी मार्फत जिल्ला बाहिर जाने गर्दछ। तर किसानले समयमै दुधको मूल्य नपाउने समस्या लामो समयदेखि भोग्दै आएका छन्। गाउँमै ठूलो क्षमताको छुर्पी उद्योग सञ्चालनमा आएपछि भने अहिले किसानले

0: राहत महसुस गरेका छन्। डीडीसीबाट महिनौसम्म भुक्तानी नपाउने अवस्था रहेकोमा अहिले उद्योगले हरेक महिना नियमित रूपमा दूधको रकम उपलब्ध गराउने गरेको छ। म्याङलुङ छ सुर्खे स्थित नवजीवन दुग्ध सहकारी संस्थाका सदस्य यादव अधिकारी।
1: डिडिसीमा हाम्रो चाहिँ लगभग अघिल्लो वर्षको पनि 3-4 महिना 5 महिनाको अझै बाँकी नै छ। पहिलेदेखि सुरुदेखि नै लगभग यस्तै नै हो। अहिले दिएको छैन, अहिले हामीले छुर्पीमा दिएको छ दिनको 200 लिटरका दरले, अनि 200 लिटर जति हामी म्याङलुङमा बेच्छौँ। बाँकी रहेको घिउ कुराउने र दही बनाउँछौँ भनौँ। छुर्पीमा लान थालेपछि त महिना मरेपछि आउँछ पैसा।
2: तपाईँहरू कति हुनुहुन्छ यहाँ गाई पाल्ने? यो
1: हामी किसानहरू त यहाँ त लगभग हाम्रो सहकारीमा, हाम्रो नवजीवन दुग्ध सहकारी संस्थामा चाहिँ 100 जनाभन्दा माथि हामी सेयर सदस्य छौँ। कृषकहरू त लगभग अहिले त दुध नबेच्ने किसानहरू त 2-4 जना मात्रै हुनुहुन्छ होला, प्राय सबैले बेच्नुहुन्छ।
0: शेर्पा दम्पतिले सुरुमा 2 वटा गाई पालेर व्यवसाय थालेका थिए। सवारी चालकको काम गर्दै आउनुभएका श्रीमान किपासँग मिलेर निम्दिकीले घरेलु तथा साना उद्योग कार्यालय तिरथुममा उद्योग दर्ता गरी सानो लगानीबाट उत्पादन शुरू गर्नुभएको थियो। तर दूध संकलन हुने क्रम क्रमशः बढ्दै गएको र उत्पादित छुर्पीले बजारको समस्या झेल्नु नपर्ने भएपछि उहाँहरूले उद्योगको क्षमता थप विस्तार गर्नुभयो। किसानलाई दूधको मूल्य भुक्तानी गरेर बाँकी रहेको रकम पुनः उद्योगमै लगानी गर्दै उहाँहरूले हालसम्ममा 1,20,00,000 रूपियाँ भन्दा बढी लगानी गरिसक्नु भएको छ। अहिले उद्योगमा दूध उमाल्ने आधुनिक मेसिन समेत जडान गरिएको छ।
2: कति लगानीमा सुरुवात गर्नुभयो?
3: हाम्रो त थुप्रो छ, 1 करोड धन्नै 12-13 लाख त्यस्तै होला। सुरुवातमा त धेरै लागेन, पछिबाट सामान जोड्दै ल्याउँदा त त्यति भयो। सुरुमा त सानो गोठमा गरेको थियौँ, त्यहाँदेखि पछिबाट थप्दै लगेको, ठाउँ नभएपछि अटेन नि त केही, दुध बढ्यो त्यति नै, अनि त्यसो भएपछि थप्दै लगियो।
0: उद्योगमा किसानबाट दैनिक संकलन हुने दुधबाट नौनी र छुर्पी उत्पादन गरिन्छ। यहाँ उत्पादित हुने छुर्पी झापाको बिर्तामोट हुँदै भारत निर्यात हुन्छ। उक्त छुर्पी डक्च्यूको रूपमा युरोपेली तथा अमेरिकी बजारसम्म पुग्ने गरेको छ।
3: महिना महिनामा जाने हो छुर्पी, घिउ चाहिँ लगभग दैनिक नै जान्छ। छुर्पी त्यस्तै हुँदा राम्रो दुध हुँदाखेरि 20 क्विन्टल जति जान्छ, अब राम्रो अलिक कम कोही बेला घट्ने कोही बेला बढ्ने भएपछि 15-16 त्यस्तै 14-12 त्यस्तै हुन्छ।
2: प्रति क्विन्टल कसरी लान्छ?
3: छैन नि दाम, 1150 छ राम्रो
2: केजीको।
3: हजुर,
2: अनि नौनी घिउ चाहिँ कति पठाउनुहुन्छ अरे?
3: नौनी घिउ महिनामा 6-7 क्विन्टल त्यस्तै जान्छ।
2: दुधको चाहिँ प्रति लिटर कति दिनुहुन्छ किसानलाई?
3: दुधको 50 छ, यहाँ घरमा ल्याउनेहरूलाई 55 दिन्छौँ।
2: कामदार पनि राख्नु भएको होला? कति राख्नु भएको
3: छ? कामदार 2 जना छ अहिले चाहिँ, मिसिन हुँदा पहिला त थियो 4-5 जनै थियो,
2: अहिले मिसिन ल्याउनु,
3: अहिले काम खासै गाह्रो हुँदैन मिसिन ल्याएपछि चाहिँ।
0: तर उत्पादन बढे पनि बजारबाट उद्योगीले अपेक्षित मूल्य भने पाउन नसकेको निम्दिकीले बताउनु भयो। नेपालको आफ्नै ट्रेडमार्क नहुँदा यहाँ उत्पादन भएको छुर्पी भारतीय व्यापारीलाई बेच्नुपर्ने बाध्यता छ। व्यापारी मार्फत भारत पुगेको नेपाली छुर्पी अन्तत भारतीय व्यापार चिन्ह लागेर अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको बताइन्छ। आफूहरूले मेहनत गरेर उत्पादन गरेको छुर्पीले अन्तर्राष्ट्रिय बजारमा नेपाली पहिचान नपाउँदा दुःख लाग्ने गरेको निम्दिकीले सुनाउनुभयो। उहाँका अनुसार अहिले छुर्पी बिक्रीबाट आउने अधिकांश रकम किसानलाई दूधको मूल्य भुक्तानी गर्नमै खर्च हुने गरेको छ। उद्योगको आमदानीको मुख्य आधार नौनी मात्र रहेको उहाँको भनाइ छ।
3: दामै छैन, रेटै छैन नि त हाम्रो त नेपालमा, यो छुर्पीको दाम भनेको एक रति छैन। अब यहाँबाट पुरै नाम गरेर पठाउँदा चाहिँ हुन्थ्यो होला, उता दाम अलिक हुन्थ्यो होला, हामीलाई नि केही न केही होइन। अब नेपालको नाम पनि चल्ने, नेपाल भनेर यसरी नाम लेखेर नेपालबाट बनेर आएको भन्दा यो त हाम्रो छुर्पी जान्छ जान्छ इन्डियातिर जान्छ, तर नाम अर्कै छेपेर जान्छ क्या।
2: उताबाट चाहिँ महँगोमा जान्छ होला है?
3: उताबाट त 6,000-7,000 रुपियाँ केजी जान्छ भन्छ, खै कसरी जान्छ। क्वालिटी बनाउनु पर्यो नि त, यो पनि त्यति सजिलो छैन क्वालिटी बनाउने लाने।
2: ए, यसलाई लगेर फेरि इन्डियाबाट क्वालिटी बनाउँछन्?
3: अर्कै बनाउँछन् अरे भनेको सुनेको छु, पकाएर नि बनाउँछ अरे।
2: ए, यसलाई अझै
3: अब प्याकिङ गर्नु पर्यो होला होइन, अब कस्तो गर्छन्। नाम चाहिँ इन्डियाको आउँछ क्या हरेक कुरा। अब नेपालमा दुःख त नेपालमा गऱ्यो होइन, अनि मेन त नेपालको नाम चल्नुपर्ने। छुर्पी त गयो नि खोइ खोइ, कति कति जान्छ नि यहाँबाट, लगभग हाम्रैबाट जान्छ 14-15 क्विन्टल, यहाँ परबाट जान्छ होला 1 क्विन्टल 2 क्विन्टल जति, उता जिरीबाट लसुनेमा जान्छ 5-6 क्विन्टल हो त्यस्तै जान्छ त्यताबाट, अनि जान्छ नि। अब नाम नेपालको आएन नि त, सबै इन्डियाको आउँछ। गएपछि हामी त बनाउने, यसो काम गर्नु बसे जस्तो बनाउने पठाउने, त्यस्तै नभने नाम
2: हजुर
3: आफै आफ्नो पैसा जति सबै त्यहीँ लायो गऱ्यो त्यसो त हुनु त आफ्नै लागि हो यो पनि गर्दा पनि अरूको लागि त होइन तर दाम चाहिँ छैन क्या गरे अनुसारको अब नभए अलिकति रेट बढ्दा त हामीलाई केही न केही हुन्थ्यो त्यो लगानीहरू उठाउन सकिन्थ्यो लगानी बढी छ क्या लगानी त गर्नु पर्यो त्यतिकै त चल्दैन यहाँ अनि सामानहरू जोडेको जोडे त्यहीँ कमायो त्यहीँ जोड्यो त्यस्तै छ अहिले
2: ए अनि जस्तो महिनामा फाइदा चाहिँ तपाईँहरूलाई कति जति निकाल्नुहुन्छ कामदारलाई दिएर होइन अनि सबै यो
3: अहिले त फाइदा छैन नि
2: फाइदा छैन लगानीमै हुन्छ
3: लगानी नै अब सामान चाहिन्छ त्यहीँ जान्छ क्या फाइदा नै देखिँदैन सामान अब जोडेको जोडेछौँ अझै
0: म्याङलुङ छ चिरिखिम्तीका तेज कुमार तामाङले पनि एक वर्ष अघिदेखि छुर्पी उद्योग सञ्चालन गर्दै आउनु भएको छ उहाँले पनि उत्पादित छुर्पीले बजार अभावको समस्या झेल्नु नपर्ने तर मूल्य भने सोचे जस्तो नपाइने बताउनुभयो गाउँमै स्वरोजगार बन्ने उद्देश्यले उद्योग सुरु गरे पनि छुर्पीले अपेक्षित मूल्य नपाउँदा व्यवसायलाई निरन्तरता दिनु चुनौतीपूर्ण बन्दै गएको उहाँले सुनाउनुभयो
4: त्यति फाइदा हुँदैन अब दुःख सुख अब त्यही हो अब नौनीहरूले तौती गरेर अलिअलि चाहिँ ठिकै हुन्छ भनौँ
0: गाउँमा सञ्चालन भएका यस्ता साना तथा मझौला छुर्पी उद्योगले किसानको दूधको सहज बजार मात्र सिर्जना गरेको छैन कि स्थानीय रोजगारी र पशुपालनमा टेवा समेत पुगेको छ तर उत्पादित छुर्पी निर्यातको लागि एकमात्र विकल्प भारतीय बजार हुँदा कम मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको उद्योगीको गुनासो छ अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीलाई आफ्नै ब्रान्ड र पहिचान दिलाउन सके उद्योगीले उचित मूल्य पाउने मात्र होइन किसानले पनि थप लाभ लिन सक्ने देखिन्छ
5: कसरी पत्ता लाउने होला
6: के पत्ता लगाउने
5: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
6: के को बारेमा
5: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ
6: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
5: तिनकै बारेमा जान्न खोजेको
6: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
5: यो त अति राम्रो कुरा सुनाउनु भयो
6: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ

0: SBS Gorkha Radio.
1: तापलेजुङलाई छिमेकी जिल्ला पाँचथर इलाम हुँदै झापाको चारारीसम्म जोड्ने प्रमुख सडक मेची राजमार्ग विस्तारको सूचना जारी भएसँगै स्थानीय चिन्तित बन्न थालेका छन्। सडक डिभिजन कार्यालय इलामले गत जेठ 13 गते मेची राजमार्गको सडक सीमा केन्द्र भागबाट दायाँ 15 मिटर र बायाँ 15 मिटर कायम हुने भन्दै उक्त क्षेत्रमा रहेका संरचना हटाउन सम्बन्धित पक्षलाई पत्रचार गरेको थियो। हिमाली सहरहरूका सडकमा साना गाडी समेत दुःखले आवाजवत भइरहेको ठाउँको आसपासमा बनेका घर तथा निजी सम्पत्तिहरू 30 मिटरको सडक कायम हुँदा सबै सकाफ हुने भएकाले प्रभावित स्थानीयहरू चिन्तित हुन थालेका हुन्। बढ्दो सवारी साधनको चाप तथा दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न सडक विस्तारको आवश्यकता भने खाँचो नै छ। तर विगत लामो समय अगाडिदेखि आसपासका क्षेत्रमा बनाइएका घरमा व्यवसाय सञ्चालन गर्दै आइरहेको नागरिकको व्यवस्थापन बिना सडक खाली गराउने सूचनाले नागरिक दिन प्रतिदिन चिन्तित बन्दै गइरहेका छन्। यसका लागि फुङलिङ नगरपालिकाका स्थानीयले भने विशेष अभियान नै सञ्चालन गरेका छन्। चिनको तिब्बतसम्म जोड्ने सडकका रूपमा तमोर करिडोर विकास भइरहेकाले तत्काल तथा दीर्घकालीन समयसम्मका लागि समेत 30 मिटरको मेची राजमार्गको आवश्यकता नहुने निष्कर्ष निकालेका छन्। 30 मिटरको सडक कायम गर्दा बजारको कुनै पनि अस्तित्व नरहने भएकाले यसलाई पुनर्विचार गर्न स्थानीयले सम्बन्धित सरोकारवालासँग आग्रह गरेका छन्। ताप्लेजुङको फुङलिङ नगरपालिकाले मेची राजमार्ग अन्तर्गत खोक्सेखोलादेखि सुकेटारको सडकसम्म स्थानीय तहको मातहत रहने गरी सडक सीमाको पुनरावलोकन गर्न सरकार समक्ष सिफारिस सहित अनुरोध गर्ने निर्णय गरिएको प्रभावित संघर्ष समितिका संयोजक हर्कराज पालुङ्गाको भनाइ छ।
2: नाका जोड्ने तम्बर कोरिडोर सडक फुङलिङ नगरपालिका ताप्लेजुङको सदरमुकामदेखि करिब 3 किलोमिटर नजिकबाट मुख्य सडक सम्पन्न भई चिनको तिप्ताला चिनको तिब्बत तिप्ताला स्वशासित क्षेत्रसँग जोडिने तिप्ताला भन्ज्याङ नाकासम्म सडक विस्तार भइसकेको हुँदा फुङलिङ नगरपालिकाको नगर बजार क्षेत्रको सम्पूर्ण सडकहरू स्थानीय तहको मातहतमा रहने गरी रोकका रहेका घर जग्गाहरू फुकाको लागि नेपाल सरकार मन्त्री परिषदबाट हुने व्यवस्थाको लागि फुङलिङ नगरपालिका ताप्लेजुङलाई आवश्यक पहल तथा सिफारिस माग गर्न सरकार अलवालको मिति 2083/4/1 बसेको बृहत भेलाको सम्पूर्ण निर्णय बमोजिम सिफारिस गरेका पाऊ भनी निवेदनका साथ उक्त भेलाको छाया कपी समेत संलग्न राखी यो निवेदन पेश गर्दछौ।
1: मेची राजमार्ग अन्तर्गतको सडक सीमाका विषयमा फुङलिङका स्थानीयसँग बृहत छलफल गरेपछि नगरपालिकाले सडक सीमा सम्बन्धी निर्णयका कारण रोका रहेका सम्पूर्ण घर जग्गा फुकुवाका लागि नेपाल सरकार मन्त्री परिषदसम्म अनुरोध गर्ने निर्णय गरेको बताएको छ। फुङलिङ नगरपालिकाको खोक्सेखोलादेखि सुकेटार बजारसम्म सडक 10 मिटरको मात्र सडक कायम गरिदिन स्थानीयको माग रहेको सङ्घर्ष समितिका सदस्य तारा बरालले बताउनुभयो।
3: यस्ता ऐतिहासिक बजारको मौलिक रूपमा बजारै नामै हुने खालको एउटा राज्यले ल्याएको जुन मेची राजमार्गको अवधारणा थियो, जबकि त्यस बखत कम्मर तम्मरको करिडोरको जुन परिकल्पना पनि भएको थिएन होला, र आज त त्यसका विकल्पका रूपमा तम्मर करिडोरले पनि हामीलाई मेची राजमार्गलाई चाहिँ एउटा निश्चित गन्तव्यसम्म मात्रै ल्याएर जोड्नुपर्ने, त्यसमा पनि तालुजुङ पाँचथर इलाम र झापाका पनि केही बजार क्षेत्रहरूलाई यो राजमार्गले असर पार्ने देखिएको थियो, र यी कुराहरूलाई चाहिँ यो फुङलिङ नगर बजारभित्र करिब 8-10 मिटरको सडक सुरक्षित पैदल मार्ग र ढल निकास चाहिँ एकदम व्यवस्थित हुनुपर्छ।
1: स्थानीयको माग अनुसार सरोकारवाला सहितको छलफलबाट भएको निर्णय र सडक सीमाको पुनरावलोकन सम्बन्धी अनुरोध नेपाल सरकार मन्त्री परिषद सडक विभाग तथा सडक डिभिजन कार्यालय इलाममा पठाउने नगरपालिकाको तयारी छ। मेची राजमार्गको सडक सीमा सडकको केन्द्र भागबाट दायाँ बायाँ 15 मिटर कायम गर्ने निर्णयका कारण धेरै नागरिक विस्थापित हुने अवस्था आएको भन्दै स्थानीयको रायका आधारमा यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ। सदरमुकामबाट करिब 5 किलोमिटर तल महानन्देदेखि मुख्य सडक तमोर करिडोरतर्फ निर्माण भइसकेको तथा नेपाल चीन तिब्बत जोड्ने सडक विस्तार भइसकेको छ। साथै फुङलिङको तोक्मे क्षेत्रबाट नेपाल सरकारकै लगानीमा बाइपास रोड समेत निर्माण भइरहेको अवस्थामा फुङलिङ बजार क्षेत्रको सड़क स्थानीय तहको मातहतमा राख्नु उपयुक्त हुने निष्कर्षसहित नगरपालिकाले सड़क सीमाको पुनरावलोकनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो। बाह्रै महिना तीर्थयात्री आउने तथा वर्षका मुख्य दुई सिजनमा समेत पाथिबरा मन्दिर दर्शन गर्न आउने श्रद्धालुको सहज आवागमनका लागि तोक्मे क्षेत्रबाट निर्माण भइरहेको बाइपास रोड प्रभावकारी हुने स्थानीयको भनाइ छ। सड़कको केन्द्र भागबाट दायाँ बायाँ 15 मिटर सड़क सीमा कायम गर्ने निर्णय कार्यान्वयनमा लैजाने सरकारी तयारीका कारण सड़क दायाँ बायाँका जग्गाधनी तथा आफ्नो सम्पूर्ण सम्पत्ति बेचेर दुई चार आना जग्गा किनेर बसेका धेरै नागरिक सम्पत्तिविहीन हुने अवस्था सिर्जना भएको भन्दै उनीहरूको संरक्षणका लागि सड़क सीमाको पुनरावलोकन गर्न सिफारिस गर्ने फुङलिङ नगरपालिकाले निर्णय गरेको हो। नगरपालिकाका प्रमुख अमीर मादेन:
4: शहरीकरणलाई राज्यले पनि भूगोल र यसको सबै क्षेत्र हेरेर हामीले 8-12 बाटोको मापदण्ड रहने गरी नगरपालिकाको नम्समा रहने गरी हामी प्रस्ताव गर्छौँ र यहाँले चाहेका कुराहरू नगरपालिकाले यहाँलाई जहिले पनि सहयोग गर्न सक्छ र हामी ती कुराहरू गोड गरेर हामी यहाँबाट निर्णय गरेर सम्बन्धित निकायमा हामी पठाउँछौँ।
1: निर्णयमा सड़क सीमाका कारण बजार क्षेत्रका सम्पत्ति लामो समयदेखि उपयोगविहीन बनेको, धेरै नागरिक आफ्नै सम्पत्तिको उपभोग गर्नबाट वञ्चित भएको तथा त्यसबाट गम्भीर सामाजिक र मानसिक समस्या उत्पन्न भएको उल्लेख गरिएको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो
3: सांसद अर्जुन नरसिंह केसीले विधि अनुसार नचलेकै कारण प्रधानमन्त्री एक्लिएको टिप्पणी गर्नुभएको छ. पाका सांसद केसीले सरकारको स्थायित्वमाथि नै प्रश्न उठाउनु भएको छ.
4: प्रधानमन्त्रीको एक्लै हिँड्ने लहर हो कि एक्लै पर्नु भएको हो? देश र जनताको हितमा सिङ्गो संसद तपाईँको साथमा छ, तर संसद प्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्. संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाया बन्दैछन्. राम्रा प्रयासहरू पनि हचुवा विधिविहीन प्रक्रिया देखिए. लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन. सत्तामा आएको 100 दिनमै 1 लाख युवा फर्काउने प्रतिबद्धता खोइ. किसानहरू मलको हाहाकारमा छन्, भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्, बिजुलीको टुङ्गो छैन, राहदानीको लागि उस्तै ताती छ, सुगुम्बासीको बिचल्ली छ, बेरोजगारी बढ्दैछ. यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो. तर नवर्षन जो हो नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्.
3: रासोपा सांसद आशिका तामाङले कविताको शैलीमा सरकारको काममाथि प्रश्न उठाउनु भएको छ.
5: ग्यास ग्यास ग्यास भएन भने रोकिन्छ खाने गाँस. हातमा छ ग्यास तर बजारमा छैन ग्यास. पहुँच हुनेवालाहरूले लान्छन् छानी छानी 3 वटासम्म भरिभरि सिलिन्डरका ग्यास. अनि हुँदैन त छिमेकीको घरमा आकार भोग र प्यास. सरकार भन्छ पुग्नेछ ग्यास. जनताहरू रात दिन खाली सिलिन्डर बोकी सडकमा छ उठी बास. थानकोटको मान्छे खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजु र टेकु. यिनका मनको पीडा म कहाँ गई पोखु. लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल फेदी मुन्तिर कहिले बन्छ ग्यास भर्ने पदेरो.
3: खाना पकाउने ग्यास अभावलाई लिएर प्रतिनिधि सभा सांसद आक्रोशित भएका छन्। प्रतिनिधि सभा बैठकमा चन्देश्वर मण्डलले कालोबजारी गर्नेमाथि कारवाही नभएको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
6: अहिले महगी आकाशिएको छ, कृत्रिम अभाव छ भन्ने नियमन किन हुँदैन? कालाबजारीहरूलाई कारवाही किन हुँदैन? किसानलाई मलको अभाव छ, हस्पिटलमा उपचारको अभाव छ, खाना पकाउने ग्यासको अभाव छ, पासपोर्टको लागि युवाहरू बिहान 9 बजेदेखि 5 बजेसम्म लाइनमा बस्छन् तर पासपोर्ट उपलब्ध हुँदैन।
3: नेपाली काङ्ग्रेसका सांसदले प्रधानमन्त्री बालेन्द्र शाहसँग 1 रुपियाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउनुको कारण मागेका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै अछामका सांसद भारत कुमार स्वार,
7: कहाँ नभएका मेरो हुँदा अखण्ड नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेको हामी सबैले देखेको कुरा हो, तर आज त्यो चुच्चे नक्सा मेटाएर 1 रुपियाँको सिक्का थाप्नु के बाध्यकारी अवस्था उहाँमाथि आइपर्यो?
3: सरकारले 24 वटा खनिज पदार्थको रोयल्टी निर्धारण गरेर खानी तथा खनिज पदार्थ ऐन संशोधन विधेयक ल्याएको छ।
8: प्रतिनिधि सभामा ल्याइएको विधेयकमा 3 वटा वर्गभित्र पर्ने 24 वटा खनिज र 3 का उपसमूह निर्धारण गरिएको हो। सुझावका लागि ल्याइएको विधेयकमा सुन, चाँदी, मर्करी, क्रिस्टल, ग्रेफाइट, कोरन्डम, टुर्मालिन जस्ता खनिजको रोयल्टी दर निर्धारण गरिएको छ। उद्योगले कोरन्डमका लागि सबभन्दा बढी रोयल्टी तिर्नुपर्नेछ। अधातु वर्गमा रहेको यो खनिजका लागि प्रति केजी 25,000 रुपियाँ निर्धारण गरिएको छ। यो वर्गमा रुबी, सफर, इमरल्ड लगायत खनिज पर्नेछन्। यस्तै एक्युमेरिन बेरिलको प्रति केजी 15,000 रुपियाँ रोयल्टी पर्नेमा काइनाइट सुन पनि छन्। विधेयकमा युरेनियम र थोरियम जस्ता रेडियोथर्मिक खनिज, लिथियम जस्ता खनिज पनि समेटिएका छन्। सरकारले अनुमति बिना कुनै पनि खनिज उत्खनन गरेमा 10 वर्षसम्म कैद सजाय हुने व्यवस्था विधेयकमा गरेको छ।
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीका करार मासिक तथा दैनिक जालादारी श्रमिकले भक्तपुर सानो ठेमीमा परिषदको केन्द्रीय कार्यालय घेराउ गरेका छन्। रोजगारीको सुरक्षा, कामको निरन्तरता र सेवा सुविधा सुनिश्चितता लगायतका माग राख्दै करार श्रमिक सङ्घर्ष समितिले सिटिभिटीको केन्द्रीय कार्यालय घेराउ गरेको हो। 17 वर्षीय किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब ओभम निकालिएको गम्भीर घटनाबारे संसदमा चर्चा भएको छ।
9: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेन्चुरीले संवेदनशील घटनाबारे सदनको ध्यान आकर्षण गराउनु भएको हो। सांसद सेन्चुरीका अनुसार गएको साउन 14 गते किशोरीलाई 30,000 रुपियाँको प्रलोभन देखाई राधिका गोतामे, प्रासन अधिकारी र डाक्टर नूतन शर्मा सहितको समूहले डिम्ब निष्कासन गराएका थिए। बालिकाको महिनावारी चक्र ट्र्याक गरी 10 दिनसम्म हर्मोनल इन्जेक्सन दिएर डिम्ब निकालेको उहाँको भनाइ छ। डिम्ब निष्कासनपछि स्वास्थ्यमा गम्भीर समस्या आई बालिका बेहोश हुने, पेट र कम्बर दुख्ने तथा बान्ता हुने भएपछि त्रिवी शिक्षण अस्पताल लगिएपछि चिकित्सकहरूले बालिकाको डिम्ब निकालिएको पुष्टि गरेका हुन्।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो बीएफबीएस

0: बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो, अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।
1: रेडियो कान्तिपुरिया नेपाल भाषा ज्याझो नेपाले

ज्याजो नेपाल सिन्जना छुना दिला ज्याजो सजी रश्मिला अल प्राविधिक सजने दी रविन्द्र ज्याजो स आगथा मुगय बारे सुजु खते खला गथा मुग खत के ना तर थंग नेस गठे मंगल लगाए नेवाते सय छुया छुंग त विशेषना चाहिँ तसै नेवा भ्या पालको मठु पिने वादे सचिगु यान छुंग त तर गथा मुग धका बेक पिन त न सिनेमा छि सना खा चाहिँ थे छना ठुके आ बाहा गथा मुग ना पयको स्वा दक्षिण शुभे खपा मला विशेषना चाहिँ थौ खुनु भूत प्रेत पिछुए गु ढगा छे छे सफाई गु अले छे छे नकी ताई गु वजा दक्ष यान चुंग ख नापना मचा बले छे जिप्सन व नया गु अंगु न्या गु मामिया ते अलन ले आलिया अंगु न्या गु चलन पसा यु के दु ख आसे बस मु जिया वन गन गन सायद अस दन दै तिनी कोड एरिया पाखे चाहिँ अस तु जी अले थौ चाहिँ थौ गथा मुग ढगा चाहिँ जुन राक्षसी प्रतीक स्वरूप दिएका हामीलाई अब छाली त्यहाँदेखि गन चाहिँ पहाँदेखि अलिकति च्याकेको यही होला दक्षिण शिव्य खन्छ ल तर विशेषना चाहिँ गथा मुग थो भूत प्रेत युजको खम्म खमला थुप्रै चाहिँ मेघो खत न सुहाई तर गथा मुग वा नख चखले छु खुवाई हेरेका दाइले झि सदा चुना नख हने निपुक नख हने नि सायद नाप नाप चाहिँ लक्ष्य सकसा निपुकेमा हेरेका अब थिथि नख त देखा त उठेछ आथौँ पनि थिएँ दुखसुल हाते मोबाइल टेलिभिजन छे टेलिभिजन वा थन सिनेमा छु एउटै अजाको इला मखो नि साउबले एजिया सायद थो लेपति कम फरक फरक किसिम यागु नख त चाहिँ झि सहना होइन अलि गुङ्गु चाहिँ परम्परागत रूप गतिख अढे वया छुनसा गुङ्गु चाहिँ अब इले चाहिँ चेन्ज नजिया हो निम्ला थजाको थो गथा मुगले न छोगो अजागु एस्पेक्ट खनाजे वा आजुदे हा आजुदे हाउनी म छम मनोदय ऊ मनो चाहिँ अपोयना खोला आव गथा मुग गुमेसा चाहिँ उदे गथा मुग दाइ तर खास वो आज देव हा हाली मैसिया चाहिँ उता हाम्रो चुएचुना सालै कि नि अलि वो गुमैसिया चाहिँ राक्षस यो चाहिँ मनु न चाहिँ राक्षस त त्यहाँको रहेको खन त यहाँ छ ऊ थथको गेना क्याउरी चाहिँ ऊ थथको पर्सपेक्टिभ ल तर छु त हिँ जी चाहिँ आथौँ कहिले उसले कोर एरियामा खोज्यो चाहिँ बस्छ पिनेला कोर एरिया एज अ कोर एरिया एक्ज्याक्टली गेना गथा मुगन अब ठ्याँ हुने ख वा फरक जुल म चाहिँ जी बच्चा स्वे म खनि यहाँ पनि थिएँ पिन पिनेलाई ख अहिले उसले ह चाहिँ मसिने तर नाप चाहिँ कोर एरिया चाहिँ तस्कै माइपुगो वा आजुदेखि हाउनेमा छ मनु चाहिँ बच्चा गरिबमा अपराधी भरिया त माला है छुटे बिहा अहिले उयो फाले चाहिँ म एकदम रङ्गी चङ्गी रङ पाए अपना चाहिँ वचु रङ्ग म छ म पाइ खाले न अठे पाइन् होला अहिले भेग छौ जोना चाहिँ उयो त फङ्के छुइनि अहिले मन्डेसँग लाग्पाक्यो मुतलाई उयो त दया दिउन यही छु अजाको खाना हाजी मजाले चाहिँ खानाको खतम होला बच्चा मजाको यो बच्चा एउटै एज नि हो ऊ चाहिँ तस्कै द बामलाको लान्छौँ कथा मुग जुर्के जित अनि हामीले ऊ आज त्यो हा हुने पि मनो त्यो त यहीको मिसबिहेभ ओला छौ अभ्युजे खन्छ अजाको चाहिँ भई झिनेवा त्यो खलायो खसा झि चाहिँ हक अधिकारप्रति झि सचेत मजु थगो हक अधिकार क्या त मे पिनेको हक अधिकार हन या त न नेवा त सहे निहने ला जुन थजाको छौ नि खै चाहिँ त दिमागे होइका थजाको खसाइ झिसौँ तोता अनि माथे छौँ थो सायद पहिला थजाको पक्का न मर्जी उसले चाहिँ गथा मुग सुरुज होला नि अथे उसले अथे गरिबमा मनोसम्म माला या टिफाफला अलि बिटा लाग पाएको यागो अलि वे जुन ऊ भेगा छौ जुन त यता हो भेगा ऊ के त्यहाँ न कि बिउ सुसु यही नि मला दसैँ तसँग हेर्छु त बुझेँ मुजुप्टी पाठोका थथ पनि त थथको फरक जिफो मनो त्यो त चाहिँ मनो थिएँ व्यवहारियामा ऊ चाहिँ धेवा दुमजीमा वा मधुमजीमा मला यदि संस्कारै अजाको धुछ ऊ संस्कार चाहिँ चेन्जिया माधेको चाहिँ विचार चाहिँ जित होला लाछिक पिनको फरक जिफो अहिले आ लाखे नपिकाई विशेषना थौनी नि चाहिँ थो चाहिँ सोनिगले र नापाजी अठे लाखे पिकाई खने मख तर थौँ गर्ने सोनिगले न लाखे प्याउँछु खनिरु थो लाखे चाहिँ विशेषना सुनिग पिने गन गन नेवा त दु मला नेवा जाति त सुन्छौँ गुरु अन चाहिँ लाखे पिकाई लक्ष्मीको लाखे पिकाई तर सोनिगले पिकाई लाखे व पिने पिकाई लाखे चाहिँ तस्कहे पाका सोनिगले चाहिँ विशेषना यहीँ पिकाई लाखे मजिपा लाखे ऊ चाहिँ यहीँ आफूले प्याउँ ल खला यहीँ आफूले प्याउँमा ऊ लाखे या त न धिफाका या घन घन प्याखाउँ भिकिङ के होला यही तर ऊ चाहिँ मेजर भएको मेजर चाहिँ अन जुन कुमारी गणेश भैरव यो रथयात्रा नि हो लिउ यो मखला ऊ चाहिँ मेजर जुल नि घन घन धेपका प्याखानु कि इन्क्यु होला नि हाफले यहाँ हो तर मेबले आठो लक्ष्मी अङ्क प्याउँ ल्याख लाखे त चाहिँ विशेषजना मनोदेश ऊ थ संस्कार लिङ्के त्यसको म कि
गैर निवातीसँग त कहे लाखे जुया प्याखाउँ या ऊ तिफा फुँ कसले कसले थाहा थाहा छ होला तिफा फुना चाहिँ छगो विकृति थिए मलाई हेगु न जुगु ख उप्रेचिन नेवादे दबु लगायत मेगु सँग संस्था त्यसन थो यादैमा खुरका आपत्ति पङ्कुको नजुल आशया थुसी एना चाहिँ लाखे त प्याउमको विशुद्ध रूप झिगु संस्कृति नेवादेगु संस्कृति निहने यङ्के त झकै हे थो कथा मुगर्ने चाहिँ प्याउ अझ गुला लाखेर खान देखेको या अन्त गुला सुरुजी निसा गुला पर्व सुरुजीको चाहिँ गुला लाखेर खान दही मखला अझ मिपा लाखे फरक फरक लाखे दु एकै प्रकारले लाखे दु न्यासा झिगु संस्कार ख थौँ कथा मुग निसे दोखे कथा मुग सुरुजुलि आथि त अथिग नख सख त स्वातु स्वाव है ऊ दोको नख सखले छिगो बालाको संस्कार या त चाहिँ चिसँग इन्के छु अथि परिमार्जन यामागु संस्कार दुसा परिमार्जन याना न यनि यङ्के दखा काम न यसै आख न ज्याजो सजी सफ मिसुवा

0: SBS गोर्खा रेडियो।
1: कहिलेकाहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk।
2: रेडियो कान्तिपुरिया नेपाल भाषा ज्याझो नेपाल।

भेटियाना चाहिँ फोटो दिए तल अलि अन मिलेन मजु आदिवासी हक अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम धका थाहा चाहिँ हुए कपिस नेवा सांस्कृतिक केन्द्र काठमाडौँ धका चाहिँ दैतल छ ठो चाहिँ मचा मिले मजु थकुने एआइयु प्रयोगलाई यो कोही ज्या चौँदो दक्षा एआइयु प्रयोग ना थगो फोटो पिकाएको यहाँ चौँदो तर फोटोलाई एक्चुअल टेमाला निसा छ एक्चुअल जुगको कार्यक्रम ख यदि सिक्पिस अन्जना छुना दिया नेपाल भाषा टाइम स्यापी सुना चाहिँ थो फोटो जेनेरेट ध्यान दिला वे कपी त फोटो बरु कार्यक्रम जी साथी थम्कने सामाजिक सञ्जाले दोक्ष्या फोटो त अन छु फोटो कया त साँ ज्यू मखला छपा फोटो निपा फोटो ज्वाइन त्यही जुन तर थिएन एआई जेनेरेटेड फोटो त हो त चाहिँ एकदमै चित्त बुझे मज र थोख चाहिँ छिक्पिनको ध्यान गर्छन् यहाँ चुनाएर ता चाहिँ च्याजोसा आज मेरो विश्वास थिएन

0: ak nola suku sa jazo nepale chini na suna dilor ale jazo sa duji rashmila ale jazo sa newasu sa bukha tata ya boya suna gudu awehe krame jini chikpino nyohane te te na gu bukha kha saskruti sampada wa paryavaran bise kabbe gosti jugu bare rashtriya sangrahale wa kavitaya lakuya manka gosale saskruti sampada wa paryavaran bise काव्य गोष्ठी आइतबार राष्ट्रिय संग्रहालय छाउनी कोचागुदु संग्रहालय प्रमुख अरुणा नकमी व कविताया ल्याकुया नाया डाक्टर ज्योति प्रभा तुलाधरिया अध्यक्षता ल्याकुया दाबरी कवि रहेना नकमी मानन्धरन यहाँको गुज्याजोले श्रीराम श्रेष्ठ रामगोपाल आशुतोष बिना निमकुल बसन्त नकमी सुशील राजोपाध्याय मिलन साक्य मन्दिरा श्रेष्ठ लगायत झिन सोम चोमेपिन्स थथगो कविता वाचन यागु कविताया समीक्षा विशेष महापिन डाक्टर योगेन्द्र प्रधान भूषण प्रसाद श्रेष्ठ डाक्टर पुष्पराज राजकर्णिकार ध्रुव मधिकमी यानादिगु ख संग्रहालय या प्रमुख नकमी भिन्दुना नोचुतया दिगु ज्याजोले वेक या सल्लाह सुझाव कथा काव्य गोष्ठी या विषय संस्कृति सम्पदा व पर्यावरण जुगु खन कुला दिलसा संग्रहालय अवलोकन या नीति कम्चिन न्युगु घण्टा फ्याना झात इनाप्न यानादिल ल्याकुया नोकु हिसिलिना साक्य लस्कुस यानादिगु ज्याजोले पोर्चुगले सुनादिमा डाक्टर तुलाधर छोया दिगु मन्तव्य पौ दुज मन्जु श्रेष्ठ सिंह बनानियङका दिलसा अमेरिका या बोस्टने सुनादिमा डाक्टर आनन्द जोशी जुया भिन्तुना नोचु दाँबरी रहेना बोना निङका दिगु ख गोसा खलन बिगु भाला कथा वाचन जुगु झिसोपु कविता मगा मचागु व भिङ्के मागु ख समीक्षक पिन डाक्टर प्रधान श्रेष्ठ डाक्टर राजकर्णिकार व मधिकमी कुला दिल संरक्षक पिन समीक्षक पिन त संग्रहालय प्रमुख नकमी मतिनाय छिङ लनाना लिउ नोकु विनिता बज्राचार्य सुबा नोचुतया ज्याजो कोच्याका दिगु ख पकाना थो छाउनिया राष्ट्रिय संग्रहालय मचाबले स्कुल चाहिँ झिमी चाहियो भनेको ख तर स्कुलले चाहिलु रिला यो यति होला मलाई स्कुल बनाबले आत्तको झिगु बेन दुवा मुना दिउ संग्रहालय झि संग्रहालय चाहिलेको बानी चाहिँ तस्कै म सायद गुमङ बेसा दुजी तर अप्पर हिँडेँ नर्मल नुनी छ म मनु छ म नेवा छ म नेपामी अनि संग्रहालय चा चा हिला चाहिँ झिगो चाहिँ तस्कै मुठे ताक द चाहिँ जेन चाहिँ थिए वो जिउ सक्न अनुभव जिफु तर अप्पो स्याए अठे चाहिँ संग्रहालय चाहियो बानी चाहिँ दैमुख तर चाहियो चाहिँ भनेमा अझ जी द्या खसा आतो नारायण हिटी संग्रहालय मोर उल्मसी वर्ष जति संग्रहालय जुगु जिउ छे जी सम्झाइ हुन्थ्यो नि त कछिन थिएन होला जिउ खान थिएन होला तर जी सम्झाइ अन हुन्थ्यो नि होला म छ्याको मस्यो तर द चाहिँ अब म्युजियम धयो चाहिँ पासको चाहियो भने माथि चाहिँ बच्चा दम्मताका अब थसाको खजी नस्ताइ थियो थसाको खजी फुच्चा हिँड्दा माघो ख योको ख त अनु चाहिँ सही खन चाहिँ सिक्यो खनी आज चाहिँ यी मिलेर पक्का नभनेको चाहिँ आज चाहिँ हाक्न आज छौ मेरो बुख त्यतिन शैलेन्द्र मान भज्राचार्य बागमती प्रदेशै भौतिक मन्त्री हुए कया नियुक्ति जोगुदो हाम्रो नेपाल पार्टी या शैलेन्द्र मान भज्राचार्य बागमती प्रदेश सरकार या भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त जोगुदो नेकपा एमाले व नेकपा या दथी सत्ता साझेदारी नुगु सरकार गठन या तयारी दुया छौँ इले मुख्यमन्त्री इन्द्र बहादुर बानिया भज्राचार्य या त सरकारले दुथ्याको ख थोयान भौतिक पूर्वाधार मन्त्री बिनु राय माझी पौडेल राजीनामा बिहा दिएको ख मुख्यमन्त्री बानिया निर्देशन ने पौडेलिया राजीनामा पौडेलिया त राजीनामा पिका हाम्रो नेपाली पार्टी भज्राचार्य मन्त्री पद विकास सरकारले दुथ्याको ख अले शैलेन्द्र मान भज्राचार्य उभे क नापान संस्कृति मन्त्री ज्यादि ढुङ्गोको ख संस्कृति तथा पर्यटन मन्त्री छिपिसा सिवेजी वेकया हे पाले ख त वैशाख 24 गते चाहिँ भाषा दिवसका हनेको अलि नाप नेपाल भाषा कार्यान्वयन लागि चाहिँ बजेट फेना ज्यायाको सुरु जुगु खला वके सिबे न्य पुकार महर्जन वेक जु भले वेक सानो संस्कृति मन्त्री जु भले चाहिँ थो नेपाल भाषा वा तामाङ भाषा या त सरकारी मान्यता बिउगु ख मङ्ला तर कार्यान्वयन पाले चाहिँ शैलेन्द्र माने पाले चाहिँ जुगु ख अहिले थो ख त निना सायद चिकपिन त नभन्छ नेवा त दाइपिङ के हेरेका चाहिँ ख हो जी मङ्ला जी चाहिँ थो आदिनिसिर जुगु छुलेर गाले नेवा दिए त बोलाउ बुङ्गु बिहिबा शैलेन्द्र मान भज्राचार्य वेक मन्त्री जुगुले वेक या त भिन्चुना देशा त छौ चिकित्सा धङ्गो दिए त बुया हे परिवार चुना चाहिँ ज्याजो या त तर अन ख कुलेको क्रमे चाहिँ गजाको गजाको खन्तको बोला रखा धासा शैलेन्द्र मान छमला वेक नेवा खनि पार्टी यहाँ हो जीमा तर वेक अन संस्कृति मन्त्री जुया छौँ भने वेक या त दक्ले अप साथ मोबी पिँ बा बेको या त ज्या या कि त चाहिँ पङ्ग जुया दिपि चाहिँ अपोइन चाहिँ नेवा सांसद पि बागमती प्रदेश ओली जको मको वेकल चाहिँ 1 करोड 20 लाख नेवा दिएदबु पाखे चाहिँ नेपाल भाषा कार्यान्वयन सरकारी कामकाज या पाखा कथा कार्यान्वयन या त अलि तामाङ खेदुङ गेन उलिए दिवा बेक्लो तै दिउ ओ दिवा चाहिँ बागमती प्रदेश सरकार अलि पारेली चाहिँ यान मबिल सारसा बेक मन्त्री पद ताउ त जुन बेक चुनाव मदिल बेक चाल तर बेक या लिपा ओपि त चाहिँ ओ दिवा चाहिँ निकासा यान बिमा लगेना जिल ओ दिवा चाहिँ मखला निकासा या यो बुझिया या मला तका खत अबले चाहिँ समन्यवा हे उबले चाहिँ सांसद मुख तर आ चाहिँ प्रतिनिधि सभा सांसद वेक वेक चाहिँ शैलेन्द्र मान तगु बजेट चाहिँ झिम्सा छालिका वेक ओ शैलेन्द्र मान त चाहिँ छ्या झिम्सा हिरो यागु धैगु त क ख लात हो तैले झि नेवा त गुली टुक्रा टुक्रा खनिका राजनैतिक रूपमा मलाई नेवा दिएको हक अधिकार छवाजीमा नेवा अधिकारी चाहिँ झि लोको छवाजी अनि हाउने मानका चाहिँ केनिगु रह्यो कि हुँदै र्याली खनि कि मसा आदिवासी दिवसीय र्याली खनिका ज्या प्र्याक्टिकले कार्यान्वयन चाहिँ गुब्ले वै खुम्छु गुप्ले त क नेवा त थिथी दल या लिउलिउजको ब्याजा चाहिँ नेवा हक अधिकार बारे चाहिँ विषय मुख गुप्ले त सायद नेवा त चाहिँ थथे ज्या चाहिँ छु तासे ज्या जसा चाहिँ या छ फुमे दे
1: बीएफबीएस गोरखा रेडियो गोरखा रेडियो
2: खाना कस्तो थियो हजुर
3: राम्रै थियो धन्यवाद
4: होइन तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त
3: होस् छोडिदिउँ ठिकै छ बरु फेरि नआउला नि यहाँ
2: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk

निपाङ दिपा दुङकाख नलसको सा ज्याझो नेपाले स नेपाले ज्याझो छिनिरा सुना दिला जिदु रश्मिला अलि प्राविधिक पक्षे दि रविन्द्र ज्याझो सदकले लिपा नेवादे दबु याय छु छु खते तेना नेवादे दबु न थिथि विषयगत संगठन त देका छु दु वसिक विषय सि यु सु जे मिसा दबु तस्न सक्रिय विषयगत संगठन रुपे दु मिसा दबु यने गुए प्रदेश संरचना दु अति 50 वटा जिल्ला थको संरचना दु अलि लगभग 60 पति सापो नगर समिति त दु अले मेगु विषयगत संगठन या खलायो खसा नेवा विद्यार्थी दबु दु नेवा ल्याम दबु दु नेवा सकिपा दबु अले नेवा कला कमी दबु यो कुहे दबु दु सेनामी दबु न दु ओ चाहिँ सुनि गस् तरे ज सिकपि न नेवा दे दबुले आपद जुइ न्यासा नेवा दे दबु यो वेबसाइट दु दे दबु .org तका चाहिँ छिमाला दिफु deydabo.org अन कन्ट्याक्ट एड्रेस दु अन छि इमेल न यान दिजु अन फोन नम्बर बर्सुया फोन न यान दिजु मलाई मेसेज न तो दिजु दे दबुले छि चाहिँ न आपद जुइजु आथो भाद्र 15 तकै दुनी विशेषना चाहिँ विद्यार्थी दबु ल्याम दबु अलि कला कमी दबु अलि सिने कमी दबु न थो दबु या नुदा जुइ दङ दु एज सिक पि न आबद जुया दि म दु सा आबद जुया दि जु अलि न प दे दबु या जुन मेन ध्यामाल दे दबु लि हे आबद जुय खसा छि थ था यु ये येले खलाको खस चाहिँ अन वडा समिति तको दे दु ल मलाई मेथा मेथा चाहिँ ये दे ये महानगरपालिका व ये महानगरपालिका खलाको सा मेथा चाहिँ नगर समिति छि सम्पर्क दै दिफु व नगर समिति सुनाय ख व नियन्त्रण छि दे दबु फोन या ना वो बारे से डिटेल अगर दे फु जी दो को नेवा तो सदा जुन माला अले ना सदा इथे वो जुन नेवा नेवा ते बिचे छो खनी मरु को छो चाहिए दुनी समय नेवा ना मियम नेवा था उनी नगा ज्याई अले समय नेवा ना मियम नेवा ते ज्या मोबी ज्या या के मोबी त सुई गु अजा गु से मोसे अपनी पहले छी सदा ला जुन माला अले खला गु छो वातावरण ला दे माला मखला अले मेगु रगा दै गु चाहिँ नेवाते बिजे झिगु थयो लिपि यो ख त झि देवनागरी लिपि झिगु मखु गान देखागु तर झिगु प्रचलित लिपि छि त स्वयं व रञ्जना लिपि न दु मला रञ्जना लिपिलाई पछि थाकु ल व तर प्रचलित लिपिलाई अफ हुने उसले थाकु मजु झि चाहिँ झिन्यानु छि चाहिँ नि एक घन्टा झिन्यानु छ व ठ्यान दिन लास प्रचलित लिपि सेके सहजि एज या छि पिन्त झि इन आफ्नो याद न लिपि गुथी रेका दु अलि मेमेगु सँग संस्था न थौँ भने एकदमै यो लिपि सेना छौँ दु लिपि सेका दिस थगु लिपि छिगु थगु रञ्जना लिपि प्रचलित लिपि सेगल कि छि नेपाल भाषा थगै लिपि छु फैनिसा अहिले आज जस्तै आदि बसौ अनलाइन पोर्टल देखेर सनासँग हुँदा देखेर चाहिँ हान्छौँ हुँदा अहिले आउनु चाहिँ छु खन्जु लासा नेवा भाषामा तेमा ल अहिले खे भाषामा तेमा ल खे भाषा विशेषणा नेवा त वा नेवा त मोक्सा छिगु गतिविधिबारे सिके सोइपिन त खे भाषामा छुमा ल तर देवनागिरी चाहिँ नेपाल भाषा न्युज टेबलेला छुएन देवनागिरी जु कुएन देवनागिरी जुल एज अ प्रचलित लिपि तेगु चाहिँ चिसो चाहिँ खलान चुनाएको दु मलाई जब प्रचलित लिपि तेबले हान नेवा तेसँगै सोनिकले चोपे नेवा तेसँगै ओहो ठुलो बने म फु लिपि जुलका त मजिल ढका खलानाले मिले मजिल ऊ लिपि चाहिँ सेकिमाला एज सिक्पिन त एकदम दुनगलन सिजीको चाहिँ इनाफ थगु लिपि नेपाल लिपि सेकिनु ऊ नेपाल लिपि छुए या त अमासा मलाई रञ्जना लिपि सिना दिला छ डेढ महिनामाला रञ्जना लिपि पचास कलात्मक जुल हो प्रचलित लिपि सेके तला यो दिने म चाहिँ नसता थिएँ दुई हप्ता 15 छिनी एक घन्टा चाहिँ दुई दिन लाग्छ उसले लिपि चाहिँ मजा सेका दिए छिगो थगो भ्या थगो लिपि थगो सम्बन्ध चिसो म छिस सुना छिली यसै बारे चाहिँ यहाँ भनेर कहाँ इनापे अहिले थौँ कथा म गए बारे चिकित्सा आगोको डकुमेन्ट्रिज चाहिँ देखाएको दोजिमी छ वर्गा थियो धन्यवाद च्यानल पाखेँ नेपाल भाषा सेकेर गएर देखाएको छैन अहिले छौ चाहिँ छिगो मसिकाएर गएको चाहिँ अन्त डकुमेन्ट्रिज त नदु वमध्ये चाहिँ नापा चाहिँ वन चिसो देखाउले अन न्युगु चाहिँ नापा लाओ सिटी नखाओ गथामुख छवे भिडियोले लाओ ज्या गथामुख चाहिँ अन दुने सुए माउजुल मलाई दखौँ सुन माउजुल उसले टुक्रा हेर्न गथामुख चाहिँ छुट्टै न झिसा थौँ यहाँको दु लिकानाको दु सिक पिसाउन सोया दिसँ अन छु फिडब्याक बुझा बिहा दिसँ वजा झिम्छ एकदमै म बजेट यो को बजेट यो फ्री ज्याजो चाहिँ म सिक पिसाउँ बसेट दिउँछ सिक्पी छक्कै चाहिँ मलाई तस कहीँ म बजेट नेवातेको लागि हेरेका चाहिँ यहाँको अन त कोही मनु त चाहिँ अन भोलि नै इन्भल्भ मनु त वेकअपी अपरै थियो मनो त चाहिँ भोलिन्टियरले इन्भल्भ थियो चाहिँ त्यो कुख जी अन स्क्रिप्ट थियो निस्यो भोइस ओभर त खोजी थम या फुप्टी जाइयानको जुल अहिले अन भिडियो क्लिप्स त चाहिँ सुना सुना भिडियो काइ त चाहिँ त्यो भयो याना अहिले कम्पाइल ल्याइमा वा एडिट ल्याइमिस्यान मलाई
पचा एकदमै मोह देवा चाहिँ यहाँको जुल ज्या ऊ चाहिँ विशुद्ध नेवातेको लागि रहेका नेवातेसँग यहाँको नन प्रोफिटेबल छ ऊ चाहिँ ऊ ज्याजो खमला एजा ऊ भिडियोज त सोया दिसँग सेयरियान दिस अहिले मे पिन्द न झिगो न खच ख बारे ठुकेको कुतायन दिस र गर्दा चाहिँ थौ यहाँको ज्याजो नेपालले पाखेन्जी रश्मिला उजाउँ पनि प्राविधिक संयोजना लागि रविन्द्र यात सुभ्या देशासे ना पछि पिङ सकलसित ज्याजो गिना दिगुली सुभ्या देशासे सुभ्या हाक्न मेगुवाले नप्ला

0: सरकारले झुटा विवरण पेश गरेर राहदानी र नागरिकता लिनेलाई जरिवाना मात्रै तिलाउने गरी राहदानी ऐन 2076 संशोधन गर्न लागेको छ।
1: गएको शुक्रबार परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा पेश गरेको राहदानी विधेयकमा झुटो विवरण बुझाएर राहदानी लिनेले कैद सजायको साटो जरिवाना मात्रै तिरे पुग्ने व्यवस्था राखिएको हो। दोषी ठहरिने व्यक्तिले फौजदारी कसरको कैद सजायको साटो जरिवाना तिरे पुग्नेछ। हालसम्म झुठा विवरण दिएर राहदानी लिनेमाथि 2,00,000 रुपियाँदेखि 5,00,000 जरिवाना र 1 वर्षदेखि 3 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। संशोधन विधेयक अनुसार झुट्टा विवरण पेश गरेर राहदानी लिएको पुष्टि भएमा 1,00,000-2,00,000 रुपियाँसम्म जरिवाना हुने प्रावधान राखिएको छ। यसअघि झुट्टा विवरण दिएर नागरिकता लिनेलाई 1 वर्षदेखि 3 वर्षसम्म कैद र 1,00,000-5,00,000 जरिवानाको व्यवस्था थियो। अब कानून संशोधन भएमा झुटो विवरण दिएर नागरिकता लिनेलाई 1-2,00,000 जरिवाना हुनेछ। यसअघि अदालतबाटै सजाय ठहर हुने गरेकोमा जरिवानाको निर्धारण महानिर्देशकबाट हुने व्यवस्था मिलाइएको छ। सरकारले राज्यसभा सभापति रवि लामिछानेको दोहोरो पासपोर्ट काण्डलाई सहज पार्ने गरी संशोधन विधेयक ल्याएको भन्दै आलोचना पनि भएको छ।
0: झुटा विवरण पेश गरेर राहदानी र नागरिकता लिनेलाई जरिवाना मात्रै तिराउने गरी राहदानी ऐन 2076 संशोधन गर्न लागिएको हो। सरकारले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा पाउँदै आएको भाडा छुट अनिवार्य उपलब्ध गराउन अनुरोध गरेको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ज्येष्ठ नागरिक संरक्षण शाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै ज्येष्ठ नागरिकलाई कानून बमोजिमको छुट तथा सुविधा उपलब्ध गराउन अनुरोध गरेको हो। मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 दफा 9 सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि विशेष सुविधा सुनिश्चित गरिएको उल्लेख गरेको छ। ऐनमा सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकिएको किसिमका सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा 2 सिट सुरक्षित राख्नुपर्ने व्यवस्था छ। त्यस्तै ज्येष्ठ नागरिकलाई भाडा दरमा कम्तीमा 50% छुट दिनुपर्ने कानूनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। तर कानूनमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि छुट नपाएको भन्दै ज्येष्ठ नागरिकबाट गुनासो आइरहेको मन्त्रालयले जनाएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकारमा सहकारी गर्ने विषयमा भएको 3 बुँदे सहमति कार्यान्वयन गर्न मन्त्रालय बाँडफाँटको प्रस्तावित आधार तय भएको छ।
2: एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा सामान्यतया प्रत्येक दलको सीट संख्यालाई मुख्य आधार मानिने जनाइएको छ। मन्त्रालय बाँडफाँड गर्दा भने सामान्यतया दलहरूको प्रदेश सभा सदस्य संख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ। मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ। मन्त्रालय बाँडफाँडमा पालै पालो प्राथमिकता दिने व्यवस्था अप्नाइने प्रस्ताव छ। जस अनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनौट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनौट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
0: अब खबर फटाफट।
1: रैथाने कोदोको बिउ बचाउन स्याङ्जाको वालिङ 1 कोदो खेती सुरु। 30 रोपनीमा कोदो खेती हुँदै सरकारले सिफारिस गरेको काभ्रे 2 जातको कोदोको मूल बिउ उत्पादन गरिने। गएको वर्ष दिनमा कोशी प्रदेशभरमा नियम पालना नगर्ने 95,000 सवारी साधन ट्राफिकको कारबाहीमा 9,42,00,000 जरिवाना असुली, झापाबाट 2,40,00,000 र ताप्लेजुङबाट 8,07,000 उठ्यो। मुलुकका सहरी क्षेत्रमा यसै वर्षदेखि उच्च गतिको मोबाइल ब्रोडब्यान्ड 5G सेवा सुरु हुँदै आउँदो 9 वर्षभित्र मुलुकभर 5G पहुँच पुर्याउने लक्ष्य। अण्डाको माग बढ्न थालेपछि व्यवसायीले भाउ फेरि बढाए। सबभन्दा ठुलो XL अण्डा क्रेटको 560, ठुलो अण्डाको 545, मझौलाको 500 तोकियो। उत्पादनको मूल्य अझै उठ्न गाह्रो परेको तर्क। स्याङ्जामा 1 सामुदायिक वन 1 पोखरी अभियान। 27 सामुदायिक वनभित्र 27 रिचार्ज पोखरी निर्माण। यो वर्ष थप 7 वनभित्र 1-1 रिचार्ज पोखरी बनाइने। म्याग्दी अन्नपूर्ण 7 स्थानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका 9 घर परिवार विस्थापित। पहिरोबाट थप 18 घर परिवार जोखिममा। र स्रोत खुलाउन नसकेपछि 52,50,000 सहित 4 पर्सा प्रहरीको फन्दामा। वीरगंज 10 आदर्शनगरमा रकम सहित पक्राउ परेका बिहार सीतामढी 12 प्रसौनी र पर्साको बिन्दवासिनीका युवाको हिरासतमा बास।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

पीएफपी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम अहिले हामी घर संसारमा प्रवेश गरेका छौँ यो एक घन्टाको कार्यक्रममा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सिनेको तर्फबाट र घर संसार भने पश्चात यसमा हाम्रो आत्मिक जीवन हाम्रो मानसिक जीवन अनि हाम्रो शारीरिक जीवन एकदमै सन्तुलित हुन जरुरी छ यो कुनै पनि क्षेत्रमा हामी विक भयो भने चाहिँ हामी आफै त अस्वस्थ हुने नै भइहाल्यौँ साथै आफू अस्वस्थ भएपछि परिवार नै हुने भयो यी कुराहरूमा चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ भनिन्छ नि थोपा थोपाबाट समुद्र बन्छ ससाना कुराहरूलाई पनि हामी इग्नोर गरिरहेका हुन्छौँ भने त्यसले ठुलो समस्या निम्ताउन सक्छ त्यसैले सानो कुरामा नै हामी एकदमै ट्रस्टवर्दी अनि केयरफुल डिसिप्लिन चाहिँ हुन जरुरी हुन्छ अब घरको संसारमा खानपानको कुरा त आइ नै हाल्छ होइन तपाईँ के खानुहुन्छ त्यसले नै निर्धारण गर्छ स्वास्थ्य र सोच्ने क्षमता यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो आजको दिनमा चाहिँ यसबारेमा म अवश्य पनि चर्चा गर्ने नै छु कार्यक्रम घर संसार सुन्दै गर्नुहोला श्रोता तर पनि अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFBA स्कोरकार रेडियो सुन्दै हुनुहुन्छ अहिले हामी कार्यक्रम घर संसारमा छौँ श्रोता र म चर्चा गर्नेछु तपाईँ के खानुहुन्छ त्यसले नै निर्धारण गर्छ स्वास्थ्य र सोच्ने क्षमता बेमौसममा चिजहरू खानबाट बस्नुपर्छ किनकि तिनलाई उमार्न धेरै रासायनिक तथा कीटनाशक प्रयोग हुन्छ जसले शरीरलाई हानि पुर्याउँछ के खानुहुन्छ जीवनशैली कस्तो छ उमेर कति छ शारीरिक र मानसिक स्वास्थ्य तथा सोच्ने तरिकादेखि महसुस गर्ने सम्मलाई प्रभावकारी गर्ने कुरा भनेको खाना हो अर्थात् पोषण सम्बन्धी छनौटहरू यी छनौटहरूले पेट र मस्तिष्क दुवैको स्वास्थ्य राम्रो बनाउँछ यदि शारीरिक र मानसिक दुवै रूपमा राम्रो महसुस गर्न चाहने हो भने हरेक दिन बुद्धिमानीपूर्वक खानुपर्छ खानामा पर्याप्त अन्न फलफुल र तरकारीहरू पर्याप्त प्रोटिन र क्याल्सियम समावेश गर्नुपर्छ साथै स्वास्थ्यवर्धक तेल छान्ने शरीरलाई हाइड्रेटेड राख्ने र आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नु पनि महत्त्वपूर्ण हुन्छ हाम्रो खानाले काम गर्ने हिँड्ने सोच्ने बढ्ने र शरीरको मर्मत गर्नका लागि इन्जिनको रूपमा काम गर्छ तर स्वस्थ रहन र राम्रो महसुस गर्नको लागि पनि बुद्धिमानीपूर्वक खानु एउटा कला हो यसका लागि खानाको सही मात्रा गुणस्तर र प्रोटिन कार्बोहाइड्रेट चिल्लो खनिज तथा भिटामिनहरूको सही सन्तुलन आवश्यक हुन्छ राम्रो कार्बोहाइड्रेट र नराम्रो कार्बोहाइड्रेट राम्रो चिल्लो र नराम्रो चिल्लो बीच सही सन्तुलन पनि आवश्यक हुन्छ यसका लागि सन्तुलित आहार लिनु राम्रो विकल्प हुन्छ अब यसमा सन्तुलित आहार के हो भन्ने कुरा रहेको छ त्यो बारेमा म जानकारी राख्ने नै छु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। कार्यक्रम घर संसारमा छौँ र चर्चा गरिरहेको छु। तपाईँ के खानुहुन्छ त्यसले नै निर्धारण गर्छ स्वास्थ्य र सोच्ने क्षमता। अब सन्तुलित आहार भनेको के हो? सन्तुलित आहार भनेको एउटा यस्तो आहार हो जसले समग्र स्वास्थ्यका लागि आवश्यक पोषक तत्त्वहरू प्रदान गर्छ, जस्तै भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट र माइक्रोन्युट्रिएन्ट्सहरू, यो जसरी कार्ब्सहरू र प्रोटिन, चिल्लो र फाइबर। हाम्रो आहारमा ताजा फलफुल र तरकारीहरू समावेश गर्नुपर्छ, प्रशोधित तथा जङ्क फुडबाट टाढा रहनुपर्छ। सन्तुलित आहारको उद्देश्य शरीरलाई ऊर्जावान राख्नु, यसको विकासमा सहयोग गर्नु, रोग प्रतिरोधी क्षमता बढाउनु र रोगहरूबाट जोगाउनु हो। अब सन्तुलित आहार कस्तो हुनुपर्छ त? सन्तुलित आहारमा प्रशस्त फाइबर, मिनरल्स र भिटामिनहरू समावेश हुनुपर्छ। खानामा चिनी र चिल्लोयुक्त पदार्थ कम हुनुपर्छ। फाइबरयुक्त आहारका लागि अङ्कुरित अन्न, मोटा अन्न जस्तै कोदो, फापर, जौ, काँचो तरकारीहरू समावेश गर्नुपर्छ। प्रशस्त पानी पिउनुपर्छ ताकि शरीरबाट विषाक्त पदार्थहरू बाहिर निस्कियोस्। सन्तुलित आहारका लागि दुध, दही, एन्टिअक्सिडेन्टयुक्त खानेकुरा पनि समावेश गर्नुपर्छ। शरीरलाई स्वस्थ राख्न भिटामिन सी, डी, बी12को महत्त्वपूर्ण भूमिका हुन्छ। भिटामिन डीले क्याल्सियम अवशोषण गर्छ जसले नङ छाला चम्किलो बनाउन राम्रो गर्छ। त यसैमा अब कति क्यालोरी चाहिन्छ भन्ने विषयमा पनि चर्चा हुने नै छ, तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFBA स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ श्रोता र म चर्चा गरिरहेको छु तपाईँ के खानुहुन्छ त्यसले नै निर्धारण गर्छ स्वास्थ्य र सोच्ने क्षमता अब कति क्यालोरी चाहिन्छ त कुन व्यक्तिलाई कति क्यालोरी चाहिन्छ भन्ने कुरा उसको दिनचर्या उमेर र लिङ्गमा निर्भर हुन्छ पुरुषहरूलाई महिलाको तुलनामा बढी क्यालोरी चाहिन्छ यदि शारीरिक गतिविधि कम छ भने कम क्यालोरीयुक्त खाना खानुपर्छ यदि हामी आफ्नो शरीरलाई स्वस्थ र सुडौल राख्न चाहन्छौँ भने जति खान्छौँ उति नै सक्रिय पनि हुनुपर्छ अर्थात् जति क्यालोरी लिन्छौँ उति नै बर्न पनि गर्नुपर्छ उमेरको हरेक चरणमा पौष्टिक तथा सन्तुलित आहारले शरीरमा फरक फरक प्रभाव पार्न सक्छ अब सन्तुलित आहारका फाइदाहरूमा पहिलो रहेको छ तौल व्यवस्थापनमा सहयोग हुन्छ र दोस्रो रोगबाट टाढा राख्छ तेस्रो ऊर्जा स्तर बढाउँछ चौथो तनाव कम गर्छ पाँचौँ पाचन तन्त्र राम्रो गर्दछ त यो जानकारीहरू म राख्दै गर्ने नै छु श्रोता तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

0: FBA स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ र म चर्चा गरिरहेको छु अहिलेको समयमा भने तपाईँ के खानुहुन्छ त्यसले नै निर्धारण गर्छ स्वास्थ्य र सोच्ने क्षमता बारेमा चर्चा गरिरहेको छु। यसै गरी बच्चाहरूको लागि सन्तुलित आहारका फाइदाहरू, सन्तुलित आहारले बच्चाहरूलाई धेरै फाइदा दिन्छ जसले शरीरको समग्र स्वास्थ्य र विकासमा सहयोग गर्छ। शरीरको सर्वाङ्गी यो विकासका लागि चाहिने पोषक तत्त्वहरू सन्तुलित भोजनबाट मिल्छ। पोषक तत्त्वले चाहिँ बढेको खानाले रोग प्रतिरोधी क्षमता मजबुत बनाउँछ जसले बच्चाहरूलाई सङ्क्रमण र रोगसँग लड्न मद्दत गर्छ। उचित पोषणले संज्ञात्मक कार्यलाई पनि समर्थन गर्छ जसले हाम्रो एकाग्रता, समृद्धि र शैक्षिक प्रदर्शनमा पनि सुधार ल्याउँछ। सन्तुलित आहार कायम राख्नका लागि केही खानेकुराहरूबाट बच्नु आवश्यक छ, जस्तै प्रशोधित खानेकुरा, जङ्क फुड, मिठा जुस, कोल्ड ड्रिङ्क्स, अतिरिक्त चिनी, धेरै सोडियम, नुन र क्यालोरी भएको तथा पेय पदार्थहरूको सेवनबाट बच्नुपर्छ। तारेको र प्रशोधित खानेकुरामा ट्रान्सफ्याट हुन्छ जसले मोटो रोगको जोखिम बढाउँछ, यिनबाट चाहिँ बच्नुपर्छ। र यसै गरी महिलाहरूका लागि सन्तुलित भोजन, महिलाहरूले घरदेखि अफिससम्म जिम्मेवारी निर्वाह गर्नुपर्छ। उनीहरू आफै पूर्ण रूपमा फिट र बलियो रहनु आवश्यक छ। यसका लागि उनीहरूको खानपान सही र पौष्टिकयुक्त हुन अति आवश्यक छ। आफ्नो उमेर अनुसार चाहिँ आहार छान्नुपर्छ। 20-35 उमेरको विकास हुन्छ। यस उमेरमा प्रोटिनयुक्त कार्बोहाइड्रेट जस्तै गहुँ, चामल, कोदो, जौ, फापर, ड्राई फ्रुट, नट्स, घिउ आदि समावेश गर्नुपर्छ। 40-50 वर्षको उमेरका महिलाहरूले चाहिँ शरीरमा हर्मोनल परिवर्तन हुन्छ, इन्सुलिन लेभलमा परिवर्तन हुन्छ र हड्डी सम्बन्धी समस्याहरू सुरु हुन्छन्। यसका लागि बढी फाइबरयुक्त हरियो तरकारी, क्याल्सियमयुक्त खानेकुरा र नट्समा खानामा चाहिँ समावेश गर्नुपर्छ। उमेर जे भए पनि शरीरका आवश्यक कार्यका लागि सबै पोषक तत्त्व अनुश्चित गर्नु, ऊर्जा स्तर कायम राख्नु, वजन नियन्त्रण गर्नु, रोगबाट जोगाउनु र मानसिक स्वास्थ्य राम्रो बनाउनु सन्तुलित आहारको महत्त्वपूर्ण भूमिका हुन्छ। पिएफपी स्कोरकार भिडियो सुन्दै हुनुहुन्छ, घर संसारमा छौँ अहिले समय हामी श्रोता र अवश्य पनि चर्चा गरिरहेको छु म तपाईँ के खानुहुन्छ त्यसले नै निर्धारण गर्छ स्वास्थ्य र सोच्ने क्षमता बारेमा चर्चा गरिरहेको छु। र अन्तमा सिजनल र लोकल खानेकुरा खानुपर्छ। सधैँ सिजनल फलफुल र तरकारीहरू नै आफ्नो आहारमा समावेश गर्न कोसिस गर्नुपर्छ। त्यही स्थानीय हुन भन्ने कुरामा पनि ध्यान, किनकि हरेक ठाउँको तापक्रम, पानी र हावा फरक हुन्छ र त्यही वातावरण अनुसार हाम्रो शरीर ढल्छ। लोकल र सिजनल फलफुल तथा तरकारी सस्ता र स्वास्थ्यको लागि लाभदायक हुन्छ। बेमौसमका चिजहरू खानबाट बस्नुपर्छ किनकि तिनलाई उमार्न धेरै रासायनिक तथा कीटनाशक प्रयोग हुन्छ जसले शरीरलाई हानि पुर्याउँछ। कोसिस गर्नुहोस् थाली रङ्गीन र सिजनल होस् ताकि हरेक प्रकारका पोषणहरू शरीरमा मिलेको होस्। र अवश्य पनि श्रोता, मैले चर्चा गरिसकेको छु तपाईँ के खानुहुन्छ त्यसले चाहिँ तपाईँको स्वास्थ्य र सोच्ने क्षमतालाई चाहिँ निर्धारण गर्छ भन्ने विषयमा मैले जानकारी राखिसकेको छु। आज निकै फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु। यसै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि कार्यक्रम घर संसारमा ल्याउने नै छु। नेक्स्ट विक भेट्ने नै छौँ। नमस्ते, बाइ बाइ।
1: तथा स्मार्ट स्पिकरहरूमा सुन्न सकिने
2: यो BFBS गोर्खा रेडियो हो।

0: सरकारले सुनसरी र सिराहाको प्रदर्शनमा गोली लागेर ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ।
1: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने, सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने, पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय काउन्सिलर अफिस खोल्न सहमति दिने, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती बारालाई नियुक्ति गर्ने र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
0: नेपाली काङ्ग्रेसको इतर पक्षले 15 महाधिवेशनका सबै प्रक्रिया स्थगित गर्न संस्थापन पक्षसँग माग गरेको छ।
2: इतर पक्षको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशांक कोइरालाले केन्द्रीय कार्य समितिलाई पत्र बुझाउँदै 15 महाधिवेशन सम्बन्धी सबै गतिविधि यथास्थितिमा राख्न माग गर्नुभएको हो। काङ्ग्रेस संस्थापन पक्षले आउँदो असोज 16-19 महाधिवेशन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको ध्यानाकर्षण पत्रमा सर्वोच्चबाट पुनरावलोकनको निशा जारी भएकाले वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामाथि कानूनी प्रश्न खडा भएको दावीसहित महाधिवेशनका गतिविधि रोक्न माग गरिएको छ। पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै राजनीतिक, सांगठनिक र आर्थिक निर्णय नगर्न तथा सबै संरचनालाई साबिक अवस्थामा राख्न माग गरिएको छ। पत्रमा वर्तमान सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको हैसियतमा पत्र दिइएको छ। थापा सहित प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा कार्य समिति र निर्वाचन आयोगलाई समेत बुधार्थ दिइएको यो पत्रमा अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी गतिविधि अघि बढाएमा अदालतको अवहेलना र कानूनी प्रतिकूलताको जिम्मेवार हुने चेतावनी समेत दिइएको छ।
0: नेपाली काङ्ग्रेसको संस्थापन बाहिरको समूहले निवर्तमान सभापति शेरबहादुर देउबा विमानस्थल उत्रिएपछि 5,000 नेता कार्यकर्ता सहित एस्कर्टिङ गर्ने तयारी गरेको छ। देउबा पर्सि मध्याह त्रिभुवन विमानस्थल उत्रने तालिका छ। देउबालाई विमानस्थलमा भव्य स्वागत गरेर धुम्बा राईको निवाससम्म एस्कर्टिङ गरिने नेता एनपी साउदले जानकारी दिनुभएको हो। 17-वर्षीय किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब निकालिएको गम्भीर घटनाबारे संसदमा चर्चा भएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेन्चुरीले संवेदनशील घटनाबारे सदनको ध्यानाकर्षण गराउनु भएको हो। सांसद सेन्चुरीका अनुसार गएको साउन 14 गते किशोरीलाई 30,000 रुपियाँको प्रलोभन देखाई राधिका गोतामे प्रासन अधिकारी र डाक्टर नूतन शर्मा सहितको समूहले डिम्ब निष्कासन गराएका थिए। बालिकाको महिनावारी चक्र ट्र्याक गरी 10 दिनसम्म हर्मोनल इन्जेक्सन दिएर डिम्ब निकालेको उहाँको भनाइ छ। डिम्ब निष्कासनपछि स्वास्थ्यमा गम्भीर समस्या आई बालिका बेहोस हुने, पेट र कम्बर दुख्ने तथा बान्ता हुने भएपछि त्रिवी शिक्षण अस्पताल लगिएपछि चिकित्सकहरूले बालिकाको डिम्ब निकालिएको पुष्टि गरेका हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसार पसार ऐन अन्तर्गत उजुरी दर्ता भए पनि आरोपीहरूलाई सामान्य जमानेमा छाडिएको र उनीहरूले पीडितलाई धम्की दिइरहेको सांसद सेन्चुरीको आरोप छ। उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारवाही र पीडितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ।
0: इरानले ज्यान लिने धम्की दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टर्कीबाट बेलायतसम्मको यात्रा गोप्य बनाइएको खुलासा भएको छ।
2: अङ्काराको नेटो शिखर सम्मेलनपछि ट्रम्पलाई टर्कीबाट बेलायत लैजाने क्रममा क्याटरिङ ट्रकमा लुकाएर सैन्य विमानसम्म पुर्याइएको वाशिङटन पोस्ट र न्यूयोर्क टाइम्सले खुलासा गरेका हुन्। शिखर सम्मेलनपछि ट्रम्पलाई C-32E सैन्य विमान मार्फत बेलायत लगिएको थियो, तर पत्रकार र व्हाइट हाउसका केही कर्मचारीलाई उहाँ पुरानै एयरफोर्स वनमा यात्रा गरिरहेको विश्वास दिलाइएको थियो। अङ्काराबाट बेलायत निस्कनु अघि ट्रम्पले पनि पुरानो समयको सम्झनाका लागि पुरानो हल्का निलो रङको एयरफोर्स वनमा जाने बताउनु भएको थियो। तर अङ्कारा विमानस्थलमा ट्रम्पलाई सामान ओसार्ने क्याटरिङ ट्रकमा लुकाएर अर्को सैन्य विमानसम्म पुर्याइएको थियो। पुरानो एयरफोर्स वनलाई भने ट्रम्प त्यही विमानमा यात्रा गरिरहेको देखाउन प्रयोग गरिएको थियो। विमानभित्रका पत्रकारलाई समेत ट्रम्प त्यही विमानमा रहेको विश्वास थियो। विमान उड्ने बेला उनीहरूलाई झ्यालका पर्दा बन्द गर्न भनिएको थियो। व्हाइट हाउसका केही कर्मचारी समेत ट्रम्प त्यही विमानमा रहेको ठानिरहेका थिए। ट्रम्प बोकेको सैन्य विमान बेलायतको समयअनुसार राति 10:15 पुगेको थियो। पुरानो एयरफोर्स वन भने त्यसको केही मिनटपछि मात्र बेलायत पुगेको थियो। बेलायत पुगेपछि ट्रम्पलाई फेरि पुरानो एयरफोर्स वनमा लगिएको थियो। उहाँले त्यही विमानबाट ओर्लिए जस्तो गर्दै पत्रकारतिर हात हल्लाउँदै कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ विमानतिर जानुभएको थियो।

सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियोमा। तपाईँको छेउमा मन्दिरा छु र आज पनि मनको आवाजमा तपाईँका लागि अत्यन्तै सुन्दर सुन्दर कुराहरू लिएर आएको छु। राम्रा राम्रा गीतहरू छन् अनि सानो एउटा कथा पनि छ, केही तपाईँ हाम्रै जीवनमा काम लाग्ने चिजहरू पनि छन्। यी सबै तपाईँसँग म सेयर गर्नेछु, बाँड्नेछु, साट्नेछु। यस्ता थुप्रै खुराकहरू छन् जुन तपाईँको मनको लागि हुनेछ, त्यसैले साथै बस्नुहोला मनको आवाजमा। र यो गीतका साथ तपाईँलाई स्वागत तथा अभिनन्दन गर्दछु।

केही दिन अगाडि बिहान म घरबाट निस्किँदै थिएँ होइन, एउटा सानो दृश्यले मेरो मन छोइहाल्यो। त्यो के भन्दाखेरि चाहिँ ती विभिन्न थरीका फुलहरू थिए कि, अनि कुनै पुरै फुलिसकेका थिए, कुनै आधा फुलेका थिए, कतिपय चाहिँ अझै कोपिला भर्खर भर्खर कोपिला लाग्दै थिए, अनि कुनै चाहिँ भर्खर मौलाउँदै थिए, अब कोपिला पनि नलागेको भर्खर बोट चाहिँ सारेर अलिकति त्यो मौलाउँदै थियो, त्यस्ता फुलहरू थिए। अनि कुनै कुनै फुलहरू चाहिँ फुलेर तल पनि खसेका थिए कि। यस्तो लाग्यो कि तिनीहरूलाई हेर्दाखेरि चाहिँ एउटा फुलले अर्को फुललाई हेरेर भनेको कि, तिमी किन म भन्दा अगाडि फुलेको, म सँगसँगै फुलेको भए हामी सँगै फुल्थ्यौ नि, कति रमाइलो हुन्थ्यो नि। त्यो फुलले अर्को फुललाई भन्यो होइन। अनि मलाई के लाग्यो भने यो चाहिँ प्रकृतिले हामीलाई एउटा सुन्दर पाठ सिकाएको हो कि जस्तो पनि लाग्यो। हरेक फुल रोप्ने आफ्नो मौसम हुन्छ, आफ्नो बेला हुन्छ, आफ्नो समय हुन्छ, अनि त्यो फुल फुल्ने पनि एउटा समय हुन्छ, त्यो कोपिला लाग्ने पनि एउटा समय हुन्छ, अनि त्यो फुल फुलेर झर्ने पनि एउटा समय हुन्छ। हामीले भन्दैमा त्यो तुरुन्त रोप्न साथै फुल्ने पनि होइन, अनि हामीले फुल भनेर त्यो कोपिला लाग्न साथै तुरुन्तै फुल्ने पनि होइन। त्यसको आफ्नो जीवन चक्र हुन्छ, त्यसको आफ्नो मौसम हुन्छ, त्यो ऋतु आएपछि त्यो फुल्छ फुल्छ। जीवन पनि त्यस्तै हो जस्तो लाग्यो कि, कसैले छिटो सफलता हात पार्छन्, कसैले अलिकति ढिलो, कसैले कति मेहनत गर्दा पनि बल्ल बल्ल अलिकति हो कि जस्तो हुन्छ होइन। कोही व्यक्ति अलि ढिलो हुन्छ, तर ढिलो हुनु भनेको हार होइन, हामीले गर्न नसकेको होइन। आफ्नै ऋतु, आफ्नै मौसम, आफ्नै बेला आएपछि सबै कुरा हुन्छ। आजको कार्यक्रममा हामी तुलनाका बारेमा होइन, आफ्नो यात्रालाई चाहिँ एकदम स्वाभाविक ढङ्गमा लिने, यो यात्रा सुन्दर हुन्छ भनेर त्यो यात्रालाई माया गर्ने, त्यो सुन्दर यात्राको कल्पना गर्ने होइन, यस्तै यस्तै राम्रा राम्रा कुराहरू गर्नेछौँ आजको बानीको आवाजमा। तपाईँको मनमा एउटा नयाँ बिरुवा, एउटा नयाँ सोच, एउटा नयाँ बिउ छर्ने कोसिस मेरो रहनेछ, त्यसैले साथै बस्नुहोला।

भनौँ कि हाम्रो स्वभाव भनौँ कि के भनौँ, होइन, हामी आफ्नो जीवनलाई चाहिँ हेर्दैनौँ, खालि अरूको जीवनलाई हेर्छौँ कि। अरूको जीवनमा हेर्न थालेपछि अर्कोले जग्गा किन्यो, अर्कोले घर किन्यो, अर्कोले गाडी किन्यो, अरूले जागिर राम्रो पायो, उसले भिडियो कस्तो राम्रो बनाएको, अनि मैले चाहिँ केही गर्न सकिनँ, अनि यस्तो कुरा हेर्दा हेर्दै कहिलेकाहीँ आफूलाई यस्तो कमजोर ठान्छौँ कि हामीले, मैले चाहिँ केही गर्न सकिनँ, अरे म कस्तो कमजोर रहेछु, म केही गर्न नसक्ने कस्तो खालको म रहेछु भनेर आफूले आफैलाई तुच्छ ठान्न थाल्छौँ कि हामी। यो चाहिँ गर्नै हुँदो रहेनछ कि। हाम्रो मन भनेको सकारात्मक ऊर्जाको घर हो। यदि हाम्रो मनलाई हामीले नकारात्मक ऊर्जाको घर बनायौँ भने साँच्चै नै हामीले यो गर्न सकेनौँ, त्यो गर्न सकेनौँ, त्यो गर्न सकेनौँ भनेको जस्तो हामीले केही पनि गर्न सक्दैनौँ। तर हामीले आफ्नो मनलाई ऊर्जाको घर बनायौँ भने हामीले नदेखेको पाटाहरू छ नि हाम्रो जीवनको, ती पाटाहरू पनि देखिन थाल्छ, हरेक पाइलामा सफलता देखिन थाल्छ, हरेक पाइलाको पछाडिको सङ्घर्ष एउटा अध्याय हुन सक्छ जुन सामाजिक सञ्जालमा कमै देखिन्छ। आजकल त खोइ के हो सामाजिक सञ्जालमा पनि, जुन नराम्रो कुरा छ त्यो यति फैलिने, जुन राम्रो कुरा छ त्यो कता हो कि। त्यसैले गर्दाखेरि चाहिँ आफ्नो पहिलो पाइलालाई चाहिँ अरूको सयौँ पाइलासँग तुलना नगरौँ। जीवन कुनै दौड होइन, जीवन कुनै चलचित्रको एक्सन कट पनि होइन, यो त हाम्रो आफ्नै गन्तव्य हो, हाम्रो आफ्नै बाटो हो, हामी आफ्नै यात्रामा अगाडि बढिरहेका छौँ आफ्नै गतिमा। अनि जब हामी आफ्नो यात्रा सुन्दर ढङ्गले तय गर्छौँ अनि हामी लक्ष्यमा पुग्छौँ, अनि फर्केर हेर्दाखेरि पनि हाम्रो बाटामा बत्ती बलिरहेका हुन्छन्, कति रमाइलो, सम्झना गर्दाखेरि पनि मन प्रसन्न हुन्छ। त्यसैले अरूसँग तुलना भन्दा आफूसँग के छ, मेरो जीवनमा मैले के हासिल गरेको छु, ममा के खुबी छ, त्यो चाहिँ गन्नु पर्यो कि। आखिरमा यसो हिसाब किताब गर्ने हो भने दुई चारवटा दुःखमा हामी यति अतालिन्छौँ, तर बाँकीको जीवनमा त हाम्रो हातमा सुखै सुख छ नि त। त्यो चाहिँ हेर्दैनौँ, खालि अर्कालाई हेरेर दाँझेर पिर गर्ने अनि चित्त दुखाउने, आफै दुःख पाउने बाटो आफै खोज्छौँ हामी। त्यो त गर्नु भएन नि, होइन।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: BFPS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मान्दिरा छु। आजकल यो सामाजिक सञ्जालले सारा संसारलाई जोडेको छ है। यो आफैमा नराम्रो त होइन, तर यदि हामीले आफ्नो कुरालाई चाहिँ छोडेर अरूको कुराहरू मात्रै हेऱ्यौँ, अरूको खुसी मात्रै हेऱ्यौँ, सामाजिक सञ्जालमा मानिसहरूले आफ्नो जीवनको केही राम्रा क्षणहरू सेयर गरेका हुन्छन्, देखाएका हुन्छन्, राम्रा क्षणहरू देखाएका हुन्छन् होइन, कि अत्यधिक दुःखको क्षण देखिन्छ कि अत्यधिक सुखको क्षण देखिन्छ। अब बिचको क्षण भनेको त्यत्तिकै मानिसहरूले त्यसलाई व्यवस्था गर्छन्। अनि कि हामी त्यही नराम्रा दुःखका कुराहरूलाई हेरेर बस्छौँ कि हामी ती अरूको सुखलाई हेर्छौँ अनि मेरो भएन भनेर, अनि फेरि हामी आफ्नै थाप्लोमा हात राख्न पुग्छौँ। आफ्नो वास्तविक जीवन के हो, मैले के गर्नुपर्ने हो, मेरो हरेक दिनको जीवनलाई मैले कसरी बिताउनु पर्ने हो, अनि हरेक दिन मेहनत सङ्घर्ष र सानो सानो सफलताले गर्दा नि मेरो जीवन बन्छ भन्ने कुरालाई बिर्स्यौँ भने त कसरी होला र? अरूको नजरमा अथवा अरूको जीवनमा आफू हाइलाइट भन्नुभन्दा आफ्नो रियल लाइफमा आफूलाई माया गर्नु, आफ्नो बन्दोबस्त पक्का गर्नु चाहिँ सबैभन्दा बुद्धिमानी हुन्छ जस्तो लाग्छ मलाई। म यति बेला तपाईँको लागि एउटा अत्यन्तै राम्रो गीत सुनाउँछु, त्यसपछि एउटा रोचक तथ्य छ मसँग, त्यो तपाईँसँग सेयर गर्नेछु।

हजुर अघि भनेको थिएँ नि एउटा रोचक तथ्य छ मसँग, त्यो तपाईँसँग बाँड्छु सार्छु भनेर। तपाईँलाई थाहा छ बाँसको बारेमा के हुन्छ भनेर। बाँस खान पनि हुन्छ तामाको रूपमा, होइन, बाँसको टुसा पनि हामी खाने गर्दछौँ। बाँसले अब करेसा बारीदेखि लिएर सबै थोक बनाउन पनि सक्छौँ। अनि यताउता केही गर्नु पर्यो भने बाँस पनि चाहिन्छ, घर बनाउनु पर्यो भने त्यही बाँसको आवश्यकता पर्दछ, अनि यस संसारबाट जाँदाखेरि पनि त्यही बाँस चाहिन्छ, यो त हामीलाई थाहा छ। तर बाँसको एउटा विशेष प्रजाति रहेछ, होइन, त्यो बाँस रोपेको पहिलो केही वर्षमा चाहिँ जमिन माथि खासै बढेको देखिँदैन अरे के, त्यो सानै देखिन्छ अरे कि, अब रोप्यो कति दिनसम्म त्यो सानोको सानै देखिन्छ अरे, एकदम बलियो मजबुतसँग जराहरू जमिनमा गाडिँदैन तबसम्म त्यो बाँस हुर्किँदो रहेनछ कि, आफ्नो उचाइ बढाउँदो रहेनछ। त्यो बाँसबाट चाहिँ मानिसले धेरै कुरा सिक्न सक्छ भनेर भन्छन् के मानिसहरूले। किन भन्दाखेरि चाहिँ मानिसको जीवन पनि त्यो बाँस जस्तै हो रे, कहिलेकाहीँ बाहिरबाट केही नभएको जस्तो देखिए तापनि भित्रभित्रै मानिसले आफ्नो ज्ञान, क्षमता, अनुभव, आत्मविश्वास बढाएर

तपाईँ हाम्रो वरिपरि रुखहरू छन् होइन, हामीले कतै न कतै रुख बोट बिरुवालाई देखेका छौँ। जङ्गलमा सानो बिरुवा पनि हुन्छ, अग्लो सल्लाको रुख पनि हुन्छ, अनि फुल फुल्ने बोट र फुल नफुल्ने बोटहरू पनि हुन्छन्। कुनै बाङ्गा, कुनै टिङ्गा, कुनै राम्रा, कुनै नराम्रा, जङ्गलमा कति किसिमका रुखहरू हुन्छन् हो कि न भन्नुहोस् न। कुनै फल दिने रुख हुन्छन् भने कुनै फल नदिने रुख

रोगहरू पनि हुन्छन्। तर खास कुरा के भन्दाखेरि चाहिँ तपाईँ पनि सोच्नुहोस् न, कस्तो राम्रो कुरा के यो होइन। बाङ्गो टिङ्गो सानो होचो ख्याउटे रुखले सलक्क परेको सल्लाको रुखलाई हेरेर म किन तिमी जस्तो छैन भन्दैन नि त, किनभने त्यो रुखलाई थाहा छ, प्रकृतिलाई थाहा छ, हरेकको आफ्नै समय हुन्छ, हरेकको आफ्नै भूमिका हुन्छ, हरेकको आफ्नै सौन्दर्य हुन्छ। तर हामी भने खालि अरूसँग तुलना गर्छौँ, आफ्नो खुसी भन्दा अरूको खुसी गन्न व्यस्त हुन्छौँ। त्यसैले हामी धेरै जसो समयमा आफ्नो उपलब्धि चाहिँ सानो देख्छौँ, आफ्नो कमाई सानो देख्छौँ, अनि साथीहरूको चाहिँ धेरै हो, ठुलो हो, उनीहरूले प्रगति गर्यो भनेर उनीहरूलाई ठुलो बनाएर आफूलाई सानो बनाउँछौँ। खासमा चाहिँ जीवनमा तुलना होइन, प्रगति महत्त्वपूर्ण कुरा हो। यस्तो जीवनमा भइरहन्छ, तर यस्तै कुराहरूले सम्झाउँछ हामीलाई आफूलाई हेर्नुपर्ने रहेछ। अरूलाई हेरेर आफूलाई किन तुलना गर्ने, अरूलाई हेरेर आफूलाई तुलना गरेर मन किन भाँच्ने, मन किन खुम्च्याउने, बरु आफ्नो काम गरौँ न, सिद्धिहालिने। अरू खुसी छन्, अरूले राम्रो प्रगति गर्यो भने अझ शुभकामना दिउँ, अझ उनीहरूको खुसीमा खुसी मनाऊ, कमसेकम आफूले नपाएको चिज उनीहरूले त पाए नि। त्यसो भन्न सक्दैनौँ कि हामी, हाम्रो छुच्चो मन भनौँ कि लोभी मन भनौँ कि संकुचित मन भनौँ कि होइन, त्यति भन्नलाई हामीलाई एकदम गाह्रो पर्छ, गाह्रो लाग्छ।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
0: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

हरेक दिनले केही न केही नयाँ कुरा सिकाउँदै जान्छ, हामी सिक्दै जान्छौँ, यसै गरी अगाडि बढ्दै पनि जान्छौँ। हरेक नयाँ चिजले हामीलाई परिपक्व बनाउँदछ। त्यो पब्लिक स्पिकिङ हुन सक्छ, कम्प्युटर हुन सक्छ, नयाँ भाषा हुन सक्छ, नयाँ लेखन शैली अथवा कला हुन सक्छ, नयाँ सिप हुन सक्छ। यी सबै कुराले चाहिँ भोलिको अवसरका ढोकाहरू खोल्न सक्छन्। त्यसैले अरूभन्दा अगाडि हामीलाई पुग्नु छ, अरूभन्दा पहिला सफलता हासिल गर्नु छ भन्ने लाग्छ भने हिजोभन्दा आज राम्रो बन्नु नै साँचो सफलता हो। किन भन्दाखेरि चाहिँ अरूले के गर्लान्, कसरी गर्लान्, कोसँग प्रतिस्पर्धा गर्ने त्यो हामीले सोच्नु हुँदैन। हामीले आफूलाई क्षमतावान बनाउनु पर्यो, हाम्रो आफ्नो कला क्षमता बढाउनु पर्यो, त्यसैबाट सफलता पक्कै पनि मिल्छ। जता पनि जे पनि आजकल करियर बन्न सक्छ। त्यसैले केही छन् भने तपाईँका पनि मनका कुराहरू, मनको आवाजलाई सेयर गर्न सक्नुहुन्छ। मन्दिरा ढुङ्गेल 3@gmail.com

आज हामीले तुलनाका बारेमा केही कुराहरू गरिरहेका छौँ। आजको मनको आवाज तुलनामा डेडिकेटेड गरेको छु मैले, र हामी तुलना त गर्छौँ आफ्नो अरूहरूसँग त गर्ने भइहाल्यौँ, हरेक कुराको तुलना गर्छौँ होइन। मैले लगाएको लुगा यस्तो, उसले लगाएको यस्तो, मेरो ब्याग यस्तो, उसको ब्याग यस्तो, मेरो जुत्ता यस्तो, उसको यस्तो, आदि इत्यादि हुँदा हुँदै हामी घरका सदस्यहरूलाई पनि मानिसहरूसँग तुलना गर्ने गर्छौँ। दाजुभाइ दिदीबहिनीहरू छन् भने फलानुको चाहिँ कस्तो, हाम्रा चाहिँ कस्ता भन्छौँ। आफ्नो छोराछोरीहरूलाई पनि तुलना गर्छौँ अरूसँग, ए फलानुकोले ए प्लस ल्याएको छ, कति पढेको छ, के काम गरिरहेछ, कस्तो ज्ञानी छ, त चाहिँ यस्तो, त चाहिँ उस्तो, तुलना गरिहाल्छौँ। यो राम्रो बानी होइन। यसले के गर्छ भन्दा मानसिक दबाव लिन्छ व्यक्तिहरूलाई, अनि त्यो मानसिक दबावले गर्दाखेरि मान्छेलाई इरिटेसन हुन्छ, अनि एकदम दिक्क लाग्ने भएपछि यो गर्ने कि त्यो गर्ने कि नगर्ने, उसमा भएको क्षमता पनि हराउँदै जान्छ, आत्मविश्वास उसले गुमाउँदै जान्छ। त्यसै कारणले व्यक्तिलाई प्रोत्साहन दिउँ, उसलाई गाल्ने, उसलाई ढाल्ने, उसको मनोबल गिराउने काम चाहिँ हामीबाट हुनु हुँदैन।

आफ्नो यात्राको आनन्द लिन सुरु गरौँ। आफ्नो यात्रालाई अगाडि बढाउँदाखेरि त्यसको जुन चाल छ नि, सुस्त गति होस् या द्रुत गति होस्, फास्ट होस् या स्लो होस्, आफ्नो यात्रालाई कहिले पनि छोड्नु हुँदैन। निरन्तर त्यो यात्रामा हामी अगाडि बढिरहनुपर्छ। यसैले नयाँ जीवनमा एउटा नयाँ विषय ल्याउँछ, एउटा नयाँ कथा जन्माउँछ, एउटा प्रेरणा यसैले दिन्छ। त्यसैले मुस्कुराउनुहोस्। आधा चिन्ता तपाईँको यसै भाग छ अनि हरेक चिजलाई गर्ने कोसिस गर्नुहोस्। यसले तपाईँको विचारमा शुद्धता ल्याउँछ। आफ्नो मनको आवाज सुन्नुहोस्, किनकि यसले सदैव तपाईँलाई एउटा प्रेरणा, एउटा सल्लाह, एउटा नयाँ कुरा सिकाइरहेको हुन्छ, ताकि तपाईँ अगाडि बढ्न सक्नुहोस्। ल हजुर, आजलाई बिदा पाऊ। फेरि अर्को साता आउँला, तपाईँका लागि राम्रा राम्रा कोसेली अवश्य ल्याउँला। स्वर्ग उप र कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ।

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बजेट पेश गर्न नसकेका चार पालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव नेतृत्वको टोली पठाउने भएको छ। मन्त्रालयले मध्य प्रदेशका ती पालिकालाई बजेट ल्याउन स्थलगत सहजीकरणका लागि सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका अध्यक्ष लगायतका प्रतिनिधिको संयुक्त टोली पठाउन लागेको हो। यो टोलीले धनुषाको कमला नगरपालिका सहित रौतहटका गरूडा फतुवा विजयपुर र मौलापुर नगरपालिका पुगेर जनप्रतिनिधि कर्मचारी र सरोकारवालासँग छलफल गर्नेछ। टोलीले बजेट निर्माण नगर सभा सञ्चालनमा देखिएका समस्या पहिचान गर्दै समन्वय गर्ने मन्त्रालयले जनाएको छ। सरकारले झुटा विवरण पेश गरेर राहदानी र नागरिकता लिनेलाई जरिवाना मात्रै तिराउने गरी राहदानी ऐन 2076 संशोधन गर्न लागेको छ।
4: गएको शुक्रबार परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा पेश गरेको राहदानी विधेयकमा झुटो विवरण बुझाएर राहदानी लिनेले कैद सजायको साटो जरिवाना मात्रै तिरे पुग्ने व्यवस्था राखिएको हो। दोषी ठहरिने व्यक्तिले फौजदारी कसरको कैद सजायको साटो जरिवाना तिरे पुग्नेछ। हालसम्म झुठा विवरण दिएर राहदानी लिनेमाथि 2,00,000 रुपियाँदेखि 5,00,000सम्म जरिवाना र 1 वर्षदेखि 3 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। संशोधन विधेयक अनुसार झुट्टा विवरण पेश गरेर राहदानी लिएको पुष्टि भएमा 1,00,000देखि 2,00,000 रुपियाँसम्म जरिवाना हुने प्रावधान राखिएको छ। यसअघि झुट्टा विवरण दिएर नागरिकता लिनेलाई 1 वर्षदेखि 3 वर्षसम्म कैद र 1,00,000देखि 5,00,000सम्म जरिवानाको व्यवस्था थियो। अब कानून संशोधन भएमा झुटो विवरण दिएर नागरिकता लिनेलाई 1-2 लाख जरिवाना हुनेछ। यसअघि अदालतबाटै सजाय ठहर हुने गरेकोमा जरिवानाको निर्धारण महानिर्देशकबाट हुने व्यवस्था मिलाइएको छ। सरकारले राजसभा सभापति रवि लामिछानेको दोहोरो पासपोर्ट काण्डलाई सहज पार्ने गरी संशोधन विधेयक ल्याएको भन्दै आलोचना पनि भएको छ।
3: अब खबर फटाफट।
4: रैथाने कोदोको बिउ बचाउन स्याङ्जाको वालिङ 1 कोदो खेती सुरु। 30 रोपनीमा कोदो खेती हुँदै सरकारले सिफारिस गरेको काभ्रे 2 जातको कोदोको मूल बिउ उत्पादन गरिने। गएको वर्ष दिनमा कोशी प्रदेशभरमा नियम पालना नगर्ने 95,000 सवारी साधन ट्राफिकको कारबाहीमा 9,42,00,000 जरिवाना असुली। झापाबाट 2,40,00,000 र ताप्लेजुङबाट 8,07,000 उठ्यो। मुलुकका सहरी क्षेत्रमा यसै वर्षदेखि उच्च गतिको मोबाइल ब्रोडब्यान्ड 5G सेवा सुरु हुँदै आउँदो 9 वर्षभित्र मुलुकभर 5G को पहुँच पुर्याउने लक्ष्य। अण्डाको माग बढ्न थालेपछि व्यवसायीले भाउ फेरि बढाए। सबभन्दा ठुलो XL अण्डा क्रेटको 560, ठुलो अण्डाको 545, मझौलाको 500 तोकियो। उत्पादनको मूल्य अझै उठ्न गाह्रो परेको तर्क। स्याङ्जामा 1 सामुदायिक वन 1 पोखरी अभियान। 27 सामुदायिक वनभित्र 27 रिचार्ज पोखरी निर्माण। यो वर्ष थप 7 वनभित्र 1-1 रिचार्ज पोखरी बनाइने। म्याग्दी अन्नपूर्ण 7 स्थानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका 9 घर परिवार विस्थापित। पहिरोबाट थप 18 घर परिवार जोखिममा। र स्रोत खुलाउन नसकेपछि 52,50,000 सहित 4 पर्सा प्रहरीको फन्दामा। वीरगंज 10 आदर्शनगरमा रकम सहित पक्राउ परेका बिहार सीतामढी 12 प्रसौनी र पर्साको बिन्दवासिनीका युवाको हिरासतमा बास।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पक्षमा उभिनु भएको छ। निजी क्षेत्रलाई विश्वकप र अरू अन्तर्राष्ट्रिय खेलको हिस्सेदारी दिने प्रस्ताव ल्याएपछि इन्फान्टिनो चौतर्फी निशानामा परेका बेला ट्रम्पले उहाँलाई साथ दिनुभएको हो। ट्रम्पले इन्फान्टिनोलाई हटाउने प्रयास गर्नु गम्भीर भूल हुने चेतावनी समेत दिनुभएको छ। विश्वकपको हिस्सेदारी बेच्ने योजना विफल भएपछि इन्फान्टिनोमाथि राजीनामा दिन दबाव बढ़िरहेको छ। संवाददाता नेट केली।
5: Well, in a Truth Social post, Mr. Trump said removing the FIFA president would actually be a costly move. He called him a fantastic leader of football's governing body, who has presided over the most successful World Cup. It's clear he's fully supporting Mr. Infantino to stay on, as calls for a resignation continues.
6: The project set out by Mr. Infantino promised all FIFA member associations around about £30 million if they backed private investment in its men's and women's World Cup tournaments. Now, after days of mounting pressure, which included governing bodies threatening to boycott the tournament, the president backed down, saying it would not go ahead due to the divisions that it created across the footballing world. Since then, some football associations
5: negotiations have accepted Gianni Infantino's apology, but UEFA and other governing bodies, including the English FA, have stood strong, saying with no resignation, it could still boycott the next tournament.
3: अहिलेसम्मका खबर यति नै नमस्कार.

0: व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धिकरणको मुद्दामा विशेष अदालतले 1 करोड धरोटी मागेको छ। थुन्सेक बहसपछि गोल्छासँग अदालतले 1 करोड धरोटी मागेको हो। न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरोटी माग गर्ने आदेश दिएको हो। यसअघि बकपत्र गराइएको थियो। व्यवसायी गोल्छा यसअघि पनि 1 करोड धरोटी बुझाएर रिहा हुनुभएको थियो। गएको साउन 12 गते काठमाडौँ जिल्ला अदालतले बिमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख गरी 1 करोड धरोटी माग गरेको थियो। प्रतिनिधि सभाको शून्य समयमा विपक्षी र सत्तारूढ दलका सांसदले समेत सरकारको आलोचना गरेका छन्। काङ्ग्रेस सांसद अर्जुन नरसिंह केसीले विधि अनुसार नचलेकै कारण प्रधानमन्त्री एक लिएको टिप्पणी गर्नुभएको छ। पाका सांसद केसीले सरकारको स्थायित्वमाथि नै प्रश्न उठाउनु भएको छ।
1: प्रधानमन्त्रीको एक्लै हिँड्ने लहर हो कि एक्लै पर्नु भएको? देश र जनताको हितमा सिंह संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेही त ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाया बन्दैछन्। राम्रा प्रयासहरू पनि हचुवा विधिविहीन प्रक्रिया देखिए। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1 लाख युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्। भान्जामा ग्यास छैन। जनता महगीको मारमा छन्। बिजुलीको टुङ्गो छैन। राहदानीको लागि उस्तै ताती छ। सुगुम्बासीको बिचल्ली छ। बेरोजगारी बढ्दैछ। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो। तर नवर्षन जो हो नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
0: रासोपा सांसद आशिका तामाङले कविताको शैलीमा सरकारको काममाथि प्रश्न उठाउनु भएको छ।
2: ग्यास ग्यास ग्यास भएन भने रोकिन्छ खाने गाँस। हातमा छ क्यास तर बजारमा छैन ग्यास। पहुँच हुनेवालाहरूले लान्छन् छानी छानी 3 वटासम्म भरिभरि सिलिन्डरका ग्यास। अनि हुँदैन त छिमेकीको घरमा आकार भोग र प्यास। सरकार भन्छ पुग्नेछ ग्यास। जनताहरू रात दिन खाली सिलिन्डर बोकी सडकमा छ उठी बास। थानकोटको मान्छे खाली सिलिन्डर बोकी पुग्नु पर्छ बालाजु र टेकु। इनका मनको पीडा म कहाँ गई पोखु। लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल फेदी मुन्तिर कहिले बन्छ ग्यास भर्ने पदेरो।
0: नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच प्रदेश सरकारमा सहकारी गर्ने विषयमा भएको 3 बुँदे सहमति कार्यान्वयन गर्न मन्त्रालय बाँडफाँडको प्रस्तावित आधार तय भएको छ।
3: एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा सामान्यतया प्रत्येक दलको सीट संख्यालाई मुख्य आधार मानिने जनाइएको छ। मन्त्रालय बाँडफाँड गर्दा भने सामान्यतया दलहरूको प्रदेश सभा सदस्य संख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ। मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ। मन्त्रालय बाँडफाँडमा पालै पालो प्राथमिकता दिने व्यवस्था अप्नाइने प्रस्ताव छ। जस अनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनौट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनौट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि यही क्रम पालै पालो दोहोर्याउँदै सबै मन्त्रालयको बाँडफाँड गरिने 2 दलले जनाएका छन्। यही साउन 9 गते 2 दलबीच प्रदेश सरकारहरूको नेतृत्वका सन्दर्भमा शीर्ष तहमा सहमति भएको थियो।
0: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारी उद्योग चलाएर निजी क्षेत्रलाई बेवास्ता गरिए अमान्य हुने चेतावनी दिनुभएको छ। काठमाडौँमा शुरू भएको अटो सो उद्घाटनमा उहाँले सरकारले आफ्नो उद्योग चलाउने भन्दा पनि निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन भन्नुभएको छ। सरकारी उद्योगलाई अनुदान र निजी उद्योगलाई प्रतिस्पर्धा गर्न बाध्य पार्ने दोहोरो नीति मान्य नहुने उहाँको भनाइ छ।
4: यदि हेरौँडा कपडा चलाएर भोलि यहाँ चाहिँ नि बन्द भएका टेक्सटाइल उद्योगहरू पनि सञ्चालन गर्न हामी अगाडि आउँछौँ भने हामी चाहिँ नि सरकारलाई धन्यवाद दिन सक्छौँ, मुखकण्ठ प्रशंसा गर्न सक्छौँ। तर चाहिँ नि सरकारीको भएको उद्योग चाहिँ सञ्चालन गर्ने, नभए चाहिँ नि यहाँ भएको अरू उद्योग बन्द भएका उद्योगहरू चाहिँ सिक इन्डस्ट्रिज थुप्रै छन् प्राइभेट सेक्टरको, ती इन्डस्ट्रीहरू चलाउने कुरामा सरकारले ध्यान दिँदैन भने त्यसमा हामीले स्वागत गर्न सक्दैनौँ भन्ने कुरा चाहिँ म चाहिँ क्लियरली निजी क्षेत्रको तर्फबाट म क्लियरली राख्न चाहन्छु।
0: सरकारले दुग्ध विकास संस्थान लगायत संस्थामा अनुदान दिएर चलाएको भनिएका बेला निजी क्षेत्रको छाता संगठनका प्रमुखको भनाइ आएको छ।
4: होइन, अहिले दुग्ध विकास संस्थानको पनि खुब चर्चा आएको छ। सरकारले चाहिँ एकदमै प्रोत्साहन गर्न खोजेको भन्ने किसिममा चाहिँ एकदम कुराहरू आइरहेछ भने दुग्ध विकास संस्थानलाई पछिल्लो 3 वर्षमा 60-65 करोड चाहिँ अनुदान दिइरहेको छ सरकारले। कहिलेसम्म दिने त? हामीलाई पनि दिनु पर्यो नि त, त्यसो भए हामी कम्पिट गर्ने हो भने।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: बीएफबीएस।

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरुभा श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर हाजिर भएको छु म लाल शाही सदाझैं आज पनि मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन आज बुधबार 12 अगस्त सन् 2026 साल तदनुसार साउन 27 गते 2083 विक्रम सम्बत हजुर बुधबारको कार्यक्रम सुरु भयो र अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला दुईवटा टेलिफोन नम्बरहरू छन् स्टुडियोमा 3224167 अनि 3220098 ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ मेरो देश मेरो नेपाल अमन प्रधानले गाउनुभएको देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट आजको कार्यक्रम अगाडि बढिसकेको छ ब्रुनाईको समय अहिले बिहानको 7:11 गएको छ अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु भगवान बुद्ध भन्नुहुन्छ देयर इज नो पाथ टु ह्याप्पिनेस Happiness is the path. खुसीसम्म पुग्ने कुनै बाटो हुँदैन खुसी नै बाटो हो हजुर भगवान बुद्धको यो प्रेरक भनाई टुडे इन हिस्ट्री सन् 1851 साल 12 अगस्तको कुरा हो अमेरिकन इन्भेन्टर आइजाक सिङ्गर पेटेन्ट्स हिज फेमस सेविङ मसिन हामीले सुनेको पहिल्यैदेखि नै सानो छँदादेखि नै सिङ्गर सोइङ मसिन सिलाइको मसिन सिङ्गर नाम गरेको र यो नाम नै एउटा हाउस होल्ड नेम भएको थियो र अझै पनि छ हुन त अहिले बिस्तारै बिस्तारै अन्य मसिनहरू पनि आए तर सिङ्गर मसिनको जुन दबदबा थियो पहिलादेखिकै त्यो अझै पनि व्याप्त छ फेमस बर्थडे आजको दिन सन् 1988 सालमा जन्मेका हुन् टाइसन फ्युरी ब्रिटिस हेभीवेट प्रोफेसनल बक्सर एन्ड वर्ल्ड हेभीवेट च्याम्पियन उनको जन्म म्यान्चेस्टर इङ्ल्यान्डमा भएको थियो 1988 साल 12 अगस्तमा अब हेल्थ टिप्स हेल्थियर लाइफ बाँच्नको लागि टु लिभ अ हेल्थियर लाइफ Eat plenty of fresh fruits and vegetables. भन्दै नपर्ने. Drink enough water daily. Stay physically active. Get 7 to 9 hours of sleep. And limit your intake of sugar and salt. यो in a nutshell यिनै कुराहरू हुन् एकदमै स्वस्थकर जीवन जिउनका लागि गर्नुपर्ने कुराहरू यिनै हुन् fruits र vegetables तपाईँले धेरैभन्दा धेरै खानु पर्यो अनि पानी पिउनु पऱ्यो 8-10 ग्लास दिनको फिजिकली एक्टिभ हुनु पऱ्यो त्यसको मतलब अलिकति हल्का एक्सर्साइज गर्नु पऱ्यो अनि राम्ररी सुत्नु पऱ्यो 7-9 घन्टा सुत्नु पऱ्यो अनि चिनी र नुन अलिक कम खानु पऱ्यो यी कुराहरू गर्न सकियो भने एकदमै स्वस्थकर जीवन बाँच्न सक्नुहुन्छ अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ 27 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम आज अधिकतम 32 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया सेरियामा सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ आजको दिन घमाइलो रहनेछ अब नेपाल काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया लाइट रेन शावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ हल्का वर्षा हुने सङ्केत छ विशेष गरी अपराह्नतिर
अब लागौँ युकेतिर. लन्डनको तापक्रम अहिले 19 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 32 डिग्री सेल्सियस पुग्ने अनुमान छ. आज लन्डनमा तापमान निकै बढेको छ. हुन त अहिले हिट वेभको यो अवस्थाबाट गुज्रिरहेको छ युके र लन्डनको तापक्रम 32 डिग्री सेल्सियस छ आज अधिकतम. अनि मौसमी अवस्था सामान्यतया सनी एन्ड लाइट विन्ड्स भनिएको छ. आज घमाइलो रहनेछ लन्डन. सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला. अब गीत सुनौ अन्जु पन्त र प्रताप दासको स्वरमा, यस्तै पिरती लाऊ.

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

तिमी आज भोलि किन बोल्दिनौ, माया लाउँदिनौ? सुदीप गिरीले गाउनु भएको गीत केही पुरानो गीत हो, तर निकै ताजा नै लाग्यो मलाई। तपाईँ के भन्नुहुन्छ? हजुर, यस्ता मिठा मिठा गीत सङ्गीत सुन्न सुनाउनका लागि हामी यहाँ हाजिर छौँ। यदि तपाईँ कसैलाई समर्पित गर्न चाहनुहुन्छ गीत, अथवा आफ्नै अभिरुचिमा सुन्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि मुमोङ पुल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टम। मङ्गलबार 18 तारिक हुँदैछ, बिहान 10 देखि 11 बजीसम्म मुमोङ पुलमा। र यो किन पनि जरुरी छ भने रेगुलर युजरहरू जो जो हुनुहुन्छ उहाँहरूले पुल इन्डक्सन गर्नुपर्ने हुन्छ, अनि त्यसका साथै न्यू एन्ट्री एक्सेस सिस्टमको विषयमा जानकारी लिनुपर्ने हुन्छ, र X1 X2 बसोबास गर्दै आउनुहुनेहरू, र त्यसका अलावा यता टुकर लाइन्सको स्टेटमा बसेर पनि मुमोङ स्प्ल्यास पुल प्रयोग गर्न चाहनुहुन्छ भने यो अत्यन्तै जरुरी छ। यस विषयमा जान्न जरुरी छ, बुझ्न जरुरी छ मुमोङ पुलमा। त्यसैका लागि आउँदो 18 अगस्त मङ्गलबारका दिन बिहान 10 देखि 11 बजीसम्म हुँदैछ इन्डक्सन कार्यक्रम, र न्यू एन्ट्री एक्सेस सिस्टमबारे पनि जानकारी गराइनेछ, नछुटाउनुहोला।

तमा हेल्मोको गीत सुन्दै हुनुहुन्थ्यो तामाङ सेलो, बडो मिठो गीत कालो चस्मा। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालनमा आइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। ब्रिटिस फोर्सेस ब्रुनाईमा अहिले बिदाको समय, एकदमै क्वाइट पिरियडबाट हामी गुज्रिरहेका छौँ। धेरैजसो अहिले बिदाका गन्तव्यहरूतर्फ लाग्नुभएको छ र तपाईँहरूको बिदा एकदमै सुखमय र रमाइलो होस्, हामी यही नै चाहन्छौँ। बिदाको समयमा अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ, वरपर के कस्तो भइराखेको छ, करेन्ट अफेयर्सको ज्ञान हुन पनि जरुरी छ। त्यसका अलावा आफ्नो सुरक्षामा ध्यान दिनुहोला, डकुमेन्टहरू जोगाउनु पर्यो, वालेट जोगाउनु पर्यो, त्यसका अलावा स्वस्थ रहनु पर्यो, हलिडेमा जे पाए त्यही खाँदै हिँड्नुपर्ने अवस्था पनि आउँछ, त्यही भएर अलिकति स्वस्थकर खाना खाएर तपाईँ बिदा मनाउनु भयो भने ठिक होला, अन्यथा पछिसम्म पछुताउनु पर्ने भयो भने त्यो राम्रो भएन, त्यही भएर अलिकति सावधानी अप्नाउँदै गर्नुहोला। ब्रिटिस फोर्सेस ब्रुनाईमा जो जति अहिले हुनुहुन्छ, बिदामा नहुनेहरू अर्थात् ड्युटी गर्दै गर्नुभएकाहरू, तपाईँहरू जो जति हुनुहुन्छ यहाँ टुकर लाइन्समा, उहाँहरूले याद गर्नुपर्ने कुरा, सस्पिसियस पर्सनहरू यति बेला आउन सक्छन् किनभने बिदाको समय छ र मौका यही हो भनेर उनीहरूले चोरीको नियतले आउन सक्छन् र तपाईँले त्यस्तो सस्पिसियस पर्सन देख्न साथ आरएमपी ड्युटी मोबाइलमा फोन गरिहाल्नुहोस् अनि खबर गरिहाल्नुहोस्। 833-0252 टेलिफोन नम्बर हो आरएमपीको, र यो ड्युटी मोबाइलमा फोन गर्नुभयो भने आरएमपीले तुरुन्तै पेट्रोल गरेर अनि त्यस्ता व्यक्तिहरूलाई सोधपुछ गर्ने आदि इत्यादि गर्न सक्छन्। तपाईँ हामी सबैले यो गर्नुपर्ने

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोग

0: तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

हजारौं रहर अनुमोल गुरुङले गाउनुभएको बडो मिठो गीत सुनिरहनु भएको थियो। प्रभातकालीन आवाज कार्यक्रम हो यो। ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने तपाईँको साथमा म छु लाल शाही। अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिद दर 152.40 रुपियाँ, बिक्री दर 153 रुपियाँ। युरो एकको खरिद दर 175.79 रुपियाँ, बिक्री दर 176.48 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.76 रुपियाँ, बिक्री दर 206.57 रुपियाँ। स्विस फ्रान्क एकको खरिद दर 187.88 रुपियाँ, बिक्री दर 188.62 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 107.53 रुपियाँ, बिक्री दर 107.96 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 109.37 रुपियाँ, बिक्री दर 109.80 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 118.96 रुपियाँ, बिक्री दर 119.42 रुपियाँ। जापानिज यन 10 को खरिद दर 9.57 रुपियाँ, बिक्री दर 9.60 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 22.59 रुपियाँ, बिक्री दर 22.68 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.59 रुपियाँ, बिक्री दर 40.75 रुपियाँ। कटारी रियाल एकको खरिद दर 41.80 रुपियाँ, बिक्री दर 41.97 रुपियाँ। थाई भाट एकको खरिद दर 4.59 रुपियाँ, बिक्री दर 4.61 रुपियाँ। युएई डिरहाम एकको खरिद दर 41.50 रुपियाँ, बिक्री दर 41.66 रुपियाँ। मलेसियन रिंगित एकको खरिद दर 37.24 रुपियाँ, बिक्री दर 37.39 रुपियाँ। साउथ कोरियन वान 100 को खरिद दर 10.76 रुपियाँ, बिक्री दर 10.80 रुपियाँ। स्विडिस क्रोनर एकको खरिद दर 16.02 रुपियाँ, बिक्री दर 16.08 रुपियाँ। डाइनिस क्रोनर एकको खरिद दर 23.51 रुपियाँ, बिक्री दर 23.61 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.42 रुपियाँ, बिक्री दर 19.50 रुपियाँ। कुवेती डिनार एकको खरिद दर 496.26 रुपियाँ, बिक्री दर 498.21 रुपियाँ। बारेन डिनार एकको खरिद दर 404.19 रुपियाँ, बिक्री दर 405.78 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिद दर 395.83 रुपियाँ, बिक्री दर 397.39 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौँ तृष्णा गुरुङको माया मनभरी।

एक्सएक्स ब्यान्डको एक चोटि हजुर निकै जोसिलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. समय अहिले बिहानको 8 बज्नको लागि ब्रुनाईमा 4:30 मिनट बाँकी रहेको छ र हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ र पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु सिम्पल खरेल र अमन प्रधानको एउटा गीतबाट. गाजलु भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला. यो गीतपछि 8 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ.

कोलम्बियामा गएको भूकम्पमा फरि 220 जना भन्दा बढीको मृत्यु भएको छ। सोमबार गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण 150 बढी भवन भत्किएका छन्। उद्धार कर्मीहरूले भग्नावशेषमा खोजी र उद्धार जारी राखेका छन्। भूकम्पको केन्द्रबिन्दु बोगोटाबाट करिब 250 माइल पश्चिममा रहेको